0: हजुरको रेडियो 102.1 MHz।
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ष पेंट।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपल्ट पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: अहिले बिहानको 6 बजे
0: हजुरको रेडियो 102.1 MHz।
9: साझा खबर हो, सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
10: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
9: आज 2083 साल भदौ 31 गते बुधबार, सेप्टेम्बर 16 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको पञ्चमी तिथि, विश्व ओजोन तह बचाउ दिवस।
10: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
9: भटेकोशी बाढीपछि मृत्यु हुनेको संख्या 1359 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
10: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृत दिएन।
9: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू, चिनीको अस्वाभाविक मूल्य बारे सरकारको निगरानी, घिउको माग उच्च तर आपूर्ति कम।
10: सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई, इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने चेतावनी। इरान र संघको सैन्य द्वन्द अन्तपछि तेलको मूल्य तीव्र रूपमा घट्ने ट्रम्पको दावी।
9: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा, रोहित सहित यूएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही, एनपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोशी बाढीपछिको क्षतिको अपडेटको प्रसंग।
10: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1379 जनाको रसुवा भोटेकोशी बाढीमा परि मृत्यु भएको छ भने 5179 जना बेपत्ता छन्। 13742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरै जसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत शव पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्। बाढ़ीपछि विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नसाने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिइएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक संचालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। भारीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग संचालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेली ब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा संचालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभिलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः सञ्चालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
12: यसैबीच 10 भदौको भटेकोशी बाढ़ीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, छोटो छोरा, बुहारी, कान्छो भाइ, 2 नातिनी र 3 ज्वाइँ बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घलेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काजक्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाउनु भएको थियो। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराएको थियो। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरूले पनि कानूनमा भएको झन्झट र त्यसमा भएको अन्यल चिर्नको लागि पनि निरन्तर संवाद र अनुरोध गर्दै आएका छन्। यसैबीच अहिलेको भोटेकोशी बाढ़ीमा विभिन्न निस्सार र महत्वपूर्ण कागजातहरू बगेर गएपछि पनि नागरिकलाई समस्या भएको छ र यो जुन खालको समस्या नागरिक स्तरमा देखिएको छ यसको समाधान कसरी गर्न सकिन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सीआईएनसँग भन्नुभयो,
13: गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त। त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला। तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ई एनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
9: यसैबीच बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिको एकीकृत तथा यथार्थ विवरण 30 दिनभित्र संकलन गरी समिति समक्ष पेश गर्न प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले बाढ़ीबाट विद्यालय, शैक्षिक पूर्वाधार, स्वास्थ्य संस्था, कृषि उत्पादन, पशुधन, सिंचाई प्रणाली लगायतका क्षेत्रमा भएको क्षतिको वस्तुनिष्ठ विवरण तयार गर्न निर्देशन दिएको हो। भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा अहिले पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित छन्। प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउन फकालु खोलाको मुख्य आयोजना बारीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ, तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि भने स्थानीय स्रोतमा निर्भर हुनुपर्ने स्थानीयले बताएका छन्। यसैबीच बाढ़ीपछि सो क्षेत्रमा पिउने पानीमा दूषित भएको प्रमाण भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइने जीवाणु भेटिएको हो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम हुने भएकाले शुद्धिकरण गरेर मात्रै पिउन चिकित्सकले सुझाव समेत दिएका छन्।
12: कृष्ण भीरबाट बुलेट, सिलिण्डर र ट्याङ्करको आवतजावत शुरू भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएको बताइएको छ। कृष्ण भीरमा भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारी साधन भने हिजो पहिलो पटक छोडिएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाडौँ पुग्न नसक्दा काठमाडौँमा ग्यास अभाव भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ 4 बुलेट ग्यास सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्ण भीर पार गरेको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। यसैबीच आपूर्तिमा देखिएको केही अवरोधलाई आधार बनाएर व्यवसायीहरूले भने दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाएको गुनासो नागरिक स्तरबाट आएको छ। उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्यासँगै चिनीमा कालोबजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको दावी गरेको छ। बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक रूपमा बढ़ेको छ। उपभोक्ताले चिनी प्रतिकिलो 160 रूपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांश चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रतिकिलो 140 रूपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागको भनाइ छ। विभागका निर्देशक अनिल किरातीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्ने भन्दा पनि खरिद मूल्य 20% भन्दा बढ़ी लिएको पाइएमा कार्यवाही गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अनुगमनमा प्रतिकिलो 130 रूपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिल बिजक देखाउन नसक्नेलाई आर्थिक जारिवाना गरिएको पनि उहाँले बताउनुभयो। विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि पहल भइरहेको छ।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विदेशमा सिप र अध्ययनको अनुभव नेपालमै रोजगारमा बन्दै युवाहरू
15: आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
12: जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिहरूको टोली मुस्ताङमा, सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट घरबार कारोबार तंग्रिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
17: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
18: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
17: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
19: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
18: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
10: आजको कान्तिपुरको पहिलो पृष्ठमा सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दाका पेशी तोकिएका थिए, 230 मुद्दाको फैसला भए भने 260 मुद्दा अर्को दिनका लागि सारिएका छन्। पेशी तोकिएका मध्ये करिब 47% मुद्दा मात्रै टुङ्गो लाग्न सके। आधाभन्दा धेरै हेर्न नभ्याउने नमिल्ने र विविध कारणले सरे सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै भित्रपृष्ठमा तंग्रिँदै घर जग्गा कारोबार 4.74% बढ़्यो शीर्षकको खबर प्रकाशित छ। यसलाई यज्ञ बन्जारेले लेख्नु भएको छ। उपमहानगर महानगर प्रदेश हुँदै सँगसम्मै बढ़्यो घर जग्गा कारोबार। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% वृद्धि भएको छ। भारतले बिजुली आयात अनुमति नवीकरण गरिदियो तर निर्यात स्वीकृति दिएन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। माथिल्लो चमेलिया सेती नदी र माथिल्लो तादी खोलाको गरी 73.75 मेगावाटको बिजुली निर्यात अनुमति गत जून र जुलाईमै सकिएको छ। त्यस्तै भारतले नेपाललाई बिजुली आयात गर्न 654 मेगावाटको अनुमति नवीकरण गरिदिए पनि निर्यात भइरहेकै समयमा म्याद सकिएका आयोजनाको नवीकरण गरिदिन भनी व्यवस्था गरेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा नेतृत्व परिवर्तन सम्भव छ शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ भने कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिँदै शीर्षकमा सुदीप कैनीको खबर छ। त्यस्तै महाधिवेशन हुने निश्चित भएपछि देउबा दबावमा शीर्षकको खबर कुलचन्द न्यूपानेले लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउवा दबावमा पर्नु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै देउवाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील समेत गर्नुभयो। उहाँले आफ्नो समूहले 21-27 मंगिरमा पनि समानान्तर महाधिवेशन मा भने साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। देउवाली महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै
1: विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको समेत प्रश्न पार्नु भएको छ। यसैबीच कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
2: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहित निर्देशिका जारी गरेका छौँ। यो निर्देशिका नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
4: नागरिक दैनिकमा श्रीलंका टापुका 10,000 जोखिममा, तरकारीको भरमा समृद्धिको सपना, प्रविधिको प्रयोगले सहज, कटानसँगै असुरक्षा शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छापिएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 अर्जुन चन्द्रवंशी 62 वर्षको पुग्नु भयो। जन्मेदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तिर्सिएको छ। कोशी नदीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार यसै वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई सरेका छन्। अरू पनि बसाई सर्ने तयारीमा रहेको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा सुनकोशी मरिन डाइभर्सन सिभिल हाइड्रो मेकानिकल ठेक्कामा 6 प्रतिस्पर्धी शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कम्पनीको प्राविधिक मूल्याङ्कन शुरू भएको छ, असोज भित्रै टुङ्गो लाग्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणलाई स्मार्ट पछि यूटीएल सम्हाल्ने चुनौती शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र स्वत रद्द गरेसँगै उक्त कम्पनीको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमाथि आएको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा देखिएको विवाद यूटीएलमा पनि दोहोरिने जोखिम छ। प्राधिकरणले यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र तोकिएको अवधिमा नवीकरणका लागि निवेदन नदिएको भन्दै स्वत रद्द भएको सूचना जारी गरेको थियो। नयाँ पत्रिका दैनिकमा ब्रिटिश गोर्खा सैनिकलाई पेन्सनको विकल्पमा आर्थिक प्याकेज दिने बेलायत सकारात्मक शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। नेपाल र बेलायत सरकारबीच विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफलपछि भूतपूर्व गोर्खा सैनिकलाई एकैपटक आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा बेलायत सरकार सकारात्मक देखिएको हो। बेलायती रक्षा अधिकारीहरूले नेपाली राजदूतावासलाई दिएको जानकारी अनुसार समान पेन्सन वा समानुपातिक पेन्सनको विकल्पमा गोर्खा पूर्व सैनिकलाई एकपटक आर्थिक प्याकेज दिने विषयमा रक्षा र अर्थ मन्त्रालयको बीचमा छलफल शुरू भएको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला, 36 जनामा झाडा पखाला तथा करिब 220 जनामा रुगा खोकी र ज्वरोको समस्या देखिएको बारेमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। हाजिरी ठोकेर सांसद टाप शीर्षकमा अमूल थापाले तस्वीर सहितको खबर लेख्नु भएको छ। दिउँसो 1:27 हिजो प्रतिनिधि सभाको मंगलबारको बैठक दिउँसो 1:26 शुरू भयो। बैठक हल सांसदले भरिँदै गयो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार 275 सांसद मध्ये 197 जनाले हाजिरी गरेको रेकर्ड छ। झण्डै 2/3 सदस्य रहेको सत्तारूढ़ राष्ट्रपाकै रोमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि साँझ 5:46 बैठक सकिँदै गर्दा सभा हलमा 1/3 सांसद पनि किल्ले त्यहाँ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा इन्द्र सरोवरमा एबी दुर्घटना, 4 मृत्यु, 3 गम्भीर शीर्षकमा खबर छ भने वारपारको स्थितिमा कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि छापिएको छ। 1,90,00,00,000 राजस्व चुहावट नियन्त्रण गर्ने सरकार। झण्डै 2/3 सदस्य रहेको सत्तारूढ़ राष्ट्रपाकै रोमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि साँझ 5:46 बैठक सकिँदै गर्दा सभा

0: बाट काठमाडौँतर्फ ग्यासका बुलेटहरू पास हुन थालेको पनि खबरमा उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा क्यालीको सदस्यता लिन संसदको अनुमति शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको हो। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सरकारलाई बाटो खुलेको उल्लेख गरिएको छ। भित्री पन्नामा कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको बारेमा खबर छापिएको छ भने चिनीको अस्वाभाविक मूल्यबारे निगरानी बढ़ेको अनि घिउको माग उच्च रहे पनि आपूर्ति कम भएको बारेमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापित संकटको सामना भोगिरहेको जनाएको छ। राष्ट्रसंघका अनुसार 2 करोड़ मानिस तीव्र भोकमरीबाट पीड़ित रहेको र 1,40,00,000 विस्थापित भएको संघको भनाइ छ। कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सी संचालनमा बाधा समेत पुगेको जनाइएको छ। 5,00,000 मानिसले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको संयुक्त संघले जनाएको हो। इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताउनु भएको छ। इराकको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको विषयको टिप्पणी गर्दै सामाजिक सञ्जाल मार्फत यस्तो पोस्ट गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सैन्य युद्ध अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको समेत उहाँले दावी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो सिजन नौकातिकमा शुरू हुँदा डेभिड वार्नर प्रतियोगितामा खेल्न आउने सबभन्दा ठूला नाम हुने जनाइएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले वार्नरलाई अनुबन्धित गरेको हो। अस्ट्रेलियाका वार्नर आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ। अस्ट्रेलियाले 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी हुनुहुन्थ्यो। 2021 टी20 विश्वकपमा उहाँ प्लेयर अफ द सिरिज हुनुभयो भने अस्ट्रेलियाबाट 2021-23 विश्व टेस्ट च्याम्पियनशीप पनि जित्नु भएको छ। उहाँले राष्ट्रिय टोलीबाट धेरै जित हासिल गर्नुभएको छ र बिग बास, इण्डियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग लगायतका ग्लोबल लीग खेलेको अनुभव पनि उहाँसँग रहेको छ। यसैबीच दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि हिजो 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। जापानको आइची नागोयामा 20 एसियाडका केही खेल बुधबार शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुने जानकारी दिएको छ। नेपालका रोहित पौडेल सहित यूएईका खेलाड़ी अबिद उस्मानी र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल 1 अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अबिद र रोहित बीच भनाभन भएको थियो र युरोकप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुरू भएको छ। विभिन्न विद्यालयका युवा बास्केटबल खेलाड़ीलाई एकै मंचमा ल्याउँदै आयोजित यस प्रतियोगिताले खेलकुद सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
1: विदेशबाट फर्किएर गाउँमै उदाहरण बनेका युवाहरूको कथा, रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब युवा स्वरोजगारको कथा। नेपालमा केही छैन र हुँदैन भन्ने मान्यता राखेर दैनिक 2,000 भन्दा धेरै युवाले काठमाडौँ विमानस्थल हुँदै देश छोड्ने गरेका छन्। तर हाम्रै गाउँघरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेसा व्यवसाय गरी बसिरहेका छन्। उनीहरूले अरूलाई पनि रोजगारी दिइरहेका छन्।
4: अध्ययनका लागि अस्ट्रेलिया पुगेका दाङको घोराही 9 अस्पाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामै 3 वर्ष रोजगारी गर्नुभयो। कमाई राम्रो थियो तर 2 वर्ष अघि स्वदेश फर्कनु भएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ। 35,00,000 रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70,00,000 रूपियाँ पुर्याउनु भएको छ।
5: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया

0: थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सके यस्तो नलागेर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप चाहिँ स्थापना गरे।
1: बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसिन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आमदानीका हिसाबले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
0: अहिले चाहिँ हामी 2-4 जनालाई पनि रोजगारी दिएर आफू पनि यसमा सन्तुष्ट भएर स्वरोजगारी भएको छु।
1: 4 वर्षको मलेसियाको बसाई त्यागेर स्वदेश फर्किएका गोराही 9 अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पाल्नु भएको छ। 1500 अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनुभएका हरपल केसीका खोरमा अहिले कुखुराको संख्या 3000 पुगेको छ।
2: कति अर्का देशमा गुलामी गर्ने, कति अर्का देशमा पैसा बगाउने, त हाम्रै देश नेपालमा गएर केही गरौं भन्ने उद्देश्यले म नेपाल फर्किए। नेपाल फर्किएर मैले सुरुमा 1500 अट्ने खोर लेस कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय सुरु गरे। हल्का बढाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय सुरु गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पैसा बगाउने भनेर मैले यही व्यवसाय सुरु गरेको हुँ।
1: समीर र हरपल मात्रै होइन, प्युठानका होमबहादुर केसी 9 वर्ष जापान बसेर फर्कनु भयो। 6 वर्ष अघि नेपाल फर्कनु भएका उहाँले दाङमा एक सरकारी विद्यालयको 9 बिघा जग्गा भाडामा लिएर कोराहे 12 मा कृषि कर्म चलाउनु भएको छ।
3: समग्र किसानलाई समेट्नलाई युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन गर्नको निमित्त राज्यले गर्नुपर्ने मुख्य काम भनेको तपाईँको उत्पादन, जुन कृषकले गर्छ उत्पादन गर्छ त्यसको चाहिँ बजार व्यवस्थापन मुख्य रूपले अहिले बजार व्यवस्थापनको समस्या हुन्छ। कतिपयले अब हामीले देख्छौँ टमाटरहरू फालिरहेको अवस्था छ, कोही ठाउँ अहिले हेर्ने हो भने पनि कोही ठाउँ केरा समेत बिक्री भएको छैन, कोही ठाउँ चाहिँ 2-250 रुपियाँ दर्जन छ। त्यसले गर्दा उत्पादनको चाहिँ बजार व्यवस्थापनको ग्यारेन्टी गर्नु पर्यो।
1: 5 बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने 3 वटा खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ। 3 जनालाई नियमित रोजगारी दिँदै आफू पनि स्वरोजगार बन्नु भएका होमबहादुर स्वदेशमै केही गर्न पाउँदा उत्साहित हुनुहुन्छ।
3: सकेसम्म त अझ राज्यले प्रत्येक किसानहरूसँग उसको सामानहरू राज्यले खरिद गरेर राज्यले नै बिक्री गर्नु पर्यो। त्यो भयो भने चाहिँ सायद कृषकको समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ मलाई।
1: इच्छा शक्ति, पेसा प्रतिको लगन, शीलता र व्यावसायिक इमान्दारीता हुने हो भने नेपालमा पनि राम्रो आमदानी लिन सक्ने विदेशबाट फर्केका युवाको बुझाइ छ। त्यसका लागि स्थानीय सरकार र अरू सरकारवालाले पनि राम्रो समन्वय गर्नुपर्ने उनीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
4: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भटिकोशी बाढीपछि मृत्यु हुनेको संख्या 1399 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
4: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट। घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
5: विदेशमा दिन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चीनीको अस्वाभाविक मूल्यबारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
4: सुडानले विश्वको सबभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने चेतावनी।
5: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा। रोहित सहित युएका 2 खेलाड़ीमाथि आईसीसीको कार्यवाही।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद। विवादका बीच विभिन्न विज्ञप्ति र कार्यक्रम कार्यालयहरू स्थापना गरिएका छन्। सक्कली र नक्कली, कुन आधिकारिक होइन भन्ने बारेमा नागरिकमा त्यो अन्यल सिर्जना भएकोतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ एउटा खुल्ला मैदान जस्तो देखाइएको छ। 3 जना व्यक्तिहरू छन्। एकतर्फ 1 जना व्यक्ति उभिएका छन्, अर्कोतर्फ अर्को व्यक्ति जस्ता उभिएका छन् जसले कांग्रेसकै आधिकारिकताको विषयमा बहस गरिराखेका छन्। ती दुईको बीचमा एकजना भर्खरका युवा जस्ता देखिने व्यक्ति प्रवेश गरेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एउटै दलको 2 ठाउँमा 2 महाधिवेशन रे, कुन सक्कली कुन नक्कली, सक्कली कांग्रेस पत्ता लगाऊ है पत्ता लगाऊ।
5: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म लील प्रकाश चन्द।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्कमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौ। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा छलफल गर्छौ।
1: कार्यक्रम पोषण संवादको आज 151 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषण सुधारका लागि भएका प्रयासहरूको बारेमा कुराकानी गर्दै विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा पोषण सुधारका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गर्नेछौ।
0: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। विभिन्न प्रदेशमा विभिन्न किसिमका कार्यक्रम छन्। तर अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका कार्यक्रमहरूमा केही समानता भने ल्याएका छन्।
1: स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बालबालिकाको पोषण तथा स्वास्थ्य जाँच गरिरहेका छन्। भिटामिन ए, आइरन तथा फोलिक एसिड वितरण र जुकाको औषधि खुवाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ। घरायसी खाद्य सुरक्षा सुधार र स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्य पदार्थको उपयोगको लागि पनि चेतना फैलाउने काम भइरहेको छ।
0: विशेष गरेर महिलाहरूले गर्भ रहनु अगाडिदेखि नै योजना बनाउनु पर्दछ र आफ्नो पोषणमा पनि ध्यान दिनुपर्दछ, जसका कारण त्यस्ता महिलाबाट जन्मने बच्चाहरूमा कुपोषणको समस्या देखिँदैन। गर्भवती भइसकेपछि पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ। त्यति मात्र होइन, बच्चा जन्माइसकेपछि आमाले सबैभन्दा बढी स्तनपानमा ध्यान दिनुपर्दछ। स्तनपान गराउने आमाको पोषणको लागि विशेष ध्यान दिनुपर्दछ। आमाले पोषिलो खाना खान पाए मात्र पर्याप्त स्तनपान बच्चाले गर्न सक्छ। पर्वतको कुस्माका जुम्ल्या बच्चाकी आमा रिया कणेल दुईवटा बच्चालाई आफूले पर्याप्त स्तनपान गराउन सकेको र 6 महिनासम्म स्तनपान मात्र गराएको, त्यसपछि मात्र पूरक आहार खुवाएको अनुभव सुनाउनुहुन्छ। एकैछिन सुनौ उहाँलाई।
2: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा खटुवा चौपारी वडा नम्बर 9 बाट। म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुम्ल्या ट्विन्स बच्चा छ। मेरो बच्चा 10 बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ल्या बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु, त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। उनीहरूलाई अब के भन्ने, अब उनीहरूलाई काखमा लिँदा पनि छुट्टै आनन्दको महसुस हुन्छ। मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिनासम्म त मेरै दुधले मैले खायो। त्यसपछि अब दुईटा बच्चा भएपछि त दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ, होइन गर्दा नै राम्रै छ। धेरै वर्षपछि जन्मेको हुनाले त्यो बच्चाहरूलाई मैले एकछिन पनि आँखाबाट टाढा राख्न सक्दिनँ। मैले म कसैसँग खै छुट्टै कस्तो हुन्छ गाह्रो हुन्छ मलाई, एकछिन छोडेर हिँड्ने पनि गाह्रो हुन्छ मलाई। मलाई कतिखेर दुध खुवाउँ जस्तो हुन्छ, अहिले मलाई एकछिन खुवाउन भने दुध चर्किन्छ, गाह्रो छ। गाह्रो जति गाह्रो भए पनि त्यो बच्चाहरूको हाँसोले मैले सबै गाह्रो जम्मै बिर्सिन्छु मैले।
0: दुईवटा बच्चा हुँदाखेरि पनि पर्याप्त स्तनपान गराउन सक्ने भने झैं एउटा बच्चालाई त मजासँग स्तनपान गराउन सकिन्छ। त्यसको लागि महिलाले पोषणमा ध्यान दिने र बच्चालाई स्तनपानमा प्राथमिकता दिने गर्नुपर्दछ। बच्चालाई पर्याप्त स्तनपान गराउन सक्यो भने भविष्यसम्म ऊ निरोगी हुन्छ र उसको बौद्धिक क्षमताको पनि विकास हुन्छ। त्यसैले स्तनपानमा सबैभन्दा बढी सचेत आमालाई गराउनुपर्दछ। आमा सँगसँगै परिवारले आमालाई सहयोग गर्ने वातावरणको लागि परिवारलाई सचेत गराउनु पर्दछ र कार्यालयहरू तथा कामकाजी महिलाहरूका लागि पनि स्तनपानको लागि विशेष व्यवस्थाको वकालत गर्नु आवश्यक छ।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन। विभिन्न प्रदेशहरूमा पोषणको मापन गर्दाखेरि सबैभन्दा तल मध्य प्रदेश परेको छ भने त्यस पछाडि कर्णाली र सुदूर परेको देखिन्छ। सुदूरपश्चिमका स्थानीय तहमा पनि पोषण सुधारका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। पोषण सुधारका कार्यक्रमहरूमा मुख्यतया सुदूरपश्चिममा पनि बहुक्षेत्रीय पोषण योजना लागू भएपछि केही नयाँ प्रयासहरू हुन थालेका छन्। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिकाको क्षेत्रलाई पनि समेटेर अगाडि बढ़ाइएको छ।
1: कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग गरिएको कुराकानी एकैछिन सुनौ।
6: तपाईँको पालिकामा बालिका तथा गर्भवती महिलाको पोषण अवस्था कस्तो छ अहिले?
7: अब टिकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ। लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ, त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चिप्पी खुवाउने, आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने त्यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था अब त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
6: अहिले पोषण सम्बन्धी मुख्य समस्या चाहिँ के देखिएका छन्?
7: पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा उहाँहरूको। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो अब यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ होइन, तैपनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ। उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ त्यति जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेको छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ, चाउमिन, मोमो, पिज्जा त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भने उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ। त्यसको लागि पालिकाले विभिन्न चाहिँ स्वास्थ्य आमा समूह मार्फत विभिन्न विद्यालय मार्फत हामीले उहाँलाई पोषण सम्बन्धी शिक्षाहरू सचेतना दिइरहेछौँ। त्यसले गर्दा केही पहिलाभन्दा प्रगति भए तापनि अझै गर्न धेरै गर्न बाँकी छ।
6: अलिकति यसो तुलनात्मक भन्नुपर्दा पछिल्लो समय बाल बालिकामा कुपोषण घटेको छ कि बढेको छ कि के हुन्छ सर यसो तथ्याङ्क केलाउँदाखेरि?
7: अब हाम्रो टिकाको हेर्ने हो भने अब बाल बालिकाको चाहिँ पोषणको कुपोषण दर घटेको छ। अहिले हामी कहाँ हेर्ने हो भने अब लेस देन 10% भनौँ न 6% जति छ हाम्रो टिकाको तथ्याङ्क गत वर्षको। हामीले मैले हिजो अस्ति पनि हामीले अध्ययन गर्दा त्यो तथ्याङ्क विश्लेषण गर्दा 6% 6% जति छ 5 वर्ष मुनिको बाल बालिकाको कुपोषणको दर। अब तैपनि पहिला भन्दा हाम्रो जुन हाम्रो बहिरङ्ग उपचार सेवा केन्द्र छ त्यहाँ पनि हामीका दीर्घ कुपोषण भएका बाल बालिका गत वर्ष हाम्रो 17 जना मात्रै आउनु भएको छ एक वर्षमा, जबकि त्योभन्दा पहिलो हाम्रो 81-82 हाम्रो 36 जना आउनु भएको थियो। त्यो पनि घटेको छ र हाम्रो मध्यम कुपोषण पनि त्यस पहिलाको तुलनामा घट्ने क्रममा छ। अझै पनि उहाँहरूलाई अब उयो त हामीका संस्थामा आएको रेकर्ड मात्रै हो, कति त हाम्रो अझै पनि हाम्रो पहुँचमा छैनन्। कति क्षेत्र भनौँ न अब हाम्रो टिका नगरपालिका विशेष गरी सुकुम्बासी क्षेत्र जुन छ जुन शिविर एरिया छ त्यहाँका अझै पनि कतिपय बाल बालिकाहरू हाम्रो पहुँचमा छैनन्। उहाँहरू चाहिँ सेवा लिन आउनुहुन्न किनकि उहाँहरू घरमा गार्जियन छैनन्। गार्जियन चाहिँ भारततिर जानुभएको छ, कोही पहाडतिर जानुभएको छ, कोही वैदेशिक रोजगारमा छन्, घरमा उहाँले हेर्ने मान्छेहरू कम छन् भनौँ न। बाल बालिकाको हेरचाह गार्जियन नै अब किशोरी छन् अथवा किशोर छन्, त्यसले गर्दा पनि उहाँहरू स्वास्थ्य संस्थामा अझै पनि सेवा लिन आउनु भएको छैन। हुन त हाम्रो हरेक महिना हाम्रो गाउँघर क्लिनिक हुन्छ जहाँ हामी बच्चाहरूको वृद्धि अनुगमन गर्छौँ। हाम्रो महिला स्वयंसेवकले उहाँहरूको मुहाक जाँच गर्नुहुन्छ महिना महिना, हरेक 6-6 महिना उहाँहरूलाई हामीले भिटामिन सँगसँगै त्यहाँ पनि जाँच गर्छौँ हामी। तैपनि उहाँहरू अझै पनि सेवा केही सेवा लिनबाट वञ्चित हुनुहुन्छ, आउन सक्नु भएको छैन। त्यसमा आएका मध्ये मात्रै मैले यहाँलाई निवेदन गरेँ, हाम्रो पहिलाभन्दा घटेको छ, हाम्रो कुपोषण दर 5 वर्ष मुनिको 6% देखिरहेको छ गत वर्षको आएका बालबालिका मध्ये।
6: स्थानीय स्तरमा पाइने अब खानेकुराहरू, पोषिलो खानेकुराहरू, अर्ग्यानिक खानेकुराहरू खानका लागि चाहिँ हजुरहरूले कसरी चाहिँ उहाँहरूले प्रेरित गरिराख्नु भएको छ, के पहल भइरहेको छ?
7: अब हामीले चाहिँ विशेष गरेर अब हाम्रो विभिन्न संघ संस्थाको सहयोगमा हामीले पालिकाले आफैले पनि हामीले स्थानीय खाद्य पदार्थलाई जोड दिनुपर्छ, उहाँलाई चाहिँ खाना स्थानीय खानामा चाहिँ उहाँले भनौँ त्यसलाई हामी अब भनौँ नि आफ्नै उत्पादन भएको रहने बालीलाई जोड्ने हिसाबले उहाँलाई हामीले पहिला त समुदायका मान्छेहरूलाई अभिमुखीकरण गर्ने, त्यसपछि त्यसको भोलिपल्ट उहाँले आफैले आफ्नै उत्पादन भएको आफ्नै बारीको आफ्नै खेतको त्यो सामग्रीहरूलाई चाहिँ सङ्कलन गर्ने र त्यहीँ उहाँलाई बनाउन सिकाउँछौँ हामी। यस्तै चाहिँ खानु यो खानुपर्छ उहाँहरूको त्यसमा विभिन्न परिकारहरू पोषणयुक्त परिकारहरू त्यो शरीरको वृद्धि विकास गर्ने होइन शरीरलाई चाहिँ रोगसँग लड्नबाट बचाउने शरीर शक्ति नै खानाहरूलाई त्यहाँ हामीले त्यहाँ उहाँलाई पकाउन लगाउँछ र त्यसमा हामी बाल बालिकालाई पनि अबदेखि तपाईँले यस्तो खाना खानुपर्छ बजारको जङ्क फुड भन्दा यसलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ भन्ने हिसाबले उहाँलाई सिकाएर त्यो खानामा जोड दिइरहेको छौँ। त्यसले गर्दा पहिलाभन्दा परिवर्तन त भइरहेको छ, तैपनि अझै धेरै गर्नु बाँकी छ। जस उहाँहरू रैथाने बालीलाई प्रोत्साहन गरेर उहाँहरूले त्यतातिर लाग्नु भएको छ।
6: पालिकाका स्वास्थ्य संस्थामा पोषण सम्बन्धी सेवा कतिको प्रभावकारी छ सर?
7: हामी पालिका अन्तर्गत हाम्रो मैले भने हाम्रो हरेक महिना हाम्रो गाउँघर क्लिनिक भन्ने हुन्छ, हरेक स्वास्थ्य संस्थाले वडाको टोल टोलमा जस कुनै वडाको 3 ठाउँमा छ भने कुनै वडाको 2 ठाउँमा छ भने कुनै वडाको 4 ठाउँमा छ, त्यसरी चाहिँ उहाँलाई हामीले हाम्रो टिका नगरपालिका अन्तर्गत 28 वटा हाम्रो गाउँघर क्लिनिक छन् त्यहाँ मार्फत उहाँहरूलाई हामीले पोषण सेवा लगायत अब आमा सुरक्षा कार्यक्रमको गर्भ जाँच सेवा त्यो दिइरहेको छौँ त्यहाँबाट पनि हुन्छ र हरेक महिनामा एक दिन स्वास्थ्य संस्थामा पनि पोषण सम्बन्धी हाम्रो वृद्धि अनुगमन गर्ने र तौल लिने र उहाँलाई चाहिँ स्वास्थ्य शिक्षा दिने पोषण शिक्षा दिने त्यो पनि कार्यक्रम भइरहेको छ। तपाईँहरूको सङ्घ संस्थाहरूले पनि हामी गाउँ हाम्रो यो बाल कल्याण सङ्घ भन्ने छ यतापट्टि दिगो विकास समाज सँगसँगै अहिले हाम्रो यो याक नेपाल उहाँले पनि पोषण सम्बन्धी कार्यक्रमहरू गरिरहनु भएको छ, त्यसले गर्दा उहाँहरूको पोषण शिक्षामा पहिलाभन्दा अभिवृद्धि भइरहेको छ। अझै पनि 1 नम्बर वडामा अलिक समस्या छ किनकि जनसङ्ख्या धेरै छ, 1 नम्बरमा एसिबीतिर अझै पनि त्यहाँका बालबालिकाहरू सेवामा त्यति धेरै आउने गरेका छैनन्।
6: जस्तो हजुरले भन्नुभयो कि विपन्न तथा सीमान्तकृत परिवारका बालबालिकाको पोषण सुधारका लागि चाहिँ अहिले भएका प्रयासहरूबाट त्यति पर्याप्त छैन भन्ने कुरा गर्नुभयो। यस्ता बालबालिकाहरूलाई यस्ता बालबालिकाहरूको पोषण सुधारका लागि अझै विशेष केही कार्यक्रम गर्न सकेको अवस्था छ कि पालिकाले गर्न सकेको छैन, के छ सर?
7: पालिकाले अब गरिरहेछ, गर्न त हामीले अझै पनि त्यहाँ त्यो एरियामा त्यो क्षेत्रमा जहाँ सीमाङ्कित छन् त्यहाँ हाम्रो एक्सेस बहुत छैन, त्यहाँको बालबालिकालाई त्यो पोषण शिक्षा दिने त्यहाँको चाहिँ उहाँको अभिभावकलाई अन्त कतिपयको अभिभावक घरमै छैनन्, त्यो समस्या छ। त्यसको लागि अब हाम्रो जनप्रतिनिधि मार्फत वडा कार्य मार्फत त्यहाँ शिक्षा दिएर उहाँको खानपिनमा आनी बानीमा व्यवहार परिवर्तन गर्न लगाउने र उहाँलाई पनि हामीले पोषणको अवस्थामा सुधार ल्याउने भन्ने हिसाबले हामीले त्यहाँ बालबालिकाको प्रतिष्ठा गराउने भन्ने खालको पनि कार्यक्रम ल्याउँदैछौँ हामी। र सँगसँगै अब मैले अघि भनेको स्थानीय साधनहरू कुन त त्यहाँ शिविरमा बस्ने मान्छेहरूको जग्गा जमिन नै पो छैन, उहाँहरू भनौँ न सुकुम्बासी भएकोले त्यहाँ अलिक जग्गा जमिनको अभाव भएकोले त्यो नभए पनि उहाँलाई हामीले अब अन्य तरिकाबाट पालिकाको बजेटबाट अथवा वडाको बजेटबाट शिक्षा दिएर पोषण शिक्षामा जोड दिएर उहाँलाई खानपिनमा हरेक बार खाना चाह भन्ने जुन हाम्रो थिम छ त्यसलाई साकार गर्नलाई उहाँले त्यतातिर लगाउने भन्ने पनि पालिकाले त्यो त्यतातर्फ कार्यक्रम अगाडि बढाउने चाहिँ हामी प्रयत्न गर्दैछौँ।
6: अन्त्यमा चाहिँ यो जस्तै पोषण सुधार सम्बन्धीका कार्यक्रमहरू पालिकाको तर्फबाट गरिरहेका छौँ भन्नुभयो, केही सुधार भए पनि अझै पूर्ण रूपमा चाहिँ सुधार हुन सकेको छैन, धेरै चुनौती छ भन्नुभयो। यसमा चाहिँ संघ सरकार, अन्य संघ संस्था, प्रदेश सरकारले चाहिँ हजुरहरूलाई चाहिँ कसरी सपोर्ट गर्यो भने यसमा चाहिँ भोलिको दिनमा सबै कुरामा सुधार हुन सक्थ्यो भन्ने तपाईँको सुझाव चाहिँ के छ अन्त्यमा?
7: अब मेरो के छ भने पोषण सम्बन्धी हाम्रो विगतका कार्यक्रम जुन संघीय सरकारले गर्थ्यो प्रदेश सरकारले त
6: अन्त्यमा चाहिँ यो जस्तै पोषण सुधार सम्बन्धीका कार्यक्रमहरू पालिकाको तर्फबाट गरिरहेका छौँ भन्नुभयो, केही सुधार भए पनि अझै पूर्ण रूपमा चाहिँ सुधार हुन सकेको छैन, धेरै चुनौती छ भन्नुभयो। यसमा चाहिँ संघ सरकार, अन्य संघ संस्था, प्रदेश सरकारले चाहिँ हजुरहरूलाई चाहिँ कसरी सपोर्ट गर्यो भने यसमा चाहिँ भोलिको दिनमा सबै कुरामा सुधार हुन सक्थ्यो भन्ने तपाईँको सुझाव चाहिँ के छ अन्त्यमा?
7: अब मेरो के छ भने पोषण सम्बन्धी हाम्रो विगतका कार्यक्रम जुन संघीय सरकारले गर्थ्यो प्रदेश सरकारले त त्यति धेरै गरेका छैन, त्यो संघीय सरकारको कार्यक्रमहरू पहिलाभन्दा घट्ने क्रममा छन्। त्यो कार्यक्रमलाई बढाउनुपर्छ, पोषणलाई चाहिँ महत्त्व दिनुपर्छ, किनकि नेपालमा हेर्ने हो भने टिकाउ मात्रै होइन, नेपालमा सबभन्दा बढी समस्या नै पोषणमा छ अहिले। अब यो हाम्रो यो भनेको यो बहुक्षेत्रीय सेक्टर भने क्रस कटिङ इस्यु हो, स्वास्थ्यले मात्रै गरेर पुग्दैन होइन, पोषण संवेदनशील भन्छ, पोषण विशेष भन्छ, पोषण विशेष कार्यक्रममा जोड दिएर यसमा चाहिँ संघीय सरकारले बजेट बढाउनुपर्छ र हाम्रो बहुक्षेत्रीय जुन हाम्रो सोच छ त्यसलाई अलिक फराकिलो बनाएर संघीय सरकारले र प्रदेश सरकारले आफ्ना गतिविधि सञ्चालन गर्ने र बजेट बढाउनुपर्छ भन्ने चाहिँ उहाँलाई सुझाव छ।
0: उहाँ हुनुहुन्थ्यो कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, साथी सविता बुढासँग कुराकानी गर्दै। पोषण सुधारका कार्यक्रम सञ्चालन गरेर मात्र हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्दछ, त्यस सम्बन्धी जनचेतना पनि फैलाउन सक्नुपर्दछ। त्यसको प्रभाव परिवारको दैनिक खानपान, बालबालिकाको वृद्धि र महिलाको स्वास्थ्यमा देखिने गरेर कार्यक्रमहरू सञ्चालन हुनुपर्दछ।
1: बाढ़ी प्रभावित क्षेत्रमा भने स्थानीय सरकारको प्राथमिकता पोषण पर्न सकेको छैन। राहत वितरण गर्नेले पनि पोषिलो खानेकुरालाई प्राथमिकता दिएको देखिँदैन। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल अब स्थानीय सरकारले नै बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका, महिला र सुत्केरीको पोषणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
8: जसले चाहिँ आफ्नो घर परिवार गुमाएका छन्, परिवारका सदस्य गुमाएका छन्,
9: राहत वितरणमै राहत के लैजाने के ल्याउने भन्नेमै अलिक बढी केन्द्रित छ, यसमा कसले अझ ध्यान दिन आवश्यक ठान्छ?
8: अब यस्तो छ, घाँसपास कपास चाहिन्छ, घाँसपास कपास

0: महत्वपूर्ण हो. त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन जाने मान्छेहरूले पनि दिने मान्छेहरू पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो. हेल्थ र हाइजेनिकका किट्सहरू हुनु पर्यो. अब गर्मी महिना छ, मचेटको कुरा मचेटको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ नि. अब त्यो अब बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो. र मान्छेको चाहिँ के छ भने घाँसपास कपास सँगसँगै चाहिँ पहिचानको कुरा छ. बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्. उनीहरूको पहिचान यो कसका छोराछोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधार
1: भनेको त्यहाँ सरकारवालाको बीचमा बालबालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन.
0: अब यसो सबैजना पीड़ित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने हो प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, तथापि पर्याप्त छैन. त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिका बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो. त राख्ने काम केही भएको छ यो हुँदै भएन भनेर हामी कसैलाई चाहिँ नि गरिरहेका कामलाई हतोत्साहित पनि गर्दैनौँ. तर त्यसको निम्ति चाहिँ नि थप स्पष्ट खाकासहित छ केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ.
1: अहिले पनि जस्तो कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन. स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
0: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ. अब भएका कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, पर्याप्त छैन. त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मानव स्रोत मान्छे पठाउनु पर्यो. पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो. त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो. कति एक्ज्याक्ट चाहिँ हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो. त्यसको आधारमा चाहिँ अनि बल्ल यो त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर अब तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यहाँ ठाउँ स्थानान्तरण गर्ने हो कि अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरू त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्न जरुरी छ.
1: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो यसमा?
0: शुरू शुरूकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएर थियो. अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ. तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो. अब हामीले राहतवाणी नाममा चाहिँ नि यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन. हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा. अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो. यसमा
1: अहिले जस्तो बाल बालिकाको विषय हेर्ने छुट्टी मन्त्रालय, बाल अधिकार परिषद, त्यसै गरी राष्ट्रिय मानव अधिकार आयोग लगायतका अरू सरकार अथवा भनौँ न संवैधानिक त्यस्ता निकायहरू पनि अहिले क्रियाशील छन्, उनीहरूको भूमिका अझै के बढाउन अथवा के उनीहरूले के सुधार गर्न सके भने बालबालिकाहरूको सुरक्षा र उनीहरूको हितको विषय अलिक प्राथमिकतामा पर्न सक्छ?
0: अब यसको लागि त तीनै तहको सरकार अनि त्यसपछि निजी क्षेत्र सामाजिक संघ संस्थाहरूको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो. सरकारकै निकायहरूका बीचमा सरकारकै मन्त्रालय अन्तर निकाय अन्तर मन्त्रालयको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो. एकले अर्कालाई ट्रस्ट गर्नु पर्यो र एकले अर्कालाई सहयोग गर्नु पर्यो. यो चाहिँ हामीले गरेको काम चाहिँ बालबालिकाको लागि र विपदमा परेका जोखिममा परेको नागरिकको लागि हो भनेर सबैले त्यसको अपनत्व लिनु पर्यो र त्यसलाई सबैले साझा चाहिँ अपनत्व रूपमा हामीले त्यसलाई लिन सक्यौँ भने
1: अहिले त्यो अपनत्व र त्यो समन्वयको अभाव छ,
0: त्यसमा कमी छ, त्यसलाई सुधार गर्नु पर्यो. एउटा अर्को चाहिँ नि हामीले हरेक कुराहरू गर्दा बालबालिकाको उच्चतम हित र संरक्षणलाई ध्यान दिनुपर्यो. दोस्रो चाहिँ बालबालिकाको चाहिँ गोपनीयता, बालबालिकाको पारिवारिक हिस्ट्रीलाई भोलि असर पर्ने, बालबालिकाको भोलि शिक्षा स्वास्थ्य संरक्षणमा असर पर्ने हुनाले चाहिँ बालबालिकाको अनुमति बिना फोटोहरू खिच्ने, सामाजिक सञ्जालमा जहाँ जता पाए त्यता राख्ने, र त्यसपछि उसका सबै कुन स्कूलमा पढ्थ्यो, बुवा आमा को थियो, के थियो आदि इत्यादि धेरै कुराहरू सोध्ने, एउटै कुरो धेरैजना मान्छेले गएर बालबालिकाहरूसँग सोधिदिने कामहरू चाहिँ बन्द गर्नु पर्यो. एउटा सरकारले विशेष एउटा एकपटक इन्फर्मेसन लिइसकेपछि त्यो रिपिटेड गर्दाखेरि चाहिँ उनीहरूलाई इरिटेट भइसक्यो. त्यो इरिटेट गर्ने काम चाहिँ गर्नु भएन. र उनीहरू अहिले त ट्रामामा छन्, उनीहरूलाई त अहिले त उनीहरूलाई मनोविमर्शको जरुरी छ. उनीहरूलाई मात्रै भएर भएन, उनीहरू सँगसँगै मैले भने नि शिक्षकलाई र अभिभावकलाई पनि गर्नु पर्यो जसको अभिभावकहरू हुनुहुन्छ. अनि उहाँहरू कन्भिन्स हुनुभयो भने उहाँले बालबालिकालाई कन्भिन्स गर्न गाह्रो हुन्छ. अहिले त कोही पनि कन्भिन्स हुनुहुन्छ, जनप्रतिनिधिलाई नै मनोविमर्श सेवा प्रदान गर्नुपर्ने स्थिति छ. तर यस्तो बीचमा पनि जो जसले जति काम गरिराख्नु भएको छ, जनप्रतिनिधि लगाएर जे गर्नुभएको छ धन्यवादको पात्र छ. यसलाई अलिकति बढाउने र सबै संवेदनशील हुने, जो बेपत्ता परिवारका बालबालिकाहरू छन् उनीहरू हाम्रा अभिभावकहरू कहिले आउनुहुन्छ भनेर खोजिराख्नु भएको छ. सरकारले चाहिँ बेपत्ताको खोजीमा तदारुकता देखाउनु पर्यो. र ती बेपत्ता भएका परिवारको चाहिँ नि 77 जिल्लामा कुनै न कुनै हिसाबले हुनुहुन्छ होला, कतिपय भारतमा हुनुहुन्छ होला, कतिपय कोरियाको नागरिक हुनुहुन्छ होला, कतिपय चाइनाको नागरिकहरू हुनुहुन्छ होला, कोही पर्यटनको रूपमा घुम्न आएका रहनु भएको छ. उहाँहरूसँग पनि राज्यले कसरी हुन्छ समन्वय गर्ने, सहकारी गर्ने, उनका बालबालिका उनका परिवारलाई सान्त्वना दिने काम पनि सरकारले सँगसँगै लैजानुपर्छ भन्ने मलाई लाग्छ.
2: सरकार सरकारवाला र अन्यको मुख ताक्ने मात्र होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका कम खर्चिला चना, भटमास, दाल लगायतका पुसिला खानेकुराहरूलाई पनि प्रयोग गर्न सकिन्छ. त्यसबाट लामो समयसम्म प्रयोग गर्न सकिने सातु जस्ता तयारी खाजाहरू पनि बनाउन सकिन्छ. यस्ता कम खर्चमा स्थानीय खाद्यान्नको प्रयोग गर्यो भने पनि पोषणमा सुधार हुन सक्ने पोषणविद रुजु खड्काको भनाइ छ.
3: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ. अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ. अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ. जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भए थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ. कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो. अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ. सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्, यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ. यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो.
2: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का. उहाँले भने झैं खानेकुरामा सन्तुलन मिलाउँदा पनि पोषणमा आफै सुधार ल्याउन सकिन्छ.
4: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणमा विशेष ध्यान दिनुपर्ने हुन्छ र बाढ़ीका कारण खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवामा समस्या हुँदा बालबालिकामा कुपोषण, झाडा पखाला तथा विभिन्न रोगहरूको संक्रमण हुन सक्ने जोखिम पनि उत्तिकै हुन सक्दछ. त्यसैले बालबालिकालाई समय समयमा खानपानको व्यवस्था गर्न सक्नुपर्दछ.
2: शिशुलाई आमाको दूध निरन्तर खुवाउने, 6 महिनासम्मका शिशुलाई आमाको दूध बाहेक अन्य खानेकुरा वा पानी दिनु हुँदैन, बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि स्तनपान बन्द गर्नु हुँदैन, आमाले पर्याप्त पानी, पौष्टिक खाना र आराम पाउने व्यवस्था गर्नुपर्छ, आमालाई समस्या भए स्वास्थ्य कर्मी वा पोषण कर्मीको सहयोग लिनुपर्छ.
4: बाढ़ीको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले पनि यी कुरामा ध्यान दिएर सुत्केरी तथा बालबालिकाको पोषणमा विशेष कार्यक्रम लिएर जानुपर्ने आवश्यकता देखिएको छ. यो सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं. आज हामीले विशेष गरेर पोषणको बारेमा चर्चा गर्दै बाढ़ी प्रभावित क्षेत्रको पोषणमा सुधार गर्नको लागि के गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्यौं.
2: आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ.
4: तपाईले हामीलाई हाम्रो फेसबुक पेज

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
2: वर्ष पेंस्टेक हर रंग आउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ष फेन्स।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
5: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: सार्वजनिक सुनवाई समयमा भएन नभएको समय के हामी पनि भन्ने हो। सार्वजनिक वास्तवमा के हो भने अब सिस्टम चाहिँ यो वर्षको 4 महिनामा गर्नुपर्ने सिस्टम हो, होइन? अब भर्खर हुँदैछ, तोकिएको चाहिँ के कारणले क्यान्सल भयो भन्ने कुरा चाहिँ म यो सार्वजनिक ठाउँमा भन्दिनँ, तपाईँसँग मात्रै म कुराहरू होला, होइन? त्यसमा कमजोरी भयो हो, मैले माने,
3: होइन
2: होइन त्यो ठिक छ, होइन। सार्वजनिक सुनवाईमा किन सरो भन्नलाई त कार्यालयले समय मिलाउन सकेन सरो, त्यो त जवाब भइगयो तपाईँको दिनलाई, किनभने हामीलाई अनुकूल परेन, हामीलाई अनुकूल पराइदिनु गर्ने हो, अनुकूल तोकिन परेन सरो सर, यति भन्दा पुग्छ मैले। तर पनि त्यो केही विविध प्राविधिक कारण छन्, त्यो कुरा तपाईँसँग म पछि राख्ने कुरा प्रतिबद्धता गर्न चाहन्छु। शिक्षकले चोराएर पास गरे, यो म जान्दिनँ, गैर जिम्मेवारी कुरा मैले बोल्नु हुँदैन, शिक्षकले चिल चोरा मैले देखेको छैन भन्नु पनि हुँदैन, त्यो उपलब्ध पनि कुरो होइन। गोलन्दरले म चाहिँ किन सकेन, गोलन्दर एन्ड मल, यो चाहिँ कुरा म आग्रह गर्न चाहन्छु। पहिले पनि सार्वजनिक सुनाई मैले भनेको थिएँ, मल अघि पाहाँदै नै धेरै कुरा भनिसक्यो, मलको बाँडफाँड प्रदेश सरकारले गर्ने हो, कृषि मन्त्रालयले, अनि प्रदेशबाटै गोलन्दरलाई कतिवटा फलान पाले कतिवटा भनेर निर्धारण उयो हुन्छ, त्यही चिज ल्याएर हामीले यहाँ अब एउटा समस्या के हो भने वडा अध्यक्षले मन परि बाँडे या तपाईँहरूले सहकारी छनौट गलत गर्नुभयो भन्न चाहिँ तपाईँहरूले पाउनुहुन्छ, त्यस्तो छ भने चाहिँ हामीले सहकारी छनौटमा गलत गरिरहेछौँ कि त्यो सोचिनुपर्ने छ भन्ने हो भने चाहिँ हामीले फर्केर हेर्नुपर्छ है, त्यो हुनसक्छ, होइन भने चाहिँ भाग लगाएर आउने हो, यो एकदम स्ट्रङ। अर्को कुरा म तपाईँलाई अघि फिक्कलमा जति पनि पाउँछ हाम्रो पाउँदैन भन्ने पनि सुन्यो, कहाँ एउटा कुरा चाहिँ के हुँदो रहेछ भने जस्तो हिमाली जिल्लाहरूको मल जस्तो सिन्धुलीबाट चाहिँ दोलखा, रामेछाप, सिन्धुली हेर्नुहोस् नि, तिनटाको अफिस सिन्धुलीको हो। दोलखा मानौ न, हिमाली जिल्लाको मल चाहिँ सिजनल्ली उनीहरूले नलगेपछि चाहिँ त्यो सम्बन्धित निकालेपछि फेरि भन्दिनँ म फलानले बेच्यो भन्दिनँ, गैर जिम्मेवारी तरिकाले त्यहाँबाट चाहिँ सप्लाई गरेर महँगो मूल्यमा बेच्ने कुरा चाहिँ मैले पत्ता लगाएको छु। हिमाली जिल्लामा छँदै गरी मल चाहिँदैन, अनि त्यो मल चाहिँ अफिसको अब कसले या हेटौँडाईबाट भन्नुहोस् या सिन्धुलीबाट भन्नुहोस् या कमिसनर भन्न पाइन्छ, त्यो मल चाहिँ ल्याएर महँगो मूल्यमा बिक्री गरेको भन्ने चाहिँ मैले मेरो आफ्नो अध्ययनले बुझिएको छु मैले। अब त्यो हो भने म विनम्र मेरो आदरणीय साथी अब दलीय रूपमा अहिले देशको सबैभन्दा ठुलो पार्टीको तपाईँ यहाँको सभापति हुनुहुन्छ, होइन, तपाईँले बुझ्नुहोस्, होइन, मैले बुझेसम्म यो मलको भागभन्डा भनेको प्रदेश कृषि मन्त्रालयमा हुन्छ, सिन्धुलीमा हुने होइन, गोलन्दरमा हुने होइन, विनम्रपूर्वक अध्ययन गर्न आग्रह गर्न चाहन्छु। अब के चाहिँ हुनसक्छ भने सबै साथीहरू हामीले जग्गाको वर्गीकरण गर्दा सुन्नुहोस् है, यसमा अलिकति अब यो विषय कुरा चाहिँ फरक पर्न सक्छ, जस्तो हामीले जग्गाको वर्गीकरण वर्षौनी गरेर हामीले चाहिँ पठाउनुपर्छ के, बस्ती क्षेत्र कति हो, कृषि क्षेत्र कति हो भनेर, होइन? हामीले कृषि क्षेत्र बढी पठाएको भए मात्रामा केही पर्सेन्ट बढेर आउँछ अब, होइन? खेतीयोगी जमिन भन्दा बस्ती बढी भनेर पठाइयो भने चाहिँ त्यो हिसाबमा नि उहाँ तलमाथि मल केही पर्सेटमा भन सय डेढ सय दुई सय बोरामा तलमाथि पर्ला, नत्र यही नै हो यहाँभन्दा बढी हामीले बुझेका रहेछौँ भने यो गलत हुन्छ है साथीहरू, है म त आग्रह गर्न चाहन्छु। अर्को प्रेमबाल थापा, मेरो म उहाँलाई अत्यन्त सम्मान गर्छु, म अत्यन्त व्यावसायिक मान्छे ज्यादै भिन्न थापाजी, हेलो थापाजी, तपाईँ उहाँलाई सुन्न आग्रह गर्नु, म तपाईँको कुरा म जवाब दिन गइरहेको छु। मलाई लाग्छ गोलन्जोरको तिन चारजना पाँचजना दसजनाभित्र अत्यन्त मिहिनेतपूर्वक परिश्रम गर्ने साथी मध्येमा उहाँ पर्नुहुन्छ प्रेमबार थापाजी, है म उहाँलाई अत्यन्त हार्दिक सम्मान पनि गर्न चाहन्छु। तर त्यो तपाईँले सुन्नु पर्यो है, तपाईँले सुन्नुपर्छ, यो जेसिबी खरिद किन नगरेको भनेर यो माइकलाई अलिक नजिक राखेको छ भने साह्रै चर्को बोलेर जस्तो हो, तपाईँले चर्को त्यो बोले होइन, तपाईँले बिस्तारै बोल्नु भयो माइक नजिक भएर चर्को सुन्यो। यो तपाईँको के हुन्छ सरकारी चिज भने धेरै हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ क्या, सरकारी भनेको कस्तो चिज हो भने नरिसाउनु है कर्मचारी साथीहरू, सरकारी चिज कहिले बत्ती निल्दैन, धारो बन्द हुँदैन, पङ्खा कहिले बन्द हुँदैन सरकारी चिज। अब यो अहिले हामीले चलिरहेको गाडीको त पाल्नलाई अब आन्तरिक कुरा यहाँ सबै नखोलौँ, कति समस्या हुन्छ के, मोटरसाइकल कतिचोटि बन्छ, हामी चढेको गाडी कतिचोटि बन्छ, त्यो बसिने गरे तपाईँ आफै आएर फुल्ने रहेछ क्या, यो हिँड्छ त्यसले त जेसिबी भने हात्ती पारे जस्तो हो क्या, तपाईँले बुझेकै छैन यस्तो कुरो, जेसिबीमा कतिवटा पुर्जा हुन्छ भने कतिचोटि बिग्रेर मर्मत हुन्छ, त्यो गाउँपालिकाको सम्पूर्ण ध्यानै तिन जानुपर्छ र पैसा जति सबै त्यसमा खर्च हुन्छ। हामीले सल्लाह गरेको पनि हो, किन्न खोजेको कोटेसनै भएको थियो एकचोटि, पछि रोकियो सबैतिर बुझ्यो, अहिले हामीलाई के भन्नुहुन्छ भने हामीले चढेको गाडी पनि अब रोकौँ नचढौँ, उहाँको मौखिक कुरा है, अनि चाहिने चाहिँ बेला हायर गरौँ, जस्तो सम्झौता गर्नु एउटा छ, गाडी चाहिने बित्तिकै उसले ल्याउँछ, प्रयोग गरे पनि उसले फिर्ता लान्छ, कुरो बुझ्यो नि समग्रमा, सरकारी भनेको पङ्खा बन्द हुँदैन धारो यति भन्नु बुझ्यो, तपाईँ बुझ्नु क्या, तपाईँले यो बुझ्न आग्रह गर्न चाहन्छु, यस्तो चिज हो। त्यसैले त्यो जेसिबी किन्ने स्कावेटर किन्ने भनेको चाहिँ गाउँपालिकाले हात्ती फाले जस्तो हुन्छ भन्ने कुराको हामीलाई सबैले कन्भिन्स गरेको छौँ, हामीले त्यो प्रक्रिया रोक्छौँ। बरु तपाईँले के तपाईँले स्पेसल सुन्नु थापाजी, थापाजी प्लिज, तपाईँले बरु स्पेसल के भन्न सक्नु पर्यो भने गाउँपालिकाभरिमा दुई नम्बरमा बढी तरकारी उत्पादन हुन्छ, बाटो सफा गर्नलाई केही न केही पैसा गाउँको पालिका तर्फबाट अलिकति क्रस गरिदिनुहोस् भनेर सक्नु भने त्यो बरु सहज छ हेर्नु। त्यो जेसिबी किन्ने कुरा प्लिज तपाईँले बुझे चाहिँ बुझ्नु होला, अहिले तपाईँले बुझ्न बुझिरहनु भएको त्यो असम्भव भएको कारणले रोकिएको हो, म यो जानकारी गर्न चाहन्छु है। अर्को जेसिबी किन्नुहुन्थ्यो यो भइसक्यो, सरकारले जान दिन सक्दिनँ भन्न मिल्दैन, ठिक हो यो, जान दिन सक्दिनँ भन्न पाइँदैन, यो सत्य कुरा, हाम्रो तर प्रयास प्रयत्न रहिरहेको छ, तपाईँको बाह्रै महिना सहज रूपमा बाटो चलोस्, तपाईँले त मलाई आशीर्वादै दिने हो नि त तपाईँ बनाउन सक्दा त हो। अब एउटा कुरा, यो मुलुकमा सुन्नु न, यो मुलुकमा सबैभन्दा निर्माणमा कुनै चिज महँगो छ भने त्यो भनेको सडक हो, तपाईँले निर्धारण फलानु दलको त्यहाँ कतिवटा खोइ जानु भएन कारण भिन्नबाट त्यो पैसा त सङ्घबाट पार्ने पैसा हो नि त, तपाईँको बाटो फिट गरेर त सङ्घले चल्छ, हामीले चल्छौँ त, तपाईँको बाटो माग्ने कुरामा हामीले माग्नेमा नलेखेको दुईले माथि पर्दैसम्म नपठाएको भयो हाम्रो कम्पनी भयो, तर माग्ने निकायमा हामीले मागेका छौँ प्लिज परेन, अब गाउँपालिकाको विचार लाग्ने तपाईँको बाटो बन्छ त त्यसो अनुमान है, म त्यसै गरी बुझ्दिनँ, म आग्रह गर्न चाहन्छु है साथीहरू त्यसै गरी बुझौँ। यो सार्वजनिक सुनाई भनेको वर्षिउने हुने कार्यक्रम हो, एकै साल सबैले सक्नुपर्ने सबैले पर्दैन, क्रमैसँग गर्दैछौँ न, म हार्दिक आन्दोलन गर्छु क्या, सिक्दै जाने हामी पनि सिक्ने चरणै छौँ, तपाईँहरू पनि सिकिरहनु भएको छ, यही त हो लोकतन्त्र प्रजातन्त्र होइन, त्यसो भए सवाल गरे पनि सुन्न धैर्य गरिदिएको मजा आउँछ, जवाब दिनुहुने अब देवकुमारजीको उहाँले दिइसक्नुभयो ईश्वरीलाल श्रेष्ठ दाजु आज्ञा दाइ, यो सूचनाको हक सबैको हुनुपर्छ भन्नुभयो, त्यो अघिको कार्यक्रममा लक्ष्य गरे जस्तो लाग्छ, त्यो तपाईँले बुझ्नुभयो दाजु, त्यो अघि भइरहेको कार्यक्रम कस्तो भने मलाई लाग्छ हाम्रो प्रयास चाहिँ यो निकासा भएको या यो कार्यक्रम प्रदेशले पठाएकै एक डेढ महिना भएको छ, सुन्यो दाइ, त्यो अघि भएको कार्यक्रमको जम्मा चार लाख रुपियाँ पर्दैले दियो होइन, यस्तो मलाई लाग्छ नो मिस्टेक यदि होइन भने यो कार्यक्रम परेको महिना दिन लगाउनु परेको छैन क्या, त्यो भित्रको अपर्द चार लाख रुपियाँ आयो र हाम्रा कर्मचारी साथीहरूले सबै सबै वडाका बजार एरियामा बालबालिका प्रति हुने व्यवहार के कस्तो छ भनेर अनुसन्धान पनि गर्नु भएको छ र जहाँ बालबालिकालाई अन्याय भएको छ त्यो चिपोर पनि छ र त्यसैले अनि यो विद्यालयबाट बाहिर रहेका अत्यन्त पछि परेका बालबालिकाहरूको छनौट गरेर तिनीहरूको अभिभावकलाई केही दिन नसकिने मौरीको तालिम दिएर अलिअलि घर पनि वितरण गरिदिउँ बुढिया पैसाले भनेर त्यो तयारी गरिदिउँ तयारी गर्दा त्यो हामी आउनुभन्दा अगाडि तालिम भइरहेको थियो भोलिसम्म छ जस्तो तालिम अनि त्यो चाहिँ बाल बालिकाप्रति हामी जनप्रतिनिधि हामी समाजका अगुवा साथीहरूले अब अहिले यस्तो हुँदैन हामी बालबालिकालाई हेर्ने दृष्टिकोण हाम्रो राम्रो बनाउँछ भन्ने पत्रमा सही गरिहाल्दाखेरि त्यहाँभन्दा बढी बुझ्नु भएन है त्यति कारणले हो त्यो त्यसको यसो सूचना पाइएन भन्ने त्यस्तो त्यस्तो समस्या साह्रै ठुलो भएको जस्तो मलाई लाग्दैन सडक सुधारको आएन भन्ने कुरो सबैले भन्नुभयो त्यो कार्यक्रममा वास्तवमा हामीले सडक पनि कतिपय ठाउँ बनाएको छौँ पुल बनाएको छौँ होइन त्यो कार्यक्रम त्यसो देखिएन भन्नुभयो त्यो आगामी वर्षबाट त्यो समावेश गरेर प्रस्तुत गर्नु म आज सार अनुरोध गर्छु गुनाटो पनि सञ्चालनबारे भन्नुभयो यो वास्तवमा मैले पनि ठाउँ ठाउँमा बोल्छु यो हाम्रो के छ समस्या भने अब गाउँपालिकाले वास्तवमा हामी अलिकति प्रचारवादी त्यति गर्ने स्वभाव छैन होइन यो तालिम सम्बन्धी युवा युवतीहरूलाई बेरोजगार मान्छेहरूलाई हरेक खालको तालिम हामी वर्षौनी गराउँछौँ पोहोर पनि त्यो अहिले पनि छ अब जस्तो अहिले अचारको तालिम कहिले कम्प्युटर तालिम कहिले मेकअप गर्ने तालिम ब्युटिसियल तालिम कहिले कपाल काट्ने तालिम यी तालिम भइरहेछ तर यो तपाईँ गुनाको चाहिँ तपाईँले कुरा उठाउनुभयो यसको मिसिन हुन्छ के अरे होइन मिसिन हुन्छ त्यो पनि तालिम दिए राम्रो हुन्छ भन्नुभयो अब टपरी बनाउनलाई तालिम अहिले महिला दिदीबहिनीलाई दिनु पर्दैन सबैले सिकेकै छन् तर त्यो उद्योगको रूपमा विकास गर्नको लागि चाहिँ अब त्यसको लगानी के कति गर्नुपर्ने छ त्यो कुरो अध्ययन पश्चात तपाईँलाई म जानकारी गर्छु जानकारी गराउने प्रतिबद्धता गर्न चाहन्छु अब नयाँ सहर आयोजना विद्युतको अफिस अब नयाँ सहर आयोजना सङ्घीय अफिस हो हामीसँग खास गरी प्रत्यक्ष संलग्नता त्यसमा छैन होइन हामी गाउँपालिकाले त्यसलाई उहाँ छैन तर पनि त्यो नगर समितिको अध्यक्ष नभएको कारणले त्यसमा मेरो प्रत्यक्ष चासो चाहिँ रहन्छ तर त्यो हाकिमले आएर ठ्याक्कै जवाब दिनुपर्ने कानुनी प्रक्रिया त्यस्तो कानुनी नियम नभएको कारणले उहाँहरू आउनु भएन अब त्यसै गरी विद्युत पनि सङ्घीय अफिसैभित्र पर्छ होला नयाँ सरले काम गरेको छ सडकको समस्या पनि छ यातायातको साधनहरू सूचित गर्नु पर्यो त्यो तपाईँको सुझाव हो सुझावलाई हामीले कार्यालयको तर्फबाट हाकिम साहबले नोटिस गर्नुभएको छ र कार्यकालको सफलताको शुभकामना भन्नुभयो म धेरै धेरै तपाईँलाई धन्यवाद दिन चाहन्छु अब शेरबहादुरले सडकको बोर्ड देखिएन भन्नुभयो तपाईँले के देख्नुभयो वास्तवमा बनाएको छ है त्यो बोर्ड हामीले असारमा त्यो विपदको टोल सहित साङ्केतिक रूपमा यहाँनिर दुर्घटना हुनसक्छ भन्ने सङ्केतका बोर्डहरू घोडी घोडीहरू हामीले लगाएको थियौँ हजुरले त्यो ठ्याक्क त्यो नजर नपरे हुनसक्छ तर त्यो टिकिरहँदैन फेरि खोलिसक्यो होला है म यही जानकारी गराएँ रकम 11,000 सभापतिज्यूले राख्नु भएको कुरा मैले व्यक्त गरेँ राजसभा सभापतिज्यूले स्वास्थ्य भवनसँग पूर्वाधार चाहिँ पनि त्यही उहाँ तिनकन्याको साथीले राख्नु भएको थियो अब त्यो वास्तवमै मान्छेलाई के हुन्छ भने मान्छे पूर्ण भयो भने म टाढै आउँछ जस्तो लाग्छ होइन मलाई सबै पुग्यो भनेर मान्छे मर्ने नै हो मैले यो मेरो अध्ययनले त बुझ्छ क्या त्यसोले उहाँहरूलाई जागृत गरायो एउटा राम्रो भवन बनाऊ त्यहाँ स्वास्थ्यको होइन अब त्यहाँ चाहिँ अब त्यो के भनेको उच्च स्तरको भवन अब विज्ञान साइन्सको टोलीको त्यहाँ खोली भयो स्वाभाविक हो त्यो किन भवन भनेको होइन त्यो त वास्तवमा अस्पताल बनाएको त होइन त्यो बनाएको चाहिँ स्वास्थ्य चौकी कस्तो थियो हिजोको अवस्था तिर्कन्या त्यो स्वास्थ्य चौकी नै बनाएको हो नि त स्वास्थ्य चौकीमा त विशेषज्ञ डाक्टर हुने कुरो भएन तर भवन देखे पनि उहाँले त्यो पनि चाहियो भन्नु उहाँको अपेक्षा उहाँको चाहना गलत छैन अब त्यो ठ्याक्कै पुर्याउन सक्छु भनेर म अहिले बोल्दिनँ भोलिका दिनमा सम्भावना रहला अब त्यसै गरी एम्बुलेन्सको कुरा मैले अघि नै गरिहालेँ पहल भएको छ त्यो पहल मलाई लाग्छ त्यो सार्थकता पाउँछ भन्ने मलाई लाग्छ अब यस्तो अब सरजी तपाईँ अब छरफट धेर नगर्नु म आग्रह गर्न चाहन्छु तपाईँ केटाकेटी नै हुन्छ क्या पोलिटिसियन है मैले प्रतिबद्धता गरेँ पुर्याउन सकिएन भने गरेको भाषण गर्ने तपाईँ छुट छँदै छैन त कस्तोको त्यो हो है घरिघ घर बिस्तारै सिडी चढ्ने एकैचोटि चढियो भने सम्भव हुँदैन थाकिन्छ के थाकिन्छ पोलिटिक्स भनेको चिज यस्तो हो हेर्नु धेरै दुःख गर्नुपर्छ होइन नि निराश हुने मान्छेले पार्टी छोडेको कारण त्यही हो नि बिजाक गल्छ अपेक्षा धेरै हुन्छ अनि त्यो पुर्याउन नसके पार्टी चाहिँ उयो गरिदिन्छ त्यस्तो हुन्छ क्या त्यसैले धेरै अपेक्षा नगर्ने म यो नेता हुन्छु म अध्यक्ष हुन्छु म माननीय सभापति हुन्छु मेरो पालामा सबै गाउँभरिका बाटो पिच गर्छु भन्यो भने कदापि पुग्दैन त्यो सम्भावना पनि छैन त्यसैले प्रयत्न राम्रो गर्ने हो, दिल खुस गरेर बसाने हो है, त्यही आग्रह चाहन्छु। त्यो प्रयास छ मलाई लाग्छ हुन्छ भने वडाको बजेट पारदर्शी भएन भन्ने कुरो चाहिँ हामीले वडा कार्यालयमा नै सार्वजनिक सुनाइ गरेका छौँ होइन। मैले यो ठाउँबाट फलानु वडा अध्यक्षले राम्रो गरिनुहोस् भन्ने मैले मिल्दैन, वडाको सार्वजनिक सुनवाईमा त्यो कुरो उठ्या होला होइन। अब पारदर्शी भएन भन्ने खालको के छ भने अहिले सुशासनमा धेरै चिजहरू छन् जस्तो लो अनियमितता हो, भ्रष्टाचार हो, अहिले सिडियोकारले नै दिँदैन पाइन्छ कि एउटा दायरतिर पाइन्छ, फलानु काममा फलानु वडाले या फलानु समितिले भ्रष्टाचार गर्नु हालिन्न छुट छ नि त। त्यसैले त्यही वडा कार्यालयको सार्वजनिक सुनाइमा पारदर्शिता भएन, फेयर भएन, नितो सबैलाई समानुपाति ढङ्गले समुचित ढङ्गले योजना वितरण भएन किन हो भन्ने कुरा वडाको कार्यक्रमै राख्नलाई म अनुरोध गर्छु र यो कार्यक्रम मार्फत मेरा आदरणीय वडा सबैलाई दलीय प्रतिनिधित्व सहित बैठक समारोहहरू कार्यक्रमहरू गर्दा हुन्छ क्या। पोलिटिक्समा आफ्नो वचक हुँदैखेरि जित्ने चिज हो भन्ने मलाई लाग्छ, किनभने त्यही नै भएको तेस्रोमा प्राय जसो सबैलाई समेटेरै काम गर्दाखेरि राम्रो पर्छ भन्ने मलाई लाग्छ। अनुगमन गतिलो हुनु पर्यो भन्ने मैले पहिले पनि भने अनुगमन सबैको हक हो, सबैले गर्नुपर्छ, तर आधिकारिक तोकिएको व्यक्तिले नि अलि राम्रोसँग गरिदिनु पर्यो भन्नुभयो। उपाध्यायज्यूले कुरो बुझ्नु भएको छ, भोलिका दिनमा आजको भन्दा बढ्ताउ अनुगमन प्रक्रियालाई अलिक व्यापकता दिनुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। व्यक्तिगत ठाउँमा सरकारी सम्पत्तिको प्रयोग हुनु भएन, व्यक्तिगत ठाउँमा भन्ने कुरो चाहिँ यसको अर्थ धेरैवटा लाग्छ, जस्तो एउटा मान्छेको घर बल्न आँटो उसलाई 20-50 जाली दिँदाखेरि उसको घर जोगिन्छ छ भने त्यो चाहिँ हाम्रो दायित्वभित्र पर्दैन त, पर्छ नि त होइन। व्यक्तिले फाइदा व्यक्ति व्यक्तिले समान हुने त हो, व्यक्तिगत कामै गर्नुहुने भन्ने होइन। वर्ष कुरो चाहिँ के हो भने सामूहिक सबैलाई फाइदा पर्ने या सबैले उपयोग गर्ने चिजको लगानी गर्नुपर्छ राज्यले, त्यो चाहिँ सैद्धान्तिक कुरा हो। तर व्यक्तिले पनि त मान्छेका समस्या हुन्छन्, व्यक्तिका समस्यातिर राज्यले नहेर्ने भन्ने त होइन होला, त्यसोले केही गरिएको होला भन्ने मलाई लाग्यो। यहाँ क्वेसनमा त्यस्तै देखियो होइन। हाम्रो समस्या के छ भने गोलन्दर गाउँपालिकामा सबैलाई एकैचोटि दर्शन लाग्छ, सबैको बाटो एकैचोटि भत्केकै हुन्छ क्या। हाम्रो फरक फरक प्रकृति त छैन, एउटै प्रकृति एउटै भूगोल छ, सबैको बाटो स्वर्गलाई चाहिँ मिसिन एकैचोटि सबैतिर परिचालन गर्नु त सकिँदैन, सकिँदैन होला त्यो व्यवहारिक कुरा। तर म यही कार्यक्रम मार्फत वडा अधिकारीलाई के आग्रह गर्न चाहन्छु भने बाटो चाहिँ कसैको मुख हेरेर होइन, सबै थालिएका बाटो स्वर्दिनुपर्छ है। हिँडो टाढो भनेको त्यस्तै हो, सुरुमै पहिले नै मेरो गर्दै भन्ने कुरा गर्नु हुन्छ, मूल बाटो पहिले सफा हुन्छ त्यसपछि सहायक बाटो सफा गर्ने हो, कसैको पनि पक्षपात नगरिकन भनिएका बाटाहरू चाहिँ स्वर्दिनु। मैले यहाँलाई के जानकारी गरेँ भने हामीले नेपाल सरकारको पैसा लगानी गर्दा गोलन्दर गाउँपालिकामा जति पनि बाटो निर्माण भएको छ सबै बाटाहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ, त्यसैले काहीँ बाटो मिच्ने काहीँ जोतेर मकै छर्ने भयो भने तत्काल त्यो विषयमा हामीलाई जानकारी गराउनु, म हामी सम्बन्धित पक्षलाई त्यो कुरा जानकारी गराउनु है। फेरि भनौँ मैले हो तपाईँ बुझिहाल्नु भएको छ है, हामीले नेपाल सरकारको पैसा लगानी गरेर खनेका सबै बाटाहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ है। गरिबको वास्ता भएन, किशनगढ बिना काम भयो, ल सुरेश थापा वडा नम्बर 3 प्रश्न हामीले राख्ने हो, तपाईँहरूले जवाब दिने हो। जुनेशजीले राम्रो जुनेशजी धन्यवाद छ, तपाईँले भनेको कुरा मेरो सहमत हो, प्रश्न तपाईँहरूले राख्ने जवाब दिने हामीले नै हो। अब कहिले कस्तो हुन्छ भने जवाफै दिन नसक्ने पनि त आउँछ नि त, सबै जवाफ त दिन सकिने नै होला नि त, जस्तो यो बाटो किन बनेन भन्दा पैसा भएन भन्ने हो नि त हामीले त, कतिपय जवाफ त त्यस्ता हुन्छ, त्यो त चित्त बुझ्ने जवाफ होइन उनीहरूमा, तर पनि भन्ने त त्यही हो। त्यसैले मैले अघि खासा पुसा दलीय रूपमा घोषित भएको कुरालाई मैले क्षमा मागेको छु होइन, भोलिका दिनमा त्यो नगर्न म अनुरोध गर्छु। यो अघि हाम्रो सहकर्ता भाइले भने जस्तै यो वास्तवमै गएको अहिले गएको आर्थिक वर्षको गोलन्दर गाउँपालिको गतिविधिको विषयमा पैसा नै उठाउँदै त्यसको जवाफ दिने ठाउँ होइन, या त्योभन्दा बढी सवाल गर्ने पनि होइन, जवाफ पाउने पनि लक्ष्य राख्यो भने त गलत हुन्छ। त्यसैले हामीले गरेको काम, हामीले गरेका योजनाहरू, हामीले गरेका नीतिगत कुराहरूमा काहीँ समस्या परौ या गलत भयो भने त्यो विषयमा मात्रै कुरा प्रश्न गर्दै त्यसलाई जवाब दिन्छ, त्यहाँभन्दा बढी होइन यो ठाउँको यो कार्यक्रम। त्योभन्दा बढी गर्ने भने जतिखेर पनि गाउँपालिकाको अध्यक्ष तपाईँहरूसँग सधैँभरि सवाल जवाब गर्ने छलफल गर्ने कुरामा तयारी रहेको कुरा म जानकारी गर्न चाहन्छु। यो सायद सेवा दिँदाखेरि यो दोस्रो किस्ता रकम जिल्ला प्रशासन कार्यालय भुक्तानी गर्ने निर्णय गरेको छ, पठाएपछि हामी दिने हो। अब यतिको सचेत नागरिकले बोल्दाखेरि केही केही कुरा चाहिँ अलिकति नमिठो लाग्ने कि ल्याएर खाइसके पेट भरिसके भनेर भोलि तपाईँ त्यहाँ ओडा अक्षर दाजु गर्ने मान्छे हो त्यस्तो मान्छेले त्यस्तो अशब्द गुमाएर खानुभयो कि यतै चलन गर्नुभयो कि भन्नै पुग्यो नि त काण्ड त्यत्रो भन्नुपर्छ त होइन अब सम्बन्धित निकायले दिएको छैन त हामीले पालिका पनि अनि त्यो ल्याएर हामी राख्न मिल्छ त पल भइरहेको छ आउँछ आउँछ भन्छ सिडियल अब भन्ने सिडियोलाई हो अरूलाई भन्ने होइन आउँछ आउँछ भनेर त आपाउँदैन गर्ने के छ अब मैले अहिले सूचना पाएँ अनुसार निर्णय भएको छ यता शीघ्र चाँडै निकास भन्ने जानकारी गराउँछु मैले लगभग सवालको जवाब भयो म थोरै सम्बोधन पनि गरिने मैले यो सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनेका उपाध्यक्षज्यू प्रमुख प्रशासकीय अधिकारीज्यू सम्पूर्ण जनप्रतिनिधि साथीहरू त्यसै गरी पार्टीका आदरणीय नेता साथीहरू त्यसै गरी खुर्कुट इलाका प्रहरी कार्यालयका प्रमुखज्यू पत्रकारज्यूहरू हाम्रा गोलन्दर गाउँपालिका सम्पूर्ण कर्मचारी साथीहरू र यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म गाउँपालिकातर्फ नमस्कार व्यक्त गर्छु स्वागत पनि गर्न चाहन्छु र यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ दलीय प्रतिनिधित्व गर्दै दलका साथीहरू आउनुभयो त्यसै गरी क्वेसन गर्नलाई समुदाय स्तरबाट आउनुभयो विभिन्न सङ्घ संस्थाबाट आउनुभयो सबैजनालाई हार्दिक नमस्कार त्यसै गरी सहभागी भइदिएकोमा विशेष धन्यवाद व्यक्त गर्दै यो आजको कार्यक्रम तपाईँलाई अत्यन्त सफल बनाइदिनु भयो म खुसी व्यक्त गर्न चाहन्छु गाउँपालिका तर्फबाट क्वेसन गर्ने र हामीले चित्तबुझ जवाब दिन सकेका छैनौँ जस्तो हाम्रो थापा दिलाउँदै चित्त बुझाएन तपाईँको बाटो छ करोड करोड हुन म सक्दिनँ अहिले जेसी किन्छु भोलि नि भन्न मेरो अवस्था अहिले त छैन तपाईँ खुसी हुनुहुन्न तर पनि परिस्थिति अलिकति पुरो पनि यो सार्वजनिक सुनवाईमा वर्षे नै आइदिएर केही कुरो सिकिन्थ्यो क्या धनक आइयो परिचय फलाउनु दियो त्यो हुने बित्तिकै अलिकति केही न केही भयो सिक्दै जानुपर्छ हामी पनि सिक्दैछौँ हार्दिक अभिवादन नमस्कार धन्यवाद यो बैठक यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँछु धन्यवाद
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर फोन नम्बर 0484040026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
0: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
4: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
3: महिलाको शरीरबारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430098 0485430098
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
6: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692599998।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 कार्यालय ल्याङल्याङ रामेछाप।
11: अहिले बिहानको 5 बजे
12: हजुरको रेडियो 102

0: अडी चाहिँ नदीमा आएको चाहिँ रेकर्ड भए जस्तो चाहिँ लाग्दैन, सुनेको पढेको छ कतै छैन। त्यसो हुँदा यो एउटा प्रलय नै हो। त्यो प्रलय अब पृथ्वी बनेकै प्रलयबाट हो, हाम्रो हिमाली संरचना बनेकै प्रलयबाट हो। आजसम्मको साइन्टिफिक अध्ययनलाई मान्ने हो भने हिमाल बनेकै, पहाड़ बनेकै, उपत्यका बनेकै प्रलयबाट बनेको हो। त्यसो हुँदा यो पनि एउटा प्रलयको पछिल्लो कडी हो, त्यो एउटा घातक भयो।
1: भारत लगायतका देशमा पनि यस्ता घटनाहरू सुन्दै आएका छौं। यसपटकको यो भोटेकोसीको बाढीको स्वरूपमा चाहिँ कतिको फरक देख्नुहुन्छ? यो चाहिँ कतै न कतै भइरहेको हो अथवा अलिकति फरक श्रृङ्खला हो?
0: यो भन्दा अलिक सानो हाम्रै थामेमा गर्यो, 79 मेलम्चीमा भएको हेर्नुहोस्, गत वर्ष रोसी खोलामा भयो होइन, त्योभन्दा अगाडि हाम्रो जस्तै भूभागीय हेर्ने हो भनेदेखि टिस्टा नदीमा भयो, त्यस पछाडि इन्डियाको उत्तराखण्डमा धरालीमा भयो, अनि चमोलीमा भयो, अनि ब्यास नदी मनालीमा भयो, मनाली कुल्लू र मण्डीमा भयो, भइराखेकै छन्। कति सानो ठुलो कतरा नदी थिए, कस्तो जमिनको स्वरूप थियो, त्यसले पनि त्यसको आयतन ठुलो हुनमा फरक पार्यो। तर हिन्दूको हिमालय, नेपालको, इन्डियाको, भुटानका हिमालयहरूमा, हिमालय भन्दा मुनिका भूभागमा उथलपुथल भइराखेको छ भन्ने कुरा चाहिँ भोटेपछि बाढी भन्दा अगाडि पनि हामीले भनिराखेका हौं, लेखिराखेका हौं र बोलिराखेका हौं।
1: योभन्दा अगाडि थामेमा पनि आयो अथवा भनौँ भोटेकोसीमा पनि अघिल्लो वर्ष पनि निकै क्षति पुर्यायो, उता मितेरी पुल पनि बगाएको थियो लगायत यस्ताहरू भइरहेका छन्। यस्ता घटनाहरू आउने साथै अहिले पछिल्लो समयमा हामी जलवायु परिवर्तनलाई मुख्य कारक मान्न थालेका छौं, हामीले चर्चा त्यहाँनिर लगाएर जोड्छौं। यसपटकको भोटेकोसी विपदमा जलवायु परिवर्तनको वास्तविक भूमिका के हो जस्तो लाग्छ तपाईँलाई?
0: सबैभन्दा ठूलो भूमिका सम्भवतः जलवायु परिवर्तनकै हो। जलवायु परिवर्तन भन्दा पनि ग्लोबल वार्मिङको, जलवायु परिवर्तन भनेको ग्लोबल वार्मिङले ल्याएको एउटा मौसमी चक्रमा आएको परिवर्तन हो। जलवायु परिवर्तनले या ग्लोबल वार्मिङले संसारको तापमानमा आएको बढोत्तरीले के गरिदियो भनेदेखि हिउँको ढिक्कु चाहिँ जसरी थामेर बसिराखेको थियो, त्यो थामिने जुन अर्को ढिक्कोसँग त्यो जोडिएर बसेको थियो त्यहाँभित्र तापले त्यो सम्भवतः पग्लिँदै थियो अनि अर्कोसँग छुट्यो र त्यो फुटेर आयो। त्यसमा एउटा बुझ्नुपर्ने कुरा के छ भनेदेखि, सायद कसैले बोलेको पनि मैले त्यति सुनेको छैन, 72 भूकम्पले बनाएको फिसर पनि त्यो कारक पनि हुन सक्छ। 72 भूकम्पले माथिल्लो बेल्टमा लामा लामा फिसरहरू, धाँजाहरू परेको छ जमिन, त्यो धाँजा सम्भवतः 72 भूकम्पले त्यहाँ पनि धाँजा परेको थियो कि, मेरो आशंका मात्रै हो। तर माथिल्लो पहाड़ी बेल्टमा 72 भूकम्पले गोर्खा, सिन्धुपाल्चोक, रसुवा, दोलखा, यसका माथिल्लो पहाड़ी बेल्टहरूमा त्यो लामा लामा फिसर परेका छन्। हुनसक्छ त्यहाँ पनि त्यस्तो धाँजा थियो कि, त्यो एउटा प्राकृतिक कुरा हो। संसारमा प्राकृतिक विपत्तिहरू आउँछन्, हुन सक्छन्, तर मान्छेको कल्पना, स्टेटको कल्पना चाहिँ के हो भने प्राकृतिक विपत्ति आउँछन्, यो स्वभाव हो, प्राकृतिक प्रकोप हुन्छ, त्यसबाट त्यो किनारमा, त्यो क्याचमेन्टमा बसेका अधिकांश मान्छेको लाइफ, प्रपर्टी सुरक्षित हुनुपर्छ, प्रपर्टी सुरक्षित हुन नसके पनि जीवन सुरक्षित हुनुपर्छ भन्ने कर्तव्य चाहिँ स्टेटको, त्यहाँ काम गर्ने व्यवसायको, यो सबैको।
1: हजुर, यसैले जोड्दै गर्दाखेरि अहिले पछिल्लो समयमा घटना भयो र धेरैले हामीले सजिलोसँग जलवायु परिवर्तन अथवा विश्वव्यापी रूपमा तापमान वृद्धि जे छ त्यसको कारणले भएको भनेर अलिकति बढी चर्चा गर्न थाल्यौं। तपाईँले भन्नुभयो जस्तो भूकम्पले ढाँचा फाटेको एउटा त्यो पाटो पनि अनुसन्धानको पाटो, त्यो खोजको पाटो त्यो पनि रह्यो। विश्वव्यापी तापमान वृद्धिलाई अलिकति बढी दोष दिँदै गर्दाखेरि हामीले आफ्नै संरचना, मानवीय कमजोरीहरूलाई पनि लुकाइरहेका छौं कि?
0: त्यो प्रशस्तै देखिएको छ, किनभने 72 भूकम्पले 10,000 फिट भन्दा माथि धेरै ठाउँमा लामा लामा चिरा छन्, कुनै चिरा निकै गहिराछन्, कुनै चिरा चाहिँ निकै फराकिला छन् भन्ने प्रमाणित भइसकेको छ। अघि मैले भने मेरो आशंका मात्रै हो, म त्यहाँ पुगेको छैन। अब नेपालमा हिमताल या ग्लासियरहरू, हिम नदीहरू कमजोर पोजिसनमा पुगिसकेका छन् भन्ने कुरा चाहिँ नेपालका राष्ट्रपतिले, नेपालका प्रधानमन्त्रीले, नेपालका वातावरण मन्त्रीले, नेपालका अर्थमन्त्रीले, नेपालका परराष्ट्र मन्त्रीले, नेपालका वन मन्त्रीहरूले विभिन्न इन्टरनेशनल नेशनल फोरमहरूमा बारम्बार बोलिरहनु भएको छ, युएनका फोरममा, अरू फोरममा बारम्बार बोलिरहनु भएको छ। भनेपछि त्यसले एउटा कुरा के पुष्टि गर्छ भने हामी यो विपत्ति कुनै पनि बेला आउन सक्छ भन्ने खालको सचेतता चाहिँ, विपत्ति प्रतिको सचेतता चाहिँ नेपालमा पर्याप्त थियो। तर त्यो विपत्ति आउन सक्छ भन्ने चाहिँ मान्छेमा आशंका थियो, त्यो अनुमान थियो। तर त्यो विपत्ति आयो भने त्यहाँ त्यो एरियामा, त्यसको प्रभावित क्षेत्रमा बस्ने मान्छेहरूको सेक्युरिटी के गर्ने, त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ त्यति ठूलो चासोको रूपमा थिएन। तपाईँलाई म दुईटा तीनटा कुरा भन्छु। त्यो एकै ठाउँमा नदीको एउटा निश्चित लम्बाईमा किलोमिटरमा 10-12 हाइड्रो पावर खोलेका, त्यो हाइड्रो पावर अरबौं खरबौंमा त्यो हाइड्रो पावरमा लगानी छ। प्रत्येक हाइड्रो पावरले वातावरणको कुरामा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी छुट्याउनुपर्छ। त्यो कर्पोरेट सामाजिक उत्तरदायित्व अनुसार छुट्याइएको लगानीले के गर्नु पर्थ्यो भनेदेखि, विपत्तिको अवस्थामा त्यहाँ नदी किनारका मान्छेहरूको सुरक्षालाई ध्यान दिने गरी त्यो फन्डिङ चाहिँ च्यानलाइज गर्नु पर्थ्यो नि, त्यहाँका विद्युत परियोजनाहरूले प्रोजेक्टहरूले त्यो कुरा गरेको देखिँदैन।
1: हामी राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौँ। पूर्वाधार निर्माण, प्राविधिक डिजाइन, मापदण्ड, यो प्रश्नबारेमा अलिकति चर्चा गरौँ। हाम्रा हिमाली नदीहरूमा ठुला ठुला जलविद्युत आयोजना तपाईँले भन्नुभएछ, त्यहाँ 10-12 त त्यही भोटेकोसीको छोटो दूरीमा नै थिए, सुरुङहरू निर्माण प्रशस्त भइरहेका छन् अहिले। यी संरचनाहरूको डिजाइन गर्दा यस्ता विनाशकारी बाढ़ीको सम्भावनालाई सही रूपमा आकलन गरेको भन्ने कुरा कतिको देखायो यो बाढ़ीले?
0: अब यसमा कहाँ हेर्नुपर्छ भने ती विद्युत परियोजनाहरूको वातावरण प्रतिवेदन के छ, मैले इन्टरनेटमा खोज्दाखेरि पाउन सकिनँ, सायद मैले नभेटेको होला, उहाँहरूले इन्टरनेटमा राखिदिनु भएको होला, मैले नभेटेको हो कि म उहाँहरूलाई मात्रै दोषारोपण गर्न पनि चाहन्न, मैले चाहिँ इन्टरनेटमा खोज्दा भेटिनँ। पहिलो कुरा, वातावरण प्रतिवेदन बनाउँदाखेरि त्यहाँको भूगोल, त्यहाँको जनसंख्या, त्यहाँको डाइभर्सिटी, त्यहाँको संकटका सम्भावनाहरूलाई, त्यो सबैलाई त्यसले वृहत एनालिसिस गर्नुपर्छ। त्यो नदीमा जहाँ ड्याम बनाइयो नि हाइड्रो पावरका लागि, त्यो नदीमा ड्याम बनाउने ठाउँमै त्यो ड्याम चाहिँ नदीको त्यो तलको जमिनले धान्छ धान्दैन, थाम्छ थाम्दैन भन्ने पनि त्यसमा अध्ययन हुनुपर्ने हो। त्योभन्दा माथिबाट आउन सक्ने पहिरो या हिम पहिरो या मनसुनी बाढ़ीका कारण हुने विपत्ति थाम्न सक्छ सक्दैन भन्ने त्यो अध्ययन पनि हुनुपर्ने हो। र ती चाहिँ वातावरणीय प्रतिवेदनमा जियोलोजी यस्तो छ होइन, इन्भाइरोमेन्ट यस्तो छ, रुख बिरुवा यो छ, वातावरणीय प्रतिवेदन नै पढ्न नपाएपछि त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस भएको थियो कि थिएन भन्ने कुरा नै जानकारीमा आएन। किन मलाई अहिले चाहिँ आशंका लाग्छ कि हाइड्रो पावरहरूले रिस्क एनालिसिस गरेका थिए कि थिएनन्, शंका गर्नुपर्ने ठाउँ त्यो छ। र यदि रिस्क एनालिसिस गरेका थिएनन् भने त्यो चाहिँ कानूनी रूपमा पनि गलत कुरा हो।
1: त्यही गरेका रहेछन् भने पनि त्यसको अलि निष्ठापूर्वक पालनाहरू भएको छ कि छैन भन्ने कुरा हाम्रो सरकारले कतिको हेर्छ जस्तो लाग्छ तपाईँलाई?
0: नेपालमा हाइड्रो पावर या अरू कुनै कामका लागि हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि मनिटरिङको कुरामा कमजोर छ, किनभने प्रोजेक्टको कस्टमा मनिटरिङ गराउने गरिन्छ, मनिटरिङ अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्, त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ, त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो। हामी करप्सनको कुरा, अनेक कुरा, ठुठुला कुरा, प्रोजेक्ट बनाउँदाको कुरा गर्छौं नि, तर कहाँनेरि भने जब अनुगमन गर्छ नि, अनुगमन नै परियोजनाको कस्टमा गर्न जान्छन् के मान्छे, त्यहाँनेरि हेर्नुपर्छ। अनुगमन परियोजनाको कस्टमा गरेपछि उसले अनुगमन चाहिँ परियोजनाले चाहे अनुसारको अनुगमन रिपोर्ट दिन्छ कि मान्छेले।
1: यो सँगै जस्तो आयोजनाका सुरुङ भनौँ, बाँधहरू भनौँ, यिनीहरूको कमजोर सुरक्षा प्रणालीले चाहिँ बाढ़ीको क्षेत्रलाई अझ भयावह बनाउन कतिको भूमिका खेल्छ जस्तो लाग्छ तपाईँलाई?
0: त्यसले बनाएन, त्यो सुरक्षा प्रणालीले कमजोर बनाएन। त्यसमा एउटै प्रश्न उठाउनु पर्ने ठाउँ चाहिँ के हो भने त्यो सुरुङ मापदण्ड किन पालना गरियो? सुरुङका मापदण्ड छन्, सुरुङभित्र मान्छेले काम गर्ने, सुरुङभित्र इन्जिनियरले या कामदारले मजदूरले जसले काम गर्छन् त्यो सुरुङमा कामको मापदण्ड छ। त्यो कम्प्लायन्स छ त्यो पूरा गर्नुपर्छ किनभने सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन काम गर्न पसाउनु हुँदैन र सुरुङको कुन पोर्सनमा काम गर्छ त्यो पोर्सन मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ र उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ मान्छे सुरुङभित्र छ माथिबाट बाढी आयो भने कसरी थाहा पाउँछ त्यहाँभित्र पनि कम्युनिकेसन सिस्टम डेभलप गरिएको हुनुपर्छ र त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो भने अहिलेसम्म थाहा छैन हाम्रो सुरुङभित्र फल्नु मान्छे पसेको थियो त्यति बेला हामीसँग यो रेकर्ड छ भन्न सकेका छैन अब उहाँहरूले भन्नु होला रेकर्ड बगायो भने अहिले त अनलाइन गर्ने छ त सेन्ट्रल सर्भरमा काठमाडौँमा सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त जोड्न सकिन्थ्यो नि त होइन त्यहीँबाट त्यसलाई मान्छे जाने बित्तिकै समथिङ मान्छे गयो सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छन् र अर्को तपाईँहरूले उठाउनु पर्ने विषय चाहिँ के छ भनेदेखि त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन् थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लङ्घन हो
1: भोटे कुसीलाई हेर्दाखेरि त्यसका संरचनाहरूले बाढीलाई थप भयावह बनाउन त्यति भूमिका खेलेन् किनकि त्यहाँ चाहिँ नदी प्रवाहमा आधारित योजनाहरू बढ्थ्यो तर अहिले नेपालमा चाहिँ जलाशयुक्त ठूला आयोजना बनाउने पनि अभियान सुरु भएको छ जस्तो दुधकोशीमा ठूलो बाँध बाँध्ने कुरा अगाडि बढेको छ दुधकोशीको माथि धेरै हिम नदी हिमतालहरू छन् त्यो सबैलाई थाहा छैछ त्यसको जलाधार क्षेत्रमा भनेपछि भोलि हामीले त्यस्ता बनाउँदै गर्दाखेरि पनि माथिबाट आएर झन् त्यसले भयावह रूप बनाउँछ कि त्यस्ता जलाशयले भन्नेतिर कतिको सचेतता अप्नाउनु पर्ने छ
0: तपाईँले दुधकोशीको कुरा गर्नुभयो यदि इम्जा लेक फुट्यो भने दुधकोशीको बाँधले थाम्नै सक्दैन इम्जा लेक फुट्यो भने दुधकोशीको बाँधले थाम्न सक्दैन कुन अवस्थामा फुट्छ म भन्न सक्दिनँ होइन फुट्छ या फुट्दैन भगवान्को कृपाले नफुटोस्
1: जस्तै फुट्यो भने
0: त्यसरी नै केही फुटेर आयो र इम्जा ग्लासियर लेक पनि फुटेर आयो भने हिमनदी पनि हिमरक पनि ब्रस्ट भएर आयो अनि त्यसमाथि इम्जा लेक ग्लासियर लेक पनि सँगै मिसिएर आयो भनेदेखि त्यो एउटा भयावह
1: त्यसले त्यो जलाशय भन्दा तलको बस्तीलाई पनि धेरै क्षति पुर्याउने सम्भावना झन् बढेर जान्छ त्यसो गर्दाखेरि
0: अब जलाशय कुन जलाशयको ड्याम कुन स्ट्रक्चरमा बनाइन्छ यस्तो ठाडो
1: मापदण्डहरू चाहिँ अब हामीले हेर्नुपर्ने
0: स्टाइलको बनाइन्छ कि हजुर आर्क स्टाइलको ड्याम भयो भने त्यसले अलिकति फ्रडलाई रेसिस्ट गर्छ होइन पर्खाल जस्तो अब तपाईँलाई मैले चित्र बनाएर देखाउन सक्दिनँ यस्तो पर्खाल जस्तो भयो भने त्यसले फ्लड रेसिस्ट गर्न सक्दैन कराई घोप्ट्याएको जस्तो भयो भने त्यसले फ्लड रेसिस्ट गर्न सक्छ अब त्यो त डेफिनेटली उनीहरूले त्यो फ्लड रेसिस्ट गर्न सक्ने नै बनाउलान् तर जति बनाए भने जतिसुकै गरे भने प्रकृतिको प्रकृतिमा आएको विपदले प्राकृतिक विपदलाई मान्छेले निर्माण गरेका चिजहरूले थाम्न कठिन
1: पहाड़ी क्षेत्रमा त्यो सँगसँगै डोजर चलाएर एकदमै धेरै सड़क बनाइएका छन् पछिल्ला केही दशकहरूमा विशेष गरी एक डेढ दशकमा नै कमजोर प्राविधिक डिजाइनहरू छन् अथवा भने कतिपयमा त डोजर अपरेटरले नै सड़कको मापदण्ड के भन्यो त्यसको नक्साङ्कन सहित आफै खन्दै हिँडेको भन्ने कुराहरू पनि चल्छन् यसले गर्दा चाहिँ यो नदीको प्राकृतिक बहाव अर्थात् भनौँ यसका जोखिमहरूलाई कतिको छप चुनौती थप्नुहुन्छ
0: केही न केही मात्रामा त हुन्छ तर त्रिशुलीको प्रसंगमा या तपाईँले भनेको ठूलो बाढी फ्लडको प्रसंगमा डोजर ए डोजर चल्ने भनेको मध्य पहाड़ी भूभागमा प्राय छ त्यहाँभन्दा अलिकति माथि भनौँ न डोजर चल्ने भनेको 7000 फिटसम्मको भूभागमा हो होइन 7000 फिटसम्मको भूभागमा हो डोजर चल्ने त्यसले सानातिना पहिरो पानीका सानातिना मूल खोल्साहरूमा पानीको प्रवाहलाई त्यसले नराम्ररी प्रभावित गरेको छ असर गरेको छ तर ठूला बाढी पहिरोलाई डोजरले त्यति धेरै चाहिँ कारण डोजर कारण हुन चाहिँ सक्दैन जस्तो त्रिशुलीमा डोजरलाई कारण मान्न सकिन्न त्रिशुलीमा कारण चाहिँ ग्लोबल वार्मिङ नै हो तर त्यो ग्लोबल वार्मिङ छ भन्ने हामीमा सचेतता थियो त्यो ग्लोबल वार्मिङ छ भन्ने हामीमा सचेतता नेपालमा स्टेटमा हाइड्रो पावर प्रोजेक्टहरूमा त्यो सचेतता हुँदाहुँदै ग्लोबल वार्मिङका कारणले आउन सक्ने विपत्तिबाट त्यहाँका मान्छे बचाउने त्यो प्रक्रिया तय गर्नमा चाहिँ हाम्रो कमजोरी भएको कुरा चाहिँ त्यो
1: हामी राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौँ। अलिकति नीति अनुगमन र राज्यको जवाबदेहिताको बारेमा चर्चा गरौं। नेपालमा जलविद्युत तथा ठूला पूर्वाधार सम्बन्धी कानून नीतिहरू बनाइएका छन्, तर तिनको अनुगमन गर्ने सरकार निकायको भूमिका चाहिँ कहाँ चुकेज लाग्छ? तपाईँले भन्नुभयो एउटा कुरा त उनीहरूकै खर्चमा जान्छन्, एउटा कुरा त्यो भयो, लगायत त्यो भूमिकामा चाहिँ हाम्रो निकायहरू कहाँ चुकेका छन्?
0: धेरै चुकेका छन्। कहाँनिर तपाईँलाई म एउटा कुरा भन्नु, यस्तो पनि मैले दृष्टान्त पाएको छु, जुन कम्पनीमा, जुन हाइड्रो पावर कम्पनीमा सञ्चालकका रूपमा मान्छे काम गर्छ, त्यही मान्छेले ए भन्ने मान्छे बी भन्ने हाइड्रो पावर कम्पनीको सञ्चालक सदस्य छ, ए भन्ने मान्छे, त्यो ए भन्ने मान्छेले अर्को एउटा कम्पनी खोलेको छ, उसले चाहिँ वातावरणीय अध्ययन गर्छ, वातावरणीय प्रभावको अध्ययन गर्छ, र त्यो मान्छे त्यही कम्पनीको मान्छेले हाइड्रो पावर सञ्चालक कम्पनीको सदस्य भएको मान्छेले उसका नामबाट खोलेको अर्को वातावरणीय अध्ययन गर्न पाउने कम्पनीबाट त्यही हाइड्रो पावरको वातावरणीय अध्ययन गरिएको छ, र त्यो कहाँ बसेर गरिएछ
1: भन्दा
0: काठमाडौँमा बसेर गरिएको छ, र त्यहाँ दुई चार चारजना मान्छे पठाएर ल्याएर जंगलको फोटो खिचेर ल्याएर, नदीको फोटो खिचेर ल्याएर पनि वातावरणीय अध्ययन गरियो। त्योसम्मको हरकत, त्योसम्मको निकृष्ट काम चाहिँ नेपालमा भएको।
1: त्यसको उदाहरण त जस्तो हामीले चर्चा गरेको भोटे कोशी बाढीमा जलविद्युत आयोजनाको भित्र फसेका कुरा अथवा त्यसमा भएको क्षति हामीले देखिहाल्यौँ, यसको अब प्राविधिक नैतिक जिम्मेवारी कसले लिनुपर्ने हो जस्तो लाग्छ तपाईँलाई?
0: त्यो त स्वभाव त नैतिक जिम्मेवारी त स्टेटको हुन्छ, किनभने नागरिकहरू राज्य, यही राज्यका नागरिकहरू बेपत्ता भएका मरेका हुनाले त्यो यसलाई नैतिक कसैले जिम्मेवारी बोध गराउने भन्दा पनि यो कुरा के हो भनेदेखि, नेपालमा कस्तो खालको आपत्ति र प्रलयहरू आउन सक्ने रहेछन्, यसलाई मैले भन्दा चाहिँ नेपाल सिभिल सोसाइटीले, सरकारले, पार्लियामेन्टले, सुरक्षा निकायले यसलाई एउटा पाठका रूपमा ग्रहण गर्नुपर्छ। नेपालमा यस्तो पनि हुन सक्ने रहेछ हजुर, किनभने नेपाल जोखिमको यो तहमा तपाईँ हामी त बोलिरहेथ्यौँ, हामी त म लेखिरहेको थिएँ, तपाईँहरू बोलिरहनु भएको थियो, जोखिमको यो तहका जोखिमहरू आउन सक्ने रहेछन् भन्ने एउटा दृष्टान्त भोटेपछिले देखाएको हुनाले त्यसलाई पाठका रूपमा लिनुपर्छ, र राज्यका कर्तव्यहरू संसदले अबको उद्धारका कानुनी परिमार्जन होइन, सुरक्षाले सुरक्षाको कानुनी परिमार्जन, हाइड्रो पावरले हाइड्रो पावरको चाहिँ त्यो साइन्टिफिक स्टडीको त्यसलाई रिभ्यू गर्नुपर्ने कुरा, इन्भाइरोमेन्टल स्टडीको त्यसलाई रिभ्यू गर्नुपर्ने कुरा, ती सबैलाई यो तहको हानि हुन सक्ने रहेछ भन्ने पाठका रूपमा ग्रहण गर्नुपर्छ। यसलाई सरकार दोषी पनि छैन, किन दोषी छैन भने हिमाल मुनिको भिरालो पाको फुटेर आएको छ, सरकार दोषी किन पनि छ भने सारा नागरिकहरूको सुरक्षा प्रबन्धको जिम्मेवारी उसले लिएको हो। दुई तिनवटा कुरा भयो के त्रिशुलीमा, त्रिशुलीमा एउटा कुरा के भयो भनेदेखि त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले त्यो कुरा गर्न सकेनन्, त्यो उनीहरूको जिम्मेवारी हो नि, उनीहरू स्टेटका ब्याङ्कहरूबाट, राज्यले अनुमति दिएका ब्याङ्कबाट लोन लिने, अनि त्यहाँदेखि राज्यलाई, नेपाल सरकारको अधीनस्थ भएको विद्युत प्राधिकरणलाई अब उत्पादित पावर बेच्ने र त्यहाँबाट पैसा लिने, अनि उनीहरूले त्यो राज्यको काममा हात बटाउनु पर्थ्यो पर्दैन थियो, उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो पर्दैन थियो, उनीहरूले रिमोट सेन्सिङ कति गाह्रो हुन्छ, 65,000-75,000 डलरमा रिमोट सेन्सिङ हुन्छ, त्यत्रा हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैन थिए। अघि मैले भने नि त्यो मलाई लाग्छ मेरो अनुमान मात्रै हो, 72 भूकम्पले त्यो चर्किराखेको थियो, ढाँचा परिराखेको थियो, आज फुटेको हुनसक्छ मेरो अनुमान हो। त्यसो हुँदा उनीहरूले त्यो एकै दिन त चर्लकै एकैछिनमा एक मिनटमा एक सेकेन्डमा त लिरुङको हिम पहाड खसेको होइन नि, भैँसी बाँधेको दाम्लो चुडिन अन्तिममा एउटा सानो गयो रहिरहन्छ हो कि होइन, अनि त्यो चिन्छ, त्यो त चटट गर्यो, हल्लियो होइन, साना साना टुक्राहरू झरे, साना साना ठुला यो घर जत्रा टुक्राहरू झरे, यो घरभन्दा ठुठुला टुक्राहरू झरे, स्वयम्भु सिङ्गै जत्रो, स्वयम्भूको पहाड जत्रो सिङ्गै जत्रा टुक्राहरू झरे, अनि त्यस पछाडि लास्टमा त्यो झरेको हो नि। त्यसो हुँदा हामीसँग हाइड्रो पावरहरूले त्यहाँ त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट राखेर त्यो त्यो पाखाको गर्न सकिन्थ्यो नि त त्यो
1: अनुभव। हाइड्रो पावरहरूको कुरालाई अलिकति जोड्दाखेरि जलविद्युत आयोजनाहरूलाई चाहिँ राज्यले एक किसिमको आफ्नो ऊर्जा उत्पादनको क्षेत्र त मानेको छ नै, सँगसँगै त्यहाँबाट रोयल्टी अथवा राजस्व उठाउने राम्रो माध्यमको रूपमा पनि हेरेको पाइन्छ। यो राजस्व बाँडफाँडको कुरा, रोयल्टी बाँडफाँडको कुरा गर्दा संघीय सरकारले 50% र बाँकी 25% प्रदेश र पालिकाहरूले बाँड्ने यो चलन जब आयो त्यसपछि पालिकाहरूले आफ्नो क्षेत्रमा बनेका हाइड्रोबाट चाहिँ निरन्तर आमदानी लिन सकिन्छ भन्ने उनीहरूले बुझेको पाइन्छ अहिले। तर उनीहरूले यो जोखिम अनि यस्ता वातावरण न्यायका विषयमा चाहिँ कुनै चासो कम दिएका होला?
0: पालिकाहरूको त, त्यहाँका पालिकाहरूको त मलाई लाग्यो कुनै अर्थ नै छैन। त्यहाँका पालिकाहरू जुन पालिकाहरू छन् नि उनीहरूको अर्थ किन छैन भने उनीहरूले हाइड्रो पावरले दिने राजस्वको अंश उनीहरूले कति प्राप्त गरे कति प्राप्त गरेनन् मलाई थाहा भएन। तर त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि त्यहाँको विपत्तिको
1: निरन्तर आमदानी लिन सकिन्छ भन्ने उनीहरूले बुझेको पाइन्छ अहिले। तर उनीहरूले यो जोखिम अनि यस्ता वातावरण न्यायका विषयमा चाहिँ किन चासो कम दिएका होला?
0: पालिकाहरूको त, त्यहाँका पालिकाहरूको त मलाई लाग्यो कुनै

0: एउटा त्यो गराउनु पर्थ्यो, अर्को रिमोट सेन्सिङ गराउनु पर्थ्यो, इक्विपमेन्ट राख्नु पर्थ्यो, तेस्रो कुरा कम्युनिटी मोबिलाइज गर्नु पर्थ्यो। हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि, त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने, सिभिल सोसाइटी सञ्चालन गरेको थियो भने, सिभिल सोसाइटीले के गर्थ्यो? सिभिल सोसाइटीले स्वाधीन स्वतन्त्र इन्भाइरोमेन्टालिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथ्यो, यहाँ यस्तो यस्तो छ, हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। अनि स्वतन्त्र मान्छेहरूले के गर्थे भने, माथिको हिउँ पहिरो आउन पनि सक्छ, अनि त्यहाँदेखि ठूलो मनसुन फ्लड पनि आउन सक्छ। त्यसो हुँदा त्यो मनसुन फ्लड या हिउँ पहिरो या हिमताल विस्फोटबाट जोगिनका लागि यी कुरा गर्न जरुरी छ भनेर स्वतन्त्र विश्लेषकहरूले, स्वतन्त्र इन्भाइरोमेन्टालिस्टहरूले त यो कुरा बताउँथे नि। त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा यो हो नि, त्यो पालिकाहरूको त्यो फ्लडभन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरूको प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या के गरेका थिए होला या मिलेका छैनन् होला, त्यो कुरा म जान्दिनँ। तर उनीहरूको जुन डिग्रीमा, त्यो लोकल सरकार हो नि, नगरपालिका गाउँपालिका त, त्यो जुन डिग्रीमा नागरिकहरूप्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि, त्यो सचेतता चाहिँ हाइड्रो पालिकाहरूमा छँदै थिएन, नगरपालिका पालिकाहरूमा।
1: पानी र पर्वत विशेष बदलियो नेपालमा अहिले हामी भोटेकोशी बाढी र यसबाट सिक्नुपर्ने पाठ तथा यो प्रकोप यति ठूलो विपत्तिमा परिणत हुनुमा जलवायु परिवर्तन मात्र दोषी हो कि यहाँ मानिसले गर्न सकिने अरू अवस्था व्यवस्थाहरू पनि छन् भन्ने बारेमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: श्रीधाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बजिदो नेपाल। पानी र पर्वत विशेष बजिदो नेपालमा अहिले हामी भोटेकोशी बाढी र यसबाट सिक्नुपर्ने पाठ तथा प्रकोप ठूलो विपत्ति परिणत हुनुका कारण बारेमा कुराकानी गरिरहेका छौं। हामीसँग राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा हुनुहुन्छ। कुराकानीमा अब चाहिँ पूर्व तयारी, पूर्व सूचना, विपद व्यवस्थापन यो बारेमा चर्चा गरौँ। हामीले यी विषयहरू अहिले पनि जोड्दै आएका छौँ। तिनै कुराहरूलाई अलिकति सारांशमा कुराकानी गरौँ। भोटेकोशी जस्ता संवेदनशील नदी जलाधार क्षेत्रमा पूर्व सूचना प्रणालीहरू कतिको प्रभावकारी रूपमा काम गरिरहेका पाइन्छ अन्यत्र पनि यहाँ त यसपालि देखिहाल्नुभयो। यसलाई पनि हेर्दाखेरि हाम्रो पूर्व सूचना प्रणालीमा हामी कुन अवस्थामा छौँ जस्तो लाग्छ?
3: नेपालमा नदीमा एउटै तामाकोशीमा पूर्व सूचना प्रणाली डेभलप गरिएछ। छोरोल्पा ब्रस्ट हुन सक्छ भन्ने अनुमानका आधारमा होइन। त्यो पूर्व सूचना प्रणाली कस्तो हुनु पर्यो भने उदाहरणका लागि पहिलो फ्लड जसले देख्यो नि भटेपछि, त्यो पहिलो फ्लड देख्ने मान्छेले यस्तै माइकमा बोलिदिने सिस्टम होइन, त्यसलाई बेत्रावतीसम्म तार लग्यो भने त माइक त बेत्रावतीसम्म बोल्छ नि हजुर होइन, बेत्रावतीबाट बोलिदियो भने विदुरसम्म बोल्छ नि। पहिलो फ्लड देख्ने मान्छेले माइकमा बोल्ने ठाउँ बनेको भए पनि हुन्थ्यो
2: हजुर, त्यहाँको प्रहरीले
3: र इन्फर्मेसन पनि हुनु पर्यो नि। ठुलो बाढी आयो भनियो

0: ठुलो अब हामीलाई त्यो स्वाभाविक हो यस्तो खालको आउला भन्ने कसैले अनुमान भएन, तर त्यो इन्फर्मेसन पहिलो देख्ने मान्छेले पाँच तलाको घर छोप्ने गरी बाढी आयो भनेको भए धेरै मान्छे भाग्ने थिए नि,
1: आधी बेरी आयो भनेको भए पनि त अलिकति हुन्थ्यो
0: होइन। पाँच तलाको घर छोपिसक्नु भए केरुङमा, केरुङको चाइनाको के भन्छ भन्सारको पाँच तलाको बिल्डिङ छोपिसक्यो भनेको भएदेखि तलका मान्छेहरू त्यसमा कम्युनिकेट पनि कसरी गर्ने भन्ने कुरामा पनि भर पर्ने रहेछ। कम्युनिकेट गर्दा त्यो कम्युनिकेसनको पनि ट्रेन गर्नुपर्ने रहेछ क्या मान्छेलाई, कसरी कम्युनिकेट गर्ने, त्यो जुन खालको विपत्ति आयो त्यो विपत्तिलाई कम्युनिकेट गर्न प्रयोग गर्ने भाषा के हो, त्यो भाषाको प्रमुख कुरा हुन्छ। ठुलो बाढी आयो भाग भने, ठुलो बाढी भनेको कत्रो कत्रो, हामी केटाकेटी हुँदा खोलामा ठुलो बाढी आयो भने चाहिँ हेर्न गइहाल्छ।
1: त्यो कुरा त्यो बाढी पूर्वान महाशाखाले पठाएको एसएमएसमा पनि ठुलो बाढी मात्रै भनिएको छ,
0: ठुलो बाढी भनेको होइन, तर त्यसलाई त्यही ठुलो बाढीको ठाउँमा नदी किनारको पाँच तलाको घर डुबिसक्यो छोपिसक्यो भनेको भएदेखि, अनि मान्छेले पाँच तलाको घर डुब्यो भनेपछि हामी बाटाको छेउको रोड छेउको घरभन्दा माथि आउने रहेछ भन्ने मान्छेले अनुमान गर्थ्यो नि। हो, हाइड्रो पावरहरूले गर्नुपर्ने कुरा, किन त्यहाँ त इन्जिनियर हुन्छन्, त्यहाँ इन्भाइरोमेन्टलिस्ट हुन्छन्, त्यहाँ सोसल रिस्क हेर्ने मान्छे हुन्छन्, किनभने आजको हाइड्रो पावरले सोसल रिस्क नहेरिकन हाइड्रो पावरको प्रोजेक्ट गर्न पाइँदैन। योभन्दा ठुलो सोसल रिस्क के हो, त्यो इन्जिनियर हुन्छन्, सोसल रिस्क एनालिस्ट हुन्छन्, इन्भाइरोमेन्टल रिस्क एनालिस्ट हुन्छन्, ती मान्छेहरूले बनाइदिनुपर्ने कम्युनिकेसनको यो प्रणाली मात्रै होइन, के कम्युनिकेट गर्ने, कसरी त्यसलाई भन्ने भन्ने कुरा, त्यहाँनेरि हाइड्रो पावरहरूको कमजोरी छ। उनीहरू त्यो सचेतता, पर्याप्त सचेतता हाइड्रो पावरहरूमा छैन, र नगरपालिकाहरूमा पनि त्यो सचेतता नै छैन नगरपालिकाहरू।
1: त्यो सँगै विपत आउनु अघि गर्ने पूर्व तयारी, विपत आएपछि गर्ने उद्धार राहतको बीचमा चाहिँ एकदमै धेरै अन्तर पाइन्छ। उद्धार र राहतमा त सरकार जुट्छ, जुट्नु पनि पर्यो, आफ्नो भयभरको स्रोत खर्च गर्छ, अगाडि बढ्छ, तर त्यो आउनु अघि रोकथाममा चाहिँ त्यसरी कहिले पनि लागेको थिएन। यो अन्तर किन भइरहेको छ जस्तो लाग्छ तपाईँलाई?
0: एउटा स्टेट लेभलको कुरा गर्ने हो भने नेपालमा स्टेट लेभलको कुरा गर्ने हो भने स्टेटमा सचेतताको डिग्री चाहिँ कम छ, रिस्क एनालिसिसका कामहरू कम हुन्छ। हाइड्रो पावर होस् कि जुनसुकै होस् होइन, मेलम्ची खाने पानी होस् कि धाप ड्याम खोलिन थाल्यो भनेर फेक न्युज हो कि सत्य हो थाहा छैन, धाप ड्याम शिवपुरीको धाप ड्याम खोलिन थाल्यो
1: अलिक तल सानो पहिरो आएको रहेछ फेरि भन्नेहरूले
0: रिस्क फ्याक्टर चाहिँ कम एनालिसिस गर्छन् गरिन्छ नेपालमा। त्यो रिस्क फ्याक्टर किन, एउटा कुरा के छ भनेदेखि एक किसिमको जुनुन पैदा भएको छ कि विकास गरौं विकास गरौं विकास गरौं विकास गरौं भन्ने जुनुन पैदा भएको छ, तर सस्टेनेबल विकास गरौं है, त्यो डेभलपमेन्ट सस्टेन होस्, र कुनै पनि विकासको बेस चाहिँ यो इन्फ्रास्ट्रक्चरको बेस चाहिँ यो धरतीमा बस्छ है, र त्यो धरती नै कमजोर छ भनेदेखि त्यो इन्फ्रास्ट्रक्चर चाहिँ दीर्घकालिक दीर्घायु हुन सक्दैन भन्ने चेतना मान्छेले ग्रहण गर्न सकेनन् कि नेपालमा त्यो समस्या भयो, र विकास गरौं विकास गरिहालौँ, विकास गरौँ भन्दा हाइड्रो पावर प्रोजेक्ट बनाऊ, बाटो बनाऊ, एयरपोर्ट बनाऊ होइन, रेलवे बनाऊ, यी कुरा, तर त्यो जुन विकास जुन धरतीको जुन भूभागमा गरिन्छ नि त्यो धरतीको त्यो भूभागको वास्तविक जियोलोजी चाहिँ कस्तो छ है, त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस गर्नमा मान्छेहरू चुके कि, त्यो हाइड्रो पावर पनि चुके, अनुमति दिने त्यहाँ हाइड्रो पावर बनाउन अनुमति दिने सरकार पनि चुक्यो,
1: समग्रमा नियमन गर्ने सरकार नै चुक्यो भन्दा पनि भयो, समग्रमा
0: सरकार नै चुक्यो, त्यस पछाडि यस्तो हुन सक्छ भन्ने कुराको, अनि यसलाई उद्धारको कुरा चाहिँ के, उद्धार अगाडि या विपत्ति भन्दा अगाडिको पूर्व तयारी चाहिँ, पूर्व तयारी भनेको तीन चारवटा कुरा गर्नुपर्ने नै हो, एउटा कम्युनिकेसन सिस्टम बनाउनु पर्ने, एउटा यस्तो आपत्ति आयो भने मान्छेलाई नदी किनारको मान्छेलाई सेटलमेन्ट कहाँ बनाउने त त्यो बनाउनु पर्ने होइन, सरकारले त खर्च गरेर टहराहरू बनाएर राखिछोड्न सक्छ नि त्योहरू नदी किनारका मान्छेहरूका लागि, यस्तो आपत्ति आयो भने अहिले अहिले मान्छेले तरकारी बेच्छन् गाई भैँसी बाँधिराख्छन् या के गर्छन्, भोलि आपत्ति आयो भने त ती टहरामा मान्छेलाई राख्ने होइन, भाँडाकुँडा किनेर त त्यहाँ आर्मीको क्याम्पमा राखिछोड्न सक्छ, पुलिसको क्याम्पमा राखिछोड्न सक्छ नि, त्यो सामान्य कुराहरूमा चाहिँ हाम्रो ध्यान पुग्दैन।
1: नदी किनारका बस्ती त्यहाँका आयोजनाहरूमा काम गर्ने श्रमिकहरूको सुरक्षा, अघि हामीले हाइड्रोको केही कुराहरू गर्यौं, उनीहरूले अपनाउनु पर्ने न्यूनतम विपद सुरक्षाका मापदण्डहरू चाहिँ के हुनुपर्छ?
0: उनीहरू त्यो न्यूनतम सुरक्षाको मापदण्ड चाहिँ एउटा कुरा चाहिँ एउटा कुरा चाहिँ मापदण्ड के थियो भने सुरुङका मापदण्ड बनाएका छन्, इन्टरनेसनल मापदण्ड बनाएको छ, अन्तर्राष्ट्रिय सुरुङ ओर्ग सम्बन्धी एसोसिएसन छ, नेपाल त्यसको सदस्य राष्ट्र हो, त्यसले मापदण्ड बनाएको छ, ती मापदण्ड लागू हुनुपर्छ। अघि मै हामीले भन्यौं त्यो नदोहोऱ्यौं। अर्को कुरा चाहिँ के हुनुपर्छ भने त्योभन्दा माथिको त्यो जमिनी हलचल मनिटरिङ गर्न त सकिन्छ नि बाबा, त्यो त एउटा चिया खाने कप झरेर आएको होइन नि लेरुङको,
1: तर धेरै विकटमा छ, गाह्रो छ भन्ने, जस्तो चीनले पनि थाहा पाएन उसको आफ्नो नाकामा आइपुग्दासम्म भन्ने, हामी प्रविधिमा त्यति अगाडि पनि बढिसकेका छैनौँ कि
0: होइन, प्रविधिमा अगाडि बढ्यौँ प्रविधि छ कि छैन भन्ने कुरा हो। प्रविधि त प्रविधिमा अगाडि बढ्न नसक्नुको कारण त हाम्रो लगानीको कुरा हो नि हजुर, हाम्रो लगानीका कारणले प्रविधिमा अगाडि बढ्न नसकेका, तर त्यहाँ त खरबौं लगानी भएको छ नि त, खरबौं लगानी भएको ठाउँमा एक करोड़का प्रविधि प्रयोग गर्न के गाह्रो छ, त्यो त्यो त तपाईँलाई उनीहरूले पनि थाहा पाएनन्, उनीहरू पनि तल थिए, त त्यो ठाउँ म त त्यहाँ पुगेको छुइनँ अहिले, त्यो त केरुङमा बस्ने चाइनिज सेक्युरिटी या उनले भन्दा त्यो त हाम्रातिरबाट हेर्न सजिलो होला जस्तो लाग्छ, मैले यताबाट भूगोल हेर्दाखेरि धुन्चेबाट हेर्न सजिलो लाग्छ, तपाईँले धुन्चेबाट त्यसलाई मनिटरिङ गर्ने मेकानिजम केही राख्नु भएको थियो भने यहाँबाट शिवपुरीबाट सगरमाथाको चाहिँ के अरे जुम गरेर फोटो खिच्न सकिन्छ शिवपुरीको चिसापानीबाट होइन, त्यहाँ त्यो मेकानिजम त्यो त्यो इक्विपमेन्ट छैन र त्यो मनिटरिङ गर्न सकिँदैन, त्यो त्यो निसन्देह सकिन्थ्यो, त्यो मनिटरिङ गर्न सकिन्छ, यति मात्रै होइन, अहिले त अस्ट्रेलियाले यस्तो प्रविधि पनि बनाएको छ कि त्यो पहिरो आउने सम्भावना छ कि छैन भन्ने त्यो जाँच्ने पनि प्रविधि बनाएको छ हजुर, त्यो पनि छ, त्यसलाई त्यसलाई हेर्नु पर्यो नि त कहाँ के छ भनेर, अनि त्यो प्रविधिले काम नगरेको थियो भने लु प्रविधिले काम गरेन, प्रविधि प्रयोगै नगरिकन प्रविधिले काम गर्थ्यो गर्दैन थियो भन्न त मिलेन नि, अस्पतालै नगइकन डाक्टरले ज्वरो निको पार्थ्यो कि पार्दैन थियो भन्न त मिलेन नि।
1: र अहिले अब यी घटनाहरू भोटेपछि बाढीका कुराहरूलाई लिएर हिँड्दै गर्दा यतिखेर नेपाल नेपाली नेपाली नेपाल सरकार संसद अब कसरी सोच्नुपर्छ हाम्रो सबै निकायहरूले,
0: अब हामीले गरिराखेको विकासलाई रिभ्यू गर्नुपर्छ, हामीले कस्तो विकास गरिरहेछौँ, हाम्रा बाटा सबै नदी किनारमा बनेका छन्, नदीहरू सबै हिमनदी र हिमतालबाट आएका नदीहरू हुन्, त्यो कुन बेला कुन रूपमा आउन सक्छ भन्ने त्यो कति बेला प्रलय हुन्छ भन्ने अनुमान गराउन सकिने रहेछ, त्यसो हुँदा हामीले प्रयोग गरिराखेको बाटा हामीले बनाइराखेको बाटा नदी किनारको नदी करिडोरका बाटाहरूको विषयमा रिभ्यू गर्नु पर्यो एउटा, अर्को के रिभ्यू गर्नु पर्यो, हामीलाई चाहिएको विकास कस्तो, वास्तवमा हामीलाई कस्तो खालको विकास चाहियो, हामीले गरेको विकासले विकास गरिरहेछ कि विनाश गरिरहेछ, अघि तपाईँले भन्नुभयो नि डोजरले पहाड़को पानीका साना मूल सुकाउनमा सबैभन्दा ठूलो योगदान डोजरको छ, हामीले गरिराखेको विकासले विकास गर्दैछ कि विनाश गर्दैछ भन्ने सोच्नु, पहाड़मा बाटो पुर्याइएको छ नि, पहाड़मा पुर्याएको बाटो बसै हिँड्नमा प्रयोग भएको छ, पहिला पहिला हाम्रा पुर्खाहरू हाम्रा बाबुबाजेहरू डोकामा सामान बोकेर मधेस झरे, अहिले ट्र्याक्टरमा राखेर ट्रकमा राखेर पिकअपमा राखेर मधेस झर्ने सहर झर्ने प्रचलन, पहाड़मा पुर्याइएका बाटाहरूले बसै हिँड्नमा काम भएको छ, प्रयोग भएका छन् ती बाटाहरू, त्यसमा त हाम्रो विकासको बाटाको हाइड्रो पावरको त्यसलाई रिभ्यू गर्नु पर्यो कि एउटा नदी किनारमा कति डिस्टेन्समा हाइड्रो पावर दिने, हजुर भए जति सबै चिज आजै प्रयोग गरिसक्नु पर्दैन नि हजुर, त्यसलाई बिस्तारै अर्को साल अर्को पुस्ताले पनि त प्रयोग गर्दै जान्छ नि, त्यसो हुँदा एउटा नदी किनारमा एउटा नदीको कति डिस्टेन्समा कतिवटा हाइड्रो पावर राख्ने, आखिर प्राइभेट सेक्टरको भए पनि पैसा त देशको हो नि हजुर,
1: त फेरि देशकै हुन्छ,
0: त्यो प्रपर्टी त देशकै हो नि, देशकै चिजहरूलाई उसले कोल्याटर राखेर लोन लिएको होला नि त होइन, त्यसो हुँदा यदि त्यो कुरालाई रिभ्यू गर्न सकेको थियो भने सीमा अवलोकन गर्न सकेको थियो भने त एकैचोटि बाह्रवटा हाइड्रो पावर त जाने थिएन नि, एउटा जाने थियो एघारवटाको त प्रपर्टी जोगिने थियो नि होइन, कुन तहमा गएका छन् नेपालले सोच्न फरक ढंगले सोच्नु पर्यो, नेपाल सरकारले हामी नागरिकहरूले सोच्न फरक ढंगले सोच्नु पर्यो, विकासलाई जुनूनका रूपमा लिनु भएन, हाइड्रो पावर बेचेर हाइड्रो पावर पावर जेनेरेट गरेर इन्डियालाई बेचेर पैसा कमाउँछु भन्ने कुरा चाहिँ के हो भनेदेखि त्यो हाइड्रो पावर कम्पनीहरूले आफूले चिनेका जानेका साथीभाइहरूबाट आफन्तबाट या अरू कसैसँग इक्विटी उठाएर त्यो इक्विटी पैसामा आफूले मोज गरिरहनका लागि हामी इन्डियामा बसेर अरबपति भइहाल्छौँ भन्ने त्यो देखाएको कुरा हो। इक्विटी उठाउनका लागि गरेको हो त्यो हाइड्रो पावरहरू कति सस्टेनेबल कति सस्टेनेबल हुन्छ अहिले अहिले सस्टेनेबल हाइड्रो भन्ने इन्टरनेसनल हाइड्रो पावर एसोसिएसनले हाइड्रो सस्टेनेबल हुनुपर्छ भन्ने एउटा कम्प्लायन्स पोलिसी ल्याएको छ। हाम्रा हाइड्रोहरू सस्टेनेबल छन् कि छैनन् अब नागरिक तहमा पनि त्यो कुरा सोच्नु पर्यो र सरकारलाई आफ्ना ठाउँको सांसदलाई प्रश्न उठाउनु पर्यो कि हाम्रा घरका छेउमा बनेको हाइड्रो पावर सस्टेनेबल छ कि छैन हजुर त्यसले राज्यका कम्प्लायन्सहरू पुरा गरेका छ कि छैन कम्प्लायन्स पुरा गरेर बनाएको छ कि कम्प्लायन्स पुरा नगरी बनाएको छ त्यसले सुधार गर्नुपर्ने ठाउँ कहाँ छ त्यो कुराको सचेतता सरकारमा हुनु पर्यो र विकासलाई एकचोटि सीमावलोकन गर्नु पर्यो। हामीले गरेको विकास कुनै दिन यसले नेपाललाई सुहा गर्न सक्छ। यहाँ त एकैचोटि पाँचवटा नदीमा अघि तपाईँले भन्नुभयो दुधकोशी जुनकोशी तामाकोशी अरुण पाँच सातवटा नदीमा एकै दिन यो भएको भए नेपाल के हुन्थ्यो नेपाल घुँडा टेक्ने ठाउँमा पुग्छ पुग्दैन थियो। पाँचवटा नदी किनारमा एकै दिन या सात दिनभित्र त्रिशुलीको जस्तो आपत्ति आएको भए नेपालले के भयो नेपालले उद्धार गर्न सक्थ्यो नेपालले खाद्यान्न पुर्याउन सक्थ्यो नेपालले तिनीहरूलाई विस्थापितहरूलाई रिहेबिलिटेट गर्न सक्थ्यो नेपालको सेक्युरिटी उद्धारमा पुग्न सक्थ्यो नेपालका हेलिकप्टरहरूले पुग्ने थियो त्यति बेला नेपालले नेपाल सरकारले सोच्नु पर्यो कुनै दिन पाँचवटा दसवटा नदीमा यो आपत्ति आउन सक्छ भन्ने कुरा त्यो चेत परिवर्तन गर्नु पर्यो चेत इम्प्रुभ गर्नु पर्यो सोचाइमा परिवर्तन गर्नु पर्यो।
1: हामी अहिले पानी र पर्वत विशेष पछिल्लो नेपालमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेछौँ। अब हामी अन्तिम चरणमा दिगो विकास र केही यसका कुराहरूको निष्कर्षलाई चर्चा गरौँ। थोरै समय छ हामीसँग। हिमाल तथा पहाड़ी नदीहरूमा अब बढ्ने जलविद्युत आयोजना लगायत सड़क पुल यी संरचनाहरूको डिजाइन सुरक्षा नीतिमा तत्काल कस्ता परिवर्तनहरू ल्याउन एकदमै आवश्यक देख्नुभयो तपाईँले अहिले घटनालाई हेर्दै गर्दा?
0: यसको चाहिँ प्राविधिक पक्षमा डिजाइनको प्राविधिक पक्षमा बोल्न सक्ने जान्ने मान्छे म होइन। यस प्रसङ्गमा म त्यति भन्छु कि एकदमै इन्भाइरोमेन्टल स्टडीलाई जियोलोजी भूविज्ञान भू आकृति समेतलाई मध्यनजर राखेर इन्भाइरोमेन्ट स्टडीहरू तयार गर्नुपर्छ र इन्भाइरोमेन्ट स्टडीले त्यहाँबाट माथिबाट आउने पहिरो अनि बाँधको तलबाट नदी आफै खोलिने सम्भावना बाँधको दुवैतिरबाट हाम्रो त ठाडा भिर को बीचमा नदी बग्छ नि त्यो दुवैतिरबाट नदी आउने पहिरोको सम्भावना त्यसको भूविज्ञान त्यो सबैलाई इन्भाइरोमेन्ट रिपोर्टले त्यसमा एकदम गम्भीरतापूर्वक मूल्याङ्कन गरेर अनि त्यहाँदेखि इन्भाइरोमेन्ट रिपोर्ट दिनुपर्छ र त्यो इन्भाइरोमेन्ट रिपोर्ट अनि मात्रै पास गर्छ। अहिले जसरी इन्भाइरोमेन्ट रिपोर्ट एउटै कम्पनीमा हाइड्रो पावर जेनेरेसन गर्ने कम्पनीको सञ्चालक समितिको सदस्य हुने अनि अन्त गएर अर्को एउटा कम्पनी खोल्ने इन्भाइरोमेन्ट के अरे वातावरणीय अध्ययन प्रतिवेदन बनाउन पाउने कम्पनी खोल्ने अनि त्यही मान्छेले आफ्नै कम्पनीको हाइड्रो पावरका लागि वातावरणीय अध्ययन गर्ने दुनियाँमा कहीँ हुन्छ यस्तो हजुर अनि त्यो नेपाल सरकारबाट त्यो वातावरणीय अध्ययन पास हुने त्यो कुरा रोकिनु पर्यो नेपाल सरकारले त्यो कुरा गर्नु पर्यो। अर्को कुरा त्यो स्ट्रक्चर कस्तो बनाउने ठाडो स्ट्रक्चर बनाउने कि आर्क स्ट्रक्चर तामाकोसीको आरी गप्याएको जस्तो स्ट्रक्चर बनाउने त्यो इन्जिनियरिङ कुराको पाटोमा म भन्न सक्दिनँ होइन तर इन्भाइरोमेन्टल पाटोमा त्यसको भूविज्ञान त्यो भूसतहको अवस्था त्यहाँभन्दा माथिको जंगलको अवस्था त्यहाँभन्दा मुनिको जंगलको अवस्था त्यहाँभन्दा मुनिको ह्युमन रिसोर्सेस ह्युमन सेटलमेन्टको अवस्था त्यो सबै सामाजिक र वातावरणीय र भौगोलिक रिस्क एनालिसिस नगरिकन कुनै पनि प्रोजेक्ट पास गर्नु हुँदैन र यो अधिकांश प्रोजेक्टले न सामाजिक रिस्क एनालिसिस गरेका छन् उचित ढंगले न भौगोलिक रिस्क एनालिसिस गरेका छन् न वातावरणीय रिस्क एनालिसिस गरेका छन्
1: त्योसँगै स्थानीय समुदायहरू चाहिँ विपदको पहिलो र सबैभन्दा ठूलो मार खेप्न बाध्य हुन्छन्। उनीहरूलाई चाहिँ पूर्वाधारको निर्माणको निर्णय प्रक्रिया, जोखिम न्यूनीकरणका उपायहरूमा चाहिँ कसरी सहायता बनाउन सकिन्छ त्यहाँका बासिन्दाहरूलाई?
0: पहिलो कुरा गजेन्द्र सर, मैले देखेको कुनै पनि हाइड्रो पावरका लगानीकर्ताहरूले वातावरणीय रिपोर्ट बनाउन जाँदाखेरि त्यहाँका गाउँका मान्छेसँग कन्ट्याक्ट नगरी आउनु भनेर पठाउँछन्। गाउँका मान्छेसँग सम्बन्ध नराख्नु। गाउँमा हामी एजेन्ट तयार गर्छौं, एउटा दुईटा एजेन्ट गाउँमा केही खर्च दिएर दुई चार पैसा दारू पाएको बोतल दिएर काठमाडौँमा आएका बेला होटलमा लगेर खुवाएर के गरेर एजेन्ट बनाएको हुन्छ। अनि गएर ती चारवटा तीनवटा एजेन्टसँग उनीहरूले इन्टरेक्सन गर्नु पनि परेन। यी इन्टरेक्सन भएको हुन्छ, दुईजना जान्छन् तीनजना जान्छन्, फोटो खिचेर ल्याउँछन्, खोलाको फोटो खिच्छन्, भिडियो खिच्छन्, जंगलको फोटो खिच्छन्, रुखको फोटो खिच्छन्, लिएर आउँछन्। त्यसो हुँदाखेरि सबभन्दा डेन्जर कुरा यहाँ छ कि नेपाल सरकारले बनाएका कम्प्लायन्सहरू त्यति प्रश्न उठाउने खालका छन्। सुधार गर्ने ठाउँ छ तर धेरै राम्रा छन्। इन्भाइरोमेन्ट रिपोर्ट बनाउन भने राम्रा छन् तर त्यो कम्प्लायन्स पूरा नगरिकन काम गर्छन्। सरकारले आफैले बनाएको कम्प्लायन्सहरू अनुपालना गराउन सक्दैन। दुःखको कुरा त्यो
1: त्यस्तै विपदपछिको पुनर्निर्माण पुनर्वास गर्दा अब पुरानै गल्तीहरू नदिहरून् भनेर ध्यान दिनुपर्ने मुख्य मुख्य सुझावहरू तपाईँले के छ?
0: एउटा कुरा नेपाल सरकारले सोच्नुपर्ने कुरा के हो भने पहिलो कुरा नेपाल सरकारले मानव प्रयत्नले स्टेबिलाइज गर्न सकिँदैन त्यो ठाउँलाई, लिरुङको पहाड़लाई मानव प्रयत्नले लिरुङ त्यसलाई स्टेबिलाइज गर्न सकिँदैन, गराउन सकिँदैन। नेपाल सरकारले एउटा स्टडी के गराउनु पर्छ भने त्यो स्टेबिलाइजको दिशामा छ कि छैन, सम्भावना के छ। त्यो स्टेबिलाइजको दिशामा छ भने अब 20-50 वर्षलाई यो सम्भावना छैन भन्ने साइन्टिस्टहरूले, इनडेप्थ एनालिसिस गर्ने साइन्टिस्टहरूले त्यो अनुमान गर्न सक्छन् भने अब त्यो बिग्रिएको जमिनलाई, नदी किनारमा जुन बिग्रिएको जमिन छ नि त्यसलाई रिक्लेम गर्न गर्नुपर्छ। त्यो रिक्लेम गर्न सकिन्छ नदी किनारको जमिनलाई र नदी किनारको जुन बस्ती छ नि त्यसलाई चाहिँ त्यो रोडभन्दा माथि सार्दैन। अब पनि ती लगेर बस्ती बसाउनु हुँदैन नेपाल सरकारले, त्यो मूर्खता हुन्छ। त्यति मात्रै होइन, अरू नदी किनारका बस्तीहरूलाई पनि क्रमशः उनीहरूलाई फेसिलिटी के दिएर हुन्छ, होइन ट्याक्समा छुट दिएर हुन्छ या जग्गा पासमा छुट दिएर हुन्छ, के गरेर हुन्छ, नदी किनारका बस्तीलाई बिस्तारै त्योभन्दा 20-50 मिटर माथि सार्नु नै श्रेयस्कर हुन्छ। अब अहिले तत्कालका लागि चाहिँ, तत्कालका लागि त मान्छेलाई अब खाना र बस्ने बासको कुरा भयो, मेरो विचारमा राहत प्रशस्त उठेको छ, राहत प्रशस्त उठेको छ। उद्धारमा पनि मैले त्यति धेरै प्रश्न उठाउने ठाउँ छैन, देख्दिनँ।
1: तत्कालको लागि त्यस्तो भएन तर पुनर्स्थापनाको
0: कुरामा चाहिँ अब फेरि बस्ती त्यहीँ बसाउने कुरामा चाहिँ पुनर्स्थापनाको अब कहाँ कुन ठाउँमा पुनर्स्थापना गर्ने, कसरी पुनर्स्थापना गर्ने, बजार बनाएर पुनर्स्थापना गर्ने कि एउटा हेमलेट बनाएर पुनर्स्थापना गर्ने कि त्यहाँ स्कूल कलेज खाने पानी सानो स्वास्थ्य चौकी सबै व्यवस्थित गरिदिएर त्यहाँ पुनर्स्थापना गर्ने कि, त्यो कुरामा चाहिँ सोच्नुपर्छ। त्यहाँ भोलि पनि हुनसक्छ। त्यो एउटा मोडल नेपाल सरकारले के भने त्रिशुलीको फ्लड पछाडि, महाप्रलय पछाडिको विपद पछाडिको व्यवस्थापनको नेपाल सरकारले एउटा मोडल तयार पार्नुपर्छ। अब विपद पछाडिको व्यवस्थापनको मोडल तयार पार्नुपर्छ, अरू रिभर बेसिनहरूमा सेफ हाउसहरू बनाइराख्नुपर्छ, जस्ता लाएर जस्ताको टहरै लाएर सही सेफ हाउसहरू बनाइराख्नुपर्छ र मान्छेलाई तत्काल त्यो आपत्ति आउँदाखेरि कहाँ लगेर राख्ने भन्ने, छाता ओढेर मान्छे उभिनु नपरोस्, सेफ हाउसमा लगेर राख्ने। नेपाल सरकारले यो मोडल बनाउन सक्छ, यो शिक्षा ग्रहण गरेर अबको विपद व्यवस्थापनको मोडल बनाउनुपर्छ र यसको शिक्षा ग्रहण गरेर इन्फर्मेसन सिस्टम डेभलप गर्नुपर्छ, इन्फर्मेसनका लागि च्यानलिङ गर्नुपर्छ, इन्फर्मेसनको मेकानिजम बन्नुपर्छ, संयन्त्र बन्नुपर्छ। माइक राख्ने ठाउँ छ भने माइक राखिदिनुपर्छ, डाँडामा माइक राखिदियो भने कति ठाउँमा सुनिन्छ भन्नु। अप्ठ्यारो मात्रै छैन नि, हाम्रो प्रयोग गर्न जाने हाम्रो जमिन सजिलो पनि छ नि। तपाईँले एउटा डाँडाबाट के अरे बोलेको अर्को डाँडामा अर्को जिल्लामासम्म सुनिन्छ, हजुर मायकमा बोलेको हाम्रो त्यसलाई प्रयोग गर्न सक्नु।
1: त्योसँगै अहिले उठेको कुरा लामै समस्या पनि हो, भोटेको सिसीमा पार माथिल्लो क्षेत्र हुँदै आयो, हुन त नेपालकै भूभागबाट पहिरो झर्यो हिम पहिरो, तर पनि सीमा पारी हुँदै आयो। यस्ता अझ सीमा पारी नै स्रोत भएका थुप्रै जोखिमहरू, हिमताल, हिम नदीहरू छन् अहिले पनि। यो हिमाली विपदहरूलाई हेर्दाखेरि चाहिँ छिमेकी देशहरूसँग कस्तो खालको सम्बन्ध, कुटनीतिक सम्बन्ध हुनुपर्छ यो जोखिम घटाउनको लागि?
0: कुटनीतिको अब एउटा कुटनीतिको मेन टपिक, मेन एजेन्डा नै क्लाइमेट चेन्ज हुनुपर्छ, इन्भाइरोमेन्ट हुनुपर्छ मेन एजेन्डा कुटनीति। अनि त्यो चीनसँग मात्रै होइन, मेरो विचारमा भारतसँग पनि त्यो सहकार्य हुनुपर्छ, किनभने हामीभन्दा तल गएपछि त्यो पानी जाने उसकामा हो, हजुर, उसँग पनि सहकार्य हुनुपर्छ। चीनसँग एउटा कम्युनिकेसन सिस्टम पनि डेभलप गर्नुपर्छ, उसले गरेको कम्युनिकेसन हामी कहाँ तुरन्त आइपुग्ने त्यो सिस्टम डेभलप गर्नु पर्यो उसँग, र उसँग उसले जाँचेको, उसले अध्ययन गरेको ग्लासियल लेकको र ग्लासियरको अवस्था कस्तो छ त्यो हामीले दिनै पछि त्यो चाहिँ सेयरिङ गर्नु पर्यो। हामीले जाँचेकाको उसलाई सेयरिङ गर्नु पर्यो, हामीले अध्ययन गरेकाको उसले अध्ययन गरेकाको हामीलाई सेयरिङ गर्नु पर्यो। त्यो सेयरिङको एउटा मेकानिजम हुनु पर्यो, एउटा नेपाल चीनको एउटा मेकानिजम बनाएर भारतलाई त्यसको मेकानिजमको उसलाई पनि एउटा सदस्य बनाए पनि हुन्छ, अर्थात् उसलाई सदस्य बनाउन गाह्रो छ भने उसलाई आमन्त्रित सदस्य बनाए पनि हुन्छ। त्यो एउटा मेरो विचारमा त चीन नेपाल भारत, नेपाल चीन र भारतको एउटा संयुक्त मेकानिजम संयन्त्र बन्नुपर्छ, र त्यो संयन्त्रले इन्फर्मेसन पनि च्यानलाइज गर्नुपर्छ, र भोलि आपत्ति आइराखेका बेला उद्धारका रणनीतिक योजनाहरू पनि तय गर्ने गरी गर्नुपर्छ।
1: त्यसै तपाईँ लामो समयदेखि प्रकृतिको अधिकारको बारेमा आवाज उठाइरहनु भएको छ, लेख्नुहुन्छ, बोल्नुहुन्छ, त्यो हिसाबले सोधे मैले, आम नागरिक र संचार माध्यमले चाहिँ धेरै जसो बाढीहरूलाई प्राकृतिक प्रकोप वा जलवायु परिवर्तन भन्ने छाडिदिने परिपाटीको विरूद्धमा चाहिँ त्यस्ता कुरालाई चिर्न कसरी आवाज उठाउनुपर्छ?
0: यो एउटा सजिलो के हो भने सबै मिडियाहरूले जलवायु परिवर्तन भनेर दोषारोपण लगाउन सजिलो पनि भयो। तपाईँले नेपालमा प्लेन क्रासको रिपोर्ट हेर्नुभयो भने सबै प्लेन क्रासको रिपोर्टमा एउटै कुरा लेखेको हुन्छ, टोपोग्राफी, वेदर र ह्युमन एरो। नेपालमा जति पनि प्लेन क्रास भए त्यसको रिपोर्ट सरकारले प्लेन क्रासको स्टडी एउटा प्यानल बनाउँछ, कमिसन बनाउँछ, त्यसले टोपोग्राफी, वेदर र ह्युमन एरो भनेर रिपोर्ट दिन्छ। त्यति मात्रै त हुँदैन नि, किनभने त्यो सजिलो कुरा हो, पाइलटको पाइलटहरू मरिगए,
1: उनीहरूलाई
0: दोष लगाइयो, हाम्रो गल्ती नै छैन उसले भन्ने ठाउँमै हुँदैन, अनि टोपोग्राफी हाम्रो यही हो, हाम्रो वेदर यही हो, यहाँभन्दा 2000 फिट माथि गएपछि बादल हुन्छ, होइन, ठ्याक्कै यो पनि क्लाइमेट चेन्जलाई दोषारोपण गरेपछि यहाँ कानुनी दायित्व वहन गर्नुपर्ने संस्था व्यक्तिहरू त्योबाट मुक्त भए। त्यसका लागि मिडियाहरूले पनि क्लाइमेट चेन्ज भइराखेको छ नि। राष्ट्रपति रामरण यादवले बोल्नु भएको छ, हाम्रा हिमाल पड्किन आँटिसके, हाम्रा ग्लासियर फुट्न आँटिसके भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले बोल्नु भएको छ, प्रधानमन्त्री खड्गो ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले बार बार बोल्नु भएको छ। आजभन्दा 20 वर्ष अगाडिदेखि यिनै मान्छे त्यही कुरा बोलिरहेछन्, यही सत्ताका योभन्दा पूर्वजहरू त्यही कुरा बोलिरहेछन् भने त्यो कुरा हामीले चिन्तनमा राख्नु पर्दैन। यिनीहरूले हावामा बोलेका थिए कि के भनेर बोलेका थिए, त्यसमा त्यो तयारी हुनु पर्दैन थियो, ती हाइड्रो पावरहरूमा त्यो तयारी हुनु पर्दैन थियो, हाइड्रो पावरहरूको त्यो डाउन स्ट्रिम सेटलमेन्टमा बसेका मान्छेहरूको प्रति उसको जिम्मेवारी हुँदैन, ऊ पानीमा घट्टा राख्ने, घट्टाबाट बिजुली बनाउने, बिजुली बेच्ने, अनि त्यहाँदेखि खल्तीमा पैसा हालिहाल्ने, उसको जिम्मेवारी त्यति हो। यहाँ यो आपत्ति आउन सक्दैन, स्टेटको एउटा अनौपचारिक तहको निकाय होइन, राज्यको स्वीकृति लिएर त्यहाँ इस्टाब्लिस भएका हाइड्रो पावरहरू, राज्यको काम गरेको होइन, राज्यसँग स्वीकृति लिएर राज्यको लागि काम गरेको होइन, उसको त्यो दायित्व हुँदैन थियो, आफ्नै इन्फ्रास्ट्रक्चर जोगाउने दायित्व हुँदैन थियो, त्योभन्दा मुनिका मान्छेहरूको जीवन जोगाउने दायित्व हुँदैन थियो, त्योभन्दा मुनिको प्रपर्टी, मान्छेका प्रपर्टीको पब्लिक र प्राइभेट प्रपर्टी जोगिनुपर्छ भन्ने दायित्व उसको हुँदैन थियो, उनीहरूले त्यो विषयमा के गरे प्रश्न त्यहाँ हो।
1: अब अन्तमा हामी जाँदै गर्दाखेरि भोटेको विपदले हामीलाई दिएको सबैभन्दा ठूलो पाठ के हो, र जुन राज्य र नागरिक दुवैले तत्काल सम्झिनुपर्छ?
0: नौटङ्की छोड्नुपर्छ राज्यले, एकातिर क्लाइमेट चेन्जको कारणले के अरे लिरुङको हिम नदी पड्क्यो होइन, अब लाङटाङ हिमाल पड्किन सक्छ भन्ने, अर्कोतिर अनि त्यहाँदेखि निजगढको वनमा वन क्षेत्रमा कसरी ऊ के अरे विमानस्थल बनाउन सकिने भन्ने यस्ता खालका कुराहरूमा सरकार संवेदनशील हुनुपर्छ। यो किनभने एकातिर क्लाइमेट चेन्जको कुरा गर्ने, अर्कोतिर प्राकृतिक वन फाँडेर बनाइने चाहिँ विमानस्थललाई प्रश्रय दिने होइन, एकातिर क्लाइमेट चेन्जका कारणले लिरुङको हिम नदी पड्क्यो र हाम्रो आपत्ति आयो भन्ने, अर्कोतिर शिवपुरीका थाप्लामा चाहिँ नागमती ड्याम बनाउने, त्यस्तै कुरा गर्ने हो भने यो चाहिँ यो चाहिँ लजिकल कुरा हुँदैन।
1: हाम्रो अवस्था अनुसार कामहरू गर्नु
0: लजिकल हुँदैन, लजिकल कुरा गर्नु पर्यो होइन। विकास गर्दै नगर भनेको होइन, विकास गर तर यो धरतीले थाम्ने गरी, मान्छेको ज्यान नजाने गरी। तपाईँलाई त्रिशुलीमा लेदोभित्र मरेका मान्छेको लागि बिजुली ठुलो हो कि विकास ठुलो हो कि ज्यान ठुलो हो त्यो बाँचेको मान्छेको लागि, हजुर कुन चाहिँ ठुलो हो? त्यो लेदोमा पुरिएका जसका बच्चा छोराछोरी पुरिएका छन् नि, त्यो लेदोमा पुरिएर बसेका छन् र बाबुआमा त्रिशुलीका माथि पाखामा रोएर चाहिँ बसिराखेका छन् नि, उनका लागि बिजुली ठुलो हो कि ज्यान ठुलो हो?
1: यस्ता भेद छुट्याउनु पर्यो,
0: यी भेद छुट्याउनु पर्यो। बिजुली नहुँदा ह्युमन सिभिलाइजेसन कति वर्ष चल्यो? मैले गर्नु पर्दैन भने गर्ने, तर त्यसलाई दीर्घकालिक हुने गरी, दीर्घायु हुने गरी गर्ने। त्यो त्यो यसपालि हाइड्रो पावरको पर्खाल बनायो, अर्को सालको बाढीले लाने, अनि हाइड्रो पावर लगाएर इन्सुरेन्स कम्पनीमा दावी गर्ने, इन्सुरेन्स कम्पनीले पैसा तिर्ने, ऊ बस्ने, तलको मान्छेको एउटा दसवटा कुखुरा लग्यो भने कति लग्यो? दसवटा कुखुरा, एउटा भैँसी लग्यो भने कति लग्यो? एक लाख रुपियाँ लग्यो होइन। त्यही भैँसीको दुध बेचेर जीवन पालिराखेको मान्छे भैँसी मारिदियो भनेदेखि कति लग्यो? त्यो हुँदा ऊ पनि सस्टेनेबल हुने, अरूलाई पनि घात नगर्ने गरी विकास
1: हुन्छ। त एकदम महत्वपूर्ण समय दिनुभयो तथा गर्नुपर्ने यो आवश्यक रहेको विषयमा आफ्ना भनाइहरू राख्नुभयो, यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद।
0: धन्यवाद भजनजी, मलाई पनि आफ्ना कुरा राख्ने समय दिनुभयो, त्यसका लागि धेरै धन्यवाद।
1: भन्नुहुन्थ्यो राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा। अब भने आजको बजेको नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बजेको नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठ वासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिक
4: अहिले बिहानको 9 बज्यो।
5: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुटहाज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राज्यसभाका सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुने मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै मुगुमा 3 घण्टाभित्र 2 पटक भूकम्पको धक्का, सर्लाहीमा मोटरसाइकल दुर्घटना, 2 जनाको ज्यान गयो, 2 जना घाइते, व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, त जापानमा आयोजन हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। राजसभाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 को बैठकमा भटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 विदेश साझा संकल्प पारित गरिएको थियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। उहाँले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै दिउँसो 1:15 राष्ट्रिय सभाको बैठक पनि बस्ने तय भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ। उहाँले संक्रामक पशु रोग विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। राष्ट्रिय सभाकै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विशेष प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उहाँले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। इण्डियन आयल कोअपरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। बटेकोसी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रूपियाँ र डिजेलमा प्रति लिटर 4.68 रूपियाँ बढ़ेर आएको छ। तर पेट्रोल डिजेल तथा मटिटेलको खुद्रा बिक्री मूल्य साबिकै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 199 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम छ। पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्छन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा हिजोदेखि शुरू भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ। सम्मेलन घरप झोङ घोषणा पत्र जारी गरी आज समापन गर्ने तयारी भइरहेको आयोजक घरप झोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरप झोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरबाट 430 भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन्। गएको भदौ 10 गते बटेकोसीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरप मा जलवायु परिवर्तन सम्मेलन गरिएको हो। हिजो सम्मेलनको उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्ने बताउनु भएको थियो। प्रेस काउन्सिल नेपालले 13 फेसबुक सञ्चालकमाथि साइबर ब्यूरोमा उजुरी दिएको छ। काउन्सिलले 13 फेसबुक पेज सञ्चालकमाथि थप कार्यवाही अघि बढ़ाउँदै मंगलबार ब्यूरोमा उजुरी दिएको हो। केही फेसबुक पेजले अतिरञ्जित शीर्षक तथा थम्नेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएको छ। काउन्सिलले दिएको निर्देशन पालना नगरेका तथा सम्पर्क विवरण समेत नभेटिएका पेजमाथि थप कार्यवाही अघि बढ़ाएको हो। काठमाडौँको माइतीघर मण्डलामा महिनौदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ। राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले ती टेन्टहरू हटाएको प्रहरीले जनाएको छ। रातिको समयमा राखिने टेन्ट हटाइए पनि दिउँसो माइतीघरमा हुने विरोध कार्यक्रम तथा प्रदर्शनहरूमा भने रोक नलगाइएको प्रहरीले स्पष्ट पारेको छ। भटेकोशीको बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पर्ने धादिङको कृष्णवीरमा ट्र्याक खोल्ने काम सकिएको छ। परीक्षणसँगै ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार भएका छन्। हिजो 4 ग्यास बुलेट भरिएका सिलिण्डर बोकेका 25 ट्रक र 40 पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार भएका हुन्। अब भोलि असोज 1 गतेदेखि दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी भइरहेको छ। सड़क विभागका अनुसार आज बेलुकासम्म ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ। बाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 त्रिशूली नदीको कटालले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिस्ते मुगलिङ सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण चरौदी क्षेत्रको सड़क खण्डमा क्षति पुगेको थियो। त्यस लगतै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीको सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। इन्जिनियर पौडेलका अनुसार प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12-16 घण्टासम्म काम गरिरहेका छन्। नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो लेदो खसेर सड़क अवरूद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ। माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। कृष्णवीरको जोखिमलाई मध्यनजर गरी यो सड़क खण्डको वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङसम्मको झण्डै 20 किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम पनि अघि बढ़ेको छ। यो सड़कमा यात्रुवाहक गाड़ी वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँहरू रेडियो सुन्दै गर्नुहोला।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
8: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
12: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
12: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
13: सम्पर्क नम्बर 0475-94-66 98-692-65-99-8।
5: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। निरन्तरको वर्षापछि सिन्धुली जिल्लाका विभिन्न नदी तथा जलाधार क्षेत्रमा बाढ़ी र डुबानको जोखिम बढ़ेपछि स्थानीय बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। कमला नदीको रानीवास स्थित जलमापन केन्द्रमा नदीको जलस्तरले सतर्कता तह पार गरेपछि विशेष गरी तल्लो तटीय क्षेत्र तथा नियमित रूपमा डुबानको जोखिममा पर्ने बस्तीका नागरिकलाई आज बिहानसम्म सावधानी अप्नाउन अनुरोध गरिएको। जिल्लामा परेको भीषण वर्षाका कारण कमला, सुनकोशी, मरिन र चौदाह नदीका जलाधार क्षेत्रमा पानीको सतह निरन्तर वृद्धि भइरहेको छ। जलसतह बढ़दै जाँदा नदी आसपासका बस्ती, कृषि क्षेत्र तथा पूर्वाधारहरूमा बाढ़ी र कटानको जोखिम थप बढ़ने देखिएको छ। मंगलबार दिउँसो छोटो अवधिमा भएको अत्याधिक वर्षाले सिन्धुलीको जनजीवन प्रभावित भएको छ। करिब एक घण्टाको भारी वर्षापछि जिल्लाका विभिन्न स्थानमा पानी जम्ने, नदी कटान हुने, सड़क भत्किने तथा सड़क क्षेत्र भाषिन जस्ता समस्या देखिएका छन्। स्थानीय बासिन्दाका अनुसार यही प्रकृतिको वर्षा थप केही समय निरन्तर भएमा ठूलो क्षति हुन सक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ। सिन्धुली भएर सञ्चालन हुने प्रमुख यातायात मार्गहरू समेत प्राकृतिक जोखिमको चपेटामा पर्दै आएका छन्। जिल्लाबाट जाने बीपी राजमार्ग, भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गका विभिन्न खण्डमा वर्षाका कारण जोखिम बढ़ने गरेको छ। त्यसै गरी माड़ीफाट, कमला खोज, मरिन र चन्दहा क्षेत्र जस्ता उर्वर कृषि भूमि तथा घना बस्ती भएका क्षेत्रहरू पनि बाढ़ी, डुबान र नदी कटानको उच्च जोखिममा रहेका छन्। विज्ञहरूले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा असामान्य परिवर्तन देखिन थालेको बताएका छन्। छोटो समयमै अत्याधिक वर्षा हुने, वर्षाको स्वरूप अनिश्चित बन्ने तथा स्थानीय स्तरमा अचानक विपद निम्तिने घटना बढ़दै गएको उनीहरूको भनाइ छ। नदी तथा खोलाको प्राकृतिक बहाव क्षेत्रमा अव्यवस्थित रूपमा बस्ती विस्तार हुनु, सार्वजनिक जमीन अतिक्रमण हुनु र पूर्वाधार निर्माण गर्दा प्राकृतिक अवस्थालाई व्यवस्था गरिनुले विपदको जोखिम थप गम्भीर बनेको छ। नदीको बहाव क्षेत्र सांगुरिदा, बाढ़ीको पानी सहज रूपमा निकास हुन नसकी बस्ती तथा सड़क क्षेत्रमा प्रवेश गर्ने अवस्था बढ़दै गएको छ। स्थानीय प्रशासन, सम्बन्धित निकाय र नागरिक तहबाट समयमै आवश्यक तयारी तथा सावधानी नअपनाए सिन्धुलीमा ठूलो प्राकृतिक विपत्ति निम्ति नसक्ने जोखिम देखिएको छ। विपद व्यवस्थापनसँग सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन तथा जोखिममुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ। मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:51 4.5 म्याग्निच्युडको भूकम्प गएको हो। त्यस्तै गरी बिहान 4:28 4.2 म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ। तीन घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुस गरिए पनि त्यसबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन। सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल ठोकिँदा दुईजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। कविलासी नगरपालिका साथ सिर्सियाको मलङ्गुवा नवलपौर सड़क खण्डमा मध्य प्रदेश 003-03-3/78/24 नम्बरको मोटरसाइकल र BR-30AP-12/24 नम्बरको भारतीय मोटरसाइकल हिजो बेलुका ठोकिएका हुन्। दुर्घटनामा 7824 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको गौडेता नगरपालिका 36 वर्षीय सुमित यादव र 12-24 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको कविलासी 8 का 26 वर्षीय पप्पू पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायक उपरीक्षक द्विवेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। दुर्घटनापछि गम्भीर घाइते यादव र पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका सुरेन्द्र पासवान र बब्लू कुमार पासवानको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। समाचारको क्रममा मौसम समाचार। आज देशभर मौसम साधारणतया बदली रहने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली पहाड़ी तथा तराईका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्राहस्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको हिजो सार्वजनिक विश्व व्यापार प्रतिवेदन 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोडमा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्हुवाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ़न सक्ने अनुमान गरिएको छ। त्यसैगरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनीतिक गुटमा आधारित व्यापारिक सहकारी हुने अवस्थामा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ। डब्ल्यूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार बलियो बहुपक्षीय सहकार्य र व्यापार प्रणाली कमजोर हुने अवस्थाबीच विश्वको वास्तविक जीडीपीमा 10% अन्तर पर्न सक्छ। र समाचारको अन्त्यमा खेल समाचार। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नाम अलि घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशाल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशाल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाली अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपाली एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाएको छ। खेल आउँदो असोज 3 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाली अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल

राष्ट्रपाका सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुने मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का सर्लाईमा मोटरसाइकल ठोकिँदा दुईजनाको ज्यान गयो दुईजना घाइते व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा हवस्त बिहान 9 बजेको हजुरको समाचार सकियो हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ त्यति बेलासम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु नमस्कार शुभ दिन

0: горбану на кулаги рот, семент доста патат тайны, кабателя у нюля, перью мантали матестура в радюрку посельте каула батит.
1: Кака, тимла этини тачайна? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0485401443, 9863024422।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिए

0: तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, 4048545239, 4048545533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
7: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
7: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
7: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
7: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
7: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
7: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
7: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गारिक कृषि वस्तु निर्यात
7: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
7: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
0: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
8: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकश्रीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहन्छौं। यो 1 घण्टाको समय भने आज बुधबारको बसाइ छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बज्ने पूर्वेली पश्चिमेली सालेजो काके कौडा भोइला लगायतका विभिन्न गीतहरू राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौ भने तपाईँले आजको बसाईमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 048-40-0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। साथै तपाईँले आफ्ना आफन्तजन साथी संघलाई पनि आजको बसाईमा सम्झन पाउनुहुन्छ भने तपाईँले हामीलाई यो समय उकाली उराली लेख्दै गर्दै साथी भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि हामीलाई एकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम लोकोशीले तपाईँलाई के कस्तो लाग्छ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। साताको सातै दिन कार्यक्रम आउने क्रममा तपाईँले फरक फरक प्रस्तुतिको साथमा हामीलाई सुन्दै आइराख्नु भएको छ। आजको बसाइ पनि विशेष रहन्छ। फटाफट फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस् भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुन्छ। हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि छोटो मिठोमा कार्यक्रममा वाचन गर्नेछौ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत छ हेर नजुडा राजेश ढकाल त्यसैगरी सरोज लामिछाने टिका प्रसाईको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो गीत राखेर रा कार्यक्रमको शुरूआत गर्छौ। त्यसपछि हामी तपाईँसँग टेलिफोन सम्पर्कमा प्रत्यक्ष जोडिनको लागि आउने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हिरानाथ जोड़ा भन्ने बोलको गीत रहेको थियो। गृहमित्र गीत सरोज लामी छानी अनि टिका वर्षाईको आवाजमा रहेको यो गीतबाट कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिसाबानीबाट मनिषा आचार्य।
0: मनिका भन्नुभयो?
1: हजुर
0: मनिषा भन्नुभयो कि मनिका भन्नुभयो?
1: मनिषा आचार्य।
0: के छ त मनिषा दाइको खबरलाई सुनाउनुहोस् न त।
1: एकदम ठिक ठाक नै छ भन्नुपर्छ, मौसम कुरा गर्नुपर्दा घाम चर्को लागिरहेछ भन्नुपर्छ।
0: घाम चर्को चर्को लाग्दैछ? ल अब घाम चर्को लाग्नु पनि पर्छ जस्तो, त्यो फेरि पानी परेर पनि हुँदैन होइन र मनिषाजी? अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: एकदम सुनिरहेछु।
0: सुन्दै हुनुहुन्छ? आज कहीँ कति जाने काम छ कि अब रेडियो मात्रै सुनेर बस्ने, के छ त मनिषाजीको विचार? कोदो गोड्दै हुनुहुन्छ? कोदो गोड्ने बेला भइसक्यो? ल अस्तिसम्म कोदो रोप्दैछौ भन्नुहुन्थ्यो, अहिले कोदो गोड्दैछु भन्दै हुनुहुन्छ है? काम कहिले पनि सकिँदैन, आज यो काम सकाए भोलि अर्को काम आइपर्छ। ठिक छ, अब काम गर्दै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ, कार्यक्रममा आउनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा एउटा मिठो अर्को गीत बज्छ, यहाँले चाहिँ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न त।
1: ओके स्पेसल हजुरको लागि अनि सुन्नुहुन्छ मेरो लागि साथीहरू भन्नुपर्दा सम्पूर्णलाई भन्दैछु।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनिषा छामीजी, उहाँले आफ्नो साथीहरूलाई छोटोमा सम्झेर कार्यक्रमबाट छोडिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँ पनि यो समय गाली उराली गेसे गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुनेर पनि साथ दिइराख्नु भएको छ। फोन लाग्ने साथीले फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: दिदीको पिटीचरबाट लीला मगर।
0: लीलाजी सन्चै हुनुहुन्छ नि?
2: सन्चै छु भन्नुपर्छ दिदी हजुरलाई।
0: मलाई पनि एकदम ठिकै छ भन्नुपर्छ, यता नि यस्तै छ, राम्रै छ, रमाइलो छ, घमाइलो छ होइन, घाम लाग्दैछ, अब बिहान बेलुका चिसो चिसो हो कि जस्तो छ, यस्तै छ भन्नुपर्छ है त।
2: हजुर यता नि त्यस्तै छ भन्नुपर्छ।
0: ल अनि हाम्रो लीलाजीले खाना चाहिँ खानुभयो कि बाँकी छ?
2: खाना खाएर यहाँ कोदोदैछु भन्नुपर्छ।
0: के गर्दैछु भन्नुभयो?
2: कोदो गर्दैछु भन्नुपर्छ दिदी हजुर।
0: कोदो गर्दै हुनुहुन्छ, कोदो गर्ने समय छ हिजोआज फेरि अर्को काममा व्यस्त हुनुहुन्छ हाम्रो लीलाजी पनि।
2: हजुर
0: ल व्यस्त हुनुपर्छ, अब हामी फुर्सदमा बसिराख्यौँ भने चाहिँ फुर्सदमा बस्न चाहिँ कतिको मन लाग्छ हाम्रो लीलाजीलाई?
2: धेरै मन लाग्ने, अलिअलि भन्नुपर्छ।
0: अलिअलि मात्रै?
2: हजुर
0: ल त्यसो भए सधैँभरि एकदम व्यस्त नै रहौँ भन्ने लाग्छ।
2: हजुर
0: ल ठिक छ, सधैँभरि व्यस्त रहनुहोस्, आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोला, साथसाथै खानपिनमा पनि ध्यान दिनुहोला। कार्यक्रममा आउनुभयो, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस्।
2: फर्स्ट अफ अल दिदी हजुरको लागि, हजुरको दिदी हुनुको लागि मेरो साथीहरू भन्नुभयो रूपा रूपा तारा भन्दै छुट्टिन्छ दिदी। नमस्ते बाई।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला मगरजी सिन्धुलीको बितिजुरबाट भन्दै हुनुहुन्थ्यो। सबैजना चिज आज अब अस्तिसम्म धान रोप्दै कोदो रोप्दै अथवा गोड्दै भन्दै हुनुहुन्थ्यो होइन, हिजो आज फेरि कोदो गोड्ने समय सुरु भइसकेको छ। बगे पनि सबै गाउँ बस्तीतिर एकदम धेरै काममा व्यस्त हुनुहुन्छ, व्यस्त रहेर पनि हामीलाई सुन्नुहुन्छ, साथसाथै यो समयमा चाहिँ कार्यक्रम आउँछ है भन्ने थाहा हुने साथीले हामीलाई फोन डायल गरिराख्नु भएको छ. फोन लगाउन नसक्ने साथीले अथवा इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, कमेन्ट पठाइराख्नु भएको छ. तपाईँका कमेन्टहरूलाई पनि हाम्रो कार्यक्रममा आजको विषयमा पनि वाचन गर्नेछौं भने तपाईँले आज चाहिँ मात्रै सहभागिता जनाउनुपर्छ. विभिन्न ठाउँमा बस्ने विभिन्न खालका गीत संगीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिँदै हामी यो एक घण्टाको समय आजको विषयमा सहयात्रा गर्नेछौ. यति बेला कोही साथी हुनुहुन्छ भने हामी साथी लिन्छौ, नभए कार्यक्रममा मिठो गीततर्फ लाग्छौ. कोही साथी हुनुहुन्छ यति बेला चाहिँ लागिन क्या हो रुने मोहने भन्ने एकदमै मिठो गीत रहेको छ. यो कौडा गीत श्रीराम थापा मगर त्यसै गरी गुमी घरती मगरको आवाजमा रहेको यो मिठो गीततर्फ लाग्छौ. गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौ. रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97640269
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ।

0: के को गन्थन मन्थन हो एका बिहानै?
1: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
2: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
2: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
2: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
2: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
2: 048-540-239
3: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
2: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
3: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि, त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र कहाँ, अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46, सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
8: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै

0: पुरानोसँग नयाँ गर्गहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन चाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेन्से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष फेन्स।
4: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
5: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444,
6: 9840378493। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: कार्यक्रम लोकशैलीमा राखी हुई दिने मिठो रमाइलो गीत गीतपछि भने हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा तपाईँले आफ्नो साथी संग्रह सम्झन पाउनुहुन्छ भने विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीत संगीतहरू कार्यक्रमको समय अवधिबाट बज्नेछ, तपाईँले मात्रै सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौं। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै फेरि पनि तपाईँले फोन डायल गर्नुहोला भने यति बेला हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ प्रमिसा थामेजीले, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ श्री राजीव हुनुहुन्छ प्राविधिकमा, को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो? वरुण चञ्चले राई।
1: हजुर,
0: कतिको चञ्चले हुनुहुन्छ?
1: अब बेलै हो भन्न पनि नमिल्ने, नामै हो।
0: नामै यही हो?
1: हजुर हजुर,
0: टाइटल नाम त राख्नु भएको होइन नि?
1: होइन, टाइटल त मेरो चञ्चले त टाइटलै हो, तर यो धेरै पुरानो नाम हो क्या, त्यही भएर म प्राय अब मिडियातिर फोन गर्दा मिडियातिर बोल्दाखेरि प्राय अब सामाजिक सञ्जालतिर फेसबुक टिकटकतिर पनि यही नाम छ, त्यही भएर यही भन्ने गर्छु म।
0: ल ठिक छ, त्यसो भए वरुण चाहिँ चञ्चले पनि हुनुहुन्छ, त्यही भएर न राख्नुभयो होइन?
1: हजुर हजुर,
0: ल ठिक छ। कहिलेकाहीँ चाहिँ बढी चञ्चले भयो भने चाहिँ बेकाम भयो हुन्छ अरे, कहिलेकाहीँ चञ्चले भएको फेरि काम पनि लाग्छ अरे है वरुणजी।
1: खै हो के हो त, अब थाहा छैन छ।
0: ल ठिक छ, भोजपुरदेखि भन्नुभयो है?
1: हजुर हजुर, भोजपुरबाट।
0: ल भोजपुरतिरको मौसम यति बेला कस्तो छ, के छ, के हुँदैछ भन्नुहोस् न।
1: बिहानैबाट अलिक घुमिरहेको छ, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ, बिहानतिर चाहिँ अलिअलि पानी पर्छ, अलिअलि पानी रोकिया छ, अनि ठिकै छ, शीतलै छ, अब कुलकुल छ भनौँ न।
0: ल ठिक छ, अब भोलिदेखि त असोज पनि लाग्छ, बिस्तारै गर्मी सकिँदै सकिँदै गएको हो कि भन्ने आभास हुँदैछ। ल खानपिन खानुभयो कि बाँकी छ त?
1: खाना खायो रे, खेततिर धान गोड्न छ अनि यहाँ के अरे खेतालोहरू लिएर जाँदैछु म, त्यही बाटोमा छु, यहाँ खेत पुग्न आँटेको अब।
0: ल खेत पुग्न लाग्नु भयो, धान चाहिँ बिस्तारै लगाउनु भएको छ यसपालि त्यसो भए?
1: छ अलिअलि, अब यसो आफूलाई खाना पुग्ने चाहिँ,
0: आफूलाई खाना पुग्ने भए त भइगयो नि, जे होस् किन्नु पर्दैन, त्यही राम्रो छ, आफ्नै बारीमा खेतमा उब्जेका अन्न बाली खानुको स्वाद नै फरक हुन्छ। ल अब मङ्सिरमा धान भित्राएपछि चाहिँ हामीलाई पनि सम्झनुहोस् न। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, अब ठिकठाक छ भन्दै हुनुहुन्छ, त्यतातिर चाहिँ भिडियो चाहिँ अब सुन्न त सकिँदैन होला,
1: सुन्न त सकिँदैन, तर म यहाँ फेसबुक चलाउँदै ठ्याक्कै फेसबुकमा आएका लाइभमा, अनि यसो नम्बर टिपेर फोन गरेको थिएँ, अब लागिहाल्यो, तपाईँसँग बोल्न पाएँ, आज फर्स्ट टाइम सुने, फर्स्ट टाइम नै फोन पनि गरिरहेको छु है मैले चाहिँ।
0: वरुणजीसँग म पहिलोचोटि म बोल्दैछु, म त्योभन्दा अगाडि नै तपाईँ हाम्रो कुरा भइसकेको छ कि जस्तो पनि लागेको थियो त।
1: नै मलाई त त्यस्तो त लागेको थिएन, म त आजै मात्रै कार्यक्रम सुनिरहेको छु, आजै मात्रै फोन पनि गरिरहेको छु जस्तो लागिरहेको छ मलाई चाहिँ।
0: ल ठिक छ, त्यसो भए आजै मात्रै सुन्नुभयो, आजै फोन गर्नुभयो, आजै फोन लाग्यो, बोल्न पायो, खुसी लाग्यो, सबै कुरा एकैचोटि हुन्छ कहिलेकाहीँ भनेको चाहिँ यस्तो हुँदो रहेछ कि वरुणजी होइन? ल ठिक छ, यहाँलाई त्यसो भए अब कार्यक्रममा स्वागत पनि गरे, अब हामीले अब वरुणजीबाट विदा लिने बेला पनि भइसकेको छ, आउनुभयो, यहाँलाई स्वागत गरे र कार्यक्रममा चाहिँ एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरी तपाईँलाई नि अब बज्ने गीत सुनेर एकदम मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु, अनि प्राविधिक मित्रलाई पनि, अनि त्यस्तै गरी केही साथीहरू सम्झिनु पर्दाखेरि एकदम आत्मीय साथी आशिष नयन बस्नेत, बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुनिता कुलुङ, सुन्नु सुनिता, हाम्रो सानो कमला, ढकाल धर्मराज, सुमन मुक्तान तामाङ, पूर्वेली आकाश राई हुनुहुन्छ, सरस्वता पोखरेल, अनि त्यस्तै गरी हाम्रो सफरका पनि हुनुहुन्छ, अनि कृष्ण तामाङ, लगायत धेरै साथीहरू हुन्छ जो जति साथीहरूले प्रोग्राम सुनेर बसिरहनु भएको छ, विशेष गरी नाम क्षेत्रीय साथीहरू सबै सबैलाई अब बस्ने गीतसँग एकदम मजाले इन्जोय गर्नुहोला भन्ने सोचिन्छ है। बाई बाई।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो वरुण चञ्चले राईजी भोजपुरबाट भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता हुनुभएकोमा। पालो तपाईँको रहेको छ, यति बेला तपाईँको धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त छन्। यति बेलाको गोसाईमा हुनुहुन्छ साथी रंजित राई, उहाँ लेख्नुहुन्छ हेलो गुड मर्निङ शुभ बिहानी, म इलामबाट रंजित राई हो, साथीहरूलाई सम्झनु पर्दा पवित्रा राई जेनी लिम्बु। त्यसै गरी उहाँले लेख्नुहुन्छ सानुमाया श्रेष्ठको लागि कल्पना साङपाङ, भूमिका राई, तीर्थ राई, त्यसै गरी राई सफल आयुषको लागि युर्स चामलिङ राई, माधव ढुङ्गेल लगायत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी प्रमेशा थामीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सिम्पल सरिनाजीले पनि सबैलाई सम्झेको छु है, कार्यक्रम मोरङबाट सुन्दैछु अब बर्थडे गर्दा सबैलाई भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार देवजी।
2: हजुर पक्कै पनि म बोल्दैछु है दिदी। हजुर खाना खायो अरे, अनि भर्खर बल्ल बल्ल फोन लाग्यो। हाम्रो यता किरो आज 3 दिन भयो, टावर पनि राम्रोसँग दिइरहेको छैन, आउने जाने गरिन्छ भन्नुपर्छ है त।
0: ल केही समस्या हो कि?
2: हजुर केही समस्या, अब यो टावरको उसमा चाहिँ के भइरहेको छ, बिग्रिरहेको छ भन्ने खबर सुनिरहेको थिएँ, त्यही भएर टावर राम्रोसँग आइरहेको छैन दिदी। हजुर बोल्न अलि उता आवाज अलि राम्रोसँग
0: ल, यता त मैले प्रष्ट सुनेको छु, मैले चाहिँ अब साथसाथै रेडियोमा पनि प्रष्टै आवाज गइरहेको छ भन्ने लाग्छ होइन, आउनु भएको छ यो यहाँको प्रष्ट आवाजको साथमा। आज पनि हामी तपाईँसँग रमाइरहेका छौँ। अनि दिपजी दिदातिर खबर के छ ल भन्नुहोस्।
2: खबर एकदम ठिक छ, राम्रो रमाइलै गरी चिज पनि अब गइसकेको छ। आज त सबै अब आफ्नो आफ्नो घर घर जाने, चेलीबेटी फर्किने क्रम जारी छ भन्नुपर्छ है। अब कतिजना हिजो पञ्चमी थन्क्याएर अब त्यस्तै चेलीबेटीहरू जायत क्रमहरू आउने जाने अब भइरहेको छ भन्नुपर्छ, भन्दा पनि जाने चाहिँ तयारी हुँदैछ, घाम तर्को लागिरहेको छ, एकदम रमाइलो घमाइलो छ भनौँ न।
0: ल रमाइलो घमाइलो छ, घाम चर्को छ, चर्को घाममा दिदी बहिनी विदा भएर माइतीबाट विदा भएर घर फर्कँदै हुनुहुन्छ। अब हिँड्नेलाई त गाह्रो पर्छ फेरि यति बेला यो चर्को घाममा।
2: हजुर अब हिँड्नु पर्दैन, घर घरमा गाडी आउँछ, घर घरबाटै गाडी चढेर जानुहुन्छ नि त।
0: ल अब पछिल्लो समय हरेक गाउँमा बस्ती बस्तीमा चाहिँ अब सुवारी साधन यातायातको साधनहरू पुगेर हिँड्नुपर्ने त्यस्तो परिस्थिति छैन, ठिकै छ। अब कतिपय ठाउँमा चाहिँ अझै पनि अब जस्तो बस्तार भनौँ अथवा आफ्नो घरबाट गाडीहरू चढ्ने भेट्न जानुपर्ने ठाउँमा चाहिँ अझै पनि हिँड्नुपर्ने ठाउँ छन् होइन, त्यस्ता ठाउँहरू पनि कहीँ कतै होलान् छन्, कतिपय ठाउँमा हामी गयौँ देख्यौँ होला, कहीँ देखेका छैनौँ होइन। तर जस्तो कि हामीले देखिरहेका ठाउँ यो गाउँ यो बस्तीमा चाहिँ पक्कै साधनको सदुपयोग छ, साथसाथै सहज पनि भइरहेको छ।
2: हजुर सबै भने अनि दिदी हजुरहरूको चाहिँ कस्तो भयो नि कि अस्ति अब कता जानुभयो?
0: हामी त रामेछाप छोडेनौ देवजी, यतै थियौँ, अनि खास अब त्यस्तो तेज ठिकै भयो भनौँ है।
2: हजुर हजुर त्यो सबै कार्यक्रम आएको थिएन, क्यारै ल्याउनु भएन, अनि घुम्नु जानुभएछ दिदी हजुरहरू पनि भन्ने जस्तो लागिरहेको थियो भन्नुभयो।
0: पक्कै पनि अब हामी नाच्न आउँछ कि भनेर कोसिस गर्न गएको, नाच्न आएन, अरू दिदी बहिनी नाचेको हेऱ्यौँ रमाइलो, त्यसपछि फर्क्यौँ हामी।
2: हजुर हजुर मैले पनि यसो हेरेँ, नजिकैको मन्दिर टाढै बसेर होइन यसो गएर यसो हेरेर फर्केर आयौँ भन्नुपर्छ है त।
0: ल देवजीले पनि दिदी बहिनीको तिजको नाच हेर्नुभयो त्यसो भए? ल पक्कै रमाइलो गर्नै पर्छ, अब आफ्नो रीतिथिति परम्पराहरू आफूले मान्ने धर्म अनि संस्कृति फरक भए तापनि अब त्यहाँ गएर पूजाआजा नगरेर त्यहाँ नगए तापनि हेरेर साथ दिनुभएछ, खुसी लाग्यो है त देवजी। ल त्यहाँ जस्तो अरू नाच्ने गाउने साथीहरूलाई चाहिँ हौसला पनि मिल्छ क्या, हेर्ने दर्शकहरूले हेरिराख्नु भएको छ है, भन्दा भनिरहँदा चाहिँ अब नाच्नेहरू दिदी बहिनीहरूलाई अझ भोक तिर्खा प्यास मेटेर दर्शकहरू धेरै हुनुहुन्छ, हामीले नाचेको हेरिराख्नु भएको छ, मन पराइराख्नु भएको छ भनेर उहाँहरूलाई नाच्न झन् जोस जाँगर दिनुभएछ देवजीले, खुसी लाग्यो है त। ल खानपिन भइसकेको छ देवजीको?
2: हजुर भर्खरै खाएँ, खाना खाँदै ट्राई गर्दै थिएँ, फोन लागिरहेको थिएन, इमर्जेन्सी कल देखाइरहेको थिएँ, बल्ल बल्ल अहिले चाहिँ झुक्केर लाग्यो भन्नुभयो है त।
0: ल कहिले काहीँ यस्तै हुन्छ, झुक्केर लाग्छ, कोही साथीको फोन लाग्छ, अनियर भएपछि गर्छ, यस्तै छ अलिकति यही दिदीले भन्नुभयो जस्तै नेटवर्कहरूमा समस्या हुन सक्छ। कार्यक्रममा आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु देवजी, हाम्रो हरेक दिन कुराकानी भइरहेको छ, हुन्छ नै होइन, र आगामी दिनमा पनि हुनेछ। यति बेला चाहिँ एउटा मिठो गीत बज्छ, साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
2: हुन्छ, विशेष गरी दिदीहरूको लागि भन्न चाहन्छु, अनि साविकमा रनुनी दिदी दाईको लागि, दाईको लागि, दाई स्मह त दिदी सम्झना सर्गीको लागि, हजुरको रेडी होल युनिटको लागि भन्न चाहन्छु, मिडिया प्रेमी बुनीहरू सम्झना प्रधानको लागि, निर्मला लामा, निर्मला मगरको लागि भन्न चाहन्छु, उर्मिला थापा मगर, रोशनी थापा मगरको लागि, साथी ध्रुव पाण्डे, अनि त्यसरी निर्मला मगर, निर्मला पौडेलको लागि भन्न चाहन्छु, अनि लगायत माझी भनेर तिनी तिनी सम्पूर्णको लागि अब बस्ने गीत सुनाउन चाहन्छु, भन्छु र छोरीहरू ममता अस्मिताको लागि, छोरी पासाङ डोलमा तामाङको इक्जाम चलिरहेको छ उसको लागि पनि, अनि राम्रोसँग सबै विषयहरू प्रकाउनु सफल भएको होस् भन्न चाहन्छु, र लगायत जतिले पनि देवमाझी भनेर तिनी नतिनी सबै सबैको लागि भन्दैछु, भन्छु नमस्ते तपाईँ।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुली झाँगाझोलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद देख्दै गर्छु। पालो तपाईँको, तपाईँ पनि फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला रञ्जित राई पनि कमेन्टमा लेख्नुहुन्छ, नमस्ते, गुड मर्निङ, शुभ बिहानी, म इलामबाट रञ्जित राई हो, साथीहरूलाई सम्झनु पर्दा पवित्र राई, जेनी लिम्बु, सानु माया राई, सफल आयुष, युसु सामलिङ, माधव डोंगेल, त्यसै गरी जेनी लिम्बु, कल्पना साङपाङ लगायत सबैको लागि सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। संगीताजीले पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, अब बज्ने गीत सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी विनोद बरुवालजीले पनि हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, सालु भाष अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, हाल चाहिँ सुर्खेतबाट भन्दै हुनुहुन्छ, सुर्खेत होइन उहाँले खुर्कुट लेख्नु भएको रहेछ है त, हाम्रो विनोदजी हाल चाहिँ खुर्कुटबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यसै गरी हरपल रोशनीजीले पनि हेलो नमस्ते, सिवाही नराम हरपल रोशनी धनकुटाबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सत्यकला इशाराजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले सबैलाई शुभ दिनको कामना गर्नुभएको छ। त्यसै गरी अमिनाजीले पनि नमस्ते, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है दोलखाबाट, अब बज्ने गीत मार्फत सम्झनु पर्दा मनिषा मगरको लागि, त्यसै गरी सुशीला विश्वकर्मा, दाईबाज गले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, रत्नबहादुर थापा लगायत सबैको लागि भन्दै हुनुहुन्छ। मीडिया प्रेमी राई अनिसाजीले पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, हेलो
3: नमस्ते,
0: नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो? उखल ढुङ्गाबाट, हजुरको शुभ नाम?
3: निमा शेर्पा।
0: निमाजी
3: हजुर,
0: के छ त खबर? बेला बेला मात्रै आउनुहुन्छ
3: हजुर, यस्तो कुनै समय मिल्यो कमेन्ट त गरिरहेको छु, म
0: कमेन्ट पछाउनुहुन्छ, फोन त्यति धेरै चाहिँ डायल गर्न नभ्याउनु भएको हो आज चाहिँ लागि आउनु भयो, के छ त अब त्यतातिरको खबर सुनाउनुहोस्, साथसाथै हाम्रो निमाजीको खबर पनि सुनाउनुहोस्।
3: अब यहाँ कोल्डमा चलनको खबर भन्नुपर्दा एकदमै अब घाम लाग्ने, दुम्बा लाग्ने, सेवा उसो लाग्ने, त्यस्तै छ भन्नुपर्छ, खबर एकदम ठिकठाकै छ भन्नुपर्छ अहिलेसम्म चाहिँ।
0: ल ठिकठाकै छ, खानपिन खाइसक्नु भएको छ?
3: हजुर, खाएर चट्टै खाँदैछु, कार्यक्रम सुनेको अब कार्यक्रम आइरहेको छ, त्यही भएर यस्तो फोन लागिहाल्यो।
0: ल ठिक छ, अब दिउँसोको समय चाहिँ कसरी बिताउनुहुन्छ त?
3: त्यस्तै हजुर, अब गरेपछि काम गरे, यताउता गर्ने, त्यस्तै भन्नुपर्छ,
0: यताउता त्यस्तै त्यस्तै गएर दिन बिताउनुहुन्छ
3: हजुर।
0: ल ठिक छ, अब कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खुसी लागेको छ। अब बिस्तारै तिज सकिसकेको छ, दसैँ नजिकै छ, दसैँमा के गर्ने, के सामान ल्याउने, हरेक जुटाउने तर्फ पनि त भइरहेको होला नि त। भनेपछि हाम्रो मैले निवाजीलाई सोधेँ है, तर यहाँहरूले चाहिँ लोसार मनाउनुहुन्छ है। ल ठिक छ, ल विशेष यहाँहरूको लोसार नै हो। ल ठिक छ, कार्यक्रममा आउनुभयो, सहभागी आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अरू केही भन्न सुनाउन मन छ भने भन्न सक्नुहुन्छ। त्यसो भए अर्को एकदम मिठो गीत बज्छ कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न त, छोटो मिठोमा सम्झनुहोस्।
3: सर्वप्रथम दिदीहरू लागि अनि हजुरहरू सुनेर तमाम श्रोताहरूको लागि अनि मेरो साथी धेरैभन्दा चाहिँ साथी हुन्छ उहाँ सम्पूर्णलाई अनि कुलुङमा चढ्न पनि भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सोध्न चाहन्छु भनेर चिन्छु। बाबाई
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निवास शेर्पा, अझै उहाँले आफ्नो साथीसँगलाई छोटो मिठोमा सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। हामी कार्यक्रमको अन्त्यतिर छौं, तपाईँले पनि फोन डायल गर्नुहोस्, म तपाईँको फेसबुक कमेन्टहरू वाचन गर्दैछु। यति बेला गीता लिम्बुजी पनि लेख्नुहुन्छ, शिवारू नमस्ते हजुर, म प्याकुली गीता इलामबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी प्रदीप लामा पोकली भन्ने आइडी छ, उहाँ लेख्नुहुन्छ, हाम्रो प्रदीपजी हुनुहुन्छ। लासुफिया फुला गुड मर्निङ नाना, म कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट, अब बज्ने गीत मार्फत सम्झना सन्देश राख्नुपर्दा तपाईँको लागि, हजुरको रेडियो फुल परिवारको लागि र कार्यक्रम लोक सुशेली भन्नुभएको छ, कार्यक्रमको नाम चाहिँ लोक सुशेली होइन लोक कोशेली है, त्यहाँ प्रदीपजी सुनेर बस्नुभएका सम्पूर्णको लागि भने, किनकि मैले कार्यक्रम लोक सुशेली अन्य रेडियोमा हुने कार्यक्रमहरू पनि हुन सक्छ, त्यही भएर हामीले हाम्रो कार्यक्रमको नाम चाहिँ सोच्याउनु पर्ने हुन्छ, त्यही भएर कार्यक्रम लोक कोशेली लोक सुशेली होइन है, त्यो प्रदीपजी मैले भने। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भइरहेको छ, हुनुहुन्छ धेरै साथीहरू, राई अनिशाजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँले वर्षा पोखरी खोटाङबाट भन्नुभएको छ, हाल चाहिँ कुवेतबाट कार्यक्रम सुनिरहेको छु, सर्वप्रथम अब बस्ने गीत समर्पण गर्नुपर्दा चाहिँ रेडियो होल परिवारको लागि, साथै उहाँको घर परिवारको लागि, मम्मी भाइ त्यसै गरी निशान राईको लागि पनि भन्दै हुनुहुन्छ। त्यसै गरी दिबुछाको लागि भन्नुभएको छ, सुनजिता राईको लागि, राई केशवको लागि, राई सफल आयुषको लागि, रञ्जित राई सम्झना योन्जनको लागि, त्यसै गरी सुरज राई थुम्साको लागि, अनिल राई त्यसै गरी राजेन्द्र राजकोलाको लागि भन्नुभएको छ, राज कलेम्बगरको लागि, सञ्जीव खड्का एन्सु राईको लागि, त्यसै गरी प्रविशा चामलिङ राई, तिरुदा चामलिङ राई, रूपा तामाङको लागि, रोयल सरोजको लागि, अप्सरा राई, सीता छन्त्याल बाकी नाम छुटेका सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हफिज बबरजीले पनि नमस्ते गुड मर्निङ भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। लगभग तपाईँका यतिजेलसम्म प्राप्त भएका कमेन्ट पनि मैले वाचन गरेर सघाइसकेको छु कि जस्तो पनि लागेको छ, यहाँ आएका प्राप्त भएका कमेन्टहरू वाचन गरिसकेको छु। कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
4: हेलो नाना, नमस्ते नमस्कार, सर्मा लोक सङ्गीतिक अभिवादन पनि है नाना।
0: नमस्ते नमस्कार, यहाँलाई पनि लोक सङ्गीतिक अभिवादन, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: हजुर बोल्दैछु म खुलिङ्गाबाट, प्रदीप लामा संकल्प हो नाना।
0: प्रदीपजी
4: हजुर
0: के छ खबर?
4: खबर एकदम ठिकठाक छ नाना, अनि तपाईँहरूको के सुनाउनुहोस्?
0: हाम्रो पनि एकदम ठिकठाक छ, यता घाम लाग्दैछ, रमाइलो छ, घमाइलो छ, यस्तै छ भन्नुपर्छ। हाम्रो प्रदीपजीले संकल्पको केही अस्ति नै हामीलाई मलाई केही कुरा भन्नुभएको थियो है, तर मैले बिर्सेँ, अहिले ठ्याक्कै ठिक छ, म भोलिका दिनमा सम्झन्छु है त हाम्रो प्रदीप राणा संकल्पजीको। अनि के छ अरू नयाँ खबर बताउनुहोस्, खानपिन भयो कि बाँकी छ?
4: खानपिन मेरो बाँकी नै छ नाना, अरू नयाँ नआउनु खासै केही छैन, सबै पुरानै हो भनौँ नाना।
0: ल सबै ठिक छ, राम्रो छ, रमाइलो छ। कार्यक्रम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ नि?
4: कार्यक्रम म हाम्रो पात्रो मार्फत अथवा कहिले काहीँ फेसबुक लाइभ मार्फत सुन्ने गर्छु नाना, नियमित नै
0: सुन्नुहुन्छ, आज पनि सुन्दै हुनुहुन्छ त्यसो भए?
4: सुन्दैछु नाना।
0: ल ठिक छ, अरू त अब केही छैन भन्नुभएको छ प्रदीपजी, कार्यक्रम आउनुभएको छ, म पनि लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छु। अर्कै नयाँ खबर अथवा आफ्नो कार्यक्रमको विषयमा केही भन्न मन छ भने भन्न सक्नुहुन्छ?
4: नै त्यस्तो केही छैन नाना, एकदमै राम्रो छ। जसको लागि दिनु पर्ने त्यस्तो फिडब्याकहरू खासै केही छैन, एकदमै राम्रो छ नाना। आज आगामी दिनहरू राम्रो गर्दै जानुहोस् यही कामना।
0: ल ठिक छ, हामी अझ राम्रो गर्ने बनाउने हाम्रो कार्यक्रमलाई अब प्रदीपजी लगायत अन्य श्रोता साथीहरूको लागि सुन्न मन लाग्ने, सुन्न प्रेरणा मिल्ने खाल्ने हामी बनाउने प्रयत्न गर्छौं। अब यहाँले पनि भन्नुभएको छ होइन, भन्दै अवश्य हामी कार्यक्रमतर्फ लाग्दैछौँ। भए कार्यक्रमको अन्त्यमा एउटा मिठो गीत बोल्छ, साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
4: हुन्छ नाना, अब बस्ने भाइहरूमा सम्झना राख्नु पर्दाखेरि फर्स्टमा विशेष गरी हजुरको लागि प्राविधिक स्थानबाट साथ सहयोग हौसला प्रदान गरिरहने को हुनुहुन्छ उहाँको लागि र एफएम अल इन्टर टिममा मुरी मुरी सम्झनाको साथमा अब बस्ने भाइका समर्पण गर्न चाहन्छु। र साथीहरू त धेरै हुनुहुन्छ, अब जति पनि साथीहरू मेरो राम्रोसँग परिचित हुनुहुन्छ कार्यक्रम लोक कसैलीले स्टोन गरेर बसिरहनुहुने सम्पूर्ण लोक पाराखी मनहरूको लागि नमस्ते बुबाई नाना।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप राणा संकल्पजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। आजको कार्यक्रमको अन्तिम साथी हुनुहुन्थ्यो उहाँ। अब चाहिँ लगभग तपाईँका एन्जेलसम्म प्राप्त भएका कमेन्टहरू पनि मैले वाचन गरेर सुकाइसके, साथसाथै हामीले अब कार्यक्रमबाट विदा माग्ने बेला पनि भइसकेको छ भन्दै तपाईँको माझमा एउटा मिठो गीत छोड्दै आजको बसाइबाट विदा हुनुपर्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी मनिषा छामेजी हुनुहुन्थ्यो, लीला मगरजी, त्यसै गरी वरण चञ्चले भाई, दीप माझी, त्यसै गरी निमा शेर्पा, प्रदीप राणा संकल्पजी हुनुहुन्थ्यो। उहाँहरू सबैजनालाई कार्यक्रममा सहभागिता भइदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईँले हामीलाई एकिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैलेदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम लोकोशैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै एन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। मन्त्री परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो 4 बजेका लागि बोलाउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार एन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसद्या लैजाने तयारी भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलब सहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बुधबार सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। रसुवाको भोटेको सिहुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म 1,369 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 199, गोरखामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँ 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। भारी बसी 13,742 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 वटा हेल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,479, रसुवामा 825 र धादिङमा 94 रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 343 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी हाइतीको उद्धार तथा उपचार राहत व्यवस्थापन काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षतिपूर्ण निर्माणका लागि 7 अर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सर्वोच्च अदालतको मुद्दा फाटमा गए राति विद्युत सर्ट भएर आगलागी भएको छ। आगलागीबाट मुद्दा फाटमा रहेको टेबल कुर्सी र 3 वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। 2082 भदौ 24 गते आगजनीपछि सर्वोच्च अदालतले एक्सचेन्ज भवन र निर्माणधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गरिरहेको छ। अहिले निर्माणधीन भवनको एउटा भागमा इजलास र प्रशासन सारिएको छ। नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अपचलन भएको र सामाजिक सुरक्षाको माग गर्दा शिक्षकहरूमाथि श्रम शोषण तथा गैर कानूनी निष्कासन गरिएको भन्दै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दर्ता भएको छ। प्रतिष्ठान अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम 2072 सालदेखि निरन्तर प्राध्यापन गर्दै आएका आलोक पौडेल, तेज प्रसाद तिमल सेना, विजय विष्णु प्रधान, लाल बहादुर कार्की, ध्रुव पौडेल, नारायण घिमिरे, भरत घिमिरे, हरिहर चपागाई, प्रवीण कुमार यादव सहित 9 जना शिक्षकले सामूहिक रूपमा समितिमा उक्त निवेदन दर्ता गराएका हुन्। उजुरीमा प्रतिष्ठान मातहतका आँखा कार्यक्रम, अन्धोपण निवारण संघ, आई बैंक र शैक्षिक कार्यक्रमबाट प्राप्त हुने सम्पूर्ण आमदानी तिलगंगा हेल्डिङ नाम निजी कम्पनी खडा गरी सोही कम्पनीमा सारेर 82 करोड़ रूपियाँ अपचलन गरिएको आरोप लगाएको छ। विदेशी दात्री निकाय, नेपाल सरकार र अन्य सरकारी निकायबाट प्राप्त सहयोग तथा गैर सरकारी संस्थाका
नाफामूलक कारोबारलाई डेजी कम्पनी मार्फत सञ्चालन र उच्च व्यवस्थापन तहले दुरूपयोग गरेको दावी गरिएको छ। संस्थालाई तेज कोली फाउण्डेशन बेलायत भिजन तिब्बत हाल भिजन हिमालयन स्विजरल्याण्ड क्याओर ब्यालेन्टनेस अमेरिका कोली एण्ड रुइत फाउण्डेशन नेपाल न्यू भिजन सिंगापुर अपरेशन सिजोई सिंगापुर फ्रेण्ड हेलोज अस्ट्रेलिया तथा आनन्द संघ नेपाल फुलारी गुम्बा सेतो गुम्बा र कपन गुम्बा लगायतको आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विवरण निवेदनमा खुलाएको छ। उजुरीकर्ताले दावी गरे अनुसार तेलगंगा हेल्डिङ आन्तरिक राजस्व कार्यालय बत्तीस पुतलीमा र नेपाल आँखा कार्यक्रम ठूला करदाता कार्यालयमा दर्ता रहेको पाइएको छ। यस संस्थाले नेतृत्व डाक्टर सन्दुक रुइत र व्यवसायी रिहत घिमिरेले गर्दै आएका छन्। यस बाहेक तेस्रो मुलुकको सहयोग लिएर तिब्बत नेपाल चीन सीमा र संवेदनशील मानिएका क्षेत्रहरूमा आँखा शिविर चलाएको नेपालबाट टर्कीमा धूपबत्ती निर्यात जस्ता व्यावसायिक गतिविधि गरिएको र समाज कल्याण परिषदबाट थोरै स्वीकृति लिएर धेरै गतिविधि चलाएको विशेष समेत उजुरी पठाएको छ। नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सनबाट अस्ट्रेलिया पठाउन लागि एक हजार प्याकेट अवैध सुरोट बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान मार्फतको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचको क्रममा शंकास्पद देखिएका दुई कार्टुन सुरोट फेला परेको हो। नयाँ बजार स्थित स्काई किङ लजिस्टिक प्रालीका संचालक रसुवा सुभाष कुमार मार्फत ती चुरोट अस्ट्रेलिया पठाउन लागि खुलेको छ। त्यसै गरी गौसरा होला कार्यालय दिल्ली बजार मार्फत सगुन खड्काले कमल राज कार्कीको नाममा अस्ट्रेलिया पठाउन लागेको कार्गो सामान परीक्षण गर्दा शंकास्पद देखिएको थियो। थप जाँच गर्दा शिखर आइस र चुरोट 15 बण्डल फेला परेको प्रहरीले जनाएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार बरामद चुरोट आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कार्यालयमा बुझाएको छ। प्रहरीले अवैध चुरोटमा विदेश पठाउन खोजिएको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहान सम्म देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई कमला बबई पूर्वी राप्ती पश्चिम राप्ती नदीको बहाव हाल नियन्त्रणमै रहेको छ। यद्यपि आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। आज भदौ 31 गतेदेखि असोज 2 गतेसम्म कोशी नदी जलाधार अन्तर्गतका सप्तकोशी चतरा कमोर त्रिवेणी अरूण सिमले दूधकोशी रबुआ बजार तामाकोशी मुस्ती र सुनकोशीमा जलसतह उल्लेखनीय रूपमा बढ़नेछ। त्यसै गरी नारायणी नदी देवघाट त्रिशुली बुढ़ी गण्डकी मर्स्याङदी सेती कालीगण्डकी मा पनि आगामी तीन दिनसम्म जलसतह निरन्तर बढ़ने जनाएको छ। महाकाली नदीमा तीनै दिन जलसतह उल्लेखनीय रूपमा बढ़ने सम्भावना रहेको छ। कर्णाली जलधारका कर्णाली पेरिस समझी घाट र पश्चिम सेतीमा आगामी तीन दिनसम्म जलसतह सामान्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। कन्काई कमला पश्चिम राप्ती बबई र नदीहरूमा पनि आगामी तीन दिन सामान्य रूपमा जलसतह बढ़ने बागमती र पूर्वी राप्तीमा आज जलसतह उल्लेखनीय रूपमा बढ़ने भए पनि भोलि र पर्सि सामान्य मात्र बढ़ने अनुमान गरिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर साउदी अरबले लाल सागरमा अवस्थित आफ्नो यान्बु बन्दरगाहबाट तेल लोडिङ बन्द गरेको छ। समाचार एजेन्सी रोइटर्सले सिपिङ स्रोतहरूलाई उद्धृत गर्दै उक्त बन्दरगाहबाट तेलको लोडिङ रोकिएको जनाएको छ। यो खबर सार्वजनिक भएसँगै मंगलबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यालेर करिब
3 डलरले बढ़ेको छ। बीबीसीका अनुसार साउदी अरबले युरोपेली खरिदकर्तालाई सेप्टेम्बरको अन्त्यका लागि तय गरिएको कच्चा तेलको आपूर्ति रद्द गरिएको जानकारी गराउनु भएको छ। 3 दिन अघि भएको ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो पूर्व पश्चिम पाइपलाइन मार्फत हुने तेल आपूर्ति रोकिएको छ। यस पाइपलाइनले साउदी अरबलाई हर्मुज स्ट्रेट पार नगरी कनै यान्बु बन्दरगाहसम्म र त्यहाँबाट स्वेज नहर हुँदै युरोपसम्म तेल पुर्याउन मदत गर्दै आएको थियो। यस पाइपलाइनको प्रयोगका कारण तेलवाहक जहाजहरूले सुरक्षा जोखिमयुक्त बाब अल मन्डेव जलमार्ग भएर जानु अनिवार्य थिएन। तर पछिल्ला दिनहरूमा इरानमा समर्थित सशस्त्र समूहले बाब अल मन्डेवमा नियन्त्रण कायम गरेपछि साउदी अरबको सुरक्षा चिन्तामा अझै बढ़ेको छ। खबरको अन्त्यमा खेल खबर। फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्नेछन्। 6 टोली सहभागी प्रतियोगिताको समूह चरणमा 3 खेल हुनेछ। हरेक दिन 2 वटा खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश भूटान र श्रीलंका तथा समूह बीमा भारत पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने रहेछ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475-90-466-98-96-92-99-8।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: दूध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरीशंकर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपक दिपमा आवाजमा श्रोताज उहाँ छु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्ध रहेको छ कार्यक्रम टपक दिपक। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछ। तपाईँसँग कुराकानी गर्छौँ अनि साथसाथै तपाईँले पठाउनु भएको म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। सुन्न सक्नुहुन्छ, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला, म्यासेज गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, आउन सक्नुहुन्छ। नम्बर 0940 40 26 फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट सुन्दै हुनुहुन्छ। यति बेला सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् भने यति बेला कार्यक्रमको पनि शुरूआत गरिहाल्छु। तपाईँको माझमा क्रान्ति आले डाक्टर पाइलटको गीत रहेको छ सरकारी जागिर, यति बेला तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्छ। त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला।

0: छोरी माग्न जाँदै तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रुता सिंह छु, साथमा तपाईँ हुनुहुन्छ, यति बेला सुन्नुहुन्छ भन्ने आशा छ। देश तथा विदेशमा रहेर यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते, गुड मर्निङ निर्मलाजी, स्वागत छ कार्यक्रममा। के छ, के गर्नुहुन्छ? खाना भयो?
1: खाना भइसक्यो, म बसिरहेको
0: छु। मेरो पनि भइसकेको छ, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्नुहुन्छ? मौसम कस्तो छ? राम्रो छ, रमाइलो छ है? ओके, ल ठिक छ, खुसी लाग्यो सम्झिदिनु भएकोमा। एउटा मिठो गीत राख्छ, साथीको आफन्तलाई सम्झिनुहोस् न।
1: हुन्छ, विशेष माइतीबाट सम्पूर्णको लागि, अनि दिदी भिनाको लागि, अनि काठमाडौँ हुने दाइ हजुर, अनि बहिनी, अनि भाइको लागि भनेर चाहन्छु, अनि दाई भेट गर्नेको लागि भनेर चाहन्छु, साथी गेटमा आली कस्नेलाई, अक्षिन्द बस्नेलाई, मानिनाको लागि, रुमला मगाउनुको लागि, अनि सीता सुरक्षाको लागि, अनि शिला अधिकारीलाई, अनि साथीको धेरै नाम चाहन्छ, मलाई मेरोबाट पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि, बहिनी रमिला चलाउनुको लागि भन्दै बिताउँछु। नमस्ते,
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पाला तपाईँको 48 40 00 26 रहेको छ, 48 40 00 26 को माध्यम भएर आउनुहोला। र पनि हुन चाहन्छु, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते, नमस्कार हजुर, शुभ नाम।
1: एकदम ठिक ठाक छ, मौसमको कुरा गर्नुपर्छ, घाम चर्को चर्को लागिरहेछ भन्नुपर्छ। अनि दादा ढिलको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ, यता पनि घाम लागिरहेको छ, बबाल बिन्दास छ, काश छ, र पनि मन चाहे हामीलाई सुन्ने हुनुहुन्छ?
1: अब सुन्न पाएको छैन है?
0: छैन,

0: ल ठिक छ, यसले समयलाई साथ दिए, यसलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भयो। एउटा मिठो गीत राख्छ, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: स्पेसल हजुरको लागि, मेरो मम्मीको लागि, साथी हुनुहुन्छ
0: हस्, धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 0026 रहेको छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गर्ने कोसिस म गर्नेछु, वाचन हुनेछ भन्न चाहन्छु। आउन सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ, होइन म प्रत्यक्ष रूपमा सामाजिक सञ्जालमा मेसेज पठाएर कार्यक्रममा सहभागी हुन्छु भन्ने इच्छा छ भने हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ नेपालीमा। तपाईँले फेसबुकमा गएर त्यहाँ तपाईँले भेटाउन सक्नुहुन्छ, त्यसमा मेसेजहरू पठाउन सक्नुहुन्छ भन्ने मलाई चाहे। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् भन्न चाहन्छु। साथमा रमाला रमाला अब भवगीतहरू त तपाईँको माझमा सुन्दै सुन्दै राख्दै राख्दै अगाडि बढ्ने नै छौँ, सुनेर साथ दिनुहोला भन्न चाहे। यति बेला कोही हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ भन्दा पनि हुनुहुन्न भन्नुहोस् त, ठिक छ। यति बेला हामी गीततर्फ लागिहाल्छौँ तपाईँको माझमा, त्यसपछि व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ चस्मा लगाउली, यदि तपाईँको माझमा, त्यसपछि सर्ट एन्ड स्विट कमर्सियल ब्रेक रहन्छ, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है त।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
7: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने पानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सटन सुट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टक विधिपतमा आवाजमा म श्रीराज महासु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ नम्बर 0448 40 00 26 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे अनि साथसाथै मिठा रमाइला कुराकानी पनि गर्दै गर्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ होइन तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हजुर हजुरको आवाज सानो आइराखेको छ कहाँबाटको बोल्दै हुनुहुन्छ
1: हजुर प्रदीप राणा बोल्दैछ है यता मन्दलीबाट
0: प्रदीपजी के छ खबर
1: हजुर दाइ म लगायत मन्दलतिर कुरा गर्नु पर्दाखेरि गर्मी छ अनि हजुर लगायत सान्छको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ हामी छक्क पनि बबाल बिन्दास छ काश छ घाम लागिरहेछ यस्तै छ ठिक छ अनि साथसाथै खाना खानुभयो मेरो पनि भइसकेको छ खाना खाइवरी उपस्थित भएको छु रेडियो सुन्दै हुनुहुन्छ के छ मन्दलतिर के गर्दै हुनुहुन्छ बसी बसाइ है ओके ल ठिक छ जो कार्यक्रममा सहभागी भइदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु एकदम मिठो रमाइलो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0448 40 00 26 माध्यमबाट आउन सक्नुहुन्छ 0448 40 00 26 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु नम्बर 0448 40 00 26 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउनु होला तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्छौँ पनि भन्न चाहे यति बेला कोही हुनुहुन्छ आउन सक्नुहुन्छ फटाफट फोन गरिहाल्नुहोस् होइन फटाफट फोन गर्नुहोस् फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्न चाहे तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर शुभ नाम
2: हजुर बोल्दैछु म खोल्डिङ्गाबाट लामा सङ्कल्प हो है
0: के लामा सङ्कल्प भन्नुभयो
2: प्रदीप लामा सङ्कल्प
0: प्रदीप लामा सङ्कल्पजी प्रदीपजी कस्तो खबर
2: खबर एकदम ठिक ठाक सधैँ अनि तपाईँहरूको के छ सुनाउनु
0: ठिक छ राम्रो छ रमाइलो छ मेरो पनि बाल विनाश छ काश छ के गर्दै हुनुहुन्छ खाना भयो
2: हजुर मेरो खाना भर्खरै भयो त है खाना खाएर बसिरहेको थिएँ अनि प्रोग्राममा आइरहेको रहेछ फोन ट्राई गरेको ठिकै लाग्यो एकदम खुसी लाग्छ आज फर्स्ट टाइम हजुरसँग बोल्न पाएँ है
0: ओके ठिक छ मलाई पनि खुसी लाग्यो हजुर तपाईँसँग कुराकानी भयो के गर्नुहुन्छ अरू बेलामा
2: म गाउँ घरमै अब हाम्रो प्रधान देश कृषि क्षेत्रमै आबद्ध छु भनौँ न है दाइ
0: ठिक छ होइन कृषि कृषकहरूले कृषिजन्य वस्तुहरू उत्पादन गर्नुभएको छ र धनी बढी होइन धनी बढाले खान पाएका छन् भनौँ न होइन नत्र त अब कसरी चल्छ र कहाँबाट के खाने हो र होइन पैसा मात्र खाएर भएन ठिक छ अनि अरू त सब ठिकठाक छ राम्रो छ रमाइलो छ
2: हजुर एकदमै दाइ अरू सबै एकदम ठिकठाक छ दाइ घाम लागिरहेछ एकदम रमाइलो छ है दाइ
0: ओके ल ठिक छ खुसी लाग्यो सम्झिदिनु भयो एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्
2: हस् हुन्छ म विशेष गरी हजुरको लागि टेक्निकल्ली हामीबाट साथ सहयोग र हौसहरू प्रदान गरिरहने को हुनुहुन्छ उहाँको लागि हजुरको आसम अल इन्डिया टिमको लागि मोदी मोदी सम्झनाको साथमा र जति पनि साथीहरू अब काहीँ फोन गरेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्णको लागि नमस्ते बाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे पालो तपाईँको 0448 40 00 26 रहेको छ 0448 40 00 26 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँलाई पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछौँ पनि भन्न चाहन्छु हजुरको रेडियो 100 हजुरको रेडियो मात्र सर्च गर्नुपर्ने हुन्छ तपाईँले नेपालीमा होइन फेसबुकमा चाहिँ नेपालीमा हजुरको रेडियो सर्च गर्नुभयो भने हामीलाई भेटाउन सक्नुहुन्छ त्यहाँ पाउन सक्नुहुन्छ यति बेला हुनुहुन्छ टेकु छेत्रीजीले सुन्दैछु भन्नुहुन्छ सम्झना सबै हुनुहुन्छ सिम्पल सरिना हुनुहुन्छ उहाँले पनि सुन्दैछु सिम्पल सरिना गुरुङ हो भन्नुहुन्छ मोरङको काली पोखरीबाट भन्नुहुन्छ अनि वीरेन्द्र लामा अनि शरण आले मगर बेस्टी होइन सुदीपान्तवा राजकाले मगर प्रेम भण्डारी राई पीके संगीत सुभाष रज राई तन्सा प्रबल आकाश राई अनि राजविरय काइला मातृका बस्नेत तीर्थ राई हरपाल रोशनी कुमार यङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सत्यकिला सत्यकला इसाराले पनि सुन्दैछु भन्नुहुन्छ, सरी वर्ड फम्बलमा सत्यकला इसाराजीले पनि सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सपना तामाङले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने जनक नजाली मगरले पनि सम्झना सबैमा सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मिडिया प्रेमीलाई अनिसा हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला छोटो मिठोमा एउटा गीत राख्छु, उर्गेन्दोङको आवाजमा रहेको गीत भन्दा पनि कोही आइसक्नु भएको छ भन्नुहुन्छ, उहाँसँग पनि म छोटो मिठोमा कुराकानी गरिहाल्छु। कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार, हेलो। ओके, गीततर्फ लागु यति बेला उर्गेन्दोङ अनि अनु चौधरीको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा।
3: के गरेको के उर्गेन
4: के भयो?
3: तिम्रो गाना राम्रो छ भन्दा मलाई तिमी स्टार आगो बनाउन मन छ, बुझ्यौ नि? चाहियो ल, अल द बेस्ट, फेरि जमाइ त

0: संज्ञा योगे तपाईको माझमा राख्यो कार्यक्रम टपअप दिपावणीहरू भइराखेको छ. आवाजमा म श्री राजमा छु, साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला भन्न चाहन्छु. सस्तै प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0448 40 00 26 रहेको छ, आउन सक्नुहुन्छ. तपाईँले पठाउनु भएका म्यासेजहरू पनि अब वाचन गरिरहेका छौँ होइन. साथसाथै अब मिठा रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि पनि बढिरहेका छौँ. सो प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0448 40 00 26 रहेको छ. 0448 40 00 26 को माध्यम भएर आउनुहोला पनि मन चाहे. यति बेला केही म्यासेजहरू छन्, म म्यासेजहरू वाचन गरिहाल्छु. यति बेला म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा यति बेला वाचन गर्ने कोसिसमा गरिरहेको छु. केही म्यासेजहरू छन् सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू. राई पिके राई हुनुहुन्छ, सुन्दैछ है कार्यक्रम, नाइस प्रोग्राम हुनुहुन्छ, थ्याङ्क यू. अनि मोरङ केराबारीबाट, मोरङ केराबारी घर भयो अहिले चाहिँ मलेसियाबाट फेसबुक लाइभ मार्फत सुन्दैछु. राई पिके हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ. मिस्टर निर्मला लामगादे हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, घरतिर थियौँ हाल चाहिँ कुबेतबाट, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. बाबुरा मगर हुनुहुन्छ, ओखलढुङ्गा पोकली घर भयो हाल चाहिँ साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछु. सम्झना सबैमा भन्नुहुन्छ, साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ. वसन्त श्रेष्ठले पनि सम्झना सबैमा है भन्नुहुन्छ. भने मिना चामलिङले पनि मिसी वाल भन्नुहुन्छ. मिडिया प्रेमी राई अनुष्ठान हुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला कोही हुनुहुन्छ उहाँसँग सर्ट एन्ड सुटमा कुराकानी गर्छु. काउन्ट गर्नुहुन्छ हजुर, नमस्कार. नमस्ते नमस्कार हजुर, शुभ नाम. समीर जी, के छ खबर?
1: मेरो लगातारको एकदम राम्रो छ, रमाइलो छ, घाम लागिरहेको छ. अनि भाइहरू राम्रो छ, सिराएको छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ, राम्रो छ, पुग्न राम्रै छ, रमाइलो छ. भन्न चाहेको घाम गर्मी छ जस्तो लाग्छ बेला बेलामा, यसो होइन घाम लाग्ने अनि यसो घाम हराउने यस्तो यस्तै छ. खाना भयो?
1: हजुर, मेरो खाना भइसक्यो. अनि दाई हजुरको भयो त?
0: मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु. रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, खुसी लाग्यो सम्झिदिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. एउटा मिठो गीत राख्छु, साथीभाइ आफन्तलाई सम्झिदिइहाल्नुहोस् न.
1: सुन्नु त, फर्स्ट अफ अल त दाई हजुरको लागि र प्राविधिकमा हुने दिदीको लागि र रामेश्वरबाट यहाँ सिन्धुलीसम्मको यात्रामा हुनुहुन्छ साथी मन्जु परिवार, यही सबै यात्रा भन्न चाहन्छु. र साथीहरू भन्नुपर्दा बहिनी जेन्स परिवार र जयसम्म परिवार, दिदी गीता परिवार र दाई विष्णु परिवारको लागि र मेरो घर फ्यामिली सम्पूर्णको लागि, भरलाई चिने नचिने सम्पूर्णको लागि भन्नु.
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अब चाहिँ लगभग कार्यक्रमको समय अब दिइसकिसकेको छ, अब छुट्टिनु पनि पर्ने हुन्छ. केही म्यासेज भन्दा पनि एउटा म्यासेज देखेको थिएँ मैले, होइन वाचन गर्नुपर्ने म्यासेज एउटा थियो, मैले छुटाएको थिएँ. अहिले मिसिङ रेवजीले सुन्दैछु भन्नुहुन्छ. एक्सन विराज, कृतिका बिहानी, अनुष्का, सरला राई, गीता लिम्बू, प्रीति राई, स्मृति लिम्बू, मनिषा बान्तुवा, समीक्षा जोशी, अल्का बान्तुवा, सुनित राई, अस्मि सोताङ, एलिसा लिम्बू, निर्मला उनिम, अतिथ अञ्जन राई, भूमिका राई, आयुष रेणु, दिलु सानु अनि इन्द्रा चामलिङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्टिनुपर्छ. तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु. फोन गरेर साथ दिनु, मनदेखि धन्यवाद. म्यासेज पठाएर साथ दिनु, विशेष रूपमा धन्यवाद दिन चाहे. प्राविधिक पाटोमा रहेर साथ दिनु अघि ललिताजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अहिले सञ्जनाजी हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै आजको विषयबाट चाहिँ म कार्यक्रम प्रस्तुत श्री राजसम्म छुट्टिन चाहन्छु. अन्तिममा तपाईँको माझमा टङ्क तिमल सिन्हाको आवाजमा छोटो मिठोमा राख्दै राख्दै आजको विषयबाट छुट्टी. हवस् त, नमस्कार.

0: सबैभन्दा पहिले मुख्य खबर। रासपाका सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी, बुबालाई पनि 42 दिन सिहार विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इम्तालको जोखिममा मस्याङ्गरी नदी करिडोर, भोटेकोशीको बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड़। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित, शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक सिंहदरबारमा बसिरहेको रासपाको संसदीय दलको कार्यालयमा बसेको छ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। लामिछानेको आह्वानमा बसेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 गतेको बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरिएको थियो। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून मन्त्री सोभिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिन्दो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। मनाङका इम्तालमा देखिएको जोखिमले मस्याङ्गरी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ। भोटेकोशीमा आएको बाढ़ीले नेपालका इम्तालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ। मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मस्याङ्गरी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रतिकारको तयारी आवश्यक देखिन्छ। मनाङको नासो गाउँपालिका 2 मा रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 67 मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन्। नासो गाउँपालिका 2 का वडा अध्यक्ष रवि गुरूङका अनुसार डोना हिमतालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो। हिमताल बारेका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अहिलेको अवस्था बढ़ेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न नसकिने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो। यस्तै हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो। मर्स्याङ्गी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहुँ पार गरी त्रिशुली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढ़ीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्याङ्गी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ। आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताप्लेजुङ, शंखुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बजाङ, बाजुरा र आसपास जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दल त्याग गर्ने दुई उपाध्यक्ष सहित 10 जनप्रतिनिधिको पद रिक्त, हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतेन्जेल हामीले रासोपाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै सुत्केरीलाई 6 महिना र बुवालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने 2 उपाध्यक्ष सहित 10 जना पालिकाका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी 10 जना जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। आयोगले राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 32 उपनियम 2 बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ़ेको छ। सुन आज तोलामा 1700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाउ घटेको थियो, त्यस्तै आज पनि चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख शेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सीएसई, जर्मनीको डीएक्स र बेलायतको एफटीएसई 0.8% घटेको छ। अमेरिकी शेयर बजारमा पनि गिरावटको संकेत देखिएको छ। ओपन एआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको शेयर भने टोकियोमा 7.5% बढ़ेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव, ओपन एआईका प्रमुख कार्यकारी अधिकृत सीईओ स्याम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढ़ेको हो। उहाँले फर्च्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपन एआईले वाल स्ट्रीममा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपन एआईका अन्य प्रारम्भिक लगानीकर्ताको ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अब खेल खबर। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल दिउँसो 4 बजे कोमाकी पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेसियासँग पनि खेल्नेछ। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी, बुवालाई पनि 42 दिन सीआर विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इन्तालको जोखिममा मस्याङ्गी नदी करिडोर, भोटेकोशी बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित, शेयर बिक्री गर्न अर्को वर्ष कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओह,

0: सस्तोमय पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024422।
5: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज बुधबारको अवस्था छ, आजको अवस्थामा तपाईँको रोजाएको प्रस्तुति तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई जे आउँछ, गीत गाउन आउँछ भने गीत पनि गाउन सक्नुहुनेछ, क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर पनि गर्न सक्नुहुन्छ, कथा कविता गजल शायरी जे आउँछ तपाईँले आजको बसाईमा तपाईँले सुनाउन सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनु होला। मिठा गीत संगीतहरू पनि कार्यक्रम समय अवधिभरि बस्नेछ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0440 40 0026 को माध्यम भएर तपाईँ सहभागिता हुनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत राखेर हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं। अबको नेपालो तपाईँको रहेको छ 4840 4026 मा फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसामा यस्तै मिठा गीत संगीतहरू बस्नेछ र तपाईँसँग पनि हामी कुराकानी गर्नेछौं र तपाईँको प्रस्तुति पनि हामी सुन्नेछौ। जो साथीहरूले कार्यक्रममा सहभागिता जनाउन मन छ उहाँहरू साथीले सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला 4840 4026 को माध्यम भएर र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामारी घर भइहाल्छ काठमाडौँबाट, अप्सरा खड्का हो, मिस यू अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ सोना कन्दुङबाजी हुनुहुन्छ, शिवार नमस्कार आजै सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ है भन्दैनु छ। साथीहरू पनि सम्झना गर्नुभएको छ, टिकाराम सोनवार, लेखक पान्तवा राई, स्वस्थानी भुजेल आमा। त्यसरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसंगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामारी घर भइहाल्छ काठमाडौँबाट।

0: राधिका कार्की लक्ष्मी वर्मा धनुकुमेर सरस्वती खत्री हिराबहादुर लगाई लीलाराज गम्बाङ अन्जान थोलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रेमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तसिंह मीन छेत्री क्रिस ढुङ्गना हिमत खड्गी उक्त वर्षा श्रेष्ठ देवेन्द्र दाहाल कायल अविरमान देवेन किशोर अन्जान समीर सगी किरात आरजे जीवन चामलिङ राई बेलिया समी मिना घिसिंह रत्न शमशेर थापा सुनिता युङ्ने कुलुङ वसन्त श्रेष्ठ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो सञ्चालिका सम्झनाजी, नमस्कार। गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन। हाम्रो यो आवाज उदयपुरदेखि जस्तो लाग्यो है।
1: हजुर, म टेक बहादुर पुमा राई नै बोल्दैछु उदयपुरबाट।
0: हजुर, टेक बहादुर पुमाजीको खबर के छ?
1: सम्झनाजी, मेरो हाल खबर चाहिँ छ, आराम कुशलै सन्चै छु। अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ सम्झनाजी?
0: हामी पनि एकदम आराम कुशलै छौँ सबैजना भन्नुपर्छ है। त अनि के छ त्यता उदयपुरतिरको मौसम सुनाउनुहोस्।
1: हजुर, उदयपुरतिरको मौसम चाहिँ घुम्टो घरिघरि घुम्टोहरू छ, घरिघरि बर्को पनि खोल्दैछ, घुम्टो पनि खोल्दैछ यता।
0: ठिक छ, अब पानी पर्ला जस्तो हुन्छ, त्यस्तो चाहिँ फेरि घाम लाग्ला जस्तो हुन्छ, त्यस्तै छ है मौसम।
1: सम्झनाजी, हजुर सम्झनाजी।
0: अनि अरू के छ तपाईँको खबर सुनाउनुहोस्?
1: अब नयाँ नौलो के भन्नु, के गर्नु त, अहिले ठिकै छ खबर, आराम कुशले सन्चै छु म पनि। अनि अरूको पनि यहाँ हजुरको रेडियोहरू पनि सुन्दै, फेसबुक लाइभमा सुन्दैछु मैले पनि।
0: ठिक छ, सुनेर साथ दिनुहोला। कार्यक्रममा पनि सहभागिता जनाउनु भइसकेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने विषयवस्तुहरू तपाईँलाई थाहा छ है?
1: हजुर, आज के पनि गीत गाउनु पर्ने कि के पनि?
0: आज चाहिँ तपाईँको रुचाइको, तपाईँलाई गीत गाउन आउँछ भने पनि गीत गाउन सक्नुहुनेछ, क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर गर्न सक्नुहुनेछ, तपाईँलाई जे आउँछ त्यो चाहिँ तपाईँले प्रस्तुत गर्नुपर्ने हुन्छ है त?
1: ए हजुर, हुन्छ, म एउटा पूर्वेली लोक भाका नै गीत गाइदिन्छु नि त है सम्झनाजी।
0: लोक भाका होइन, चलचित्रको गीत गाउनुपर्छ है त?
1: चलचित्रको गीत हुन्छ भने म एउटा चलचित्रको नै गाइदिन्छु नि त।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ।

हिजो हुनुहुन्थ्यो एकदमै मिठो गीत सुनाएर छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ 0840 40 0026 तपाईँले पनि फोन गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुनेछ। तपाईँलाई जे आउँछ तपाईँलाई सहज हुन्छ कथा कविता होइन शायरी जे आउँछ त्यो सुनाउन पनि सक्नुहुनेछ। यदि तपाईँलाई क्यारिकेचर गर्न आउँछ भने पनि क्यारिकेचर पनि गर्न सक्नुहुनेछ। फिल्मी गीतहरू पनि तपाईँले गाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840 40 0026 फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ सकेकोलाई सराजी हुनुहुन्छ मेसियो प्यारी रिमा थामे एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ। सत्यकलाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ विष्णु परियारजीले पनि नमस्ते भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई पनि। बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्कार है। म बाबुराम मगर हो खलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरबियाबाट रियादबाट चाहिँ सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ। मेरो घर परिवार साथी संगे सबैमा धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ बाबुरामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेले नमस्कार आरामै हुनुहुन्छ हजुर। म पनि सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रममा राम्रो लाग्छ रेडियो परिवारलाई। आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु। नेपाली गीत संगीतलाई माया गर्नुहोला शुभ दिन फेरि भेटौँला भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ संचालिका सम्झनाजी नमस्कार म चाहिँ गुड आफ्टरनुन भन्नुभएको छ। उदयपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी रमतेल कान्छीजी हुनुहुन्छ हाई दिदी नमस्कार के छ भन्दै हुनुहुन्छ एकदम ठिक छ हाम्रो खबर पनि। र त्यसै गरी हुनुहुन्छ कृष्ण सुनवारजीले पनि दिदी नमस्कार है म पनि सुन्दैछु प्रोग्राम फेसबुक लाइभबाट हाल चाहिँ काठमाडौँबाट कृष्ण सुनवार हो। अब बस्ने गीत हजुरको लागि प्राविधिक मित्रको लागि संगीता ठकुरी धनु कजमेर बबिता मगर अल साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइरहेको छ र तपाईँको आवाजमा हामीले साथीले गीत पनि सुनाउनु भएको छ। तपाईँको आवाजमा पनि हामी तपाईँको प्रस्तुति सुन्नेछौ सुनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौ। विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: सञ्चालिका सम्झना जी, मेरो गीत त यति नै पो।
1: ल, एकदमै मिठो गीत गाउनुभयो टेक बहादुरजी, हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी वर्षमा पनि आउँदै गर्नुहोला भन्न चाहे, कार्यक्रम सुन्दै गर्न चाहे त।
0: हस् सम्झनाजी,
1: अहिलेको वर्षबाट हामी छुटमै।
0: हुन्छ, ओके, बाई बाई।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो उदयपुरबाट टेक बहादुर पुमार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-100, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत राखिसकेका छौ। पालो तपाईँको रहेको छ 48 40 26 को माध्यमबाट तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? मनिषा के भन्नुभयो? मनिषा आछामीजी बोल्नुभयो। के छ मनिषाजीको खबर? मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है त। अनि हजुर के गर्दै हुनुहुन्छ यो समय? कोदो गोड्दै हुनुहुन्छ? कार्यक्रम सुन्नु भएको छ कि छैन त? आज सुन्न पाउनु भएको छैन है, के गर्नुपर्छ भन्ने कुरा थाहा छ सुन्न नपाए पनि? आज त तपाईँलाई गीत गाउन आउँछ भने गीत गाउनु पर्ने हुन्छ होइन, कथा कविता जे आउँछ त्यो चाहिँ आज सुनाउनु पर्ने हुन्छ है मनिषाजी। अब सुनाउनु पर्छ नि, आजको नियमै त्यही छ।
1: गीत
0: गाउनुहोस् है त, हामी सुन्छौँ। सुनाउनुहोस्।

ठिक छ, मिठो गीत सुनाउनु भयो मनिष साजी, हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नु होला, अहिलेको बसाइबाट हामी छोटोमा है त। हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो मनिषा स्वामीजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँलाई तपाईँ आएको रहेको छ, जो साथीहरूलाई आजको बसाइमा गीत गाउन मन छ भने तपाईँहरूले पनि गीत गाउनलाई सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला पनि भन्न चाहन्छु। यो मध्याह्न समय छ, तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ होला, काम गर्दै हुनुहुन्छ होला, त्यसैले कामतिर पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसंगीलाई सम्झना सन्देश लेखेर पठाउनु भएको छ, उहाँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गरिराखेका छौं। विनोद बडवाल चाहिँ हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है, सालुबाट विनोद बडवाल हो नि भन्दै हुनुहुन्छ। र त्यसै गरी माधव कुंवर चाहिँ हुनुहुन्छ, सुन्दैछु है, म पनि गुल्मीबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी रिमा थामीजी हुनुहुन्छ, उहाँले पनि मिस यु प्यारिस सत्यकला सारा इट्स मे रिमा थामी भोजपुरबाट हो भन्दै हुनुहुन्छ। र त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, उहाँले पनि नमस्ते हजुर, म पनि सुन्दैछु, सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम एकदम राम्रो लाग्छ, अब बस्ने गीत मार्फत सम्झिनु पर्दा दिदी हजुरको लागि, रेडियो परिवारको लागि र साथीहरूलाई सम्झनु पर्दा सम्झना प्रधान दर्नाल मेलुका शर्मिला त्यसै गरी मनिता दर्नाल हुनुहुन्छ, रमिला तामाङ, भाइ सबिन श्रेष्ठ अनि सबै साथीहरूको लागि मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कुमारी युङहाङ लवातीजी हुनुहुन्छ, नमस्ते शेष, म पनि सुन्दैछु है, सम्झना सबैलाई पाँच थरबाट हो भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले पढ्नुभएका सन्देशहरू पनि वाचन भइराखेको छ र कार्यक्रममा पनि मिठा गीत संगीतहरू हामी राख्दै अगाडि बढ़िराखेका छौं, तपाईँसँग तपाईँको आवाजमा मिठो गीतहरू पनि सुनिराखेका छौं। यति बेला भने फेरि हामी अर्को एउटा मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत जाम नहो डाइभर्दा स्टेरिङ घुमाउँदै भन्ने एकदमै मिठो गीत हामीले राखिसकेका छौँ। हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। यति बेला कोही साथी छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: दुःख प्रेम यो संसारमा कसै ल्याएको छ र, दुःख प्रेम यो संसारमा कसै ल्याएको छ र, मन परेको मान्छे यो संसारमा कसले कस्तो आफ्नो भएको छ र, मन परेको मान्छे यो संसारमा कसले आफ्नो भएको छ र, दुःख प्रेम संसारमा कसले ल्याएको छ र। सेवाहरू नमस्ते। नमस्कार हजुर।
0: सेवाहरू नमस्ते। नमस्कार सोनाजी, आउनुभयो मिठो। अब के भन्नु, सायरी भनौँ कि के भनौँ, त सायरी नै होला सायद है। साँच्चै यस्तै भएको छ हो सोनाजी,
1: कसैले लाएको छैन, मुखले लाए पनि होइन
0: है,
1: वास्तविकतामा त्यो अर्कै हुन्छ कि
0: हो है। ठिकै छ, के गर्ने, यस्तै हो। कतिले अब चाहेको मान्छे पाउँछ भने कतिले चाहेको मान्छे पाउँदैन, यस्तै छ यो संसारको रीत भने जस्तै छ है। ठिक छ। अनि सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ, कता बाटोतिर हिँड्दै हुनुहुन्छ कि जस्तो लाग्यो।
1: हजुर हजुर, आज हामी साथी साथी भएर चाहिँ एउटा त्यो अर्कै ठाउँमा चाहिँ यसो जाउन हिँडौँ भनेर यहाँ म भएछु। साथीहरू अघिदेखि करा करा छन् कि।
0: ल ठिक छ, अब हिँड्दै हुनुहुन्छ बाटोमा,
1: हिँड्नको लागि भनौँ न होइन,
0: के गर्न लाग्नु भएको भन्नुभयो।
1: साथीहरूसँग यसो निन्दो गर्नको लागि भन्दा पनि गाउँठाउँ हेर्नको लागि चाहिँ हामी हिँड्दैछ भनेर चाहिँ म जाँदैछु। अनि साथीहरू चाहिँ अघिदेखि कल गरेको गरेको दिक्क लगाइरहे, खाना बोल्नु पर्यो भनेर।
0: ठिकै छ सोनाजी, अन्तिममा भए पनि मिठो आवाज सुन्न पायौँ, धेरै समय भएको थियो आवाज सुन्न नपाएको पनि। ठिक छ, खुसी लाग्यो। अब हामी कार्यक्रम तर्फै लाग्छौँ भन्दा पनि अब हामीलाई सुनाउनु त भइसक्यो होइन हजुरको, अब देखाउँछ त्यस सुनाउनु भयो होइन, एकदमै मिठो अब सुख माया कसले लाउँछ र होइन भन्दै त्यस्तै थियो जस्तो लाग्यो। ठिकै छ, अब कार्यक्रमको समय पनि सकिन लागिसकेको छ र हामी अब सोच्नु पर्ने हुन्छ, अझै के सुनाउनु हुन्छ कि यति मात्रै हो।
1: गयो माया मारेर फेरि नफर्किनु, गयो माया मारेर फेरि नफर्किनु, बोल्न मनै छैन फेरि नजर्किनु, बोल्न मनै छैन फेरि नजर्किनु, मुटुभित्र तिमीलाई राखेको मैले, मुटुभित्र तिमीलाई राखेकै हो मैले, देख्न मनै छैन फेरि नजर्किनु, देख्न मनै छैन फेरि नतर्किनु, गयो माया मारेर फेरि नफर्किनु, गयो मारेर फेरि नफर्किनु, बोल्न मनै छैन फेरि नजर्किनु, मुटुभित्र तिमीलाई राखेकै हो मैले, मुटुभित्र तिमीलाई राखेकै हो मैले, देख्न मनै छैन फेरि नतर्किनु, देख्न मनै छैन फेरि नतर्किनु। ल सुनाइ ल
0: हतार। ठिक छ, हतार हतारमा पनि यति मिठो लेख रचना सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद सोनाजी, आउँदै गर्नुहोला कार्यक्रमलाई सुन्दै गर्नुहोला भन्दै छुटौँ है त। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो सोना कन्दुङवाजी हुनुहुन्थ्यो, उहाँले निकै मिठो लेख रचना सुनाएर उहाँ छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु होइन। कार्यक्रममा हुनुहुन्छ अर्को साथी मीडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा सहभागिता जनाउनुहुने टेक बहादुर कुमार राई, मनिषा स्वामी र सोना कन्दुङवाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले कार्यक्रममा सहभागिता जनाउनु भयो र आफूलाई जे आउँछ सो प्रस्तुत गर्नुभएको छ, उहाँ सम्पूर्णलाई विशेष धन्यवाद। र कार्यक्रम सुनेर साथ दिनु नै सम्पूर्ण श्रोता मण्डललाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश पठाउनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभरि बजेका मिठा र माइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मैले त्यही धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंट
4: होइन हजुरबुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
5: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
4: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
5: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
4: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एफबीए 1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहे कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
5: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौ र अरूलाई पनि बचाऊ
8: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्
7: जिल्ला अस्पताल रामेछाप
9: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406-26-69
10: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
10: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हार जोड्नी तथा मांसपेशी दुख्नु,
10: वाकवाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु।
10: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
2: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस

0: अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 9863024
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: डस्ना बनाएको एक वर्ष नै भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
5: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
6: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422444
6: 9840378093 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
7: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
8: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954015775 9841690669 9864147188
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
9: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
10: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
9: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904669 96692 65998।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150 रुपियाँमा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

गया कविता।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तमाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, प्रधानमन्त्री बालेन्द्र शाहले आजका लागि मन्त्री परिषद बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक आज अपरान्ह 4 बजेदेखि शुरू हुने भएको हो। प्रधानमन्त्री कार्यालयले बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाएको छ। सभामुख डुलप्रसाद दरियाले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताउनु भएको छ। आज डिजिटल पार्टियामेन्ट प्लेटफर्मको परीक्षा सञ्चालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीय संसदलाई प्रविधि मैत्री बनाउँदै लगिने बताउनु भएको छ। नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको बताउनु भएको हो। उहाँले आगामी 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखिएको बताउनु भएको छ। संसदका बैठकमा सांसदहरूले व्यक्त गरेको अडियो तथा भिडियो सामग्री समेत सुरक्षित अभिलेखका रूपमा राखिने उहाँको भनाइ छ। उहाँले संघीय संसदलाई मात्र नभई कार्यपालिका, न्यायपालिका तथा संघ प्रदेश र स्थानीय सरकारका सेवा प्रवाहलाई समेत नागरिकमुखी र प्रविधि मैत्री बनाउने दिशामा अघि बढ़नुपर्ने आवश्यकता रहेको बताउनु भएको हो। नागरिकको राज्य नेतृत्व, कर्मचारी र संचार माध्यम प्रतिको विश्वास थप मजबूत बनाउने उद्देश्यसहित डिजिटल रूपान्तरणलाई अघि बढ़ाउनु पर्ने उहाँको भनाइ छ। राष्ट्र बैंक एन 2058 को संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको समितिको 30 औं बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले जानकारी दिनुभएको छ। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। बैठकमा सांसदहरू पुष्पराज कणेल, परशुराम तामाङ लगायतले गवर्नरको कार्यकाल घचाउने विषयमा लिखित रूपमै आफ्नो असहमति रहेको जनाउनु भएको थियो। कार्यकाल घटाएर 3 वर्ष काम गर्ने र थप 2 वर्ष थप्न सकिने व्यवस्थाले नेतृत्वले स्थिर भएर काम गर्न नसक्ने उहाँको भनाइ थियो। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा धेरै सेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न पाउने, आउन 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायत व्यवस्था गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ। आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काभ्री पलाञ्चोक, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा पर्वत, बागलुङ, ताप्लेजुङ, सुनकुवासभा, भोजपुर, म्याग्दी, खुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको सम्भावना छ। हिजो र अस्ति घटेको सुनचाँदीको भाव आज बढ़ेको छ। सुना आज तोलामा 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुनचाँदीको भाव घटेको थियो। सुन अस्ति तोलामा 1,200 रूपियाँ र हिजो
900 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आइतबार सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज पनि चाँदीको भाव बढ़ेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, जापानमा 100 वर्ष वा त्यो भन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। तथ्याङ्क अनुसार जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्यो भन्दा धेरै उमेरका व्यक्तिहरू रहेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी 114 वर्षीय किशी मोतो फ्युयो र सबैभन्दा धेरै उमेरका पुरूष कुमा मोतोका 112 वर्षीय कातो हिकारो रहनु भएको छ। स्वास्थ्य मन्त्री केनी चिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वास्थ्य र सक्रिय जीवन बिताइरहेकोमा आफू खुशी भएको बताउनु भएको छ। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वास्थ्य खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिइरहेको छ। यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा तरकारी र भात समावेश हुने गरेको छ र यसमा धेरै जसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात संतृप्त बोसो कम हुने गरेको छ। वृद्धवृद्धहरू पनि नियमित रूपमा हिँडिरहेको र सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेकिङ गरिरहेका छन्। र खबरको अन्त्यमा खेल खबर, सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले यो निर्णय गरेको छ। सन् 2023 केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जिद्दा र आबुधाबीमा आयोजना भएको थियो। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र यो मिनी अक्सन हुनेछ। यस्तै अर्को वर्ष हुने मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिव फ्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आवश्यक अनुरूप नै रहनेछ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
7: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
5: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
7: कति रे? 98540 अनि
5: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
7: 048-540-239।
8: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
9: विराज किसानको साथी।
1: र गाईथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbका साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे एफएम 95 MHzबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गर्दै हुनुहुन्छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्छ, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज बुधबारको व्यवसाय रहेको छ। आज चाहिँ तपाईँलाई मनपर्ने गीत व्यवसायमा पार्न सक्नुहुनेछ। तपाईँले चाहिँ लोकदोहोरी बाहेक अन्य जुनसुकै गीत पनि आजको व्यवसायमा रोजाइमा पार्न पाउनुहुनेछ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0026 फोन गर्नुपर्ने हुन्छ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। फटाफट फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत ए हो र माया हिमाल सागर अनु चौधरीको आवाजमा रहेको यो मिठो गीतबाट हामीले कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको 0840 40 00 26 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार देवजी, के छ खबर? आराम हुनुहुन्छ?
1: आराम कुसाको छु, शिक्षा एकदम राम्रो, रमाइलो छ, रमाइलो छ भन्नु पर्छ है त। अनि दिदी हजुरको के छ नि, सुनाउनुहोस्।
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ। तपाईँले भने जस्तै सहिता पढा छौ। अब भने पालो तपाईँको 0840 40 00 26 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत।

0: खबर एकदम ठीक छ। अनि अरू सुनाउनुहोस्, अरू त समग्रमा सबै ठिकै थियो होला है?
1: हजुर हजुर, अरू ठिकै छ। अब खाजा बाँकी नै छ, सँगै खानुपर्छ भन्नुपर्छ है कार्यक्रम सकाएपछि। अब कामहरू यस्तै हो, गाउँ घरमा अब सबै यस्तै नै हो भन्नुपर्छ। ठिकै छ है त?
0: ठिकै छ। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ होला नि है?
1: हजुर, कार्यक्रम त सुरुदेखि नै सुनिरहेको छु भन्नुपर्छ है त दिदी हजुर। अब बिहान 10 बजीदेखि हजुरको रेडियो नै लगाएर सुनेर बसिरहेको छु, कोठामै बसिरहेको छु भन्नुपर्छ। बाहिर एकदम घाम चर्को छ भन्नुपर्छ, गर्मी छ भन्नुपर्छ है त।
0: अहिले ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रममा पनि सहभागिता जनाउनु भइसकेको छ। आज हामी तपाईँहरूकै रोजाएको गीत कार्यक्रममा राख्नेछौँ। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: आज चाहिँ मलाई आधुनिक गीत नै सुनाउन चाहन्छु। कहाँ पुग्यो नेटो काटी मलाई ढाकी गएको मान्छे, तिमी जसको भए पनि मैले मन पराएको मान्छे भन्ने गीत हुन्छ है दिदी हजुर।
0: अहिले हामी कार्यक्रममा राख्छौ, साथी सङ्गीलाई सम्झनु सायद
1: हुन्छ। सम्झनु पर्दा विशेष गरी दिदी हजुरकै लागि सुनाउन चाहन्छु, अनि प्राविधिकमा रमदाईको लागि, दिदी ललिता एउको लागि, हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु। मेरो प्यारी छोरीहरू ममता माझी, अस्मिता माझीको लागि, पासाङ डोल्मा तामाङको लागि भन्नुहोस्, अनि त्यसै गरी बुनु सम्झना प्रधानको लागि निर्मला सिंह, अनि त्यसै गरी निर्मला मगरको लागि, अनि बहिनी रोशनी थापा मगर, अनि उर्मिला थापा मगरको लागि भन्छु, बहिनी बुनु एलिना खत्रीको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि पनि भन्न चाहन्छु, र जति पनि साथीहरू सुन्दै हुनुहुन्छ सबै सबैको लागि अब बस्नु गीत सुनाउन चाहन्छु भन्दै छुटिन्छु ल। नमस्ते।
0: हवस् त, नमस्कार। वामथी देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारेर चुरिसक्नु भएको छ। सही गीतमा हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ, र देवजीको रोजाएको गीत बस्नेछ। फटाफट फोन गर्नुहोला 0840 40 0026 मा। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ। आशा विश्वकर्माजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, के छ खबर? सञ्चय हुनुहुन्छ, म पनि हजुरको प्रोग्राम धेरै पछि दिन पछि चाहिँ सुन्दैछु ल। सिन्धुली टुङ्ग्रेवासबाट आशा विश्वकर्मा सबैलाई साथीहरूलाई चाहिँ मिठो माया सम्झना छ, सम्झिरहेको छु है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कमल श्रेष्ठजीले पनि आज मलाई विष्णु माझी र प्रकाश कटुवालको आवाजमा रहेको गीत माएको दिवसलाई भन्दै हुनुहुन्छ, र आज चाहिँ हामीले लोकदोरी गीत चाहिँ राख्दैनौ, तर तपाईँले चाहिँ साथीले गीत रोजाइमा पारिसक्नु भएको छ। आज चाहिँ प्रत चाहिँ फोन गरेर चाहिँ रोजाइमा पार्नुपर्ने हुन्छ आजको बसाइमा, र साथीहरूलाई सम्झना गर्नुभएको छ उहाँले। देवबासकोटा मनोज भुजेल, सुची आरा तेलिम्बु, त्यसै गरी हुनुहुन्छ लुकेन थेक्लिन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला वनेम, फुलमाया आङ्खेवा लिम्बु, टिकाराम सोनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूले अब बस्ने गीत सुनेर इन्जोय लिनुहोला भन्दै हुनुहुन्छ। र त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिएँ, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी दामोदर गेवालीजीले पनि नमस्कार, म दामोदर गेवाली रुरु चार गुल्मेको मान्छे, हाल चाहिँ भारतको केरला राज्यबाट सुन्दैछु। अब बस्ने गीत मार्फत हजुर र हजुरको सम्पूर्ण युनिट घर परिवार र सम्पूर्ण साथीहरू भाइलाई चाहिँ सम्झना चाहन्छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार दोर्ब, के छ, आराम हुनुहुन्छ नि? मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। त्यता के कस्तो छ? खाजा लिनुभयो कि बाँकी छ त नि? बाँकी नै छ है। कार्यक्रम त सुन्दै हुनुहुन्छ? ठिक छ। हाम्रो साथी देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, सोही गीत मार्फत हजुरले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: परिवारको लागि, प्राविधिक मित्रको लागि, अनि भर्खरै फोन गर्ने साथी देव माझीको लागि एकदम त्यो सम्झेर भन्न चाहन्छु। म सर लेखी बहिनीहरू हुनुहुन्छ, अनि निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रियोगी सत्मा, बहिनी पासाङ डोल्मा तामाङ, अनि साथी हायो, अनि एलिना खत्री, अनि सुमी थामी, दुर्गा थन्दा नेपाल चाहन्छु।

0: गर्ने अनि बोलिनु भयो अनि साथीहरू हुनुहुन्छ रोशन शेर्ष अनि श्रेष्ठ मनोज कार्की अनि विनोद नेपाली गोरम्बकतिर हुनुहुन्छ साथी विमला बगर अनि लविनी थापा नयन लगायत जस्तै साथीहरू यो बेलामा हजुर निर्वाचन भएको छ सबै सबैलाई
1: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो दुर्ग पाण्डेजी हुनुहुन्थ्यो मन्थलीबाट, उहाँलाई नै विशेष धन्यवाद. त्यति बेला पनि देवजीले रोजाइमा पार्नुभएको एकदमै मिठो गीत रहेको छ. सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रममा एकदमै मिठो गीत आदेश लिएर समय पार्नु भएको थियो। सही गीत मार्फत हामीले दुर्गा पाण्डेजीलाई पनि समर्थन जनाएका थियौं। यस्तै मिठा गीत संगीतहरू तपाईँले पनि रोजाइमा पार्न पाउनुहुनेछ। आजको बसाईमा 0848 40 00 26 तपाईँको लागि हाम्रो टेलिफोन सम्पर्क नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसक्यो जस्तो लाग्यो। जो हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीसँगले सम्झना पठाउनु भएको छ। मनोज सुन्दासी हुनुहुन्छ, हेलो मिस, नमस्ते, के छ खबर? हजुर, म पनि सुनिरहेको छु। सिन्धुलीको छागजोले राटमाटा बजारबाट सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ। मनोजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मनिषा जीको खबर के छ?
1: एकदम ठिक ठाक छ, भन्नुहोस् है।
0: अहिले चाहिँ कता हुनुहुन्छ?
1: अहिले त म मुक्त गरेर घरतिरै छु, भन्नुहोस्।
0: घरतिर हुनुहुन्छ है? अहिले चाहिँ खाजा लिनु भयो त?
1: मेरो भर्खर भयो नि दिदी हजुरको।
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, भएको छैन। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु।
0: सुन्दै हुनुहुन्छ, ठिक छ। हामी कार्यक्रमतर्फ लाग, आज कुन गीत सुन्नुहुन्छ हजुरलाई? दोधारेमा परेको छु म त, राख्ने छौ साथीसँगलाई सम्झनु छ है त।
1: ओके, स्पेसल हजुरको लागि, त्यसपछि सुन्दै हुनुहुन्छ मम्मी बुबाको लागि, साथीहरू सुन्दै हुनुहुन्छ र सम्पूर्णको लागि भन्दैछु तिनचोटि बाबा।
0: हस्त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिषा छामीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीले पनि समर्थन जनाउनेछौँ, फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। त्यसै गरी विनिता दाहाल सुवेदीजीले पनि हेलो दी, के छ खबर, म पनि कार्यक्रम सुन्दैछु है दैलेखबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम?
2: म सिन्धुलीको ग्वालटरबाट मनिका बैलकोटी।
0: के छ मनिकाजीको खबर?
2: मेरो खबर भन्नुपर्दा समग्रमा ठिकठाक छ, भन्नुभएको छ अनि दिदी हजुरको के?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, बाहिर मजाले घाम लागिरहेको छ, समग्रमा सबै ठिक छ भन्नुपर्छ है त। अनि खाजा लिनुभयो?
2: नै दिदी, मेरो खाजा बाँकी छ नि हजुर, भयो त?
0: मेरो पनि बाँकी नै छ, यतै आउनुहोस् है त।
2: ए हजुर, त म त्यतातिर आउँछु अनि दिदी बहिनी यतै आएर फेरि यतैतिर बस्नुपर्छ, भन्नुहोस् है दिदी।
0: ल ठिक छ, अब प्रयास गर्नेछु है त। अनि अरू सबै ठिक छ भन्नुभयो, आजकल केमा व्यस्त हुनुहुन्छ?
2: आजकल त्यस्तो खासै काम केही पनि छैन, घर आइसक्रम गर्ने बस्नु, धेरै खासै काम त केही छैन, भन्नुभयो है दिदी।
0: ल ठिकै छ, कार्यक्रममा आउनुभयो एकदमै खुसी लागेको छ। हाम्रो मनिषा समीजीले गीत रोजाइमा पारिसक्नु भएको छ, सही गीतमा हजुरलाई पनि समर्थन जनाएका छौ। हजुरले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: दिदीहरूको लागि, टेन्सनमा रहनुहुने मित्रको लागि, र यता घर फ्यामिली रहनुहुने सबै सबैको लागि, र यति बेला प्रोग्रामलाई माया गरेर बस्नु भनेर सबै सबैको लागि भन्नुहुन्थ्यो दिदी। नमस्ते।
0: हस्त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिका बैलकोटीजी हुनुहुन्थ्यो, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा मनिषाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: एकदमै मन छुने गीत दुध हराएर परेको छु म त भन्ने समीक्षा अधिकारी बादल थापाको आवाजमा रहेको यो मिठो गीत राखिसकेका छौ। हाम्रो मनिषाजीले रोजामा पार्नुभएको थियो र सही गीतमा हामीले कनिका बैलकोटीजीलाई पनि समर्थन जनाएका थियौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि यस्तै गीत संगीतहरू सुन्न मन लागेको रोजाइमा पार्न सक्नुहुनेछ आजको बसाईमा। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो छुटिसक्नु भएको छ, जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने सहभागी त जनाउनु होला पनि भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ सरिता रुम्बाजीले पनि, हेलो दिदी नमस्ते, है म यता कालिम्चोकबाट चाहिँ सरिता रुम्बा, सम्पूर्णमा मिठो सम्झना अनि सदा मनमुटुमा बस्ने मायाहरूलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमित सुनवारजीले पनि, गुड आफ्टरनुन सम्झना नेवा खड्गी हजुर, म काठमाडौँ बौद्ध जुरपाटीबाट सुमित सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते। नमस्कार हजुर, आवाज बीचमा कटेर आयो, आवाज पुरै सुन्न सकेन, कहाँदेखिको बोल्दै हुनुहुन्छ? के छ बबिताजी, हजुरको खबर? म लगायत हाम्रो रामी साथीहरूको खबर पनि एकदम राम्रो छ, रमाइलो छ, घाम लागिरहेको छ, घमाइलो छ, यस्तै छ भन्नुपर्छ। अनि हजुरको सुनाउनुहोस्।
1: हजुर मेरो पनि त्यस्तै छ, भन्नुपर्छ है।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर मैले सुरुमा चाहिँ सुनेन, अघि भर्खर मात्रै सुनेको भन्नुपर्छ है त।
0: भर्खरैबाट सुन्नुभयो, आजको विषयवस्तु के छन् भन्ने कुरा थाहा छ नि?
1: हजुर आज गीत रोज्नु पर्ने होइन?
0: आज गीत रोज्नु पर्ने हो, अनि खाजा लिनु भयो कि बाँकी छ त?
1: हजुर मेरो खाजा भइसक्यो, अनि दिदी हजुरको?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, मेरो चाहिँ अब हजुरको भइसक्यो भन्नुभयो है?
1: हजुर
0: ल ठिक छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, आज गीत पनि सुन्नु पर्ने हुन्छ, कुन गीत सुन्नु मन छ?
1: हजुर मलाई चाहिँ तिमी कसको हुने होला, मनी कसको हुने होला भन्ने गीत बजाइदिउँ न।
0: ल तिमी कसको हुने होला, मनी कसको हुने होला भन्ने गीत चाहिँ सुन्नु मन छ
1: हजुर,
0: साथी सङ्गीले सम्झनु छ है त।
1: सम्झिनु पर्दामा चाहिँ तिमी प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि, टेक्निसियनको हुनुहुन्छ उहाँको लागि, अनि हजुरको रेडियो हो नियमितको लागि भन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि र साथीहरू सम्पूर्णको लागि, विशेष सिराज राईको लागि भन्दैछु, चिन्छु, नमस्ते, बाई।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो बबिता मगर चाहिँ हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद, गीत रोजनमै पारिसक्नु भएको छ। कोही साथी आउनुहुन्छ भने सही गीतमा हामी समर्थन जनाउनेछौँ, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। र यति बेला हुनुहुन्छ हिरा बहादुर लकाईजीले पनि नमस्ते शेष भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार हजुरलाई पनि, जेनी लिम्बुजी हुनुहुन्छ, हेलो सेवार गुड आफ्टरनुन, म पाँचथरबाट चाहिँ अब बस्ने गीत सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ, जेनीजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
2: हेलो दिदी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? समीरजी बोल्नुभयो, के छ समीरजीको खबर?
2: मेरो लगायत त बिचिजोरतिरको एकदम राम्रो छ, रमा छ, घाम लागिरहेको छ, अनि दिदी हजुर रामी साथीरहेको के छ?
0: ल म लगायत हाम्रो रामी साथीरहेको पनि एकदम ठिक छ, तपाईँले त्यता बिचिजोरतिर कस्तो छ भन्नुभयो त्यस्तै छ यता पनि।
2: हजुर हजुर,
0: अनि खाजा लिनुभयो त
2: दिदी? मेरो खाजा बाँकी छ, अनि दिदी हजुरको भयो त?
0: मेरो चाहिँ मेरो पनि बाँकी नै छ भन्नुपर्छ है, हिँड्दै हुनुहुन्छ जस्तो लाग्यो। ल ठिक छ, हामी कार्यक्रमको अन्तिम क्षणमा भए पनि हजुरसँग कुराकानी गर्न पायौँ, एकदमै खुसी छौ। अगाडिको साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले साथीसँगलाई सम्झनु छ है त?
2: हुन्छ, फर्स्ट अफ अल त मिठो भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि र प्राविधिकमा रहनुहुने दिदीको लागि र साथीहरू भन्नुपर्दाखेरि साथी परिवारै रामेछापबाट सिङ्गरी समग्र यात्रा छ, उहाँलाई शुभ यात्रा भन्न चाहन्छु र छोरी उनिसा परिवार, मनजी परिवार र दाई विष्णु परिवार मलाई चिने नचिने सम्पूर्णको लागि भन्दैछु, दिन्छु दिदी, ओके बाई।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो समीर परिवारजी हुनुहुन्थ्यो, उहाँले पनि साथीसँगले सम्झना राखेर छिरिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गरिदिनु, तपाईँले रुचाइमा पार्नुभएको गीत पनि राख्नुपर्ने हुन्छ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि प्राप्त भएका कमेन्टहरूलाई स्थान दिनुपर्ने हुन्छ। यति बेला भने तपाईँले पठाउनु भएको कमेन्टतर्फ लाग्नेछु। हुनुहुन्छ कमला ओडिम लिम्बुजी हुनुहुन्छ, उहाँले पनि हेलो नमस्ते सेवाहरू, म सयपत्री मिडिया ग्रुपको मेम्बर कमला ओडिम लिम्बु ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट, विशेष गरी प्यारी आमालाई धेरै माया सम्झना छ अनि आत्मीय साथीहरू हुनुहुन्छ। निर्मला ओडिम, सन्देश गुरूङ, खुशी यमुना विष्ट, तितन्जान राई, कुमार प्रजा, सेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश चाम्पाङ, ढकाल धर्मराज, वसन्त श्रेष्ठ, नम्रता श्रेष्ठ, सरी नम्रता शेर्पा, त्यसै गरी पूर्वेली, आकाश राई, सुरज राई, तुम्सा, हरपल रोस्ने, विष्णु खनाल हुनुहुन्छ, अर्को साथी मुना मुखिया, अरूण भण्डारी, देवान देवान, हजारवन राई, काल बिरमान सुनवार, एबीसी ताज परिया, शुक्रराज रसाले, विपिन रुम्दाले, अल्कावान तवा, अन्त्यमा प्रोग्राम सुनेर बस्नु हुने सम्पूर्णको लागि अब बस्न गीत सुनाउन चाहन्छु भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि, कमलाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी राधा लुङ्गेलीजी हुनुहुन्छ, नमस्ते सी सुन्दैछु है भन्दै हुनुहुन्छ। अभि भगर अभिषेकजी हुनुहुन्छ, हेलो नमस्ते सिस, म पनि रामेछाप नगरपालिका दुई देउराली घर भइहाल्छ काठमाडौँबाट अभिषेक भगर हो, फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु अब बस्नेसँग सम्पूर्णको लागि भन्दै हुनुहुन्छ। कुमारी युङहाङ लगातीजीले पनि सम्झना सबैमा फ्रम पाँचथरबाट चाहिँ हो सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ सुरेन्द्र बानी अजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि हेरेर सुन्दैछु है नेपालगंज भागे, हाल चाहिँ भक्तपुर चितवनको मिलन सोकोदेखि चाहिँ सबैलाई मित्रलाई चाहिँ मिठो माया सम्झना छ। साथीहरू मलाई पल सहितको तिमी र म जाममाया भन्ने गीत राखिदिनु भन्नुभएको छ, आज चाहिँ साथीले गीत रोजाइमा पारिसक्नु भएको छ है सुरेन्द्रजी, अर्को बसाइमा राख्नेछौ। र त्यसै गरी हुनुहुन्छ दुर्गेश परियारजीले पनि लेख्नु भएको छ, हेलो दिदी नमस्ते, म पनि सिन्धुली गोलन्जोर दुईबाट चाहिँ दुर्गेश परियार हो, हाल चाहिँ अहिले काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सम्पूर्णलाई मिस गरेको छु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। अब चाहिँ अनि छुटिनु पर्ने हुन्छ, आजको बसाईमा हामीले धेरै साथीहरूसँग सहभागिता भएर कुराकानी गर्न पायौं, देव माझी, ध्रुव पाण्डे, मनिषा सामी, मनिका बैलकोटी, बबिता मगर, समीर परियार, उहाँहरू सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मीठा र माइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, फोन प्रयास गर्नुभयो, एसएमएस गरेर साथ दिनुभयो, आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउनुभयो, सम्पूर्ण साथीलाई पनि एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यी तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै बबिताजीले रोसाईमा पार्नुभएको गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै पर्वो बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ्दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1 लाख नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र 2027 को आईपीएल अक्सन भारतमा हुने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभयो। संसदका काम कार्यवाहीलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरिएको यस प्रणाली मार्फत सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सर्वेदृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने। यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेका भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राखिने बताउनुभयो। राज्यका सबै निकाय र सेवा प्रवाहलाई नागरिकमुखी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको उहाँको भनाई छ। संघीय संसद सचिवालयले यस प्रणालीबाट नागरिकको राज्य, नेतृत्व र संचार माध्यमप्रतिको विश्वास थप मजबूत हुने अपेक्षा लिएको छ। आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायत सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलनीति तथा अनुसन्धान विज्ञ देवेश भेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद डाक्टर नरेन्द्र मान साक्य, ग्यासियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सैटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको छ। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दा निक्षेपको औसत अधिकतम ब्याजदर 0.404% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्।
सफारी, नबिल एभरेस्ट र स्ट्याण्डर्ड चार्टर बैंकले ब्याजदर घटाएका हुन्। बाँकी 16 स्थिर छ। वाणिज्य बैंक मध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैंकले 4.55% ब्याज दिनेछ। सबैभन्दा कम कुमारी बैंकबाट 3.73% मात्रै ब्याज पाइन्छ। बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा 1% ब्याज दिने गर्छन्। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले 3% र 2.50% ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। यसरी 13.61 खर्ब रूपियाँ राखेका छन्। अहिले मासिक 2 खर्ब भन्दा बढ़ी रेमिट्यान्स भित्रिरहेकाले पनि बैंकहरूमा पैसा थुप्रिरहेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछुरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछुरिङ राई विरूद्ध आज आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाँका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिल्मतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी 114 वर्षीय किसी मातो फुयो र सबैभन्दा धेरै उमेरका पुरूष कुमा मोतोका 112 वर्षीय कातो हिकारुर हुनुहुन्छ। त्यहाँको स्वास्थ्य मन्त्री केनिचिरो एउनाले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनुभयो। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिन्छन्। त्यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन्। यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात संतृप्त र बोसो कम हुन्छ। वृद्धवृद्धा पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्। अब खेल खबर। सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजन हुँदै आएको प्रसारणलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गवर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो। सन् 2023 केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र मिनी अक्सन हुनेछ। यस्तै सन् 2028 मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आश्वासन अनुरूप नै छ। उनीहरूले मिनी अक्सनका लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा संचालनगत चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दा दिन सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थोप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 को आईपीएल अक्सन भारतमा हुने।

0: हजुरको रेडियो 102.1 MHz।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88,00,000।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4,00,000 रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
2: जौ फापर सिलाम को कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
3: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
1: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
3: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
1: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
3: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेंट
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु
1: टाउको दुख्नु
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु
3: वाक वाकी लाग्नु बान्ता हुनु
1: शरीरमा बिमिरा आउनु
3: डेंगु रोगको रोकथामका उपायहरू
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
3: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
6: Leave my game.

0: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा

0: हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोली स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145575, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8092 र 0848-43-85। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटरबोट रामेछाप।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
7: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
8: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
11: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
12: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
11: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
12: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430098 0485430098
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघहरू रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, तामाकुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछापका ग्रामीण तथा विकट गाउँ बस्तीमा सड़क सञ्जाल विस्तार भएसँगै स्थानीय कृषि उपजले गाउँमै बजार पाउन थालेको छ। सड़क पुगेपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रीका लागि टाढाको बजार धान्नुपर्ने बाध्यता घट्दै गएको हो। गाउँघरमै गाड़ी पुग्न थालेपछि व्यापारी तथा व्यवसायीहरूले किसानको उत्पादन गाउँमै पुगेर खरिद गर्न थालेका छन्। काँक्रा, फर्सी, साग, इस्कुस लगायतका विभिन्न तरकारी तथा फलफलहरू गाउँमै पुग्ने बोलेरो लगायतका सवारी साधनहरूले खरिद गरेर लैजाने गरेका छन्। रामेछाप नगरपालिका 4 चिलाउने खर्कमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपज एकै ठाउँमा संकलन गर्ने गरिएको छ। संकलन गरिएका कृषि उपज खरिद गर्न 2-3 वटा बोलेरो गाड़ी नियमित रूपमा गाउँमै पुग्ने गरेको छ। गाड़ी स्थानीय उत्पादन लिन गाउँ पुगेका बेला त्यहाँ सानो बजार नै लाग्ने गरेको स्थानीयहरूको भनाइ छ। किसानले उत्पादन गरेको तरकारी तथा फलफूल घर आँगनबाट बिक्री हुन थालेपछि उत्पादन बजारसम्म पुग्ने झन्झट समेत घटेको छ। यसले ग्रामीण क्षेत्रमा कृषि उत्पादनतर्फ किसानको आकर्षण बढ़ाउनुको साथै उत्पादनलाई व्यावसायिक बनाउन समेत सहयोग पुगेको स्थानीयहरूको अपेक्षा छ। रामेछापको भालुखोप, पोखरेनी, रामपुर लगायतका गाउँ तथा बस्तीमा उत्पादन भएका तरकारी तथा फलफूल स्थानीय बजार हुँदै राजधानी काठमाडौँसहित तराईका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन्। यसअघि सड़क तथा यातायातको सहज पहुँच नहुँदा गाउँमा उत्पादन भएका कृषि उपज बिक्री गर्न समस्या हुने गरेको थियो। कतिपय अवस्थामा उत्पादन भएको वस्तु गाउँमै खेर जाने अवस्था भए पनि अहिले गाड़ी गाउँमै पुगेर खरिद गर्न थालेपछि किसानलाई राहत मिलेको छ। घर गाउँबाटै आफ्ना उत्पादन बिक्री गर्न पाउँदा स्थानीय किसान समेत खुशी भएका छन्। सड़क सञ्जालको विस्तारसँगै उत्पादनको बजार सुनिश्चित हुँदै गएको रामेछापका ग्रामीण क्षेत्रको कृषि व्यवसाय अझै विस्तार हुन सक्ने किसानहरूको विश्वास छ। रामेछापको रणजर खोलाको शिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका, गैराथोक, सामल स्थान, अडचले, सुनरपानी, मन्थली लगायतका क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ। हिउँद होस् या वर्खा, सधैँ पहिरो जाने घ्याप्चेमा पानी पर्दा होस् वा घाम सर्किँदा पहिरो गएकै हुन्छ। घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धूलो उडिरहेकै हुन्छ। रामेछापको सदरमुकाम मन्थली क्षेत्रबाट बग्ने रणजर खोलाको शिर हो घ्याप्चे। घ्याप्चेमा गएको पहिरो रणजर खोलाले बगाएर मन्थली हुँदै तामाकुसी नदीमा पुर्याउँछ। घ्याप्चेमा वर्खामा भन्दा हिउँदमा बढ़ी सुक्खा पहिरो जान्छ। हिउँद महिनामा पहिरिएर जम्मा भएको ढुङ्गा माटो वर्षायाममा खोलाले बगाउने गर्दछ। रणजर खोलामा वर्खामा पानी होइन लेदो माटो बग्छ। रामेछापबाट निर्वाचित पूर्व सांसद तथा भूगोलका विज्ञ देवशंकर पौडेलका अनुसार यो पहिरो विक्रम सम्बत 1972 सालदेखि जान शुरू भएको थियो। बीचमा पहिरो जाने रोकिने गर्दै आएको घ्याप्चे विक्रमसम्म 2011 सालदेखि भने लगातार पहिरिँदै आएको छ। 2011 सालदेखि गएको यो भीषण पहिरोले गैराथोक, अर्चले, सामलिस्तान र मन्थली लगायतका क्षेत्रहरूमा कैयौं बस्तीहरू उठाइसक्यो। गैराथोकदेखि मन्थली तामाकुसी किनारसम्मको तटीय क्षेत्रको सयौं रोपनी खेत पहिरोले बगाउने र पूर्ने काम गरिरहेको छ। यसले लाखौं मुरी धान फल्ने खेत बिगारिसकेको छ। धेरै बस्ती नै उठाइसकेको छ। पहिरोले गैराथोक र सामलिस्तानको बस्तीमा सबैभन्दा बढ़ी क्षति पुर्याएको छ। ती बस्तीहरू बस्नै नमिल्ने जोखिमपूर्ण अवस्थामा पुगेका छन्। हरेक पटक पहिरो जाँदा ती बस्ती थर्कने र घरहरू चर्कने क्रम जारी छ। गैराथोक र सामलिस्तानका बस्तीका घरहरू वर्षेनी खोलातिर ढल्कदै गएका छन्। खोलातिर जमीन धसिँदै गएको छ। केही वर्ष यता सदरमुकाम मन्थलीमा रणजर खोला किनारमा अस्वाभाविक रूपमा बस्ती विस्तार हुँदै गएको छ। विगतमा खोला हिँडेको ठाउँमा अहिले बजार बनेको छ। खोलाको पहिरो र बाढ़ी उर्लिएर आउँदा कुनै पनि बेला बाढ़ी पस्ने र ठूलो क्षति पुर्याउने जोखिम छ। त्यति मात्र होइन, रणजर खोलाको लेदोले तामाकोशी नदी थुन्यो भने नदीमा ठूलो ड्याम बनेर मन्थलीको आकाशे, हाटेचौर लगायतको क्षेत्रमा समेत क्षति पुर्याउने जोखिम छ। पहिरो रोकथाम र नियन्त्रणको लागि कुनै पनि निकायको ध्यान पुगेको छैन। ओखलढुङ्गा जिल्लाको माने भन्ज्याङ गाउँपालिका 8 राधापुरमा ट्राक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा माने भन्ज्याङ गाउँपालिका 8 का 61 वर्षीय छविलाल तिमल सिन्हा र स्वस्थानका 20 वर्षीय रविन पुलामी मगर रहेका छन्। ना एक लु चार त
1672 नम्बरको ट्र्याक्टरमा पाँचजना सवार रहेकोमा आज बिहान करिब 10 बजे दुर्घटना भएको हो। माने भन्ज्याङ ट्राफिक पोस्टका अनुसार राघापुरबाट अक्करे भेर नजिक ढुङ्गा लिन जाने क्रममा ट्र्याक्टर सड़कबाट करिब 500 मिटर तल खसेको हो। दुर्घटनामा ट्र्याक्टर चालक 24 वर्षीय मिलन राईत सहित 3 जना सकुशल रहेका छन्। दुर्घटनामा परेर 2 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। भोटेकुसीमा आएको बाढ़ीको कारण विपत्तिमा परेकाहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सिन्धुरीबाट सहयोग जुटाउने क्रम जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुरीका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सिन्धुली जिल्लाबाट हालसम्म 30,78,216 रूपियाँ संकलन भएको छ। प्रशासनका अनुसार बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि जिल्लाका विभिन्न व्यक्ति विद्यालय संघ संस्था व्यवसायी सहकारी टोल विकास समिति तथा अन्य सामाजिक संघ संस्थाहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ। सहयोग गर्नेहरूमा विभिन्न विद्यालय तथा शैक्षिक संस्था होटल व्यवसायी निर्माण व्यवसायी सामुदायिक वन उपभोक्ता समूह बचत तथा ऋण सहकारी संस्था टोल सुधार समिति तथा सर्वसाधारण व्यक्तिहरू रहेका छन्। सिन्धुली कारागार कार्यालयका कैदीहरूले समेत राहतका लागि आर्थिक सहयोग गरेका छन्। सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरूले विभिन्न 13 बुधे मागसहित आज गाउँपालिकामा ध्यानकर्षण तथा ज्ञापन पत्र बुझाएका छन्। नागरिकको स्वास्थ्य सेवा दिनरात खटिने स्वास्थ्यकर्मीहरूको वृद्धि विकास र सेवा सुविधाको विषयमा गाउँपालिकाको ध्यानकर्षण गराउन ज्ञापन पत्र बुझाइएको बताइएको छ। तीनपाटन गाउँपालिकाका क्षेत्रभित्र कार्यरत सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरूले सीमित स्रोत साधनका बावजुद उच्च मनोबलको साथ सेवा प्रवाह गरिरहेको अवस्थामा पालिकाले मनपरे ढंगले पटक पटक सरुवा गर्ने स्वास्थ्य संयोजकले अनावश्यक दुःख दिने लगायतका कामहरू गरिरहेको विज्ञप्तिमा भनिएको छ। साथै स्वास्थ्यकर्मीहरूमाथि गरिएका यस्ता कामहरू अविलम्ब बन्द गर्न आग्रह समेत गरिएको छ। तीनपाटन गाउँपालिकाको कार्यालयलाई सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरूले पेश गरेको ध्यानकर्षण तथा ज्ञापन पत्रमा स्वास्थ्यकर्मीहरूको वृद्धि विकास सेवा सुविधा तथा कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न माग गरिएको छ। मकवानपुरको हेटौँडा 3 बस्सामाझी नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेको 4 बसमा ढुङ्गा प्रहार हुँदा 1 यात्रु घाइते भएकी छन्। आज बिहान करिब 2:15 बजे भैरवबाट काठमाडौँ जाँदै गरेको 2301/1642 नम्बरको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा बसको सिसा फुटेको थियो। ढुङ्गा लागेर रूपन्देही छकी 21 वर्षीय लक्ष्मी कुमारी चौधरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। काइती चौधरीको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उहाँको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको पनि प्रहरीले बताएको छ। घटनामा संलग्न 6 जनामध्ये 5 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 1 जना फरार रहेको र उनको खोजी भइरहेको पनि मकवानपुर प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। उदयपुरको उदयपुर गढ़ी गाउँपालिका 7 अधेरीमा ट्रक र हाइस आपसमा ठोकिएर दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। कटारीबाट गाईघाट तर्फ आउँदै गरेको N7X3991 नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको N7X5635 नम्बरको हाइस आज बिहान करिब 10 बजे ठोकिएर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईका अनुसार जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचारपछि घाइतेमध्ये 10 जनालाई थप उपचारको लागि हिउँ अस्पताल विराटनगर रेफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक रत्नबहादुर तामाङ प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। खोटाङमा बाँदरलाई हानेको बन्दुक लागेर 1 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 11 खार्मी गोफीमा हिजो करिब 2:15 बजेतिर बाँदरलाई हानेको बन्दुक लागेर स्थानीय 53 वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ। वडाध्यक्ष इकबहादुर राईका अनुसार स्थानीय 54 वर्षीय भलबहादुर तामाङले हानेको भरुवा बन्दुकले लागेर तामाङको मृत्यु भएको छ। भरुवा बन्दुक सहित भलबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। र सर्लाहीको कविलासी नगरपालिका 7 सिरसियाई स्थित मलंगवा नवलपुर सड़क खण्डमा 2 मोटरसाइकल एकाबसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार हिजो साँझ मधेस प्रदेश 03-0-33-78-24 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको BR30AP 1224 नम्बरको मोटरसाइकल ठोकिएको हो।
दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सरलाई जनाएको छ। मृत्युनीमा 78-24 नम्बरको मोटरसाइकलका चालक गडेटा नगरपालिका छ निवासी 30 वर्षीय सुमित यादव र भारतीय नम्बरको मोटरसाइकलका चालक कविलासी नगरपालिका 8 निवासी 26 वर्षीय पप्पू पासवान रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकलमा सवार कविलास नगरपालिका 8 का 33 वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका 6 का 18 वर्षीय बब्लु कुमार पासवान घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। हजुरको रेडियो 102.1 मेगाहर्ज तामा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेका छौं। आज बुधबारको बसाईमा 7 गीतहरू छन्। तपाईँले 7 गीत मध्ये तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ, तपाईँले सोही नम्बरको गीत रोजाइमा पार्न सक्नुहुन्छ। त्यसको लागि 0840 40 0026 मा सहभागिता जनाउनुहोला। साथी तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै साथी भन्जेन चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्नुहोस्। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित तपाईँले कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यो कार्यक्रम तपाईँले हप्ताको 6 मात्रै सुन्न सक्नुहुन्छ, आइतबारदेखि शुक्रबारसम्म। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छ म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं उदय मित्र रमाइलो गीत रहेको थियो रुमाल हल्लाई हल्लाई भन्ने बोलको गीत विष्णुमा आजै कुलेन्द्र विक अनि बसन्त थापाको आवाजमा रहेको यो एकदमै रमाइलो मिठो अनि पुरानो गीत रहेको थियो। गीत तपाईँको माझमा बजिसकेको छ, अब भने पालो तपाईँको रहेको छ। तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ तपाईँले सोही नम्बरको गीत रोजैमा पार्न सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु भन्दै गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हामीलाई तपाईँले धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ। कार्यक्रम तपाईँलाई के कस्तो लाग्दैछ तपाईँले हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा नै छ हामीले खास बनिराख्न पनि पर्दैन। साथसाथै तपाईँ नयाँ साथी हुनुहुन्छ भने मैले कार्यक्रमको बारेमा जानकारी गराइ पनि सकेको छु भन्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: दिदी नमस्ते, नमस्कार।
0: नमस्ते नमस्कार हजुर देवजी।
1: हजुर हजुर, कसरी गरी
0: के छ खबर?
1: खबर एकदम ठिकै छ भन्नुपर्छ है त दिदी हजुर।
0: ल एकदम ठिकठाकको साथमा बस्दै हुनुहुन्छ। आज त मजाले झलमल घाम लागेको छ।
1: हजुर एकदम घाम लागेको छ अहिले। चाहिँ घाम अलिकति ओझेल परेको छ भन्नुपर्छ। म खाजा खाएर हजुरको कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ है त।
0: ल त्यसो भए हामीलाई सुन्दै हुनुहुन्छ, बस्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ। खाजा पनि खाइसक्नु भयो भन्नुभयो है?
1: हजुर हजुर सक्छ पनि।
0: ल खानुपर्छ, नखाइकन हामीले काम गर्न, बोल्न, बस्न अथवा यात्रा गर्न केही पनि गर्न सक्दैनौ हामीले।
1: हजुर हजुर सक्छ पनि।
0: ल अरू त ठिकै छ, खास मैले केही सोध्नु पर्छ होला जस्तो लाग्दैन है देवजीलाई?
1: पर्दैन पर्दैन दिदी हजुर, एकदम ठिक ठाकै छ, एकदम राम्रो छ होइन। अहिलेसम्म आनन्दै छ, सबै कामहरू पनि यस्तै हो भन्नुपर्छ होइन। सबै ठिकै छ, यस्तो सोधिरहनु पर्ने कुराहरू केही छैन, भएछ भने भन्छु भोलिका दिनहरूमा, म आफै छु भन्नुपर्छ है त दिदी हजुर।
0: ल हुन्छ त्यसो भए कति नम्बरको गीत आज सुन्न चाहनुहुन्छ त?
1: आज पहिलो कलर भएको हुनाले फर्स्टमै फोन पनि लागि एकदम खुसी छु। एक नम्बरकै बजाइदिनुहोस् है।
0: ल एक नम्बरमा पर्न सफल भएको गीत छ मायालुको सहरमा मेरो गाउँमा घर छ भन्ने बोलको गीत छ, साथीहरूलाई सम्झनुहोस् त्यसो भए।
1: हजुर हजुर एकदम रमाइलो गीत छ भन्नुपर्छ, एकदम साथीहरू सम्झिनु पर्दा विशेष दिदी हजुरको लागि, प्राविधिकमा राई दिदीको लागि भन्न चाहन्छु, हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, र साथी ध्रुव पाण्डेको लागि, निर्मलाको लागि, निर्मला मगर, निर्मला लामा बहिनीहरूलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, बुनु सम्झना प्रधानको लागि, अनि त्यसै गरी छोरीहरू पाखिङ डोल्मा तामाङ ममता स्मिताको लागि भन्छु, लगायत सबै सबैको लागि अब बच्ने गीत सुनाउन चाहन्छु, र अनि त्यसै गरी बहिनी लिना खत्रीको लागि पनि भन्न चाहन्छु, र अभिमा रनुनी दाई दिदीको लागि भन्न चाहन्छु, हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, र साथी ध्रुव पाण्डेको लागि, निर्मलाको लागि, निर्मला मगर, निर्मला लामा बहिनीहरूलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु।

नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एक नम्बरको गीत रोज्नु भएको छ। यति बेला मायालुको शहरमा मेरो गाउँमा घर छ गणेश पौडेल, त्यसै गरी पूर्णकला मिसीको आवाज साथै बसन्त थापाको आवाज रहेको छ। यो मिठो गीत एक नम्बरको गीत कार्यक्रममा राख्छौं, त्यसपछि अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: बेब्जीले रोज्नु भएको थियो एक नम्बरको गीत, यो गीत कार्यक्रममा बजिसकेको छु। अब फेरि पनि हामी तपाईँको बजाएका मिठा गीतहरू राख्छौ। एक नम्बरको गीत बजिसकेको छ, अरू अझै छवटा बाँकी छ, तपाईँले पनि रोज्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: नाना, नमस्ते नमस्कार। साथमा लोक साङ्गीतिक अभिवादन पनि है नाना।
0: नमस्ते नमस्कार, लोक साङ्गीतिक अभिवादन। यो आवाज मैले सुनेको हो, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बोल्दैछु म खुलिङ्गाबाट, प्रदीप लामा सङ्कल्प भन्ने मान्छे हो है नाना।
0: सङ्कल्प जी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, एकदमै।
0: के छ हाम्रो प्रदीपजीको बिहानदेखि अहिलेसम्मको नयाँ खबर सुनाउनुहोस् न।
1: नयाँ त्यस्तो विशेष केही पनि छैन नाना, बिहानै जङ्गल लगेर बस्तु छोडेको थिएँ, अहिले लिन हिँड्दैछु कार्यक्रम उकाली ओह्रालीलाई सुन्दै जङ्गलतर्फ हिँड्दैछु है नाना।
0: ल भनेपछि उकालो हिँड्दै हुनुहुन्छ, बिहान छोडेपछि चाहिँ एकैचोटि लिन मात्रै जानुहुन्छ?

0: हजुर, अब बेलुका चाहिँ लिन जानु पर्छन् होइन, बाछा बाछी पाडा पाडी भएको चाहिँ आउँछ, अरू चाहिँ आउँदैन, उसलाई चाहिँ लिन जानु पर्छन् होइन।
1: साना साना बालबच्चाहरूलाई चाहिँ अलिक हराउनुपर्छ भन्ने थाहा हुँदैन।
0: हजुर हजुर, अब त्यो गोठमै हुन्छ अनि उनीहरूको आमा चाहिँ त्यो बच्चा सम्झेर आउँछ, अरू चाहिँ आउँदैन।
1: ल ठिक छ, अब अहिले जंगलतिर जाँदै हुनुहुन्छ, अब गाई बस्तु सबै जम्मा पारेर घर फर्केर लिएर आउनु होला, थाहा छ खाइवरि जानुभयो।
0: हजुर हजुर, नाना खाइसके मैले, हजुरले लिनुभयो कि लिनु भएको छैन?
1: मेरो पनि भइसकेको छ, अब त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ त है।
0: हस् हस् नाना।
1: ल हाम्रो प्रतिमजीलाई पनि अब उकालो हिँड्दा स्याहाँ स्याहाँ गाह्रो हुन्छ, धेरै नबोलौँ, भोलि बोलौँ ल। आज चाहिँ अब उकालो हिँड्ने क्रममा कति गाह्रो हुन्छ भनेर मलाई पनि थाहा छ। एक नम्बरको गीत बजिसकेको छ, अरू अब अझै छवटा गीत छ, कति नम्बरको गीत सुन्न चाहनुहुन्छ?
0: ल दुई नम्बरकै राखिदिनु न है नाना मेरो लागि।
1: ल दुई नम्बरमा चाहिँ हिमाल सिरी छ भन्ने बोलको गीत छ, यो गीत बज्छ, साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्।
0: हुन्छ, फर्स्टमा विशेष हजुरको लागि टेक्निकल साथबाट साथ सहयोग र हौसला प्रदान गरिरहनु हुने नानाको लागि पनि, प्लस हजुरको एफएम अल युनिटको लागि र जति पनि साथीहरू अब कार्यक्रम उकाली ओह्रालीले श्रवण गरेर सिरहनु हुने सम्पूर्ण लोक पारखी नानाहरूको लागि नमस्ते बाबाई नाना।
1: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप राणा संकल्पजी हुनुहुन्थ्यो, उहाँले दुई नम्बरको गीत रोज्नु भएको थियो। दुई नम्बरमा पर्न सफल भएको गीत छ हिमाल छेत्री छ, विमल राज छेत्री विष्णु बाजेको आवाजमा रहेको छ, संगीत विमल राज छेत्रीको, लय पनि विमल राज छेत्रीहरू आएछ। यति बेलाको बसैमा सोही गीत, त्यसपछि फेरि आउनेछौं।

0: कार्य हाम्रो प्रदीप राणा संकल्पजीले दुई नम्बरको गीत रोज्नु भएको थियो हिमाल सुपेश विमल राज छेत्री विष्णु माझीको आवाजमा रहेको गीत थियो। यो गीतपछि हामी फेरि पनि आइसकेका छौं। पालो तपाईँको रहेको छ 0440 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई केही साथ सुनेर पनि साथ दिइराख्नु भएको छ। यति बेला चाहिँ सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा आउनु भएको थियो तर उहाँ बाहिरिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँले फेरि पनि फोन डायल गर्न सक्नुहुन्छ। धेरै साथीले हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा लिएका छौँ। आजको गुसाईमा अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कहाँदेखि होला?
1: म कुमार श्रेष्ठ भन्नुबाट।
0: कुमारजी, के छ खबर?
1: खबर समग्रमा एकदम राम्रो रमाइलो छ।
0: ल, राम्रो रमाइलोको साथसाथै हामीलाई पनि सुन्दै हुनुहुन्छ नि? अनि हाम्रो कुमारजीले चाहिँ के खोल्नु भएको छ, अथवा मोबाइलको स्पिकर चाहिँ ठुलो बनाउनु भएको छ?
1: ए, लाउड स्पिकर गरेको छु मैले।
0: मेरो आवाज मैले सुने है? ल, अनि खाजा खाइसक्नु भयो?
1: हजुर, खाइसके।
0: त्यो स्पिकर चाहिँ अलिक सानो बनाउनुहोस् न, किनकि मेरो आवाज मैले सुन्नलाई गाह्रो भइरहेको छ।
1: भयो,
0: अब चाहिँ भयो जस्तो छ। ल, ठिक छ। मेरो आवाज ठोकेर बोल्न नै एकदम डिस्टर्ब भयो कि कुमारजी? ल, काठमाडौँतिरै हुनुहुन्छ? ल, पके काठमाडौँतिरको बसाइ एकदमै राम्रो रमाइलो धुलो धुवा कतिको छ हिजो आज? ल, अब राम्रै छ भन्नुभयो होइन त काठमाडौँको बसाइ? ल, ठिक छ। अब पछि काठमाडौँ आउँदा चाहिँ हामी कुमारजीलाई भेट्छौँ है त त्यसो भए?
1: एकदम।
0: काठमाडौँ आउन चाहिँ अब धेरै पटक आयो, तर अब कु साथी कहाँ कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा हामीलाई केही थाहा नै छैन कि कुमारजी, त्यही भएर भेटघाट आएको चाहिँ छैन। हेर्नुहोस् न, मेरो लागि कलङ्की त फेरि धेरै टाढा पो लाग्छ त मलाई त। ल, ठिक छ। त्यसो भए म कोटेश्वरमा झर्छु, त्यसपछि चाहिँ कुमारजी त्यहाँ आउनु होला है त पिकअप गर्न। ल, अब यस्तो छ, म अलिक गाउँ घरमा बसेको मान्छे, सहर बजारको हावापानी वातावरण मलाई अलिक थाहा छैन कि। हो कुमारजी, म त्यस्तो धेरै अब जस्तो कि काठमाडौँमा चाहिँ जताततै खालि हेर्दाखेरि घर अनि सवारी साधन भन्दा बाहेक कहीँ केही देखिन्छ त त्योभन्दा बाहेक? म काठमाडौँ गएँ भने त त्यो दुई चिज मात्र देख्छु, म कहीँ कुनै लोकेसन केही पत्ता लगाउनै सक्दिन। यता हेरी अग्ला अग्ला घर, उता हेरी सवारी साधन, पाइला राख्ने ठाउँ पनि छैन, गाह्रो छ त। त्यही भएर मलाई त्यति धेरै थाहा हुँदैन। अब कुमारजीले काठमाडौँको ठाउँ कस्तो छ के छ, काठमाडौँमा घुम्न जानुपर्ने घुम्न लायकका ठाउँहरू कहाँ कहाँ रहेछन् मलाई चिनाउनुहुन्छ है त? ल, हुन्छ, म आशा गर्छु आउँछ है त। ठ्याक्कै नीति चाहिँ अब यो दिन आउँछु भन्ने तय भएको छैन, तय भएपछि कुमारजीलाई भनौँला है। ल, ठिक छ। अब चाहिँ कार्यक्रमतर्फै लागौँ, त्यसो भए रमाइला मिठा गीतहरू बजिराखेका छन्। यति बेला चाहिँ कति नम्बरको गीत रोज्नुहुन्छ? एक र दुई गइसकेको छ, बाँकी छन् अरू? तीन नम्बरको भन्नुहुन्छ? ल, तीन नम्बरमा धरती कुनको आकाश जुनकै हो भन्ने बोलको गीत छ। यो गीत बज्ने भयो कार्यक्रममा, यहाँले साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कुमार श्रेष्ठजी, उहाँले तीन नम्बरको गीत बोझेमा पारेर कार्यक्रमबाट छोडिसक्नु भएको छ। धरती कुनको आकाश सुनगै हो रामजी खाँडा अनि विष्णु माझीको आवाजमा रहेको गीत छ। त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर फेरि आउनेछौँ।

0: आहा, धरतीकुनको आकाश जुनकै हो भन्ने बोलको गीत रहेको थियो रामजी काण विष्णु माझीको आवाजमा रहेको भने लय सुन्दर विरही पाखरिनको र संगीत पनि सुन्दर विरही पाखरिनको रहेको थियो। मिठो गीत हाम्रो कुमारजीले बोज्नु भएको थियो। अब चाहिँ हामी पनि कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। यति बेला भने अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी। कता हराउनु भएको थियो? भनेको कता? काठमाडौँ हुनुहुन्छ? अब घर चाहिँ कहिले फर्किनुहुन्छ? जहिले मन लाग्छ तैले भनेर जवाफ दिनुभयो भने म के भन्थे होला है? म चुपचाप बस्थे होला नि त सायद। मैले खाइसके। अब रमिला चाहिँ काठमाडौँ सहरमा घुम्दै हुनुहुन्छ, काठमाडौँको बसाइ कस्तो हुन्छ भन्नुहोस् न। ठिकै, काठमाडौँ बस्ने किन मन लागेन, रमाइलो लागेन र हाम्रो रमिलाजीलाई? मलाई चाहिँ अब सकेसम्म गाउँमा चाहिँ अब भन्न चाहिँ हाम्रो पुर्खाहरूदेखि लिएर सबै गाउँमै बस्नु भयो, तर मलाई चाहिँ जस्तो कि अब गाउँघरमा अलिक ताजा खानेकुराहरू खान पाउने, आफ्नै बारीको उत्पादन भएका वस्तुहरू खान पाइने र ताजा खान पाइने भन्ने छ गाउँघरमा होइन। तर मलाई चाहिँ किन सहरमा चाहिँ हरेक कुराहरू हरेक चिजहरू छ जस्तो लाग्छ, साथसाथै आफ्नो परिवार पनि काठमाडौँ नै हुनुहुन्छ भने मलाई काठमाडौँ नै अर्थात् गाउँभन्दा सहर रमाइलो लाग्छ कि बस्न चाहिँ।
1: त्यो त हो कि दिदी, तै पनि यता रुम उता रुमतिर मान्छे हुन्छ नि त, सबै फ्यामिली मात्र हुँदैन नि त।
0: यता रुम उता रुम के भन्नुभयो, मैले त्यसको कुरै बुझिनँ।
1: होइन, आफ्नो फ्यामिली मात्र हुँदैन नि त, सबै मान्छे बोल्याउन त्यस्तो हुँदैन नि त। तर कस्तो विरक्त लाग्छ है मलाई त रुममा बस्दा।
0: सुरु सुरुमा हो रमिलाजी, मलाई पनि त्यस्तो लाग्थ्यो, पछि पछि मलाई चाहिँ रमाइलो लाग्छ। जस्तो कि अब होइन भनौ न, हामी अलिक दुर्गममा बसेको मान्छेलाई सुगम ठाउँमा के पाइन्छ भन्ने कुरा त सबैलाई थाहा छँदैछ होइन। सुगम ठाउँमा बसिसकेपछि अब दुर्गम भन्दा अलिक केही फरक हुन्छ। त्यो हुँदाखेरि चाहिँ जस्तो अब अलि लगनशील मेहनतीले पढ्ने शिक्षा उच्च शिक्षा गर्न पनि सहज छ, रोजगारीको अवसर हुन्छ। अब गाउँघरमा पनि रोजगारी नपाउने भन्ने त होइन, गाउँघरमा अलिक फरक खालको रोजगारी पाइएला, त्यहाँ अलिक फरक पाइएला होइन, आफ्नो विशेषता अनुसार अथवा आफ्नो क्षमता अनुसारको काम पाइन्छ भन्न खोजेको हो कि। अनि लगायतका अरू पनि कुरा छन्, धेरै छन् त्यो कुराहरू, ती विषयहरू होइन। अब तपाईँ अस्ति जानुभएको, अहिले नै त काम तपाईँलाई कति लाउँथ्यो होला र? ल ठिक छ, सबैको आफआफ्नो विशेषता हो। अब मलाई सहर बस्न मन पर्नु, हाम्रो रमिलाजीलाई गाउँ बस्न मन पर्ने, त्यो तपाईँको विशेषता मेरो विशेषता नै फरक छ।
1: गाउँमा त मस्त हिँड्न पायो, यता उता त्यहाँ त एक ठाउँ बस्नु पर्छ, त्यस्तै हुन्छ। तर पछि पछि बानी हुन्छ दिदी,
0: पक्कै यस्तो हुन्छ। अब केही समय चाहिँ अलिक गाह्रो नै हुन्छ, बस्दै गइसकेपछि हरेक कुराको बानी चाहिँ आफूलाई त्यही पर्दै गइरहेको हुन्छ नि त। त्यही बानी अथवा त्यसैमा सधैँ घुलमिल भइसकेपछि ए यस्तो रहेछ है, यस्तै हो भन्ने हुन्छ कि।
1: त्यो त एफएम सुन्न नपाउँदा हामीलाई नरमाइलो हुन्छ नि त, गाउँमा बस्दा सहर आउँदा अलि मनै नरमाइलो जस्तो हुने क्या। पहिला
0: तपाईँ गाउँबाट सहर भन्नुहुन्छ, तपाईँ विदेश जानुभयो भने पनि रेडियो त सुन्न सक्नुहुन्न पर्ने त रमिला, किन सुन्न पाउनु भएन?
1: होइन, एफएम नसुन्दा के अरे हाम्रो मन किन भयो, के अरे गाउँदेखि सहर जाँदा त्यस्तो हुन्छ क्या अलि भने क्या दिदी।
0: हाम्रो पात्रबाट सुन्नुहोस् अथवा नेपाली पात्र साथी हजुरको रेडियोको वेबसाइटबाट सुन्नुहोस्, तपाईँ जुन ठाउँ गए पनि सुन्न सक्नुहुन्छ। तर नेटहरू चाहिनेछ होइन, अब बजारमा बस्ने मान्छेको अब इन्टरनेट छैन भन्दा त अब हामीलाई पनि अप्ठ्यारो हुन्छ।
1: मैले भन्न खोजेँ नि तपाईँले बुझ्नु भएन क्या, के अरे यसरी नसुन्दा कहिले काहीँ नरमाइलो हुन्छ, के अरे गाउँको मान्छे सहर आउँदा नरमाइलो हुने रहेछ भने।
0: ए त्यसो भन्नुभएको हाम्रो रमिलाजीले, मैले अर्कै तरिकाले बुझेको छु नि त।
1: म प्रोग्रामले नसुन्ने गर्न कल गर्दैन गर्दैन नि त तपाईँलाई आयो कि आएन नरमाइलो हुन्छ कि
0: ल पक्कै पनि एकदमै राम्रो कुरा गर्नुभयो. सुनिरहेको मान्छेलाई पक्कै दिनु सुन्दा ऊ कसले सम्झनु भयो होला, को आउनुभयो होला कार्यक्रममा, के भयो होला, कस्तो कार्यक्रममा गीतहरू के बज्यो होला भन्ने खुल्दली पक्कै हुन्छ. ल आज चाहिँ कति नम्बरको गीत रोज्नुहुन्छ? धेरै कुराकानी भयो जस्तो छ. अब रमिलाजीले भन्नुभएको गीत चाहिँ थोरै बज्ने हो फेरि.
1: मलाई त 5 नम्बरको राखिदिनु न के क्रमशसँग रोज्नु.
0: कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए क्रमश भन्दै हुनुहुन्छ. ठिक छ, 5 नम्बरको गीत बज्छ सुपारी चाम्रो. छोटो मिठोमा साथी सङ्गीलाई सम्झनुहोस् न.
1: पहिला प्रथम दिदीलाई अनि प्राविधिक दिदी साथीहरू सम्पूर्णजन आफन्तजन सम्पूर्णको लागि
0: नमस्ते. नमस्ते. अब चाहिँ म फोन लिँदा रमिलाजी हुनुहुन्थ्यो. तपाईँको छोटोमा कमेन्ट वाचन गर्दै म पनि विदा हुन्छु. यति बेला दुर्गेश परियारजी लेख्नुहुन्छ, नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु सिन्धुलीको गुलमचुर दुईबाट भन्दै हुनुहुन्छ. त्यसै गरी पेमा किङजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु हिमाल पारीको देश मुस्ताङबाट भन्दै हुनुहुन्छ. जीवन सुब्बाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ. राई दिभोचा सनिसाजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है बारा पोखरी खोटाङबाट भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु. मौसम राईजीले पनि नमस्कार भन्दै हुनुहुन्छ. रोमिला राईले पनि नमस्ते है हजुर, सुन्दैछु कार्यक्रम भन्नुभएको छ. राजकालीकोटेजीले पनि गुड आफ्टरनुन, म झापाली हिरो राजकालीकोटे बेट्टामुड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. अम्बिका मगरजीले पनि नमस्ते नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु उदयपुरबाट. अब बच्ने गीत सबैको लागि भन्नुभएको छ. राई सफल आयुषजीले पनि नमस्ते दर्शन है हजुर, म पनि कार्यक्रम सुनिरहेको छु अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. उहाँले चाहिँ कसलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ है त म उहाँको कमेन्ट हेर्दैछु. तेराथुम भई हाल चाहिँ युएबाट हो. जन्मदिनको गोपाल नेङ्गेलजीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ. जन्मदिन पर्ने साथीलाई हाम्रो तर्फबाट पनि शुभकामना. रामजी घिमिरेजीले पनि नमस्कार सुन्दैछु बागमती प्रदेश 3 भन्नुभएको छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसके भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी दिप माझी, प्रदीप राणा, संकल्प कुमार श्रेष्ठ, रमिला तामाङजी हुनुहुन्थ्यो. उहाँहरू सबैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा रमिलाजीले रोज्नु भएको सुपारी साम्रो विमल राज क्षेत्र विष्णु माझीको आवाजमा रहेको गीतहरू आजको कार्यक्रममा धेरै बजेका छन्। यो गीत कार्यक्रममा राख्दै कार्यक्रम उकाली उराली अवधिभर बजेका मैठा गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद. साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँको माझमा यो मिठो गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हामी पनि विदा हुन चाहन्छौ. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्ते.

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
3: कसरी फलिरहेछ तपाईँको देशमा सम छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
4: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेछ।
5: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
6: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
7: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
2: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
3: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई चामलसँग ल्याएर भोजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्दैन, देख्नु किसान पूर्वमा लाग्यो भने देख्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्षमा म गीत तपाईँ अगाडि बढ्छु।
2: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको समृद्धको पथ खोज्ने क्रममा चाहिँ कुनै एउटा ठाउँको चाहिँ विशेष गरी ब्रान्ड बोल्ने प्रयास गरेका छौं, न त नेपालका कतिपय कृषि उपजहरूका आफ्नै खालका ब्रान्ड बनेका छन्, जस्तो कि फर्पिङको नासपाती भने जस्तै अरू पनि केही ठाउँहरू छन्। हामीले आज अगाडि भने जस्तै फर्पिङको नासपातीको विषयमा चाहिँ आज हामीले अलिक बढी केन्द्रित हुँदैछौं र त्यहाँको समृद्धसँग जोडिएको नासपातीको ब्रान्डको कुरा र त्यहाँ का किसानहरूले नासपातीको लागि गर्दै गरेको योगदान र सरकारी क्षेत्रबाट चाहिँ के अपेक्षा गरेका छन् भन्ने खालको विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं। हुन त नेपालका कुनै न कुनै ठाउँहरू अथवा सबै ठाउँहरूमा चाहिँ कुनै न कुनै विशेषता बोकेका हुन्छन् नै, यसमा पनि आफ्नै ब्रान्ड बनिसकेका ठाउँहरूलाई चाहिँ अब चाहिँ प्रबन्धनको खाँचो छ, यसलाई चाहिँ प्रसारको खाँचो छ भन्दै गर्दा चाहिँ ब्रान्ड बनिसकेको छ त्यसलाई चाहिँ थप व्यवस्थापनको खाँचो छ र टेक्निकल रूपमा आउन सक्ने चाहिँ चुनौतीहरूलाई चाहिँ कसरी सामना गर्न सकिन्छ र प्राविधिक रूपमा चाहिँ त्यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने खालका कुराहरूको चाहिँ खाँचो छ भन्ने खालका कुराहरू औल्याउन पनि आवश्यक छ भनेर पनि आज हामीले पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाँदै गर्नुभएका एकजना उद्यमी राधाकृष्ण चापाकाईलाई आज हामीले स्टुडियोमा निम्तेका छौं। उहाँ चाहिँ छैमले मा चाहिँ नास्पाती खेतीका प्रबन्धनकर्ता पनि हुनुहुन्छ। उहाँ आफै पनि नास्पाती खेती गर्दै हुनुहुन्छ र अन्यहरूलाई प्रेरित गर्ने काम पनि गर्दै हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी फर्पिङ क्षेत्रको चाहिँ समृद्धसँग जोडिएको चाहिँ नास्पाती र हुन त लप्सीको पनि कुरा हुन्छ। दक्षिण काली नगरपालिकाभित्र चाहिँ अत्यधिक मात्रामा लप्सी फल्ने गर्छ र लप्सीबाट पनि समृद्ध आय आर्जन गर्न सकिएको छ र लप्सीलाई पनि थप व्यवस्थित गर्न सकेको खण्डमा चाहिँ अझै त्यसले दिन सक्ने रोजगार त छँदै नै छ भन्ने खालको कुरा पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं। हामीले अगाडि भने जस्तै फर्पिङ र नास्पातीको चाहिँ पर्यायवाची शब्द भने जस्तै चाहिँ हामीले एकअर्काका पूरक छन् भन्ने खालको विषयलाई चाहिँ हामीले समष्टिगत रूपमा समेटिएको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं। नास्पाती लह लह फल्दै गरेको यो समयमा चाहिँ हामीले नास्पातीसँग सम्बन्धित एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं र जसको छैमले भन्ने ठाउँ चाहिँ नास्पातीको लागि विशेष ब्रान्ड पनि छ भन्ने खालको विषय पनि रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्ट भन्दा पछाडि हाम्रा अतिथिसँग यिनै विषयमा छलफल गर्नेछौ। हामीसँगै रहनुहोला।
11: फर्पिङको नास्पाती भन्ने बित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ। भाद्रौले टोपी, खोकनाको तेल, टोखाको चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मनमनमा छ। ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मे हम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले पनि अझै पनि नास्पातीको महत्व जोगाइरहेका छन्। उद्यम व्यवसायमा कृषिलाई सबैभन्दा उत्तम मानिन्छ, त्यसैकारण भन्ने गरिन्छ उत्तम खेती मध्यम व्यापार। हिजोका दिनमा खेतीपाती गर्ने व्यक्तिको हाम्रो समाजमा सम्मान बढी थियो। जीविकामुखी खेती मात्र हुँदा पनि कृषिले हाम्रा कैयन परिवारलाई पालेको थियो। जति बेला अन्य क्षेत्रमा संलग्न हुने कुनै सम्भावना थिएन, खेती नै एक मात्र विकल्प थियो। अहिले खेतीको विकल्पमा सेवा क्षेत्रमा जाने चलन बढेको छ। अहिले सेवा क्षेत्रमा रहेका कैयन व्यक्तिको अघिल्लो पुस्तासम्म कृषिमा सीमित रहेको अनुभव छ। मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने क्षेत्र भइकन पनि यसमा राज्यको ध्यान भने जस्तो पुगेको देखिँदैन। किसानका उत्पादनले सजिलै बजार नपाएका कारण र यस क्षेत्रमा गम्भीरतापूर्वक लाग्न चाहने व्यक्तिहरू समेत विवेक हुने खतरा बढ़िरहेको छ। यसो भन्दै गर्दा विभिन्न ठाउँका उपजको आफ्नै विशेषता छ र आफ्नै ब्रान्ड छ, जस्तो कि फर्पिङको नास्पाती। फर्पिङमा नि छैमलेको नास्पातीको विशेषता छुट्टै र विशेष छ। नास्पातीका लागि फर्पिङ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर 8 छैमले अझै बढी प्रख्यात छ। दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नास्पाती उत्पादन अत्याधिक हुने गर्छ। परम्परागत नास्पाती हुँदै आएकोमा यहाँ पछिल्लो समय नास्पातीको ब्लक शुरू भएपछि किसानको मुहारमा खुशीको चमक देखिएको छ र किसानहरू आफ्नो पेसा र भइरहेको उत्पादनलाई अझै व्यवस्थित बनाउन लागिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत छैमलेलाई नास्पाती ब्लक बनाएपछि अझै किसानमा जागरण आएको देखिन्छ। जहाँ कम्तीमा एक रोपनी बढी नास्पाती खेती गर्ने किसान सहभागी गराएर 2000 रोपनीमा नास्पाती ब्लक बनाइएको छ। मुख्यतया नास्पाती खेतीको क्षेत्र विस्तार, पशुधन, बारी संरक्षण, बगैंचा व्यवस्थापन, नर्सरी निर्माण र रोग नियन्त्रणका कार्यक्रमहरू यस ब्लकभित्र समेटिएका कारणले पुस्तौंदेखि भइरहेको खेतीमा थप जागरण आएको देखिन्छ। यसरी सरकारी सहयोगमा ब्लक निर्माण भएपछि नास्पाती खेतीमा केही जागरण थपिएकै छ। विगतमा निर्वाहमुखी नास्पाती हुँदै आएकोमा छैमलेमा ब्लक निर्माण भएपछि व्यवसायीकरण हुने थप विश्वास गरिएको छ। छैमले गाउँमा 70-80% बढी किसानको नास्पाती बगैंचा छ। प्रति घर कम्तीमा 5 बोरदेखि 300 बोरसम्म नास्पाती रहेका छन्। नास्पातीबाट किसानले राम्रो आमदानी गर्दै आएको देखिन्छ। नास्पाती बगैंचाभित्र अन्तरबारीको रूपमा अदुवा, बेसार र पिनालु समेत लगाउन सकिन्छ। काठमाडौँ लगायत तराईका शहर र भारतमा समेत यहाँको नास्पाती खपत हुने गरेको छ। प्राविधिकहरूका अनुसार वर्षैपछि हाँगा व्यवस्थापन गरे स्वादिलो नास्पाती फल्छ। राम्ररी जानिएर भने उत्पादन कम हुन सक्छ। यहाँका किसानलाई जति नै नास्पाती फले पनि 2 महिना भित्रमै बेचिसक्नुपर्ने बाध्यता पनि छ, नत्र कुहिएर जान्छ। हुन त केही वर्ष यता नास्पातीको क्यान्डी समेत बनाउने कार्य शुरू गरिएको छ। यसको अलावा जाम र जुसको उत्तिकै सम्भावना रहे तापनि किसान सकभर ताजा नास्पाती नै बेच्न अग्रसर हुने गरेको देखिन्छ। नास्पाती विशेष गरी वर्षाको समयमा गाउँघरमा सजिलै पाइने फल हो। नास्पातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम र फसफरस पाइन्छ। रसिलो नास्पाती खाँदा गर्मीको समयमा शीतलता महसुस हुने गरेको छ। तौल नियन्त्रण गर्न, छाती पोल्ने समस्याको लागि फाइदाजनक, पाचन प्रणालीमा सुधार ल्याउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, पेट सम्बन्धी समस्या भएमा निको पार्ने, कोलेस्ट्रोललाई घटाउने, पत्थरी हुनबाट बचाउने र कब्जियत भएकालाई समेत कम गर्न सहयोग सिद्ध भएको नास्पाती स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ।
10: रिपोर्ट सँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले छैमलीको महिमा र नास्पातीको महिमाको विषयमा हामी रिपोर्टमा प्रस्तुत गरेका थियौँ। हामीले अगाडि पनि भनिसकेका छौँ, आज हामीसँग राधाकृष्ण चापागाई, हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
12: नमस्कार सर,
10: आराम हुनुहुन्छ? छैमले र नास्पाती हामीले रिपोर्टमा पनि केही भन्ने प्रयास पनि गरेका थियौँ। वास्तवमा छैमले र ऐतिहासिक नास्पाती चाहिँ कसरी जोडिएको छ र अहिले छैमले र नास्पातीको जुन हुन त फर्पिङ क्षेत्रभित्र पनि विशेष ठाउँ हो छैमले चाहिँ, त्यहाँको नास्पातीको चाहिँ अवस्था र ऐतिहासिक पृष्ठभूमि सहित चाहिँ नास्पातीको अहिलेको यो व्यवसायीकरण चाहिँ कस्तो अवस्थामा गुज्रिँदैछ अथवा चाहिँ अहिले कसरी चाहिँ किसानहरू जागरूक भएर नास्पाती खेती गर्दैछन्?
12: हस्, धन्यवाद सर। यो भनिरहँदाखेरि इतिहासबाटै सुरु गरौँ होला, त्यो गर्दा धेरै उत्तम हुनसक्छ। यो उत्पादन कसरी सुरु भयो, कहाँबाट आयो भन्ने विषयमा त म पनि त्यति जान्दिनँ, होइन। तर 1950-70 दशकमा हाम्रो चन्द्रज्योति पावर हाउस भनेको छ, यो फर्पिङको नास्पातीको सन्दर्भमा चाहिँ चन्द्रज्योति पावर हाउसले अलिकति भूमिका खेल्छ, होइन। त्यहाँ चाहिँ के भएको रहेछ भनेदेखि, मेरै गाउँका अग्रज काम गर्न जाने हुनुहुँदो रहेछ, अनि उहाँ चाहिँ अलि ढिला पुग्ने कि, अनि ओ त किन ढिला पुगिस् त किन ढिला आइस् भनेर त्यहाँका नाइकीले सोध्ने क्रममा, मेरो त घरमा गाई छ, गाईलाई नास्पाती टिपेर खुवाउनु पर्छ, अनि खुवाएपछि मात्र म दुध खान सक्छु, नत्र त मलाई त यहाँ काम गरेर मात्रै त बल आउँदैन काम गर्नलाई त्यतिकै भन्ने क्रममा, अनिखेर हाम्रो यहाँ पुलचोक हरिहर भवनमा चाहिँ हरि शमशेरलाई, होइन, त्यहाँका मान्छेले हाम्रो महाराजजीलाई नास्पाती लिएर आउनु न त के रहेछ त्यो हेर्न पर्यो भनिसकेपछि ब्रान्ड बनेको हो भन्ने त्यहाँको एउटा किम्बदन्ती चाहिँ 1950-70 दशकमा त्यहाँ निर्माण सुरु भयो। 1970 चन्द्रज्योति पावर हाउस भनेको छ सर, सुरु भएको
10: 50-70
12: बिचको दशक हो यो, ठ्याक्कै यकिन गरेर चाहिँ म पनि भन्न सक्दिनँ त्यो मैले
10: भनेपछि। त्यो बेलामा चाहिँ नास्पाती मजाले फल्थ्यो भन्ने
12: फल्थ्यो
10: एउटा यो ऐतिहासिकबाट हामी
12: कन्फर्म गर्न सक्छौँ। अनि त्यसपछि चाहिँ विस्तार कसरी भयो भन्ने क्रममा चाहिँ अब त्यहाँ सुरुमा 4 बोट नास्पाती थियो, अहिले पनि त्यसको अवशेष बाँकी नै छ, होइन। अनि ती 4 बोट नास्पातीबाट चाहिँ अनि प्रसार गर्ने क्रममा उस कहाँ भयो मकै किन नहुने, नेपालको खेती भनेको उही देखा सिकीमै छ, त्यो कसरी आयो किन आयो त्यसलाई मेहनत कति लाग्छ भन्नुभन्दा पनि उनले चाहिँ यसो गर्यो म किन नगर्ने, यो कारणले केही त घाटा लागेको छ भने मेरो नास्पातीको लागि चाहिँ घाटा लागेको छैन। कारण किन भनेदेखि, हिजो उहाँ जो नास्पाती लिएर यहाँ पुलचोकसम्म आउनुहुन्थ्यो उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने आज चाहिँ हामी त्यही बोटमा 25-50 रुपियाँ केजी पाउँछौँ कि। त्यो 1950-70 उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने अहिले 100 वर्षको दौरानमा हामी चाहिँ यहाँ अहिले होइन 25-50 रुपियाँ केजी उही बोटमा पाउँछौँ। भनेपछि हामीले व्यवसायीकरणमा धेरै फड्को
10: मारिसकेको,
12: जालीटोको भनिन्थ्यो होइन, त्यसको केजी भनेको त्यो बेलामा औसत है अन्दाजी होइन 25-30 केजी हुन्थ्यो कि एक डोको, भनेपछि त लगभग उस्तै हो।
10: यसरी चाहिँ हाम्रो ऐतिहासिक स्थापना कालदेखि नै आजसम्म आउँदै गर्दा चाहिँ ठ्याक्कै अहिलेको अवस्थालाई चाहिँ कसरी आकलन गर्नुहोस् यहाँले?
12: त्यो बेला र अहिलेको अवस्थामा समय त धेरै फरक भएको छ होइन। अनि एउटा जागरण चाहिँ के आएको छ भनेदेखि, कमसे कम खेती गरियो भने पेट भरिन्छ है,
10: बजार छ भन्ने खालको पनि
12: बजार छ, किनभने बिक्री हुन्छ। अनि अर्को कुरा, हाम्रो त्यहाँको एउटा मान्यता के छ भनेदेखि, यो दसैँलाई उत्पादन हुन्छ नास्पाती, अनि दसैँलाई उत्पादन भएपछि के हुन्छ भने मेरो दसैँ चाहिँ मानिन्छ।
10: जस्तो हामीले भनिराखेका थियौँ, पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाने काम पनि गर्नुभएको छ, अहिले नयाँ पुस्तामा जागरण ल्याउने काममा यहाँ लाग्नु भएको छ। हुन त यहाँको पृष्ठभूमि चाहिँ ऐतिहासिकदेखि अथवा चाहिँ पुस्तौँदेखि चाहिँ सँगै जोडिएको पनि भयो, यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ अथवा युवाहरूलाई पनि सम्भावना छ है भन्ने खालको सन्देश चाहिँ यहाँले दिन खोज्नु भएको देखिन्छ कि?
12: धन्यवाद सर। यो कुरा चाहिँ म के भन्न चाहन्छु भनेदेखि, मलाई
10: सत्यता हो मैले आकलन गरेको,
12: हजुरको आकलन सत्य हो। अनि एउटा अर्को कुरा के पनि हो भनेदेखि, विगतमा विदेश जा कमा भन्ने धेरै थिए मलाई, होइन। तर हाल आएर चाहिँ के भएछ भनेदेखि, विदेश गएर पसिना बगाउनु भन्दा मैले 1 बोट कटिङ नास्पाती रोपेँ भने त मलाई त्यही फाइदा भयो, होइन। र अनि अर्को कुरा, यदि मैले त्यो कुरालाई प्रचार गर्नको निम्ति म धेरै पुरानो पनि होइन धेरै नयाँ पनि होइन बिचको पढेँ अनि बिचको पढ्दाखेरि पुरानोलाई चाहिँ मैले कसरी समायोजन गर्न सकेको छु भनेदेखि हिजोको दिनमा 2058 सालदेखि म लाग्ने क्रममा 2058 सालदेखि लाग्ने क्रममा चाहिँ भयो कुरा के भनेदेखि हाम्रो जिल्ला कृषि विकास कार्यालय थियो तत्कालीन समयमा अनि उहाँहरूले चाहिँ के गर्नुभयो भनेदेखि हामीलाई समस्या त योभन्दा पहिलादेखि नै थियो मात्र के थियो भने हामी काँच छाँट पनि गर्थ्यौँ मलजल पनि गर्थ्यौँ व्यवस्थित थियो जति व्यवस्थित गर्नुपर्ने त्यो थियो अनि उत्पादन के हुन्थ्यो भनेदेखि तपाईँको एकदम स्लो क्या एक वर्ष फल्ने एक वर्ष नफल्ने अनि त्यो कुरालाई चाहिँ चिर्ने क्रममा हामीले के गर्यौँ भनेदेखि 57, 58, 59 तिन साल चाहिँ जब हामी भोलिन्टियर खटिसकेपछि मलाई एउटा के ऊर्जा आयो भनेदेखि ए खेतीमा काम गर्दाखेरि धेरै फाइदा रहेछ अरू केही नभन्ने नि कतै बाहिर जाँदाखेरि सर नमस्कार भन्ने चाहिँ हुँदो रहेछ भने मैले जोड्नु पर्ने मैले हात जोड्नु पर्दा कोही अर्कोले हात जोडेर मसँग चाहिँ केही सोध्छ भने म किन नभन्ने मलाई यो उत्साहले चाहिँ प्रेरित भएर आज लगभग कृषि नेपाल सरकारको सर्टिफाइड नै छु र आजसम्म पनि गरिरहेछु होइन तिनवटा विधा विशेष गरी फलफुल तरकारी च्याउ
10: च्याउ पनि गर्नुभएको छ
12: च्याउ पनि छ
10: कुन चाहिँ जातको गर्नु
12: च्याउमा मलाई चाहिँ अरूमा अलिकति अल्छी लाग्छ म अलिकति अल्छी पनि छु होइन म चाहिँ सीताकै अलिकति गर्छु आज हाल चाहिँ 50 मुढा हालिरहेछु होइन अनि यी कुराहरूलाई चाहिँ मैले प्रचार प्रसार पनि गर्छु आफैमा म प्रचार प्रसारको क्रममा प्रदेश नम्बर 2 जितपुर सिमरा उपमहानगरपालिकाको 16 नम्बर वडामा 2 वर्ष त्यहाँको किसानहरूलाई जागरण गराउने काम गरे त्यसपछि तत्कालीन हाम्रो महाङ्काल गाउँपालिका ललितपुरको विगतमा ललितपुरको विकट 11 गाविस भनिन्थ्यो
10: गोटी खेल
12: कालेश्वर गिन्दी आस्राङ यी एरियामा सहजीकरण गर्ने काम धेरै गरे
10: त्यहाँ म पनि पुगेको छु कि त्यही भएर सम्झिहाल्छ
12: धेरै गरे अनि ठुला दुर्लुङ ढुङखर्क त्यो एरियासम्म पुगेँ म अनि त्यो बेलामा चाहिँ उहाँहरूले दिनुभएको त्यो एउटा ऊर्जा हुन्छ नि सर तपाईँले जस्तो बुझाउन सक्ने क्षमता अनि तपाईँले जस्तो प्र्याक्टिकल्ली देखाउने तरिका सम्भवतः अरूमा पाएन अहिले त बिर्सेँ होला मैले त्यो सक्दिनँ होला तर त्यो बेलामा त्यति ऊर्जा थियो
10: जैविक खेती प्रबन्धनलाई अलिक बढी जोड दिनु भएको देखिन्छ
12: हजुर म नेपाल सरकारको सर्टिफाइड आइपिएम प्रशिक्षक पनि हो सहजकर्ता हो अनि त्यो कारणले अब आइपिएमको त धारणा थियो सिद्धान्त थियो सबभन्दा पहिला शत्रुजीव मित्रुजीव चिन अनि त्यसपछि किसान दक्ष बन होइन जैविक खेती गर कृषिमा प्रत्येक पटक देखरेख गरेर यी 4-5 सिद्धान्त प्रयोग गरेर गर्ने काम भएको कारणले जैविक खेतीलाई चाहिँ हामीले गर्नु नै पर्छ त्यो रासायनिकले धेरै माटो बिग्रिसक्यो
10: जस्तो कि राधाकृष्ण यहाँले भन्ने गर्दा करिब 1 दशक अगाडि कुराकानी गर्छु है यहाँसँग सम्पर्क हुँदा चाहिँ हामीले त्यो समयमा पनि पत्रकारिता गरेका थियौँ 1.5 दशकदेखि यो क्षेत्रमा लाग्दै गर्दा यो समयमा 1 दशक अगाडिसम्म चाहिँ आइपिएमको अभियान चाहिँ राम्रो चलेको देखिन्थ्यो क्या देशैभरि हुन त अहिले पनि चलेको होला नि तर अहिले चाहिँ ठ्याक्कै त्यो आइपिएमै भनेर त्यो खालको अभियान चाहिँ अलिक कमी भएको जस्तो देखिन्छ कि यहाँले के महसुस गर्नुभएको छ
12: ठ्याक्कै राम्रो कुरा उठाउनु भयो यो कुरामा चाहिँ हामी धेरै उत्साहित पनि छौँ र निराशा पनि छ किनभने हिजो तत्कालीन नेपाल श्रीपाँचको सरकार प्लस नेपाल सरकार भइरहँदा पनि 2075 सालसम्म बाली संरक्षण प्रयोगशाला थियो बाली संरक्षण निर्देशनालय थियो हाल त्यो एकदम बाली विकास निर्देशनालय समथिङ के त्यस्तो भएको छ त्यो ठ्याक्कै चेन्ज भयो क्या चेन्ज भइसकेपछि त्यसले के गर्ने त भन्दाखेरि स्थानीय सरकारमा धेरै गाह्रो भएको छ जहाँ कि स्थानीय सरकारमा यो आइपिएम भनेको के हो भन्ने बुझ्ने नै छैन सबै कानुन स्थानीय सरकारलाई दिएको छ होइन अनि स्थानीय सरकारले त्यो आइपिएमको नम्सै थाहा छैन र कानुन पनि थाहा छैन त आइपिएमको र आइपिएम के हो भन्ने बुझाउनु पनि सक्ने अवस्था छैन कारण किन भनेदेखि जो बुझ्छ त्यसलाई पो बुझाउने होइन जस्तो इक्जाम्पल बाँदरको अगाडि नरिवल देखाएर के फाइदा उसले त आखिर त्यो नरिवल बिगारिदिने हो तर नरिवलको भिटामिन प्रोटिन त्यो जति तत्त्वहरू हुन्छ नि त्यो बुझ्ने त बाँदर बाहेक अरूले मात्रै बुझ्छ क्या अनि हाम्रो उखानै छ नि, के अरे कागलाई बेल पाक्यो हर्कन बिस्मत भएको छ, किनकि स्थानीय सरकारमा त्यो आइपिएमको नाम थाहा नभएर यो भएको हो। नत्र हाम्रो नेपालमा 2054 सालदेखि सुरु भएर अहिले अनवरत रूपमा छ। विगतका हाम्रो नेपाल अधिराज्यभरि विभिन्न गाउँपालिकाहरूमा चाहिँ अहिले पनि लागू छ, नगरपालिकाहरूमा नि अहिले पनि लागू छ। हाम्रै काठमाडौँको किर्तिपुर, चन्दागिरी र हाम्रो शङ्खरापुर नगरपालिकामा अहिले पनि लागू छ, गरिरहनु भएको छ उहाँहरूले। तर हाम्रोमा चाहिँ के छ, विशेष गरी दक्षिणकालीमा भनेदेखि कृषि सम्बन्धीको धेरै एकदम कम छ।
10: भनेपछि नगरपालिकाले भने जस्तो श्रेया दिएन?
12: म देख्दिनँ
10: दक्षिणकाली नगरपालिका,
12: म देख्दिनँ। आज पनि हिजो बरु गाविस हुँदा श्रीपाँचको सरकार हुँदा केही थियो, किनभने सेवा केन्द्र हुन्थ्यो, सेवा केन्द्रबाट डाइरेक्ट जिल्ला आउँथ्यो, काम हुन्थ्यो। अहिले त के छ, के अरे नगरपालिका आऊ, नगरपालिकाबाट ज्ञान केन्द्र आऊ, ज्ञान केन्द्रबाट प्रदेश जाऊ, अनि बल्ल सङ्घ आउँछ, अनि त्यो भएपछि त कहाँ कति मात्रै डुल्ने।
10: यहाँले गुनासो गर्दै गर्दा पछिल्लो समयमा चाहिँ जस्तो नास्पातीको ब्लक कार्यक्रम यहाँको ठाउँमा सुरुवात भएको देखिन्छ, केही वर्ष अगाडिदेखि प्रधानमन्त्रीको छ्यादुर परियोजना अर्थात् पीएमएमपीबाट चाहिँ नास्पाती ब्लक कार्यक्रम अगाडि बढेपछि नास्पातीले अलिकति बढी व्यवसायीकरणमा अथवा चाहिँ औद्योगिकरणमा चाहिँ प्रवेश गरेको अवस्था हो।
12: सीमित केही हदसम्म प्रधानमन्त्री आधुनिकीकरण योजनाले केही सहयोग चाहिँ गरेको छ, त्यो गर्दै गरेन भन्नु चाहिँ हुँदैन होइन। तर कस्तो छ भनेदेखि उचित मात्रामा त्यो जति पुग्नुपर्ने हो त्यो चाहिँ नपुगेको, कहाँनिर भनेदेखि तपाईँको नास्पातीको ब्रान्डिङ गर्ने कुरामा चाहिँ केही गरेको छ। त्यहाँबाट जाम, जेरी होइन, अनिखेर क्यान्डीहरू बनाउने कुरालाई चाहिँ अलिकति सुदृढ भएको छ, त्यो कुरा हो होइन। तर मात्र प्रशोधन गरेर मात्र त भएन नि, उत्पादन पनि त दिनु पर्यो नि। उत्पादनको क्षेत्रमा चाहिँ उनले खासै गर्न सकेको अवस्था छैन।
10: यहाँले भन्दै गर्दा जस्तो बढी किसानहरूको के गुनासो पाउँछ भने, हामीले पनि हरेक वर्ष त्यतातिर जाँदा चाहिँ यो छोटो समयमा बेच्नुपर्ने र मूल्य चाहिँ अलि उतार चढाव हुने कुरा, यसमा त उहाँहरूले पनि स्वीकार्नुहुन्छ। तर यस्तै चिजहरू अहिले हामीले भन्यौँ नि, बायो प्रडक्ट, जामको कुरा, जेलीको कुरा, क्यान्डीको कुरा, यस्ता प्रडक्टहरूमा गयो भने चाहिँ बजार चाहिँ सपोर्ट हुन्थ्यो भन्ने खालको कुराहरू आउँछ कि किसानहरूबाट?
12: होइन, यो एकदम सही हो, यो एकदम सही हो, त्यसमा चाहिँ गर्नुपर्ने जरुरी छ। तर मात्र कुरा के छ भनेदेखि गुणस्तरीय उत्पादन पनि त हेर्नु पर्यो। जस्तो मानौ हामीलाई जाम बनाउनको निम्ति लगभग 250-350 ग्रामको चाहियो भनेदेखि त 50 ग्रामको तासी रहेर त फाइदा भएन, किनभने जाम बनाउनु थालेपछि त कम्पनी बनिने हो नि त होइन। कम्पनीमा त कस्तो भने हाउ टु गेट प्रफिट होइन, हाउ टु गेट सप्लाई हुनु पर्यो नि होइन। प्रफिटको लागि त हामीले त उत्पादन पनि स्तरीय दिन सक्नु पर्यो। अनि अर्को कुरा के हुन्छ भनेदेखि हाम्रो उखानै छ नि, छोरा जन्माइदिएर मात्र हुँदैन नि, के गर्नुपर्छ भन्ने कुरा त अलरेडी तयारी भए पो उसको लालन पालनदेखि शिक्षासम्मलाई राम्रो हुन्छ होइन। तर के हुन्छ हाम्रो चाहिँ, ए उनले त छोरा पायो, म किन नपाउने भन्ने हुन्छ आखिर लास्टमा, हुने के उही अब नजोडौँ अरू चाहिँ, यही भएको हो आखिर त्यहाँ चाहिँ।
10: हामी कुराकानीको अन्तिम खण्डमा छ, अझै अलिकति समय छ। अब जस्तो यहाँले चाहिँ छैमलेलाई ठ्याक्कै परिभाषित गर्दा चाहिँ नास्पातीसँग त जोडेको कुरा पनि भयो, अन्तर्बालीको रूपमा अन्य बालीहरू पनि लगाउने पनि गरिया छ। हामी अरू बालीहरूको विषयमा पछि पनि कुराकानी गर्नुहोला अर्को श्रृङ्खलामा। अहिले चाहिँ नास्पातीको उत्पादन राम्रै भएको देखिन्छ है,
12: यस्तरी छ 300-700 ग्रामसम्मको राम्रो उत्पादन हुन्छ, औसतमा राम्रो उत्पादन छ, उत्पादन चाहिँ होइन। तर हाम्रो योजना भनेको चाहिँ कहाँनिर हो भनेदेखि, यदि हामीले त्यसलाई अलिकति सुदृढ गर्न सकियो भने, विगतमा हामीले देखेका छौँ कि, विगत देखेका छौँ 2000-2200 ग्रामसम्मको हुन्थ्यो क्या सर, जुन स्वयं मैले देखेको छु, म सम्भवतः 47-48 हुनुपर्छ, एकजना नास्पातीले मलाई खाजा पुग्थ्यो कि,
10: कति ग्राम भन्नुभयो,
12: 2-2.5 किलो, उनीहरूले 2000-2500 ग्रामसम्म
10: त्यति ठुलो हुन्थ्यो।
12: र हाम्रो लागि ब्रान्डिङ यदि बनाउने हो भने त्यहाँ चाहिँ जानुपर्छ, त्यो भयो भने चाहिँ आज हिजोको जुन पुस्ताले हामीलाई पुस्ता हस्तान्तरण गरेका छ नि, त्यो र अब आउने नयाँ पुस्ताले गर्ने काम चाहिँ त्यसको लागि चाहिँ अनि उत्साहित हुन्थ्यो।
10: जस्तो अहिले यहाँहरूले आवश्यक भएको चाहिँ जस्तो स्थानीय सरकारले पनि भने जस्तो सपोर्ट गरेन भन्नुभएको छ यहाँले, कृषि ज्ञान केन्द्र समिति छ, अब पिएमएमपीले ब्लक कार्यक्रम लागू गरेपछि केही न केही सपोर्ट पनि गरे होला, अब अन्य निकायहरू पनि छन्, फलफुलका प्रबन्धनका निकायहरू पनि छन, ठ्याक्कै यहाँहरूले खोज्नु भएको चाहिँ के छ अहिले? छैमलाईले के चाहिँ खोजिया छ यहाँहरूबाट?
12: हामीले खोजेको मात्र उत्पादनको लागि होइन, आइपर्ने समस्याहरूसँग जुड्न मात्रै खोजेको, जुड्ने कुरालाई उहाँहरूले सहजीकरण गरिदिनु पर्यो एकै शब्दमा भन्नु पर्यो। प्राविधिक कुरा त्यहाँ चाहिँ के छ भनेदेखि एउटा औसा खिराले मार पारिरहेछ होइन, सबै चिजमा छ औसा होइन। सबभन्दा राम्रो कुरा चाहिँ त्यो औसा किरा हामीले नियन्त्रण गर्न सक्यो मात्रै भने पनि हामीले धेरै त भन्दा पनि डबल उत्पादन गर्न सक्छ, त्यो चाहिँ म एकदम गर्वका साथ भन्छु।
10: यसमा बिरुवा त अब जस यो हाँगाहरू काटेरै लगाउँदा
12: होइन, दुईटा प्रविधि छ। यदि हामीले अहिले कौशी खेती आएको छ नि, कौशी खेतीलाई हो भने चाहिँ ग्राफिट बिरुवा लगाउनुपर्छ, कौशीमा पनि फल्छ, नास्पाती राम्रो फल्छ, सब फलाउन सकिन्छ।
10: यहाँले बिरुवा मजाले बढाउनु भएको छ,
12: बिरुवा केही प्रतिशत छ अहिले चाहिँ, किनभने विगतमा कोभिडदेखि अलिकति तनाव भएको छ, किनभने भने समयमा सामान नपाइने, भने समयमा बिरुवा बेच्न नसक्ने होइन, अनि भने समयमा कस्टमरहरू नआइदिने, यस्ता कारणले गर्दाखेरि चाहिँ किनभने यो मौसमी हो बिरुवा रोप्ने, त हामीले मङ्सिरदेखि माघसम्ममा बिरुवा निकाल्न सकेनौँ भने त हाम्रो त ठाउँ ओगट्ने भयो, त्यो कारणले हामीलाई समस्या हुन्छ, र त्यो कारणले कोभिडदेखि चाहिँ अलिकति तनाव छ, अब चाहिँ क्रमिक रूपमा ढल्किँदैछ, त्यो उत्पादन सुरु भइरहेछ, गराउन सकिन्छ।
10: हामी कुराकानीको अन्तिम खण्डमा छौँ। जस्तो अहिले राधाकृष्ण चापागाईले यो क्षेत्रमा गर्दै गरेको काम र अन्यहरू प्रेरित गरेको काम त यो श्रेय पक्कै पनि जान्छ, यहाँले निकै जागरण पनि गर्नु भएको छ। अन्तिम खण्डमा चाहिँ अब यहाँले गर्न बाँकी चाहिँ के छ यो क्षेत्रमा?
12: गर्न बाँकी भनेको अघि मैले भनिहालेँ, जुन मैले 2500 ग्रामको देखेको नास्पाती फेरि फलाउनु छ, र अनि अब आउने पुस्ताहरूलाई चाहिँ होइन के गर्ने त भन्दा कृषि गर्ने र विदेश होइन नेपालमै बस्ने भन्ने एउटा जागरण फैलाउनु छ। यति गर्न सक्यो भने होइन मलाई चाहिँ खुसी लाग्छ र गर्छु भन्ने लाग्छ।
10: अन्तिम खण्डमा केही भन्न चाहनुहुन्छ सन्देशको रूपमा, युवामा विशेष गरी युवा कृषि उद्यमीहरूमा केही सन्देश दिन चाहनुहुन्छ?
12: मैले सन्देशै दिनुपर्दाखेरि चाहिँ अहिले के छ भने नि, यो हल्लाको भरमा विदेशी अनि हल्लाको भरमा खेती गर्ने अनि हल्लाकै भरमा लाग्ने चलनलाई चाहिँ सर्लक्क त्यागेर यो खोजमूलक काम गर्न सकियो भने चाहिँ पक्कै हामीले जित्न सक्छौँ, र पक्कै हामी अगाडि बढ्नको निम्ति विदेश धाइरहनु पर्दैन, नेपाल स्वर्ग छ, नेपालमै बस्न सक्छौँ भन्ने हामीलाई
10: हुन्छ। यही भन्न चाहन्छ, हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। चाहनुहुन्छ सन्देशको रूपमा युवामा विशेष गरी युवा कृषि उद्यमीहरूमा केही सन्देश दिन चाहनुहुन्छ?
12: मैले सन्देशै दिनुपर्दाखेरि चाहिँ अहिले के छ भने नि, यो हल्लाको भरमा विदेशी

0: जीएनएन टेलिभिजन लगायत असीम सरलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ र आजको यो बसाइ चाहिँ मेरो लागि अमूल्य रहनेछ भन्दै म पनि छुट्टिएँ।
1: हुन्छ, निकै महत्वपूर्ण विषयको सन्दर्भ जोडिदिनु भयो, आफ्नो अनुभव सारिदिनु भयो, हामी आभारी छौँ। कृतज्ञता ज्ञापन गर्दै फेरि पनि यहाँलाई धन्यवाद भन्दै विदा गर्न
0: चाहन्छु। धन्यवाद सर।
1: हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले खर्पिङ क्षेत्रमा रहेको छैमले जहाँको नासपातीको चाहिँ ब्रान्ड र शुरूआती अवस्थादेखि आजसम्म आउँदै गर्दा चाहिँ किसानहरूले गर्दै गरेको कर्म र यसमा अब चाहिँ के चाहिँ आवश्यक छ भन्ने खालको सन्दर्भ आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका राधाकृष्ण सहभागीप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ र सरकारबाट चाहिँ किसानहरूले वास्तवमा के खोजेका छन् भन्ने खालको सन्देश हामीले उहाँ मार्फत खोतल खाचल गर्ने प्रयास पनि गरेका थियौँ। विशेष गरी प्राविधिक कुराहरूमा सपोर्ट गर्ने हो भने र बजारमा चाहिँ पछिल्लो समयमा हुँदै गरेको बजारलाई अझै व्यवस्थित गर्नलाई सपोर्ट गर्ने हो भने चाहिँ पक्कै पनि त्यहाँका किसानहरूलाई अथवा देशैभर रहेका सबै किसानहरूलाई समृद्धको पथमा सपोर्ट हुने कुरा छँदै रहेछ भन्ने खालको सन्दर्भसहित आजको श्रृङ्खला सबै सकिसकेको छ। यहाँका कुनै पनि समस्या जिज्ञासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याउने र त्यसको लागि समाधान खोज्ने प्रयासमा प्रतिबद्ध हुन्छौं, जसको लागि यहाँहरूले हटलाइन नम्बर 98510 97192 टेलिफोन गर्न सक्नुहुन्छ अथवा चाहिँ एसएमएसबाट पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ भन्दै हामी निशुल्क रूपमा सम्बन्धित ठाउँमा सम्बन्धित विज्ञसम्म पुर्याउने काममा प्रतिबद्ध हुन्छौं भन्दै असीम चापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: हजुरको रेडियो 102.1 मेगा।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली।

0: सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? सुगजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
5: सम्पर्क नम्बर 0475904660, 98692965998।
7: अहिले साँझको 6 बजे
8: हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकुची एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। बटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन, प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता। कामिसाबको गोकुल गंगा गाउँपालिकाले अब कर सम्बन्धी सेवा पालिकाबाटै प्रदान गर्ने, गाउँमै गाड़ी पुग्न थालेपछि रामिसाबका किसानहरूको उत्पादनले पायो बजार। अमेरिकाद्वारा इरान विरूद्धको युद्धमा 38 अर्ब डलर बढ़ी खर्च, र सन् 2027 आईपीएल क्रिकेटको अक्सन भारतमा हुने। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले आज सिंहदरबारमा बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र साईले बताउनु भएको छ। साईका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनको विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायतका सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते बटुकुसी हुँदै आएको बाढ़ीको नामकरण गर्न सरकारलाई आग्रह पनि गरेका छन्। सरकारले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद डाक्टर नरेन्द्र मान साक्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त काश्य, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, गर्भविद डाक्टर मेघराज दिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनको कारण यस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणको लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभएको छ। साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताउनु भएको छ। भेटका क्रममा कार्यवाहक राजदूत बोलिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनस्थापना र पुननिर्माणको प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 बागमती प्रदेश मूल समारोह समितिले नेपालको संविधान जारी भएको 11 वर्ष पूरा भई 12 वर्ष प्रवेशको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवसलाई भव्य र सभ्य रूपमा मनाउन अपील गरेको छ। समितिले बागमती प्रदेशका सम्पूर्ण सरकारी निकाय, स्थानीय तह, सार्वजनिक संस्था, शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज तथा आम प्रदेशवासी नागरिकहरूलाई असोज 2 र 3 गते साँझ आफ्नो घर, कार्यालय तथा सार्वजनिक स्थलमा दीप प्रज्वलन गरी राष्ट्रिय एकता, लोकतान्त्रिक भावना र उत्साहको साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन अपील गरेको छ। असोज 2 गते शुक्रबार र 3 गते शनिबार सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थाहरूले आफ्नो परिसर सरसफाई गर्ने, नगर क्षेत्रको विशेष सरसफाई गर्ने जिम्मेवारी बागमती प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयहरूले लिएका छन्। ती दुवै दिनमा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थाका कार्यालयहरूको छत, बरण्डा र परिसरमा निर्धारित ढाँचामा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ। यी दुवै दिनमा प्रदेशवासी आम नागरिकहरूलाई पनि साँझ आफ्नो घर परिसरमा दीपावली गर्न मूल समारोह समितिले आह्वान गरेको छ। रामेछापको गोकुल गंगा गाउँपालिकाले कर सम्बन्धी सेवा अब पालिकाबाटै सम्पादन गर्ने भएको छ। सेवाग्राहीहरूलाई हाल भइरहेको शास्ति हटाउनका लागि पालिकाले उक्त सेवा गाउँपालिका कार्यालयबाटै सञ्चालन गर्ने गरी आज सम्झौता गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलीखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुङ्गानाले कर सम्बन्धी सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको गाउँपालिकाले जनाएको छ। केही दिनभित्रै उक्त सेवा पालिकाबाट सञ्चालनमा आउनेछ। कर सम्बन्धी सेवा स्थानीय तहबाट प्रदान गर्ने गरी सरकारले जिल्ला सदरमुकाममा रहेको करदाता सेवा कार्यालयलाई खारेज गरेको थियो। उक्त कार्यालय खारेजपछि हाल स्वसेवा कोलेनिका समेतबाट सम्पादन हुँदै आएको छ। पालिकाबाट सेवा सञ्चालन थालनी भएपछि व्यक्तिगत र व्यावसायिक प्यान जारी गर्ने, मूल्य वृद्धि कर प्रमाणपत्र जारी गर्ने, कर्चुकता प्रमाणपत्र जारी गर्ने र अन्तशुल्क सम्बन्धी सेवा स्थानीय स्तरमा नै उपलब्ध हुनेछ। यसैगरी नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल रामेछापले भदौ 10 गते भोटीकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूका लागि राहत तथा उद्धार कार्यमा 85,000 रूपियाँ सहयोग गरेको छ। नेपाल तरूण दलका नेता तथा गोकुलगंगा गाउँपालिका रामेछापका अध्यक्ष काजीबहादुर खड्का दिनेशले उक्त रकम नेपाल तरूण दल केन्द्रीय समितिलाई हस्तान्तरण गर्नुभएको छ। तरूण दलका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरूले उक्त रकम संकलन गरेर दैविक प्रकोप उद्धारको लागि सहयोग गरेका छन्। रामेछापका ग्रामीण तथा विकट गाउँ बस्तीमा सड़क सञ्जाल विस्तार भएसँगै स्थानीय कृषि उपजले गाउँमै बजार पाउन थालेको छ। सड़क पुगेपछि किसानहरूले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रीका लागि टाढाको बजार धाउनुपर्ने बाध्यता घट्दै गएको हो। गाउँघरमै गाड़ी पुग्न थालेपछि व्यापारी तथा व्यवसायीले किसानको उत्पादन गाउँमै पुगेर खरिद गर्न थालेका छन्। काँक्रा, फर्सी, साग, इस्कुस लगायतका विभिन्न तरकारी तथा फलफूल गाउँमै पुग्ने बोलेरो लगायतका सवारी साधनहरूले खरिद गरेर लैजाने गरेका छन्। रामेछाप नगरपालिका 4 चिलाउने खर्कमा स्थानीय किसानहरूले उत्पादन गरेको कृषि उपज एकै ठाउँमा संकलन गर्ने गरिएको छ। संकलन गरिएका कृषि उपज खरिद गर्न दुई तीनवटा बोलेरो गाड़ी नियमित रूप में गांवमै पुग्ने गरेका छन्। गाड़ी स्थानीय उत्पादन लिन गांव पुगेका बेला त्यहाँ सानो बजार नै लाग्ने गरेको स्थानीयहरूको भनाई छ। किसानले उत्पादन गरेको तरकारी तथा फलफूल घर आँगनबाटै बिक्री हुन थालेपछि उत्पादन बजारसम्म पुर्याउने झन्झट समेत घटेको छ। यसले ग्रामीण क्षेत्रमा कृषि उत्पादनतर्फ किसानहरूको आकर्षण बढ़ाउनका साथै उत्पादनलाई व्यावहारिक व्यावसायिक बनाउन समेत सहयोग पुगेको स्थानीयहरूको भनाइ छ। रामसापको भालुखोप उख्रेनी रामपुर लगायतका गाउँ तथा बस्तीमा उत्पादन भएका तरकारी तथा फलफूल स्थानीय बजार हुँदै राजधानी काठमाडौँ सहित तराईका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन्। रामसापको रणजोर खोलाको शिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक सामलस्थान अर्सले सुनारपानी मन्थली लगायतका क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ। हिउँद होस् या वर्खा सधैँ पहिरो जाने घ्याप्चेमा पानी पर्दा होस् वा घाम चर्कदा पहिरो गएकी हुन्छ। घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धूलो उडिरहेकी हुन्छ। रामसापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको शिर हो घ्याप्चे। घ्याप्चेमा गएको पहिरो रणजोर खोलाले बगाएर मन्थली हुँदै तामाकोशी नदीमा पुर्याउँछ। घ्याप्चेमा वर्षातमा भन्दा हिउँदमा बढ़ी सुक्खा पहिरो जान्छ। हिउँद महिनामा पहिरिएर जम्मा भएको ढुङ्गा माटो बर्खायाममा खोलाले बगाउने गर्दछ। रणजोर खोलामा बर्खामा पानी होइन लेदो माटो बग्छ। रामेसाबाट निर्वाचित पूर्व सांसद तथा भूगोलका विज्ञ देवशंकर पौडेलका अनुसार यो पहिरो विक्रम सम्बत 1972 सालदेखि नै जान शुरू भएको थियो। बीचमा पहिरो जान रोकिने गर्दै आएको घ्याप्चे विक्रम सम्बत 2011 सालदेखि भने लगातार पहिरिँदै आएको छ। 2011 सालदेखि गएको यो भीषण पहिरोले गैराथोक अडसले समलस्थान र मन्थली घाट लगायत क्षेत्रका कैयौं बस्ती उठाइसकेको छ। गैराथोकदेखि मन्थलीको तामाकोशी किनारसम्मको तटीय क्षेत्रमा सयौं रोपनी खेत पहिरोले बगाउने र पूर्ने काम गरिसकेको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
5: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
6: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छुटेन हुँदैन र?
7: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है, अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 9896692998।
4: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका 8 राधापुरमा ट्राक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मानेभन्ज्याङ 8 का 61 वर्षीय छविलाल तिमल सिन्हा र स्वस्थानका 20 वर्षीय रविन पुलामी मगर रहेका छन्। नम्बरको ट्राक्टरमा 5 जना सवार रहेकोमा आज बिहान करिब 10 बजे ट्राक्टर दुर्घटना भएको हो। मानेभन्ज्याङ ट्राफिक पोस्टका अनुसार राघापुरबाट अक्करे भेर नजिकै ढुङ्गा लिन जाने क्रममा ट्राक्टर सड़कबाट करिब 500 मिटर तल खसेको हो। दुर्घटनामा ट्राक्टर चालक 24 वर्षीय मिलन राई सहित 3 जना सकुशल रहेका छन्। दुर्घटनामा परेर 2 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। उदयपुरको उदयपुरगढ़ी गाउँपालिका 7 अधेरीमा ट्रक र हायस आपसमा ठोकिँदा दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। कठारीबाट गाईघाटतर्फ जाँदै गरेको नासात ख 3991 नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बाचार ख 5635 नम्बरको हायस आज बिहान करिब 10 बजे ठोकिएर दुर्घटना भएको हो। त्यहाँको प्रहरीका अनुसार प्रारम्भिक उपचारपछि घाइते मध्ये 10 जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक रत्नबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सर्लाहीको कविलासी नगरपालिका 7 सिरसिया स्थित मलंगवा नवलपुर सड़क खण्डमा 2 वटा मोटरसाइकल एक आपसमा ठोकिँदा 2 जनाको ज्यान गएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार हिजो साँझ मध्य प्रदेश 03-0373-7824 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको BR30AP1224 नम्बरको मोटरसाइकल ठोकिएको हो। दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार गढेदा नगरपालिका 6 निवासी 30 वर्षीय सुमित यादव र अर्का मोटरसाइकलका चालक कविलासी नगरपालिका 8 निवासी 26 वर्षीय पप्पू पासवानको ज्यान गएको छ। अन्तर्राष्ट्रिय समाचार। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1 लाख नागेको छ। तथ्याङ्क अनुसार जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेको स्वास्थ्य मन्त्रालय उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला रहेका छन्। अमेरिकी रक्षा मन्त्रालयले इरान विरूद्धको युद्धमा गत अगस्त 1 तारीकसम्म 38 अर्ब डलर भन्दा बढ़ी खर्च गरिसकेको छ। मन्त्रालयले युद्ध जारी रहेकाले यो खर्च आगामी दिनमा थप बढ़ने जनाएको छ। युद्धको अवस्था र तीव्रताको आधारमा अमेरिकाले प्रति महिना 3 अर्ब डलर वा त्योभन्दा बढ़ी खर्च गर्न सक्ने आकलन गैरदलीय संस्था कंग्रेसनल बजेट अफिसले सो सार्वजनिक गरेको छ। सीबीआईओले यो युद्धको प्रभाव सन् 2027 को पहिलो त्रैमासिकसम्म महँगीमा देखिन सक्ने जनाएको छ। र अन्त्यमा खेल समाचार। सन् 2027 को इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको छ। हिजो बसेको आईपीएल काउन्सिलको बैठकले यो निर्णय गरेको बताइएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत पोल्डिन बीच भेटवार्ता। रामेछापको गोकुलगुङ्गा गाउँपालिकाले अब कर सम्बन्धी सेवा पालिकाबाटै प्रदान गर्ने। गाउँमै गाड़ी पुग्न थालेपछि रामेछापका किसानहरूको उत्पादनले पायो बजार। अमेरिकाद्वारा इरान विरूद्धको युद्धमा 38 अर्ब डलर बढ़ी खर्च र सन् 2027 को आईपीएल क्रिकेटको अक्सन भारतमा हुने। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरि विशद प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969 9740269969।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झङ्कार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष 2082-83 अन्तिम सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। सो सार्वजनिक सुनाईमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले गाउँपालिकाले आर्थिक वर्ष 82-83 लागि 61,29,32,392 रूपियाँको बजेट अनुमान गरिएको बताउनु भएको छ। सो अवधिमा संघीय सरकारबाट 32,81,33,068 रूपियाँ, प्रदेश सरकारबाट 6,82,57,170 रूपियाँ, राजस्व बाँडफाँडबाट 9,39,04,499 रूपियाँ र आन्तरिक स्रोतबाट 3,16,59,024 रूपियाँ आमदानी गरेको जनाएको छ। यससँगै कुल 52,19,53,751 रूपियाँ आमदानी भई कुल अनुमानित आएको 84.46% प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। सो सार्वजनिक सुनाई कार्यक्रममा सुनापति गाउँपालिका प्रवक्ता तथा ओडा नम्बर 2 का अध्यक्ष पदम थापा मगरले स्थानीय तहले विकास निर्माणका काम अघि बढाउन जनशक्ति अभाव, बजेट कटौती र नीतिगत जटिलता जस्ता चुनौती सामना गरिरहेको बताउनु भएको छ। गाउँपालिकाको सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै थापा मगरले उपभोक्ता समिति गठन गर्न समेत इच्छुक व्यक्ति नपाइने अवस्था रहेको, गाउँबाट सक्षम र युवा शक्ति बसाई सराईका कारण बाहिरिँदै गएको तथा कृषि उत्पादनको लागत बढे पनि बजार मूल्य

0: न्यून हुँदा ग्रामीण जीवन धान्न कठिन भएको बताउनु भएको छ।
1: सेनापति गाउँपालिकाको आर्थिक वर्ष 82-83 को यो वार्षिक समीक्षा कार्यक्रमका सार्वजनिक सुनाई कार्यक्रमका अध्यक्षता ग्रहण गरिरहनु हुने यसै सेनापति गाउँपालिका अध्यक्ष तथा वक्ता ठुलो कान्छा तामाङज्यू, उपस्थित ज्येष्ठ आसीन प्रमुख प्रशासकीय अधिकारीज्यू, सबै वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, गाउँसभा सदस्यज्यूहरू, ज्येष्ठ आसीन पत्रकार महासंघका अध्यक्ष तथा पूर्व अध्यक्ष लगायत उपस्थित पत्रकारज्यूहरू, त्यस्तै गरी राजनीतिक दल अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति शैलेन्द्र कुमारज्यू, सबै शाखाका शाखा प्रमुखज्यूहरू, सबै विद्यालयका विद्यालय प्र तथा प्रतिनिधिज्यूहरू, लघुवित्तका प्रमुख तथा प्रतिनिधिज्यूहरू, प्रशासनका प्रशासकज्यू र यसै सेनापति गाउँपालिका अन्तर्गत रहनुहुने आदरणीय सम्पूर्ण कर्मचारी मित्रहरू र विशेष गरी प्रश्नकर्ताको रूपमा उपस्थित हुनुहुने वडा नम्बर 4 दाई हुनुहुन्छ, उहाँलाई म सम्झिन चाहे, अरू धेरै देख्दिनँ। तसर्थ यस कार्यक्रममा विशेष गरी यो भूमिका निर्वाह गर्नको निम्ति उपस्थित हुनुहुने आदरणीय सम्पूर्ण व्यक्तित्वमा मेरो व्यक्तिगत तर्फबाट र वडा नम्बर 2 तर्फबाट सबैलाई स्वीकार्न हार्दिक नमस्कार। सबै प्रश्नहरू गाउँपालिकासँग आधारित छन् र वडा नम्बर 2 तर्फबाट मलाई 2 प्रश्न आएको छ, त्यो प्रश्नतर्फ म पहिला जान चाहन्छु र अर्को कुरा एउटा अडियो क्लिप मार्फत भए पनि त्यो प्रश्न आजको कार्यक्रमसम्म ल्याइदिनु हुने प्रश्नकर्तालाई म विशेष धन्यवाद दिन चाहन्छु। यो कार्यक्रममा त्यो एउटा खानेपानीको समस्याको कुरा छ, यो खानेपानीको सडक चाहिँ हामीले वडाबाट विनियोजित बजेटबाट खन्दै गर्दाखेरि त्यो खानेपानीको समस्या बिग्रिएको थियो। मैले उपभोक्ता समितिका सबै पदाधिकारी र खानेपानी उपभोक्ता सबैको टिमलाई मैले राखेर उहाँलाई भनिसकेको छु, भौतिक रूपमा उपस्थिति भएर समस्या समाधान गर्न सक्नुहुन्छ भने उपस्थिति भएर समस्या समाधान गर्नु, यदि सक्नुहुन्न भने बजेटको आवश्यकता छ भने तपाईँहरूले कार्यान्वयनको प्रक्रियामा अगाडि जानु, बजेटको व्यवस्था म गरिदिन्छु भनिसकेपछि उहाँहरू सहमत भएर त्यो प्रक्रियामा अगाडि बढिसक्नु भएको छ। र अर्को यो बालीको कुरा, प्राकृतिक विपत्तिको कारण आएको यो समस्याहरू छ, यो समस्यालाई हामी गाउँपालिका रहेर पक्कै पनि अगाडि समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा हामी जाने प्रतिबद्धता गर्न चाहन्छु। र सेनापति गाउँपालिकाको समग्र विकासको निर्माणको कुरामा त प्रमुख प्रशासकीय अधिकारीज्यूले अति अघि नै विस्तृत रूपमा राखिसक्नु नै भएको छ। अब मेरो चाहिँ गुनासो, अब सबै सेनापति गाउँपालिकावासीलाई म मेरो गुनासो सुनाउन चाहन्छु। हामी शासक होइन सेवकको रूपमा काम गर्ने गरी हामी तपाईँहरूले जुन अनुमोदन गरेर पठाउनु भएको छ, वडाध्यक्ष पद यस्तो रहेछ जहाँ सबैसँग सबै समस्यासँग जुत्नुपर्ने, वकिल पनि बन्नै पर्ने, आवश्यकता हुँदा फाइटर पनि बन्नुपर्ने हो, क्या सबै कुरा पर्नु हुने हुँदाखेरि सबै कुरासँग हामी विज्ञ हुँदैन, छैनौँ पनि हामी, त्यो चाहिँ हामीलाई समस्या छ। त्यसो हुँदाखेरि मेरो गुनासो उहाँहरूलाई यहाँबाट के भन्न चाहन्छु भने साँच्चीकै तपाईँहरूले एउटा काम गर्नको निम्ति हामीलाई पठाउनु भएको छ भने तपाईँहरूले टोल बस्ती जहाँ समस्या छ, जहाँ अप्ठ्यारोपन छ, जहाँ गर्नुपर्नेछ त्यो समस्या हामीलाई हाम्रो आँखाको अगाडि हामीले जहाँ भेट्छ तैँ कुन माध्यमबाट पठाउन सक्नुहुन्छ त्यो पठाइदिनुहोस् म आग्रह गर्न चाहन्छु। त्यसो हुँदाखेरि समस्यासँग हामी डराएर भाग्नको निम्ति आज होइन, हामीले हाम्रो बलबुताले भ्याएसम्म क्षमताले भ्याएसम्म हामी रात दिन नभनिकन काम गर्ने गरी बाचाको साथ काम गर्न आएका हौ हामी। त्यसो हुँदाखेरि हामी काम गर्ने नै छौँ, हाम्रो छोटो कार्यकाल भए तापनि, हाम्रो समय छोटो भए तापनि यहाँहरूले यो अमूल्य समय दिएर हामीलाई उजागर गरिदिनु हुनको निम्ति पनि सबै सेनापति गाउँवासीलाई म अनुरोध गर्न चाहन्छु। समस्या छ हामीसँग, आज केन्द्रीय सरकारले त एउटा नीतिगत ढङ्गले गरेको निर्णयहरू गर्न सक्नु भएको छैन, हामी त्यो जनतासँग प्रत्यक्ष रूपमा रहने कार्यकारी ढङ्गले रहने हामी स्थानीय सरकार, समस्या धेरै छ हामीसँग। आज 3 लाख रुपियाँ पैसा छुट्यायो भने त्यहाँ गएर उपभोक्ता समिति बनाउँदाखेरि उपभोक्ता समिति बस्ने मान्छे छैन, राज्यको नीति फरक छ तर हाम्रो आम उपभोक्ताहरूको समस्या एउटा छ, त्यो समस्यासँग मेल खाने हामीसँग समस्या समाधान गर्नको निम्ति साह्रै कठिन छ। हामीले उपभोक्ता समिति बनाएर तपाईँलाई काम गरिदिनुहोस् भनेर हामी लगभग 10 फोन गरे होला, उहाँले काम गर्न सक्नु भएको छैन, समस्या धेरै छ। जो ऊर्जावान व्यक्ति, जो सबै समस्याबाट समाधान गर्न सक्ने व्यक्तिहरू आज समुदायमा छैनन्, हाम्रो टोल बस्तीमा हाम्रो गाउँघरमा जो व्यक्तिहरू हुनुहुन्छ, धनाढ्य व्यक्तिहरू हुनुहुन्थ्यो, हामी भन्छौँ जग्गा जमिन भएको जमिनदार व्यक्तिहरू हुनुहुन्थ्यो, आज उहाँकै घर ताला लगाएर बन्द भइसक्यो, किनभने उहाँहरू हरेक समस्यालाई आफ्नो छोराछोरी पढाउनको निम्ति, आफ्नो व्यक्तिगत जीवनको निम्ति उहाँहरू जान्ने बुझ्ने हुनुहुन्थ्यो, अलिक पढलेख गरेको हुनुहुन्थ्यो, उहाँहरू कहाँ जानुभयो, काठमाडौँ जानुभयो, सबै उहाँ काठमाडौँमै सुख शयनमा व्यतीत गरिराख्नु भएको छ। कहाँ अड्किनु भयो भने उहाँ जब आफ्नो बुवा आदरणीय आज घर छोड्नुहुन्न, मेरो घर मैले कुर्नुपर्छ भनेर बस्ने व्यक्तिहरू उहाँहरू आमा बुवा हुनेसम्म आउनुभयो। आमा बुवाको मृत्यु पश्चात अथवा घर परिवार शून्य भइसकेपछि उहाँ सबै छोडेर जानुभयो, हामी दुःखको कुरा छ। अझै मलाई लाग्छ यही अवस्था जाँदै गर्ने हो भने अबको 10 वर्ष पछाडि धेरै घरहरू बन्द हुनेवालामा छ, समस्या धेरै छ, हाम्रो आय आर्जनको अवस्था छैन। एक मुरी कोदर उमार्नको निम्ति अथवा एक पाथी कोदर उत्पादन गर्नको निम्ति हामीलाई कति लाग्छ, लगभग हामीले हिसाब गर्यौँ 500-400-500 रुपियाँ लाग्दो रहेछ त्यो तयारी अवस्थामा ल्याउनको निम्ति। तर आज बजारको मूल्य कति छ, 150 रुपियाँ भनेपछि थेक्ने कसरी? आज छोराछोरी पढाउनको निम्ति काठमाडौँ पठाइएको छ, यहाँ खेतीपाती गरेर धान्य गरी कसरी पठाउन सकिन्छ? एक प्लेट मोमो खाँदाखेरि त्यस्तै होटलमा गयो भने 150-200 रुपियाँ हुन्छ, एक पाती कोदो बेच्दाखेरि एक प्लेट मोमो नआउने अवस्था भएपछि अब थेक्छ कसरी? समस्या धेरै छ। हामीले जति मिठा कुरा गरे पनि, जति समस्याकोलाई गर्ने गरी समाधान गर्ने गरी जाँदा पनि हामीसँग ठुलो चुनौतीहरू छ। यो चुनौती पार गर्नको निम्ति साँच्चीकै सामान्य तपाईँले हुने अवस्था छैन, साँच्चीकै केन्द्रीय सरकारले आज त्यो ढङ्गले अगाडि बढाउने गरी जानुपर्ने देखिन्छ। हामी त भनिहाल्ने जनतासँग साँच्चीकै भन्यो भने हामीलाई गाह्रो छ। विकास निर्माणको कुराहरू आइराखेको छ, आज राजनीतिक दलहरूले राजनीतिक भाषामा जति जे गरे तापनि समस्याको समाधानको विषयमा जान सक्ने अवस्था हामी देखिराखेका छैनौँ। हामीले सिफारिस धेरै पठायौँ, त्यहाँ त के जाँदो रहेछ भने पहुँच जाने, साँच्चीकै भन्यो भने आज सार्वजनिक स्थलमा उभिएर बोलिराखेको छु म, कति पर्सेन्ट हो अनि हुन्छ कसरी? हामी जनतासँग साँच्चीकै प्रत्यक्ष घुलमिल भएर हामी काम गर्ने मान्छे समस्या यो हो भनेर हामी लिएर गइराखेका छौँ, प्राथमिकरण गरेर लैराखेका छौँ। उहाँले के भन्नुहुन्छ आशा गर्ने त्यही नै हो, हाम्रो अपेक्षा पनि त्यही हो, हामी केन्द्र सरकारसँग माग गर्ने नै हो नि। हामीले त साँच्चीकै भन्नु पर्दा म आज नेकपा पहिला माओवादी हुँदै गर्दाखेरि जितेको एउटा प्रतिनिधि साँच्चीकै प्रचण्डसँग नजिक छैन, हामीले भने त हाम्रो स्टेप वाइज नेताजीहरूलाई हामीले भनेर राख्ने ल न गरिदिनुहोस् न समस्या यो छ भनेर हामी धेरै पटक घुमिसकेका छौँ। हामी धेरै पटक गयौँ पनि तत्त्व चल्ने कुराहरू क्लियरली छ, एकदम क्लियर छ। कति पर्सेन्ट? 10% आउँछ, कहाँबाट जाने, के गर्ने, कुन माध्यमबाट समस्या यो भोगिराखेको हामी धेरै छ। भनेपछि समस्या सामान्य कुराहरू छैन, आज नीतिगत ढङ्गले सरकारको नीतिगत ढङ्गले जानको निम्ति समस्या छ। हाम्रो सरकारको नीति के छ भने साँच्चीका विकास निर्माणको कुराहरू सबै कुराहरू परिणाममुखी अथवा गुणस्तरको हिसाबले ठिक छ कि छैन भन्दा पनि कागजी रूपमा ठिक छ कि छैन भन्ने कुराहरू प्रावधान छ, त्यसले पनि हामीलाई समस्या छ। हामी वडा अध्यक्षहरू सुन्नु नै हामी भ्रष्टाचारको रातो मसिले लेखेर हामी सुरु गरिसकेका छौँ, पैसा खाएर होइन, रातो कलमले लेखेर नेपाल सरकारको नीतिगत ढङ्गले प्राविधिक हिसाबले त्यो काम ठिक छ कि छैन हामीलाई पनि थाहा छैन। प्राविधिक हिसाबले टेप कति तान्नुपर्छ, कति उचाइ हो, कति लम्बाइ हो, कहाँ के हो हामीलाई के थाहा। तर के हुन्छ भने प्राविधिक तालमेल उपभोक्ता समितिबीचको काठको तालमेल मिल्दैन, त्यसपछि त्यहाँ सुरु हुन्छ त्यहाँबाट ल यसो भन्नुहोस् न उसो भन्नुहोस् हामीले यसो गरिदिनुहोस् न भनेर बढाउँदै गर्दाखेरि हामीले रातो मसिले लिएको ठिक छ यो काम अब त्यो 100 रुपियाँमा के 100 रुपियाँमा सकेको रहेछ भने नि होइन त्यो त 150 लाउँदा पनि ठिक छ भन्यो, 100 रुपियाँमा काम गर्ने सक्ने काम 50 रुपियाँमा लागेको छ ठिक छ भनेर हामीले पठाइदिइसकेका छौँ। क्या त्यसो हुँदाखेरि हामीलाई दुःखको कुरा छ, साँच्चीकै जनताको कार्यकारी भएर बस्नको निम्ति हरेक कुरामा हामीसँग समस्याको समाधान गर्नको निम्ति हामीलाई गाह्रो भइराखेको छ। त्यसो हुँदाखेरि बजेटको पर्याप्त छैन, पहिला सङ्घ परदेशीले पठाउने बजेटको भोल्युमहरू यति धेरै घटाएर पठाएको छ, अहिले हामीसँग समस्या समाधान गर्ने गाह्रो भइराखेको छ। किनभने पहिला बजेट यस्तो आएको थियो, अहिले के गर्छ, किन कम भयो, फलानाको पालामा यस्तो गरेको थियो, तिलानाको पालामा यस्तो गरेको थियो, गर्ने के त हामीले, हामीसँग बजेट छैन भनिसकेपछि समस्याहरू हामीसँग धेरै छ। त्यसो हुँदाखेरि हामीले म यो मञ्चबाट के आग्रह गर्न चाहन्छु भने साँच्चीकै सुनापति गाउँपालिकालाई समृद्ध बनाउने हो भने हामी कर्मचारी जनप्रतिनिधि र आम सुनापतिको जनताहरूबीचको जनसमुदायहरूले एक अर्काको परिपूरक भएर अगाडि बढ्ने वातावरण भएन भने सम्मान कहिले पनि हुँदैन। आज जीवी पोखरीबाट परम आए पनि लगायत अरू कोही आए पनि सुनापति गाउँपालिकामा यही भित्रको जनताहरू जो आए पनि एक्लै अर्कालाई परिपूरक रूपमा काम गर्न सक्ने अवस्था भएन भने हामीले विकास निर्माणदेखि लिएर सुनापतिलाई समृद्ध बनाउनुको निम्ति सम्भावना छैन। त्यसैले गर्दाखेरि समस्याहरू धेरै छन्, त्यो सबै समस्या र चुनौतीहरूलाई पार गर्नको निम्ति हामीले ऐक्यबद्धता गर्दै एक्लै अर्कालाई सहयोग गर्दै जान हामी अति आवश्यक देख्छौँ। तसर्थ यो समस्याको बावजुद पनि हामीले समस्या तिर्साएर होइन, त्यो समस्यालाई समाधान गर्ने गरी हामीले जाने अठोट लिएका छौँ, यो अठोट गर्ने नै छौँ र हामी काम गर्ने नै छौँ।
0: सोनापती गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष दुर्गा प्रसाद चौलागाईले आन्तरिक स्रोतको आर्थिक व्यवस्थापन हुन नसक्दा वडाका पाँचवटा योजना कार्यान्वयन गर्न नसकिएको बताउनु भएको छ। वहाँले आन्तरिक स्रोतमा राखिएका योजनाका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेकोले योजना अर्को आर्थिक वर्षमा सञ्चालन गर्ने निर्णय गरिएको बताउनु भएको छ। वहाँका अनुसार दुईवटा योजनामा सम्बन्धित समुदायकै सहमतिमा रकमान्तर गरी सोही क्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको छ। वडाध्यक्ष चौलागाईले झलुङ्गे चौरी खोला लिफ्ट खाने पानी योजनामा उपभोक्ता समितिमाथि अख्तियारमा मुद्दा परेपछि कार्यान्वयन प्रक्रिया प्रभावित भएको र पछि सामग्री खरिद मार्फत काम अघि बढ़ाउने तयारी भए पनि मूल्य वृद्धिका कारण ठेकेदारले काम गर्न असमर्थता जनाउँदा योजना सम्पन्न हुन नसकेको जानकारी दिनुभएको छ। वहाँले आन्तरिक स्रोतका पाँच योजना बाहेक अन्य अधिकांश योजनाहरू भने सफलतापूर्वक सम्पन्न गरिएको दावी गर्नुभयो।
2: विशेष गरेर गत साल भन्दा यसपालि कम योजनाहरू कारण भए भन्ने गुनासो गर्नुभएको छ। यसमा ऐन कार्ययोजनाहरू प्रस्तुत गर्दा प्रशासकीय अधिकृत सरले भनिसक्नु भएको छ, वडा एकमा पाँचवटा योजनाहरू चाहिँ आन्तरिक स्रोतमा परेको हुनाले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकेनौँ भन्नुभएको छ। खास गरी धेरै योजनाहरू हुन नसक्नुको प्रमुख कारण पालिकाले आन्तरिक स्रोतमा धेरैवटा योजनाहरू विनियोजन गर्यो र त्यसको आर्थिक व्यवस्था हुन नसक्दा हामीले दायित्वमा राखेर काम सम्पन्न गर्नुभन्दा यसलाई अहिले कार्यक्रम अर्को साल गर्ने गरी राख्दा ठिक होला भन्ने बुझाइमा त्यही कार्यक्रम हामी सञ्चालन गर्न सकेनौँ एउटा कुरा। अर्को चाहिँ हामीसँग वडामा भएका योजनाहरूमा केही योजनाहरू केही भन्दैन दुईटा योजनाहरूमा जहाँ हामीले शीर्षक विनियोजन गरेका थियौँ रकम विनियोजन गरेका थियौँ शीर्षक समावेश गरेका थियौँ त्यहाँ उहाँहरूले कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था भएपछि रकान्तर गर्नु पर्यो र रकान्तर हुँदा पनि सम्बन्धित समुदायको उहाँहरूसँगको छलफल पश्चात मात्र गरिएको छ। उहाँले हामी कार्य गर्न सक्दैनौँ भनेपछि अनि त्यसै गरी त्यही समुदायमा या त्योसँग सम्बन्धित जुन साधेको वडा हो त्यही साधेको वडामा नै हामीले दुईटा योजना चाहिँ रकान्तर गरेर कार्यक्रम सम्पन्न गरिसकेका छौँ। त्यस हुनाले त्यसमा पनि कार्यक्रम भएन भन्न मिल्दैन जस्तो लाग्छ मलाई। कार्यक्रम आखिर हामीले सम्पन्न गरेकै छौँ र त्यसमा एउटा प्रदेश अन्तर्गतको झुलुङ्गे चौरी खोला दिस खाने पानी अन्तर्गत एउटा कार्यक्रम हाम्रो सम्पन्न हुन सकेको छैन। यो कार्यक्रम सम्पन्न हुन नसक्नुको कारण चाहिँ झुलुङ्गे चौरी खोला दिस खाने पानीको उपभोक्ता समितिलाई अख्तियारमा मुद्दा परेको छ र त्यो अख्तियारमा परेको उपभोक्ता समितिले काम गर्ने या नगर्ने भन्ने कुरामा हामी केही समय दुविधामा रह्यौं र पछाडि हामीले त्यसलाई के सोच्यौं भने अब यो उपभोक्ता समितिलाई काम गर्न दिनुभन्दा दिस खाने पानीका लागि आवश्यक पर्ने बरु सामग्री खरिद गरौं भन्ने हिसाबले पालिकासँग त्यही किसिमको कुरा भयो र प्राविधिकहरूले गएर स्टेट पनि निकाल्नुभयो। पछि यसको चाहिँ टेन्डर गर्ने अवस्थामा पुग्दाखेरि चाहिँ मूल्य वृद्धि भइसकेको र मूल्य वृद्धि पश्चात जुन बेला जिल्लाको दर रेट छ त्यसमा धेरै नै मूल्यमा फरक पर्ने हुँदा ठेकेदारहरूले त्यो कार्यक्रम गर्नलाई असमर्थन जनाएपछि कार्यक्रम हुन सकेन।
0: सुनापती गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष कुल बहादुर थिङले क्योराने पहिरो प्रभावित बस्ती स्थानान्तरको काम माथिल्लो निकायको ढिला सुस्तीका कारण प्रभावकारी रूपमा अघि बढ़न नसकेको बताउनु भएको छ। अध्यक्ष थिङले वडाले प्रभावित क्षेत्रमा पटक पटक पुगेर राहत वितरण त्रिपाल उपलब्ध गराउने तथा पालिकाबाट प्रति परिवार 15,000 रूपियाँ वितरण लगायतका काम गरेको बताउनु भएको छ। तर भूगर्भविदले वडासँग समन्वय नगरी अध्ययन गर्दा र सम्बन्धित निकायबाट आवश्यक निर्णय ढिलो हुँदा बस्ती स्थानान्तर प्रक्रिया प्रभावित भएको उहाँको भनाइरहेको छ।
3: प्रत्येक सार्वजनिक सुनवाई कार्यक्रममा एकजना हाम्रो कपिल तामाङ भन्ने भाइ हुनुहुन्थ्यो, आज उहाँ छुट्नु भएको रहेछ र हाम्रो बिहानबाट एकजना दाइले प्रतिनिधित्व जनाउनु भयो, धेरै खुसी लागेको छ। यहाँ तीन नम्बर वडाको विषयमा यहाँ साउने केवरानीको कुरो यहाँ आएको छ, यो राष्ट्रिय रूपमा चर्चाको विषय बनेको विषय पनि हो। यो विषयमा हामी स्थानीय तह र अझ विशेष गरेर वडाको तर्फबाट म पटक पटक 50 चोटि पुगिसकेको अवस्था छ र यसमा हरेक खाले रेडक्रसबाट दिने तिरपालको कुरोहरूदेखि लिएर जिल्ला विपदबाट चाहिँ आएको यो ट्रेन्डहरूको कुरो र हामी पालिकाले चाहिँ 15,000 चाहिँ वितरण गरेको कुरोहरू यहाँ धेरै कामहरू चाहिँ गरिएको छ। तर के हो भन्दाखेरि प्रभावकारी र बस्ती स्थानान्तरण गर्नको लागि चाहिँ माथिबाट नै अलिक ढिला सुस्ती भएको र भूगर्भविदहरू पनि यहाँ फिल्डमा आउँदा पनि हामी वडासँग चाहिँ समन्वय नगरिकन आएको कारणले गर्दाखेरि र काम चाहिँ यो ढिला सुस्ती पक्कै पनि भएको छ। यसमा सबैजना पत्रकार देखि लिएर तपाई हामी सबैले यो कामलाई अलि जति सक्दो छिटो घसघस्याउनको लागि पनि सबैले आफ्नो तर्फबाट चाहिँ घसघस्याउनको लागि अनुरोध गर्न चाहन्छु र अरु कुरोहरू लगभग अब सबै कुरा आइसकेको छ। अघि यो 3 करोड टेन्डरको कुरो पनि यहाँ आएको छ। यो पहाडी लोकमार्ग हुँदै केवरानी देउसी चौतारा हुँदै यो मन्दरमयरे भन्ने शीर्षकमा 3 करोड बजेट थियो। यो ठेकदारको लापरवाहीको कारणले गर्दाखेरि असारको चाहिँ लगभग पहिलो हप्तातिर काम गर्छु भनेर आए, त्यसमा फेरि जुन एउटा काम बस्ती पनि एउटा जोखिम बस्ती रहेको र त्यसमा हामी सल्लाहद्वारा चाहिँ काम अगाडि बढाउनु पर्छ भनेर पालिका अध्यक्षज्यू उपाध्यक्षज्यू लगायत म आफै पनि गएर त्यहाँ भेला गरेर सरसल्लाह गर्दाखेरि जुन केवरानी नै बस्तीलाई तपाईँहरूले समाधान गर्न सकेको छैन, यो एउटा चाहिँ जोखिमयुक्त बस्ती हो, अब यसले चाहिँ तपाईँहरूले छुन पाउँदैन, यो चाहिँ जोखिमै हो भन्ने कुरो भइसके पछाडि वास्तवमा चाहिँ बुझ्दाखेरि ठाउँ पनि जोखिमै रहेको कारणले गर्दाखेरि चाहिँ त्यो ठाउँलाई नचलाइकर त्यो बजेटले अन्यत्र ठाउँमा काम सुरु गर्नु भन्ने जुन हामी पालिकाको टिमले नै त्यो सल्लाह दियो, तर ठेकदारले समय छोटो भएको कारणले गर्दाखेरि काम सञ्चालन गर्न सकिएन र ओडाबाट चाहिँ म्याद थपको सिफारिस चाह्यो भन्ने कुरो आइसके पछाडि मैले म्याद थपको सिफारिस गरिएको छु। म्याद थप्यो या थपेन त्यो के हो त्यो त्यति जानकारीमा आएको छैन र अरू सबै अब ठिकै छ। अब जुन गुनासो राख्ने कुरोहरूमा अझ म विशेष गरेर के भन्दछु भने यो पालिकाको केन्द्रमा रहेको ओडा भएको कारणले गर्दाखेरि सार्वजनिक सुनाइमा चाहिँ कोही पनि साथीहरू यहाँ प्रश्न गुनासो राख्न आउनुहुन्न।
0: सुनापति गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष डण्डोप लामाले गाउँपालिकामा अपेक्षित विकास योजना नआएको प्रति असन्तुष्टि जनाउँदै आगामी आर्थिक वर्ष संघ र प्रदेश तहबाट विशेष पहल आवश्यक रहेको बताउनुभयो। वहाँले केवरानी पहिरो प्रभावित बस्ती स्थानान्तर गाउँपालिकाको बजेटले सम्भव नभएको उल्लेख गर्दै संघ र प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। साथै जग्गा वर्गीकरणमा भएका त्रुटिका कारण नागरिकताका जग्गा समेत कृषि क्षेत्रमा वर्गीकृत हुँदा नागरिकले जग्गा खरिद बिक्री गर्न समस्या भोगिरहेको भन्दै तत्काल सम्बोधनको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजीले राख्नुभएको जुन यो जग्गा गुठी र रैतानको कुरा गरेका छौँ, रैतान होइन रैकार हो, यो गुठी बाहेकको जग्गालाई रैकर भनेर बुझिन्छ। यसमा हामीले एकचोटि कार्यपालिकाले निर्णय गरेर गाउँसभाले पास गरेका छ, पास गरेर हामीले मालपुरदेखि लिएर कुन कुन ठाउँमा चिठी पठाउनु पर्ने कुराहरू हामीले पठाइसकेका छ, तर यसको उत्तर आएन। हामीले पठाएको चिठी भयो उत्तर चाहिँ आएको छैन। यो एकदम बराबरी रेसियोमा हुनुपर्थ्यो गुठी र रैकरको चाहिँ मालपुर लिने कुरा, यसमा धेरै विभेद छ। तपाईँको जग्गाहरू छन् हाम्रो बेथानमा धेरै गुठी परिया छ, 2-3-4 अधिकांश जग्गा गुठीमा परिया छ, यो साधिक 2-3-4 त्यो जनताहरूले तपाईँको यो किरोको कारणले गर्दा मालपुतको कारणले गर्दा अहिलेसम्म उहाँहरूले त्यो जग्गा बेच्न सकिएको छैन। किनभने जग्गा कुनै जग्गा चाहिँ 1,00,000 रुपियाँ पर्छ भने त्यसको किरो चाहिँ 2,00,000 किन्नुपर्ने हुन्छ। यस्ता किसिमको समस्याहरू भएको कारणले गर्दा जग्गा चिन्हित भएको छैन। त्यसैले यो स्वाभाविक रूपमा हामीले निर्णय गरेर पठाएको छ, यसको प्रति उत्तर चाहिँ केही न केही दिनमा आउँछ होला। अब त्यसको कपी छ भने ड्राफ्ट कपी छ भने अब राष्ट्रिय स्वतन्त्र पार्टीको साथीले भन्नुभएको छ मलाई त्यो उपलब्ध गरियो भने म सँगमा त्यो कुरा राख मैले त्यो किसिमको चाहिँ गुनासोहरू म उत्तर लान्छु भनेर उहाँले भन्नुभएको छ। उहाँलाई त्यो छ भने तपाईँले हाम्रो प्रशासकीय प्रमुख सरले उहाँलाई दिनुहोला। अर्को कुरो एउटा उठाएको छ, उहाँले के भनिएको छ भने यो बजेट विकास केन्द्रको कुराहरू केही छ भने मलाई भन्नुहोला भनेको छ उहाँले। मैले उहाँलाई सम्झनाको रूपमा बजेट बाँडफाँड हुनुभन्दा अगाडि 2-3 सिफारिस पठाएको थियो तर सम्बोधन भएन। साँच्चीकै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सरकार छ, त्यो सरकारले साँच्चीकै यो सुनापतिको गुनासो सुन्ने हो भने लगभग एउटा वडा एक योजना चाहिँ आउनु पर्थ्यो, त्यो योजना आउन सकिएन। जम्मा यो गुल्सीको बाटो त्यो पनि हाम्रो गाउँपालिकाले सम्पूर्ण रूपमा राखेको थियो, त्यो बाटोको मात्रै आएको छ योजना। त्यो भएको कारणले गर्दा अर्को वर्षहरूमा चाहिँ सभापतिज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिज्यूले विशेष ध्यान
5: पर्छ यो फेरि उहाँले फेरि प्रश्न राख्नुभयो फेरि हामीले फेरि उहाँलाई प्रश्न राख्यो भन्ने हिसाबले नबुझोस् यो एक किसिमको सौहार्दपूर्ण वातावरण चाहिँ तपाईँले बुझिदिनु होला अर्को यो केौरानी बस्तीको कुरा पनि धेरै उठ्यो तपाईँको केन्द्रीय सरकारको हाम्रो डाक्टर मान्यज्यू पनि आउनुभयो यसमा उहाँको पनि नजर पुगेन प्रदेशको मान्यहरूले हेर्नुभयो उहाँहरूको पनि नजर पुगेन गाउँपालिकाको क्षमता भन्दा यो बढीको कुरो हो यो क्षमताले भ्याउँदैन तपाईँको यो बस्तीहरूको स्थानान्तरण गर्नको निमित्त हाम्रो गाउँपालिकाको बजेटले भ्याउँदैन यसलाई त प्रदेश सरकारले विशेष लिनु पर्थ्यो संघको सरकारले लिनु पर्थ्यो यो विषयमा अलि चासो कम भएको जस्तो बाहिर लेखिएको छ मिडियाले लेखेको छ कता कता लेखेको छ यो यसको कुनै सम्बोधन भएन भनेर केौरानी पहिरोको बस्तीको त्यो भएको कारणले गर्दा सबै तपाईँको संघ प्रदेशको चाहिँ मान्यज्यूहरू आउनु भएको छ उहाँहरूबाट पनि सम्बोधन भएको छैन यो कुरोमा हामी सबैले चासो लिनुपर्छ गाउँपालिकाले पनि त्यो विषयमा राम्रैसित चाहिँ हामीले पहिचान गरेर चाहिँ हामीले काम अगाडि बढाएको छ यो विषयमा अब थप हाम्रो अध्यक्षज्यू र प्रशासकीज्यूले राख्नुहुने अर्को राख्नै पनि विषय थियो बिहानको दाजुभाइहरूले मलाई भनेको व्यक्तिगत रूपमा भनेको मन तर यहाँ आएर हाकाहाकी भन्नु पर्थ्यो त्यो जग्गा वर्गीकरण एकदमै बिग्रेको छ हामीले जब जग्गा वर्गीकरणको निमित्त पछि संशोधनको लागि पनि पन्ध्रौं दिन हामीले संशोधन माग गर्यो जनताहरूलाई कुन कुन ठाउँमा बिग्रेको छ के भएको छ है संशोधनको लागि आइदिनु होला भनेर हामीले सूचना जारी गर्यो त्यो सूचनाभित्र आएर पनि केही न केही जनताहरूले त्यो संशोधनको लागि संशोधन गरेका छ तर संशोधन भएर आएको छैन अहिले तपाईँको आठ आना चार आना भएको चाहिँ जग्गाहरू पुरै कृषिमा परेका छ त्यो जग्गाहरू हामीले बेच्न सकिँदैन किनभने जग्गा वर्गीकरणको कारणले गर्दा चार पनि भन्दा माथि मात्रै कृषि जग्गा चाहिँ त्यो चित्तकार हुन्छ
0: सोनापति गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष चित्रबहादुर मानन्दले गाउँपालिकामा अपेक्षा अनुसार विकास योजना नपुगेको भन्दै आगामी वर्षमा संघीय तथा प्रदेश सरकारसँग जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ त्यस्तै जग्गा वर्गीकरणमा भएको त्रुटिका कारण साना घडेरी समेत कृषि क्षेत्रमा परेको र त्यसले नागरिकलाई जग्गा किनबेच गर्न समस्या भएको उल्लेख गर्दै उहाँले सम्बोधन प्रक्रिया शीघ्र टुंग्याउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो
2: चाहे जुनसुकै कार्यक्रममा होस् विद्यालय व्यवस्थापन समिति गठन गर्ने होस् विद्यालयमा अभिभावक भेला होस् बोलायो भने कहिले पनि उपस्थित हुँदैन अभिभावक पछि गुनासो कहाँ गर्छ भने बाहिर होटेलमा कुनै ठाउँमा गफ हुने बेला कुनै काज कल्याण पर्यो भने त्यहाँ चाहिँ कुरा गर्नुहुन्छ त्यसैले यो व्यवस्था भयो भने चाहिँ मात्रै उहाँहरू आउँछ होला भन्ने मलाई लाग्छ र मलाई प्रश्न त धेरै छैन यी कुराहरू मैले राख्दै मलाई एउटा कुरा अघिल्लो साधन सुनाइमा पालिका अध्यक्षले जवाब दिइसकेको कुरा उठाएको छ विद्युतको विषयमा विद्युतको पैसा विद्युत विस्तार गर्दाखेरि उठाएको पैसा फिर्ता गर्छु भनेको चाहिँ गरेन भन्ने कुरा उठाएको छ त्यसमा मैले भन्नै पर्छ भनेर लगाएर मैले अघिल्लो साह्रो सुनाएको मैले भनिनँ पालिका अध्यक्ष सबै कुराहरू बताएको थियो उहाँले बताइसक्नु भएको छ यस विषयमा तर थोरै म भन्न चाहन्छु हरेक काम गर्दाखेरि चाहे सड़क होस् चाहे विद्युत हो विस्तार गर्दै जाँदाखेरि अपुरो र अधुरो भइसकेपछि अब हामी पनि केही रकम हाल्ने र चाहिँ छिटो बाल्ने र छिटो सड़क पुर्याउने भनेर चाहिँ त्यहाँ समुदायहरू लाग्छन् त्यसो हुँदाखेरि उहाँले केही पैसाहरू उठाएर लगानी गरेको थियो त्यो पैसा चाहिँ प्रक्रियाले नमिल्ने फिर्ता गर्नलाई भनेर पालिका अध्यक्षले उहाँ अध्यक्ष हुने वडा चाहिँ हुने कार्यकालको कुरा हो उहाँले अस्ति नै बताइसकेको हुँदाखेरि म यति मात्र भने र यहाँ दुईटा कुरा उठेको छ एउटा विद्युतको महसुलमा महिनै पछि हुनुपर्ने दुई महिनासम्मलाई यसलाई थाती राखेर बिल जोड्दाखेरि चाहिँ हामीले महसुलमा हर्जाना र जरिवाना तिर्नु परेको छ भन्ने कुरा उठाएको रहेछ त्यसमा चाहिँ मैले के भनेको थिएँ भने मैले हरेक पटक म कुरा उठाउँछु सुनापति गाउँपालिकाको विद्युत चाहिँ छुट्टै पाटो हुँदो रहेछ उहाँको अफिसबाट जसरी सञ्चालन गरेको छ त्यसरी मात्रै उहाँहरू चलाउनु हुँदो रहेछ पालिकासँग सम्बन्ध नरहेको जस्तो कति 5,000 जति त्यहाँको चाहिँ कर्मचारी हुनुहुन्छ होला ती सबै कर्मचारी चाहिँ त्यहाँको कार्यालय प्रमुख बाहेक वार्ड नम्बर 4 मात्रै त्यसो हुँदाखेरि उहाँहरूको काम गर्ने शैलीमा अलिकति तालमेल नमिलेको जस्तो कुनै पनि हावाहुरी र ठूलो वर्षात भइसकेपछि चाहिँ विद्युतको लाइन चाहिँ केही समस्या भएर बोल्दैन त्यो बेलामा चाहिँ हामीले फोन गर्दाखेरि त 4 मात्रै कर्मचारी हुँदाखेरि त उहाँहरू हतपत आइपुग्न नसक्यौँ त्यसो हुँदाखेरि किन यसो भयो त भन्दाखेरि अब आज त हामी फला ठाउँमा थियौँ भनेपछि उहाँले एउटा गाडी लिएर जानुहुन्छ सबै गाडीमा मात्रै हुन्छ गाडी आएपछि मात्रै आउनुहुन्छ त्यसो हुँदाखेरि चाहिँ समस्या भएर केही गुनासोहरू वडामा पनि आउँछ त्यसैले उहाँहरूको यो कर्मचारी चलायमान गर्नको लागि सकेसम्म चाहिँ सबै वडामा वडागत रूपमा जिम्मेवारी दियो भने चार नम्बर वडामा कसले हेर्ने, पाँचमा कसले हेर्ने, एकमा कसले हेर्ने भन्ने कुरा उहाँहरू जिम्मेवारी दियो भने त्यो ठाउँमा तत्काल पुग्छ कि भन्ने मैले यो कुरा बेला बेला त्यो विद्युत प्राधिकरणमा मैले कुरा गरिरहेँ। त्यो विषयमा पालिकाले पनि केही पहल गर्नु पनि पर्छ, गरेको पनि छौँ। अर्को सड़कको विषयमा कुरा उठाएको छ, त्यो चाहिँ अत्यन्तै राम्रो कुरा। नाली बिनाको सड़क त बिग्रिने नै हो, हामी पनि नाली सहितको सड़क निर्माण गर्नुपर्छ भनेर लागिरहेका छौँ। पालिका लागेको छ, वडा लागेको छ, हामी सबै समुदाय लागेकै छौँ। तर बजेटको कारणले गर्दाखेरि नाली व्यवस्थापन गर्ने समस्या, नाली व्यवस्थापन गर्नको लागि त त्यहाँ चाहिँ हिमपाइपदेखि लिएर त्यहाँको चाहिँ मेसिनरी वाल लगाएर त्यसपछि नाला व्यवस्था गर्नुपर्छ अनि मात्रै हुन्छ। त्यो गरेर पनि त्यो नाला कहाँ लगाएर चाहिँ व्यवस्थापन गर्ने समस्या त्यहाँनिर छ। अहिले यो कच्ची सड़कमा चाहिँ नाला व्यवस्थापन गर्नको लागि सामान्य बजेटले सम्भावना छैन। त्यसो हुँदाखेरि फेरि त्यो पनि थोरै नाला बनाएर पठाइदिउँ न भन्दाखेरि कसको बारीमा जान्छ त? अब एकजना कुनै न कुनै व्यक्तिको बारीमा जान्छ। खबरदार, अब यो पानी चाहिँ मेरो बारीमा पठाउन पाइँदैन, यो नाला व्यवस्थापन नगरेसम्म भनिसकेपछि हामीले त्यो काम पनि गर्न सकेको अवस्था त छैन। त्यसो हुँदाखेरि त्यो नालाको पानी सरासर बग्ने भनेको बाटामै हो।
6: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका पाँचवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401332 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
6: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको पशुपंक्षी विकास शाखा, कृषि विकास शाखा र उद्योग तथा राजस्व शाखा मार्फत एक वर्षभरि भएका कामहरूका बारेमा प्रगति प्रतिवेदन सुन्नेछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: सबैभन्दा पहिले पशुपंक्षी विकास शाखाको कार्यक्रम प्रस्तुतिका लागि म शाखा प्रमुख वरिष्ठ पशु चिकित्सक वरिष्ठ पशु विकास अधिकृत सदीय काजी शेर्पा।
3: आर्थिक वर्ष 82-83 पशुपंक्षी तथा मत्स्य विकास शाखाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने अनुमति चाहन्छु। समग्रमा पशु स्वास्थ्य क्षेत्रमा 3 विषयलाई हामीले क्षेत्रगत रूपमा विशेष ध्यान दिने गरेका छौँ। पशु स्वास्थ्य, पशु आहार र नस्ल सुधार, यी कुराहरूलाई हामीले विशेष गरी मध्यनजर गरेर बजेट विनियोजन हुने गरेको छ। अब यो पशुपंक्षी तथा मत्स्य विकास शाखाको नीतिगत र कुराहरू हामीले रातो किताबमै उल्लेख गरिसकेको हुनाले म यी नीतिहरू पढ्न चाहन्न। र विषयगत र क्षेत्रगत रूपमा चाहिँ नगरले गत आर्थिक वर्षमा 40 लाख बजेट विनियोजन गरेको थियो, जसमा हामीले 33,88,000 खर्च गर्न सक्यौँ र त्यसमा हामीले 84.7% वित्तीय प्रगति भएको छ। त्यस्तै गरी प्रदेश तर्फमा हाम्रो एउटै मात्रै उत्पादनमा आधारित अनुदानमा दुधमा अनुदान 5 लाख सशर्त अनुदान प्राप्त भएको थियो, त्यसमा हामीले 100% नै प्रगति हासिल गर्न सकेका छौँ। सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत हामीलाई 16,80,000 पैसा प्राप्त भए तापनि हामीले सङ्घीय बजेट हामीले खर्च गर्न सकेनौँ। नीतिगत कुरा र हामीले पटक पटक सूचना निकाल्दा पनि बाख्रा पकेट कार्यक्रमको नयाँ पकेट विस्तार गर्नुपर्नेमा त्यसमा चाहिँ कार्यविधि अनुसार प्रस्ताव पेश हुन नसकेकोले यो 15 लाख बजेट फ्रिज हुन गयो। यसमा म आफै त्यस राष्ट्रिय प्रधानमन्त्री आधुनिकरण कार्यालयमा पुगेर गत वर्ष बजेट नपरेको र यो आर्थिक वर्ष हालिदिनु परेको म आफैले अनुरोध गरेर पैसा त राख्न लगाएँ, तर हिमाली भेगमा 600 बाख्रा चाहिँ एउटै क्षेत्रमा पकेटको रूपमा विस्तार गर्नुपर्ने भएकोले हामीलाई यस्तो फर्म पनि दर्ता भएको हुनुपर्ने र बाख्राको सङ्ख्या पनि 600 पुग्नुपर्ने भएकोले नीतिगत र कार्यविधिले गर्दा हामीले त्यो कार्यक्रम छरपष्ट रूपमा सम्पूर्ण वडामा गर्न नसक्ने भएकोले एउटै क्षेत्रमा पकेटको रूपमा विस्तार गर्नुपर्ने भएकोले हामीले त्यसलाई खर्च गर्न सकेनौँ। र क्षेत्रगत रूपमा विभिन्न कार्यक्रम हामीले यो वर्ष सञ्चालन गरेका छौँ। पशुपन्छी उपचारमा हामीले 1,27,319 पशुहरूलाई विभिन्न खालको रोगको उपचार, मेडिकल उपचार गरेका छौँ। त्यस्तै गरेर वन्यकरणमा साढे बोकामा चाहिँ हामीले जम्मा 2,118 पशुहरूमा चाहिँ हामीले वन्यकरण सेवा पुर्याएका छौँ। त्यस्तै गरी प्रयोगशालामा हामीले गोबर मात्रै परीक्षण गर्छौँ, 83 स्याम्पल परीक्षण गरेका छौँ। त्यस्तै गरी महामारी रोगतिर चाहिँ हामीले विभिन्न रोगहरूको खोप कार्यक्रम हुन्छ, जसमा हामीले चाहिँ आफ्नो खर्च नगरिकन परदेशबाट चाहिँ खोप उपलब्ध गराउने र प्राविधिक खर्च मात्रै हामीले केही खर्च मात्रै गरेका छौँ। हामीले रेबिजमा हामीले 640 कुकुरहरू खोप लगाएका छौँ। कुकुरको सङ्ख्या घटाउनु पर्यो, सन् 2030 चाहिँ हामीले रेबिज रोग उन्मूलन घोषणा गर्नुपर्ने भएकोले हामीले कुकुरहरूको सङ्ख्याहरूलाई चाहिँ घटाउन लागि वार्षिक रूपमा चाहिँ वन्यकरण सेवा सञ्चालन गर्दै आएका छौँ र त्यसमा हामीले 154 कुकुरहरूमा चाहिँ वन्यकरण गरेका छौँ। यो सब पिपिआरमा 25,500 बाख्राहरूको खोप लगाएका छौँ। फोरेप 6000 र लम्की स्किन हामीले 5000 पशुहरुमा चाहिँ यो लगाएका छौं। त्यस्तै गरेर पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर भनेर एक किलो घुम्ती शिविर सञ्चालन गर्छौं। हामीले त्यसमा हामीले गोठ गाउँमा एउटा र वडा नम्बर 8 भएरीमा एउटा शिविर सञ्चालन गर्दै दुईवटा शिविर सञ्चालन गरेर हामीले स्वास्थ्य पशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेका छौं। त्यस्तै गरेर हामीले यस आर्थिक वर्षमा असल अभ्यास अन्तर्गत गोठ सुधार कार्यक्रमको लागि हामीले 10 लाख बजेट विनियोजन गरेका थियौँ र हामीले सुरुमा 9 वटा गोठ सुधार गर्नको लागि सम्झौता भए तापनि 7 नम्बर वडाको 2 जनाले अन्तिम अवस्थामा विभिन्न कारणले इन्धन र माल सामानको सामग्रीहरूको मूल्य बढेको कारणले सम्झौता रद्द गर्नुभयो। त्यसो गरेर हामीले 7 वटा मात्रै गोठ सुधार गर्न सकेका छौँ र त्यसमा हामीले 1-1 लाख लागत साझेदारी 50% लागत साझेदारी गोठ सुधार गर्ने भएकोले हामीले 7 वटा गोठ सुधार गरेका छौँ र जसमा हामीले 1-1 लाख अनुदान उहाँहरूको खातामा पठाएका छौँ। त्यस्तै गरेर संघीय सरकार प्रदेश सरकारबाट दुधमा अनुदान भनेर 5 लाख बजेट विनियोजन भएको थियो, प्राप्त भएको थियो। हामीले जम्मा 48 जना किसानहरूमा 1,78,571 लिटर दुधमा 2.80 रुपियाँको दरले 5 लाख अनुदान किसानकै खातामा हामीले हालिदिएका छौँ। हामीले दुध त हाम्रो 2 लाखभन्दा बढी डेरीमा बिक्री गरेको देखिन्थ्यो, तर पनि उहाँहरूले हामीले सूचना निकालेर अनुदानको लागि चाहिँ प्रस्ताव पेस गर्नुहोस् भन्दाखेरि उहाँहरूको कस्तो थियो भने कसैको 10 लिटर, कसैको 15 लिटर, कसैको 20 लिटर मात्रै भएकोले उहाँहरूले चाहिँ आउँदा जाँदामै त्यो पैसा खर्च हुने जस्तो देख्नु भएकोले उहाँहरूले त्यो कुरा गर्नु प्रस्ताव नै पेस गर्नु भएन। त्यस भएकोले हामी 48 जना किसानहरूले मात्रै दुधमा अनुदान दिएकोले हामीले 2.80 रुपियाँले दिन सकेका छौँ। हुन त हामीसँग बजेट भइदिएको भए 5 रुपियाँसम्मले अनुदान दिए भन्छ कार्यविधिले, तर हामीसँग बजेट अभावको कारणले 2.80 रुपियाँले यो साल त्यो रकम विनियोजन गरेका छौँ। त्यस्तै गरेर हामीले 1 वडा 1 उत्पादन अन्तर्गत बाख्रा पकेट कार्यक्रम हिमगङ्गा वडा नम्बर 4 सञ्चालित छ। यसमा चाहिँ हामीले त्रिपक्षीय सम्झौता गरेर नगर किसान र प्रदेश सरकार त्रिपक्षीय सम्झौता गरेर यो कार्यक्रमले सञ्चालन गरिरहेको छ 5 वर्षको लागि। यो आर्थिक वर्षमा 35 जना किसानहरूले चाहिँ गोठ सुधार र उन्नत जातको बोका र बाख्रा खरिद गरेर जम्मा 35 जना किसानहरू सहभागी हुनुहुन्छ। उहाँहरूले जम्मा 621 वटा बाख्राहरू पाल्नु भएको छ र गोठ सुधार र फोर सुधार गरेर 55,81,778 रुपियाँ चाहिँ उहाँहरूले प्राप्त गर्नुभएको छ अनुदानको रूपमा। उहाँहरूको कन्ट्रिब्युसन 20% छ, नगरको 20% र 40% प्रदेश सरकारको कन्ट्रिब्युसन छ र यो आर्थिक वर्षमा त्यो कार्यक्रम निरन्तर चाहिँ चलिरहेको छ। यसरी हाम्रो नीतिगत समस्या छ, पशु स्वास्थ्यको क्षेत्रमा धेरै समस्या। हामीले खाने बेलामा त त्यही पशुकोबाट उत्पादित वस्तुहरू साह्रै मिठो लाग्ने, तर त्यो क्षेत्रमा काम गर्न किसानलाई पनि अप्ठ्यारो, प्राविधिकलाई पनि अप्ठ्यारो। त्यो क्षेत्र अलि नीतिगत रूपमा नै समस्या छ र यसलाई सहजीकरण कसरी गर्ने भन्ने कुरामा हामी आफैलाई नीतिमा एउटा कुरा हुन्छ र व्यवहारमा अर्को कुरा हुन्छ। भौगोलिक विकटता छ, अब हामी मान्छेको स्वास्थ्यको क्षेत्रमा चाहिँ एम्बुलेन्स घर घर पुगेर ल्याउने काम गर्छौँ भने हामी चाहिँ प्राविधिक आफै त्यहाँ जानुपर्ने अवस्था छ। यो भौगोलिक विकटता छ, अब स्रोत व्यवस्थामा एकदमै अभाव छ, पशुमा आधारित व्यवसायहरू सञ्चालन नहुनु, अब बेलामा प्राविधिकहरू सेवा नपुग्नु र गोठ सुधार गुणस्तर नियन्त्रण कुराहरूमा चाहिँ एकदमै समस्या छ यो क्षेत्रमा। अनि अब महामारीको कुरा आउँछ बेला बेलामा, त्यस्तै गरी जलवायु परिवर्तन छ र हुँदा हुँदैको बाख्रा फर्म अथवा गाई फर्म छोडेर पेसै परिवर्तन गर्ने यो पेसाबाट चाहिँ आजित भएर कहिले उत्पादन नहुने, कहिले महामारी रोग लाग्ने, कहिले उत्पादित वस्तुको मूल्य नपाइने भएकोले यो पेसाबाट चाहिँ मान्छेहरू दिन प्रतिदिन पलायन हुन थालेका छन्। त्यस्तै गरी भौतिक पूर्वाधार, अब किसानको घरमा गोठ राम्रो हुँदैन र राम्रो गोठ नभइसकेपछि त्यहाँबाट उत्पादित दुध पनि दूषित नै हुन्छ। त्यो भएकोले राम्रो मासु, राम्रो दुध, राम्रो अण्डा उत्पादन गर्नु भौतिक पूर्वाधार नै मुख्य कुरा हो, तर हामीले यसमा हेर्न सकिरहेको अवस्था छैन र जनचेतनाको अभाव। अहिले मुख्य समस्या हामी कहाँ आउने किसान के भन्छ, सोझै यो औषधि दिनुहोस् भनेर आइपुग्नुहुन्छ। हामीले चिनेर रोग चिनेर औषधि दिनै पर्दैन, अनि तपाईँको पशुलाई यो औषधि खुवाउनु पर्छ भने उहाँहरू रिसाउनुहुन्छ, मैले मागेको चाहिन्छ, यो खालको समस्या। अनि छिटोभन्दा छिटो घरमै गएर सेवा दिनुपर्ने अवस्था, र अर्को हाम्रो बाध्यताकारी अवस्था के छ त 9 बजे कार्यालयमा हाजिर हुनुपर्ने, दिनभरि कुर्सीमै बस्नुपर्ने, र किसानको घरमा लडीमरी जतिसुकै उपचार गरे पनि कुर्सीमा देखिएन भने हामीले स्पष्टीकरणदेखि लिएर कारवाहीदेखि लिएर हरेक कुरा भोग्नुपर्ने यो समस्या एकदमै छ। र त्यस्तै गरेर समन्वयमा अभाव छ, किसानहरू हामीसँग समन्वय गर्नुहुन्न र समन्वय कहाँ गर्नुहुन्छ त सोझै हामीसँग आए त त्यो अलिक छिटो हुन्थ्यो नि. कता कता घुम्नुहुन्छ, मधेस त खोज्दै जानुहुन्छ. त्यो भएकोले त्यतिखेर समाज के हुन्छ त रोग अलिक बढी जगड्डी अवस्था अनि रोगले अलिक अब यसै त पशुहरूलाई हामीले थाहा पाउने बेलासम्म त धेरै नै रोग चाहिँ 90% प्रभावित भइसकेको अवस्था अनि उहाँहरूले फेरि कता कता गएर आइपुग्दा त हामीसँग आउँदा निकै अप्ठ्यारो अवस्था हुने र त्यो भएकोले छिटो छरितो समन्वय भयो भने उपचार सेवामा चाहिँ अलिक छिटो उपचार गर्न सकिन्थ्यो भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु. हस्त धन्यवाद.
2: म यसपछिको प्रस्तुतिका लागि हाम्रो कृषि विकास शाखाका अहिले शाखा प्रमुख हुनुहुन्छ प्राविधिक सहायक अनिल टोकायाज्यू, म उहाँलाई आमन्त्रण गर्दछु अत्यन्त छोटो र मिठो प्रस्तुतिका लागि.
4: मैले समग्र प्रगतिको समग्रतालाई यहाँ अलिकति दर्शाउन चाहे. वित्तीय प्रगतिको कुरा गर्दाखेरि 78.92% हासिल हुन पुगेको छ भने बौद्धिक प्रगति चाहिँ करिब 95% हुन पुगेको छ. विशेष हाम्रो कुल विनियोजित बजेट चाहिँ 59,20,000 मध्येबाट हामीले 46,71,910 मात्र खर्च गरे पनि नगरपालिकाको चाहिँ प्राविधिक तथा निर्वाचन सम्बन्धी अवरोधलाई छिर्दै हामीले 95% चाहिँ भौतिक लक्ष्य हासिल गर्न सफल भएका छौँ. यो तथ्याङ्गले कृषि विकास शाखाको चुस्त आर्थिक अनुशासन र कार्यकुशलतालाई पुष्टि गर्दछ. यो हाम्रो कृषि विकास शाखाले चाहिँ विशेष यो रणनीतिक रूपरेखामा कृषि विकासको योजनालाई हामीले चाहिँ विशेष 7 हामीले मैले क्रिएट गरेको छु र यसमा चाहिँ विशेष यो तथ्याङ्क अध्यावधिकको कार्यक्रम छ. यसमा चाहिँ हामी डिजिटल कृषि प्रणालीको जग हामीले खडा गरेका छौँ र त्यसै गरी अर्को भनेको किसान सूचीकरण भनेको छ. हामी शून्य लागतमा चाहिँ हामीले अभिलेख व्यवस्थापनको काम सम्पन्न गरेका थियौँ र हाम्रो अर्को भनेको सिड किट वितरण भनेको छ, जसमा हामीले मौसमी तथा बेमौसमी तरकारीका किट बिउ हामीले यो एकीकृत घुम्ती शिविर मार्फत हामीले वितरण गरेका थियौँ र त्यसै गरी हाम्रो भनेको अर्को सिँचाइ पोखरी भनेको छ, 12 महिना सिँचाइ सुनिश्चित र लागत साधिदिएर हामीले कार्यक्रम गरेका थियौँ र अर्को भनेको हाट बजार भनेको छ, स्थानीय उत्पादनको व्यवस्थित बजारीकरण गर्नको लागि हामीले चाहिँ यो हाट बजारको ट्रस्ट निर्माणको काम गरेका थियौँ. अर्को भनेको प्रविधि हस्तान्तरण भनेको अपरोधा अवसर रूपमा गरी कृषि मेलाको विकल्प भनेको चाहिँ हामी यसलाई अलिकति विस्तृत रूपले अगाडि हेर्नेछौँ र रैथाने बाली प्रबन्धनमा हामीले स्थानीय पोषण र सम्पदाको संरक्षण विशेष गरी चाहिँ खाद्य तथा पोषण संरक्षणमा रैथाने बालीको महत्त्व सम्बन्धी कुरालाई अलिकति दर्शाउने कार्यक्रम भएको थियो. विशेष गरी हामीले घुम्ती शिविर तथा सार्वजनिक सुनाइमा र सेट किट वितरण हामीले विशेष गरी यो भङ्गेरी र हामीले गोठगाउँमा दुईपटक हाम्रो चाहिँ घुम्ती शिविर भएको थियो, जसमार्फत हामीले यो मिनी किट किसानहरूलाई वितरण गरेका थियौँ. काँक्रो, फर्सी, लौका, घिरौला, बोडी, काउली, बन्द लगायत अन्य जातका बिउहरू हामीले वितरण गरेका थियौँ, जसबाट लाभान्वित घरदुरी चाहिँ 800 किसानहरू प्रत्यक्ष चाहिँ लाभान्वित हुनुभएको थियो. यसको वित्तीय अवस्थालाई अलिकति हेर्दाखेरि चाहिँ कुल विनियोजित बजेट चाहिँ हाम्रो 4,00,000 रुपियाँ रहेको थियो भने खर्च चाहिँ हाम्रो 3,46,262 खर्च 86.57% वित्तीय प्रगति हासिल हुनुभएको थियो. भौतिक प्रगतिको कुरा गर्दाखेरि निर्धारित लक्ष्य चाहिँ पूर्ण रूपमा सम्पन्न भएकोले हाम्रो भौतिक प्रगति पनि 100% हुनुभएको थियो. कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रम यो विशेष गरी जिपिएसमा आधारित डिजिटल घरदैलो तथ्याङ्क सङ्कलन गरेका थियौँ. हामीले किसानको घरदैलोमा पुगेर हामीले जिपिएसको माध्यमबाट हामीले चाहिँ यो अनलाइन प्रणाली जुन यो जिपिएसको माध्यमबाट हामीले चाहिँ मन्त्रालयमा हामीले किसानहरूको डाटालाई अत्याधिक गरेर हामीले प्रविष्ट गरेका थियौँ. त्यसै गरी 1 वडाबाट हामीले 135 घरदुरीबाट र 3 वडाबाट चाहिँ हामीले 244 घरदुरीबाट र 4 वडाबाट चाहिँ 193 घरदुरी, 5 134 र 7 183 र 8 216 घरदुरीबाट हामीले चाहिँ यो तथ्याङ्क लिएका थियौँ. यो उता साइडको चाहिँ हाम्रो तथ्याङ्क लिएको एउटा रिपोर्ट हो. कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हामीले जम्मू अध्यावधिक चाहिँ 1,005 घरदुरीबाट हामीले यो तथ्याङ्क लिएर प्रविष्ट गरेका थियौँ. यसको वित्तीय अवस्थालाई हेर्दाखेरि चाहिँ कुल विनियोजित बजेट चाहिँ 70,000 रुपियाँ रहेको थियो भने हामीले खर्च चाहिँ यसमा चाहिँ 52,800 रुपियाँ खर्च भएछ. 75.13% चाहिँ वित्तीय प्रगति हासिल हुनुभएको थियो. भौतिक प्रगति हामीले चाहिँ विशेष मन्त्रालयले चाहिँ यो योवटाबाट चाहिँ यतिवटा घरदुरीबाट चाहिँ यो तथ्याङ्क सङ्कलन गर्ने भन्ने जुन क्राइटेरिया पाएको थियो हामीले त्यो क्राइटेरियालाई हामीले चाहिँ कुरा गरेका थियौँ. अरू कुनै निर्माण प्रगतिको कुरा गर्दाखेरि हामीले यो रामेछापको कृषि हाट बजार व्यवस्थापनको लागि हामीले ट्रस्ट निर्माणको काम सम्पन्न भएको छ हाम्रो. विशेष गरी यसको चाहिँ कुल बजेट चाहिँ 35,00,000 रुपियाँ रहेको थियो. नेपाल सरकार समानीकरण 15,00,000, सशस्त्र अनुदान 20,00,000 गरी जम्मा चाहिँ हाम्रो खर्च 35,00,000 भएको चाहिँ 27,63,826 वित्तीय प्रगतिको कुरा गर्दा 78.97% यसको वित्तीय प्रगति हुन गएको थियो भने भौतिक प्रगति लगभग 100%। यो व्यवहारिक कृषि हाट बजारको लागि चाहिँ विशेष चाहिँ हामी प्रश्न निर्माण गरेका थियौँ। कृषकको मागमा आधारित साझेदारी कार्यक्रम सिँचाइको उदाहरणको यो खास 50% लागत साझेदारीको कार्यक्रम हो, जसमा हामीले 4 प्लास्टिक पोखरी र 11 सिमेन्ट पोखरी हामीले निर्माण गरेका थियौँ। यो चाहिँ लाभान्वित कृषक चाहिँ 15 र वित्तीय अवस्थाको लागि टोटल चाहिँ 7 रुपियाँको चाहिँ बजेट खर्च चाहिँ यसको 514,011 खर्च भयो, 73.13% चाहिँ यसको चाहिँ वित्तीय प्रगति हुन गएको थियो, जसमा हामीले यो 4 प्लास्टिक पोखरीमा हामीले 20,000 गरेर लागत 50% लागत साझेदारीमा चाहिँ 20,000 हाम्रो सम्झौता भएर यो कार्यक्रम कार्यान्वयनमा भएको थियो भने यो हाम्रो सिमेन्ट पोखरीमा चाहिँ करिब 50,000 करिब 1,00,000 कार्यक्रम भएर सम्पन्न भएको थियो। यो अवरोधको रणनीति के हो? कृषि मेला हाम्रो जुन कृषि मेला हुने भनेर हाम्रो चाहिँ नीति तय भयो र यो प्रतिनिधि सभाको आचरण संहिताले गर्दाखेरि चाहिँ हाम्रो यो स्थगित हुन पुग्यो र त्यसबाट हाम्रो बजेटलाई किन हामीले रकमान्तरण गरेर चाहिँ प्रविधि हस्तान्तरण गरेका थियौँ। यो 5,00,000 रुपियाँ यो कृषि मेला प्रदर्शनीको लागि बजेट र कृषि मेला सञ्चालन गर्नुपर्छ भनेर विभिन्न किसिमका तालिम के समन्वयात्मक छलफलहरू गोष्ठीहरू भयो, त्यसमा हाम्रो 19,320 रुपियाँ चाहिँ तयारी खर्चमा खर्च भएको थियो भने प्रतिनिधि सभाको निर्वाचन सहित आचार संहिता चाहिँ लागू भइसके पछाडि यो स्थगित हुनु पर्यो र बजेटलाई हामीले रकमान्तरण गरेर चाहिँ उद्योग शाखामा 3,00,000 रुपियाँ चाहिँ राजस्व तथा उद्योग शाखामा हामीले रकमान्तरण गरेर चाहिँ प्रविधि हस्तान्तरण कार्यक्रम हामीले यसको कार्यान्वयनमा ल्याएको थियौँ। त्यसरी वित्तीय प्रगतिको कुरालाई हेर्दाखेरि यो रैथाने बाली प्रबन्धन हाम्रो सङ्घीय सशक्त कार्यक्रम थियो, विशेष गरी चाहिँ हामीले रैथाने बाली प्रबन्धन अन्तर्गत चाहिँ हामीले 9 वडामा चाहिँ खाद्य तथा पोषण सुरक्षामा अथवा चाहिँ स्थानीय उत्पादनमा आधारित जीवा खाजा कार्यक्रममा प्रबन्धन गर्ने हेतुका साथै हामीले 9 वडामा चाहिँ रैथाने बालीको महत्त्व सम्बन्धी हामीले होर्डिङ बोर्ड जारी गरेका थियौँ। अर्को भनेको हाम्रो चाहिँ यो बिउ बिजन वितरण भनेको चाहिँ करिब 600 किसानहरूलाई हामीले 1800 किट प्याकेट चाहिँ कोसी बालीको उन्नत जहाँ चाहिँ हामीले चाहिँ निशुल्क रूपले वितरण गरेका थियौँ। कस्तो भनेको, अर्को भनेको स्वास्थ्य स्वयंसेविका र महिला स्वयंसेविकालाई चाहिँ हामीले चाहिँ यो खाद्य तथा पोषण सुरक्षा रैथाने बालीको महत्त्व सम्बन्धी 1 दिने तालिम सञ्चालन गरेका थियौँ अनि प्रशासन खर्च भएको थियो हाम्रो अनि प्रशासनिक खर्च। अर्को भनेको हाम्रो यो 9 वडामा चाहिँ होर्डिङ बोर्डको काम भइहाल्यो। अर्को भनेको यो प्रदर्शनी मेला हामीले चाहिँ विशेष गरी रैथाने बालीको परिकार र रैथाने बालीको बिउलाई प्रदर्शन गर्नुपर्छ भन्ने हिसाबले हामीले यो प्रदर्शनी कार्यक्रम पनि सञ्चालन गरेका थियौँ। यो किसान सूचीकरण हामीले 0 खर्च भयो तर कार्य सम्पन्न 80%, यसमा चाहिँ मिड वे त हामीले एकदम मिड वे काम गरेका थियौँ। यसको वित्तीय अवस्थाले हेर्दाखेरि चाहिँ 50,000 बजेट खर्च 0 भयो, भौतिक प्रगति करिब 80%। किनभने कारण चाहिँ राजस्थान नगरपालिकाको अधिकांश किसानहरूको विवरण यसअघि नै किसान सूचीकरण प्रणालीमा प्रविष्ट भएको अवस्था चाहिँ थियो। हाल प्रमाणीकरणको कार्य चाहिँ यो प्रक्रियामा रहेको छ र अब फेरि पनि बजेट आएको छ, त्यो बजेट मार्फत हामीले यो कार्यक्रमलाई थप कार्यान्वयनको दिशामा तोडेका छौँ। समग्र रूपले वित्तीय तथा भौतिक प्रगतिको सारांशलाई कृषि विकास शाखाको प्रगतिलाई हेर्दाखेरि चाहिँ शिक्षित वितरणको हामीले 4,00,000 कुरा गरी मैले अघि नै भनिसकेँ सबै कुराहरू चाहिँ कुल खर्च बचत कति भयो अनि वित्तीय प्रगति र भौतिक प्रगति कति भयो भन्ने कुरा हो। निष्कर्ष तथा आयाम दिशा भनेको छ हामीले पूर्वाधार तथा उत्पादनमा विशेष गरी सिँचाइ पूर्वाधार विकास कृषि हाट बजार व्यवस्थापन र मौसमी उत्पादन क्षमता अभिवृद्धि प्रतिशतमा सफल हासिल भएको छ र अर्को सम्पदा र जनचेतनामा चाहिँ रैथाने बालीको संरक्षण भएको छ। महिला स्वास्थ्य स्वयंसेविका तालिम र रेडियो होर्डिङ बोर्ड मार्फत चाहिँ हामीले कृषि मैत्री सेवाको चाहिँ व्यापक विस्तार गरेको अवस्था चाहिँ छ। अर्को भनेको प्रणाली र सुशासनको कुराहरू जिपिएसमा आधारित तथ्याङ्क अध्यावधिक र किसान सूचीकरण मार्फत चाहिँ डिजिटल कृषि प्रणालीको संस्थागत विकास भएको अवस्था चाहिँ यो कार्यक्रमको चाहिँ विभिन्न कार्यक्रमको यो फोटोहरू यहाँले देख्न सक्नुहुन्छ। यो हिमगिर वितरणको भयो, यो साना सिँचाइ कार्यक्रमको भयो, यो अध्यावधिकको रिपोर्ट भयो, हामीले यसरी जिपिएस प्रणालीबाट यसरी रोकेको छ।
5: धन्यवाद। हाम्रो कृषि शाखा अहिले प्रमुख जिम्मेवारी हुनुहुन्छ अनिल रोकाया। यसपछिको प्रस्तुतिका लागि हाम्रो राजस्व उद्योग तथा सहकारी शाखाको कार्यक्रम प्रस्तुत हुनेछ। मैले यो शाखाको कार्यक्रम प्रस्तुतिका लागि सोही शाखामा कार्यरत उद्यम विकास सहजकर्ता मनिषा अधिकारीज्यूलाई अनुरोध गर्दछु।
6: आर्थिक वर्ष 82-83 राजस्व उद्योग सहकारी शाखाको प्रगति विवरण प्रस्तुत गर्न गइरहेको छु। रामेछाप नगरपालिकाको वडा नम्बर 1 बोट गाउँमा 10 अदुवाको जुस र क्यान्डी बनाउने सिपिकास तालिम, त्यसै गरी ओफ्रेनीमा 10 जुडा जुस बनाउने र भालुकोपमा 11 खुरपानीको जाम जेली बनाउने सिपिकास तालिम सम्पन्न भएको छ। उक्त 3 सिपिकास तालिमका लागि 4,50,000 बजेट विनियोजन भएकोमा 4,18,000 खर्च भएको छ। त्यसै गरी प्रविधि हस्तान्तरण कार्यक्रममा 50% अनुदानमा 50 जना उद्यमीहरूलाई प्रविधि हस्तान्तरण भएको छ, जसका लागि 8 लाख बजेट विनियोजन भएकोमा कृषि शाखाबाट जुन हाम्रो कृषि मेला कार्यक्रम चाहिँ नभएको हुँदा त्यसको 3 लाख बजेट पनि यही प्रविधि हस्तान्तरण कार्यक्रममा नै खर्च भएर उक्त कार्यक्रमका लागि जम्मा 11 लाख रुपियाँ खर्च भएको छ। त्यसै गरी लघु उद्यम विकास कार्यक्रम र मेर्पा मोडलमा नयाँ लघु उद्यमी सिर्जना र स्तरोन्नति कार्यक्रममा 5 लाख बजेट विनियोजन भएकोमा 82 जनालाई स्थानीय स्रोत, बजारको माग र जनताको चाहनामा आधारित विभिन्न के विकासमा र प्रविधि हस्तान्तरण भए 4,20,000 खर्च भएको छ। त्यसै गरी सहकारी संस्थाहरूका लागि कोसिस कार्यक्रममा 9 वटा सहकारी संस्थाहरूको लागि 2,50,000 बजेट विनियोजन भएकोमा 2,25,000 खर्च भएको छ। त्यसै गरी राजस्व उद्योग र सहकारी शाखाको समग्र विनियोजित भएको बजेटको 91.95% वित्तीय प्रगति भएको छ भने 100% चाहिँ भौतिक प्रगति भएको छ। त्यसै गरी रामेछाप नगरपालिकाको पहलमा रामेछाप नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालय मन्थली रामेछापको समन्वयमा र सहकार्यमा 60 जना रामेछाप नगरपालिका मा बसोबास गर्ने लोपन्मुख, हायु र माझी परिवारका सदस्यहरूका लागि सी विकास तालिम र प्रविधि उपलब्ध भएको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालय हेटौडाको समन्वयमा रामेछाप नगरपालिकाको ओडा नम्बर 7 मा स्थित औद्योगिक ग्रामभित्र वाइन उद्योगका लागि 16,20,000 भवन निर्माण भएको छ र 40,50,000 भवन निर्माण सम्पन्न भएको छ। त्यसै गरी रामेछाप नगरपालिकाको चालू आर्थिक वर्ष 82-83 मा 1,17,74,700 राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा 1,34,65,791.33 रुपियाँ राजस्व सङ्कलन भएको छ, जसमा राजस्व सङ्कलन 114.36% रहेको छ। यहाँ ओडागत रूपमा चाहिँ सबै ओडाले आफ्नो राजस्व सङ्कलनको प्रस्तुत गरिसक्नु भएको हुँदा रामेछाप नगरपालिकाको राजस्व शाखाबाट 68,73,738 रुपियाँ राजस्व सङ्कलन भएको छ। यसरी ओडागत रूपमा चाहिँ ओडा नम्बर 8 बाट सबैभन्दा बढी चाहिँ राजस्व सङ्कलन भएको छ। त्यसै गरी यहाँ हाम्रो उद्योग शाखाबाट सञ्चालन भएका विभिन्न क्षेत्र विकास तालिम अदुवा क्यान्डी बनाउने तालिम गोठगाउँमा सञ्चालन भएको र ओखलेनीमा चाहिँ मेर्पा मोडल अन्तर्गतको सरफ साबुन बनाउने तालिम चाहिँ सञ्चालन हुँदाको फोटो छ। यसमा चाहिँ गत वर्ष सरफ साबुन सम्बन्धी वडा नम्बर 5 मा सञ्चालन भएको क्षेत्र विकास तालिमबाट व्यवसाय गरिरहनु भएको व्यवसायीलाई नै यसको प्रशिक्षक बनाएर वडा नम्बर 6 मा चाहिँ यो सरफ साबुन बनाउने तालिम चाहिँ सञ्चालन गरेको थियो, जसमा हाम्रै नगरपालिकाभित्रैबाट चाहिँ प्रशिक्षक हुनुभएको थियो। यसमा एउटा खुसीको कुरा पनि हो, किनकि हामीले जहिले बाहिरबाट चाहिँ प्रशिक्षक ल्याएर तालिम सञ्चालन गरिरहँदा अहिले चाहिँ यहीँ र यसको मैले चाहिँ तालिमबाट उत्पादन गरिसकेर बजारमा ल्याएर हाम्रो यो सरफ साबुनको चाहिँ राम्रैसँग अहिले रामेछाप नगरपालिकामा भइरहेको बिहिबारी हाटमा पनि ल्याएर बेचिरहनु भएको छ उद्यमीहरूले। त्यसको फोटो चाहिँ मैले सङ्कलन गरेको रहेनछु, यसमा माफी चाहन्छु। र यसको चाहिँ अहिले उहाँहरूले तालिम लिइसकेपछि बजारमा ल्याएर बेचिरहनु भएको छ, अलिकति व्यावसायिक रूपमा दर्ता गर्न चाहिँ समस्या देखाउनु भएको हुँदा उहाँहरूलाई परामर्श सम्बन्धीको काम चाहिँ म उद्यम विकास सहकर्ताको हैसियतले पनि गरिरहेको छु। त्यसै गरी उद्यमीहरूलाई उद्योग शाखाबाट जुन 50 जनालाई प्रविधि हस्तान्तरण गरिएको छ त्यसको फोटो यहाँ रहेको छ। यो चाहिँ नगरपालिकामा दर्ता भएर इजाजत दिनुभएका उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई वडा नम्बर एकदेखि वडा नम्बर नौमै रहनुभएका व्यवसायीहरूलाई चाहिँ प्रविधि हस्तान्तरण गरिएको छ। यसमा तीन वर्षसम्म प्रविधि उपलब्ध नभएका नपाउनु भएका व्यवसायीहरू जो चाहिँ व्यवसाय दर्ता गरेर सञ्चालन गर्नुभएको छ नदोहोर्याइकन 50 जनालाई चाहिँ प्रविधि हस्तान्तरण गरिएको छ। त्यसै गरी यो मेडपा कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाको वडा नम्बर 3 साङुटारमा चाहिँ गत वर्ष हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सञ्चालन भएको थियो। उहाँहरूकै लागि गत वर्ष चाहिँ स्तर उन्नति अन्तर्गत चाहिँ हाते ट्याक्टर मर्मतको लागि थप तालिम सञ्चालन गरिएको छ र जुना चाहिँ वडा नम्बर 6 ओखलेनीमा प्रशस्त पाइने हुँदा उहाँहरूको मागमा रहेर जुनाको जुस बनाउने तालिम सञ्चालन गरेको फोटो रहेको छ। त्यसै गरी मेरो कार्यक्रम अन्तर्गत ओखलेनीमा बेमौसमी तरकारी खेती सम्बन्धी सी विकास तालिम सञ्चालन गरेको छ र उहाँहरूलाई सी विकास तालिम सञ्चालन हुनुभन्दा अगाडि चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गरिन्छ। उहाँहरूलाई नै उद्यमशीलता विकास तालिम पश्चात बेमौसमी तरकारी खेती सम्बन्धी सी विकास तालिम सञ्चालन गरिएको छ। हस् त मेरो प्रस्तुति चाहिँ यहीँ सकिएको छ।
2: हस् धन्यवाद, उद्यम विकास सहकर्ता मनिषा अधिकारीज्यूलाई।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkuradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: रंगबहार रंगबहार
8: बजट संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
7: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: वर्जर पेन्स।

0: शुद्ध तोरीको स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरु
2: हजुरको रेडियो 102.3

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार शव फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 चिकित्सकको टोली परिचालन, बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 बुँदे सुझाव, अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी त्रिशुलीको विपद केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुननिर्माण र विगतकै संरचना दोहोर्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ, उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौं। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौं। जो प्रभावित हुनुहुन्छ, जो अहिले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय किसानमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौं।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभ कर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र

0: वा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका हितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिन भन्दा बढी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
1: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन। आज रसुवाको चेलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 4 जनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 4 शव भेटिएका हुन्। यो सँगै अहिलेसम्म बाढ़ीमा परेका 1,379 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72, रतनहुमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढ़ी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढ़ी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढ़ी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउतका अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हाड जोर्नी, मनोरोग लगायत विशेषज्ञ रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधे सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
2: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यस कारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
1: बाढ़ीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकारबीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
3: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञ सम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटिरहनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला. तर हिजो त पार्टीको नेतृत्व पार्टीको अध्यक्ष सभापतिहरू प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने. अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने.
1: यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटीखोसी नदीमा आएको बाढ़ी पछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो.
4: संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौं, यत्रो जिम्मेवारी पनि दिएका छौं. तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपिराख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो. त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौं. तर सँगसँगै तपाईँकै दलको सरकार भएको, तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेका राख्नु होला.
1: राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून बनाएर बाढ़ी प्रभावितको पुनस्थापनाका लागि काम गर्ने धारणा राख्नुभयो. अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ. विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो. ट्रेकिङ परमिट कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो. विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो.
5: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ. त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ. त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने.
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ. ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिण्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो. अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो. साझा खबरमा अब खेल खबर. एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ. कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो. जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो. समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ. यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ. प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्. जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ. 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि शुरू भएको हो. एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो. गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो.
6: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा जोड़.
7: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ. जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन.
6: नागरिकता पासपोर्ट र जस्ता कागज पत्र हराएमा के गर्ने जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
15: बाढ़ीले तपाईँको पनि सरकारी कागज पत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागज पत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले,
16: एउटा सुरा बटेकोसीको बाढीमा जो पढ्नु भएको छ, चपेटामा पढ्नु भएको छ, उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो, च्यातियो भने त्यो अवस्थामा सम्बन्धित ओडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानूनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन, अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआईडी प्राप्त गर्नुहुन्छ, जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरका आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कूलका कागज पत्रहरू, कलेजका कागज पत्र होलान् भने तत्त कानूनले नै यस्ता विषयहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्थालाई आधार मानेर गर्छौं। हामीसँग अहिले भएका जुन कानूनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन्, सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजात प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशिष्टीकृत समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
15: विपदमा नष्ट भएका सरकारी कागज पत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढ़ी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अर्याललाई सोधेका छौं।
17: चारवटा वडामा हाम्रो क्षति भएको, 7 नम्बर, 6 नम्बर, 4 नम्बर, 3 नम्बर, प्राविधिक जीवहरू, अब कर्मचारी, जनप्रतिनिधि सबै हामी चाहिँ लागिरहेका छौं। मृतकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामीले उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ, अब उहाँले खाइरहनु भएको औषधिहरू र उहाँसँग सम्पर्कमा छौँ। जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेका छौँ।
15: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता आर्याल। बेत्रावती बजार बाढ़ीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाँससँगै शुद्ध खानेपानीको चिन्ता उत्तिकै हुन्छ। आश्रयस्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डंगल
7: खानेपानीको रिसोर चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मेलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केको फर्मेलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दूरीबाट करिब 100 मिटरसम्म पर लगेर डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मेलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र कुहिनेर चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिनेर त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वाइट पिट एउटा ड्राई पिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने नकुहिनेलाई चाहिँ खाल्टामा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
15: पानी शुद्ध भएन भने झाडा पखला हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन् अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
14: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव
18: विशेष गरेर अहिले सबैभन्दा बढ़ी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ। हामीहरू पनि त्यसमा लागिरहेका छौं।
14: पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: तपाई सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण संवाद।
20: पोषण संवादमा आज हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा सामग्री लिएर आएका छौं। भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा कम्तीमा पनि 17,000 बालबालिकामा मानवीय सहायताको तत्काल आवश्यकता देखिएको छ। सयौं बालबालिका अभिभावक विहीन भएका छन्। बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट आदि पुग्दछन्, तर बालबालिका गर्भवती सुत्केरीका लागि यतिले मात्र पर्याप्त हुँदैन। विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा महत्वपूर्ण हुन्छन्। उनीहरूका लागि आमाले पर्याप्त दूध खुवाउने वातावरण छ कि छैन त्यो पनि हेरिदिनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गर्ने वातावरण बनाउनु पर्दछ। विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले खाने गर्दछन्। यो विशेष गरी गर्भवती र स्तनपान भएका आमाका लागि निकै जोखिमपूर्ण हुन्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग भलाकुसारी गर्नुभएको छ।
0: के छ कति भयो बच्चा जन्मिएको?
21: यो 19 गते 3 महिना
0: यो अब आउने 19 गते आज 16 गते 17, 18, 19 3 दिनमा 3 महिनाको हुने रहेछ।
21: सुत्केरी बस्न आएको थिएँ ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ तिर्सुली हस्पिटल अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ अनि त्यो पछि किन आएँ भने मेरो नानीको खोपलाहरू पनि थिएन क्या
0: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो
21: अनि त्यही छोरीकै भाग्यले बाँचे जस्तो लाग्छ।
0: बुबु पुगे होइन त्यही भएर
21: रोइरहेको
0: कस्तो छ
21: भन्नु पर्यो अब के भन्नु है थाहा छैन नहुन्छ नानीको साथ गाह्रो त छ होइन अब 3 महिनाको भनेको सुत्केरी नै हो
0: सुत्केरी 3 महिना 6 महिना वर्षदिनसँगै सुत्केरी भन्छ
21: नानीले दुध खान्छसँग सुत्केरी भनिन्छ होइन अहिले त अब
0: 3 महिना त सुत्केरी अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त खानपानदेखि लिएर जिउ टेन्सेल लगाउने यताउति गर्ने चलन छ नि त खानपान चाहिँ कस्तो छ नि
21: खानपान त त्यही हो सादा दाल भात अचार दिएर त्यही नै हो
0: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ
21: अझै नपुगे पनि अब समय
0: खानपान चाहिँ राम्रै छ तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन
21: छैन मेरो नानीलाई त्यहाँनिर त्यो खाना बानीहरू चिजहरूलाई बानेको थिएँ अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिरको मात्रै खानु क्या मेरै सुविधा थियो अनि अहिले फेरि अब यहाँ आएपछि चाहिँ दुध नपुग्ने भएछ दुध र अनि फर्मेस चाहिँ ल्याइदिनु भएको थियो त्यही दुध खानेर आएको छु मेरो दुध चाहिँ पुगियो होइन
0: पहिला चाहिँ आउँथ्यो
21: पहिला त खेर जान्थ्यो नानीले नहाएर मैले त्यो मामाको छोरालाई खानिन्थ्यो दुख्थ्यो
20: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन फोलिक एसिड लगायतका आवश्यक सूक्ष्म पोषक तत्व नियमित रूपमा उपलब्ध गराउनु आवश्यक छ। राहतका नाममा चाउचाउ जस्ता जंक फूड भन्दा पनि अण्डा दाल गेडागुडी दूध दही जस्ता प्रोटीनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमा दुवैको पोषणमा सघाउ पुग्छ। सबै गुमेको बेलामा किन खानु पर्यो किन खुवाउनु पर्यो भन्ने पनि हुन सक्छ। यो समयमा बालबालिका महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग कुराकानी गरेका छौं।
18: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ। हामीहरू पनि त्यसमा लागिरहेका छौँ। विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो। पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलि समस्यामा जस्तो पर्ने भए त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र त्यसमध्ये पनि हामीले अब सानो उमेरमा हाम्रो बालबालिकाहरूलाई विद्यालयमा पनि हामीहरूले पोषणको कार्यक्रमहरू गर्ने गर्दथ्यौं गर्दछौं पनि भइ पनि राखेको छ धेरै ठाउँमा किनभने बालबालिकाले पहिला यो पोषण लियो भने मात्रै मानसिक पोषण र जिन्दगीको पोषण हुन्छ भन्ने हाम्रो एउटा सामान्य त्यो बेसिक सिद्धान्त पनि हो र विज्ञान पनि त्यही नै हो। त्यसले गर्दाखेरि हामीले जो बालबालिकाहरू हुनुहुन्छ र जो बालबालिकालाई भर्खरै जन्म दिनुभएको एउटा आमाहरू हुनुहुन्छ उहाँलाई विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुराकानी भनेको चाहिँ अहिले सबैजनालाई काहीँ काहीँ हामी सेल्टरमा राखिरहेका छौँ। सेल्टरमा त्यहाँ साना नानीहरू पनि हुनुहुन्छ युवा वयस्क पनि हुनुहुन्छ त्यहाँ अरू उमेरको पनि हुनुहुन्छ अनि त्यो ठाउँमा चाहिँ हामीले ख्याल गर्दाखेरि चाहिँ एकअर्कालाई केयर गरेर पहिलो भनेको त भोजन पनि भयो पुग्दोसम्मको हामीले भोजन जे उपलब्ध छ त्यसलाई हामीले स्वीकार गर्ने दोस्रो लेभलको भोजन भनेको चाहिँ हामीले अलिकति सकारात्मक चिन्तनलाई हामीले अब यहाँसम्म त हामी आयौं अब हामीले यहाँबाट अगाडि बढ्नुपर्नेछ भन्ने खालको जस्तो चिन्तनमा हामीहरूले सेवा दिनुपर्ने जस्तो हुन्छ।
20: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक खुवाउनु पर्दछ। नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाहरूमा पर्याप्त विविध आहार नपाउने समस्या पहिलेदेखि नै छ। यी सबै समस्या समाधानका लागि पोषण सम्बन्धी सचेतनाको आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
14: सिलिमे सुरुङमा थप 400 फेलाम, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन छन्। बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिले 11 बुधी सुझाव दिएको छ। अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी गरिएको छ। अध्यागमन विभागले अधिकांश सेवा अब कागज रहित बनाउने पनि योजना सार्वजनिक गरेको छ। यहाँ सभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी भएको छ। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध लगाउने बताइएको छ। बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूले जोर समेत दिएका छन्। र एसियाड महिला भलिबलमा नेपाल ले जापानसँग 3-0 पराजित भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष।
2: हजुरको रेडियो 102.1 मेगा।
3: हावा हुरी चलेको बेला के गर्ने?
22: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
22: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
22: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
22: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
22: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
22: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
23: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
24: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
23: अचानक उच्च ज्वरो आउनु,
24: टाउको दुख्नु,
23: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
24: हार जोड्ने तथा मांसपेशी दुख्नु,
23: वाकवाकी लाग्नु, बान्ता हुनु,
24: शरीरमा बिमिरा आउनु।
23: डेंगु रोगको रोकथामका उपायहरू:
24: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
23: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
24: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
23: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
24: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
2: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
3: मौरी पालन व्यवसाय र मह प्रशोधन,
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
2: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
3: प्राङ्गारिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
3: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: रामपल्टन साजी म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
1: अन्तत कांग्रेसका दुईवटा महाधिवेशन एकै साथ हुने भयो होइन?
2: अब यसलाई कसरी दुईटा मान्ने? मैले त लाग्छ अब शेरबहादुर दाई पनि र शेखर दाई पनि 3 गते भित्र आउनुहुन्छ, हाम्रो पक्का अब विश्वास छ। किनकि अब उहाँहरूको पहिले नै माग थियो सम्पूर्ण 14 महाधिवेशनका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सदस्य मनोनित गरिदिने। उहाँ सबैलाई केन्द्रीय सदस्यमा मनोनित भइसक्नुभयो र 14 महाधिवेशनको क्रियाशील सदस्य टोटललाई अध्यावधि गर्ने निर्णय पनि भइसक्यो। अब मलाई लाग्दैन उहाँहरू कहीँ कतै चुकिन्छ। धेरै जसा आदरणीय नेताहरू वार्डमा अहिले पनि आएर सम्पर्क गरिसक्नुभयो। अब मलाई लाग्छ विमल दाई पनि, छिटौला दाई पनि, प्रकाश शरण महदाई पनि सब एकजुट भएर आउने आशा पुरै पलाएछ।
1: तर उहाँहरू त आउन तयार हुनुहुन्न, उहाँहरूको देउवाजीको अर्को अपिल आयो, त्यो तपाईँले थाहा पाउनुभयो।
2: अब हेर्नुहोस्, यो बीचमा हाम्रा आदरणीय नेताजीहरूको धेरै अपिल आएछ। अब जस्तो हाम्रो रामहरि खतिवडाजी, त्यस्तै तपाईँका धेरै नेताहरू छन्, आदरणीय पूर्णबहादुर दाई, मैले तपाईँकै माध्यमबाट म भन्न चाहन्छु, जब पूर्णबहादुर दाई जस्तोले भनिसक्नुभयो कि अब सम्पूर्ण साथी भाग लिन जानु, त्यो कार्यवाहक सभापति थियो उहाँ, र अहिलेको बेलामा हाम्रा गगन थापाज्यूले जुन उदारता, जुन सबैलाई समेटेर देश र राष्ट्रको परिस्थितिको मध्यनजर गर्दै पार्टीलाई बलियो बनाउनको लागि यति ठूलो हृदय बनाएर खुला गरेका छ, मलाई पक्कै लाग्छ कि भोलिसम्म उहाँहरू आउनुहुन्छ।
1: तपाईँ त्यो भन्नुहुन्छ, तर शेरबहादुर देउवालले विशेष महाधिवेशन पक्षधरको अधिवेशनमा सहभागी नहुनु, म मुख दर्शक भएर बस्न सक्ने छैन भनेर चेतावनी शैलीमा अपिल जारी गर्नुभएको छ। यो त तपाईँलाई थाहा छ नि, यो हिजो साँझको कुरा।
2: हिजो साँझको कुरा त छ, उहाँले भनिसक्नु भएछ, तर अब कसरी, कसको आधारमा, उहाँ के आधारमा अब जाँदाखेरि शेरबहादुर दाईलाई राम्रो अवस्था हुँदैन?
1: उहाँले त भन्नुभयो त, म 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो भन्नुभएको छ उहाँले।
2: अब उहाँले त भन्नुभयो कर्तव्य हो, तर उहाँले कार्यवाहक सभापति बनाएर जानुभयो, सम्पूर्ण अधिकार सम्पन्न कार्यवाहक सभापति, र अब आएर चुनदेवीमा यो पूरा 2-4 जना त्यहाँ दाईहरू जुन सक्ने प्रवृत्तिको छ, अब म संज्ञा दिन चाहन्छु, सक्ने जस्तो खेल नेताहरू जो आफूलाई ठूलो ठान्छ, तिनीहरूको कारणले यो शेरबहादुर दाईलाई यो पूरा ग्रिपमा राखेर रा, त्यो अन्तमा भन्छ नि कि बुद्धि विचलित भए शेरबहादुर दाईको, के गरौ के गरौ के गरौ के गरौ, त्यो हिसाबले सक्नीको फेरीमा परेर यो कुराहरू निकालिराख्नु भएछ। तपाईँ हेर्नुहोस् न, सब आइसक्यो।
1: को त सक्नी जस्तो भनेको तपाईँले कसलाई भन्दै हुनुहुन्छ? यो
2: अब जब त्यहाँ जो जो छन्, पिटौला दाई, प्रकाशमान दाई, यिनीहरूको अब अरूको त नाम के लिऊ म, राजनीतिमा जसले बीपीको विचार, जसले गणेशमानजीको साहस, जसले रामनारायण मिश्राको आदर्श, महेन्द्रनारायण निधिको त्यागलाई सम्मानपूर्वक राख्न सक्दैन, त्यो राजनीतिमा पैसाको बलमा राजनीतिमा हुने पावर, सत्तालाई दुरुपयोग गर्ने यस्ता प्रवृत्तिहरू सक्ने हुन्।
1: तपाईँले यो भन्नुभयो, तपाईँले लिएका ती नामहरूका सन्तान आज काँग्रेसभित्र अटेनन्, गणेशमान सिंहको पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायणको निधिको पुत्र विमलेन्द्र निधि, भीबी पुत्र शशांक, प्रकाश कोइरालालाई त तपाईँहरूले 65-63 पछाडि नै किनाराकृत गर्नुभएको छ। हेर्नुहोस्, यी सबै कोही पनि पात्र काँग्रेसभित्र हटाएनन्। हेर्नुहोस्, उहाँहरू आज अलगिनुपर्ने परिस्थितिमा हुनुहुन्छ, यहाँ हुनुहुन्न मूलधारमा, अब के गर्ने?
2: अब म तपाईँलाई
1: तिनका मरि मृत्यु भएका पिताहरूको नाम लिएर भजाएर तपाईँहरू तिनकै सन्तानलाई पार्टी भएर बाहिर जाने, बाइकट गर्ने परिस्थिति बनाएर कसरी राम्रो पार्टी बनाउनुहुन्छ? तिनको आत्माले तपाईँहरूलाई कसरी ठिकठाक रहन दिन्छ?
2: यो उहाँहरूलाई त हामीले बाइकट गरेकै छैन,
1: तर उहाँहरू हुनुहुन्न,
2: उहाँहरू नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यदेखि लिएर महामन्त्री उपसभापतिसम्म भइसक्यो। त्यसपछि पार्टीको संसददेखि लिएर मन्त्री, गृहमन्त्री, उप प्रधानमन्त्री, हरेक मन्त्रालय चलाइसक्नु भयो। हामी आज शशाङ दाई र शेखर दाई जागिरमा बसेको थिएन, जागिरबाट रिटायर भएर आएपछि पार्टीमा नेतृत्व गर्न उहाँलाई कार्यकर्ता र नेपाली काङ्ग्रेसका सबैले नेता मानेको होइन। यो तपाईँसँग सबै कुरा थाहा छ र सबै कार्यकर्तालाई उहाँहरूलाई अपमान हामी कहिले पनि गरेका छैन। उहाँहरू आफै अपमानित अशब्द प्रयोग गरेर, अपमानित हुने कार्य गरेर आफै अलग भइराख्नु भएको छ। उहाँलाई त अहिले पनि हाम्रो सभापतिजीले अस्ति बैठकबाट, केन्द्रीय समितिको बैठकबाट उहाँलाई सर्वसम्मतिले सबलाई केन्द्रीय सदस्य बनाउनु भयो। उहाँहरू आदरणीय मानेका छौ, हामीहरू आउनको लागि हामी आग्रह गरेका छौँ।
1: अब उहाँहरूको माग के हो बाँकी जो आउन चाहनु भएको छैन? कारण
2: मलाई लाग्दैन उहाँहरूले माग दुईटा नै राखेको थियो
1: हजुर,
2: कि सम्पूर्ण 14 महाधिवेशनका केन्द्रीय समितिलाई यसमा समाहित गरिदिनु र हामीहरू अध्यावधि गराउँदैनौ, जति क्रियाशील छ सबैलाई खुला गरिदिनु, यो पनि भयो। अब माग के त, हजुर नै सोध्नु न माग। उनीहरूको कहाँ मा अपमान कुरा भएछ? हामी मानै गरेका छौ, केन्द्रीय समितिबाट निर्णय गरेका छ हाम्रो सभापति र विश्व प्रकाश शर्माको जोरी र नेतृत्वले यो सर्वसम्मतिबाट पास गरेका छन्। अब उहाँहरू, मलाई आशा र भरोसा छ, हामी पनि प्रयासमा छौ कि उहाँ अब यो 12-13 बाँकी छ केन्द्रीय समितिवाला, उहाँहरू पनि आइदिँदाखेरि उहाँहरूको सम्मानमा, उहाँहरूको मान प्रतिष्ठा कायम मुकायम रहन्छ।
1: भनेपछि उहाँहरू आउनु भएन भने पनि तपाईँहरू अगाडि चाहिँ अब बढ्नुहुन्छ होइन?
2: अधिवेशन त हुन्छ नै, सभापतिजीले भनिसक्नु भयो अब 1 घण्टाको लागि पनि सर्दैन। त्यसकारण यो अब महाधिवेशनमा सम्पूर्ण साथीहरू, मेरै धनुषा जिल्लाको कुरा गर्नुहोस् न, धनुषा जिल्लाका सब आदरणीय नेताहरू, कार्यकर्ताहरू आफ्नो आफ्नो निकायमा नाम दर्ज गराउन गइसक्नु भएछ, नाम दर्ज गराइरहेछ। तपाईँको यो 3 गतेको निर्वाचन जुन हाम्रो प्रक्रिया हुन्छ वाडा, यो भव्य र सभ्य रूपमा धनुषामा मनाउन गइरहेछ र देशभरिमा तपाईँको पार्टीको लागि, नयाँ नेतृत्वको लागि, युवा पिँढीको लागि, जस्तो हामीहरूको अहिले हरेक वाडामा 3 जना 35 वर्ष मुनिका युवा थपेका छन्, प्रजातन्त्र सेनानीबाट थपेका छन्, शहीद परिवारबाट थपेका छन्, मजदुरबाट थपेका छन्, पेसागत श्रमिकबाट, यो नयाँ कुराहरू नयाँ युग अनुसार, समय अनुसार बढाएर यो अब एकताको महाधिवेशन हुमिएका छन्।
1: अब तपाईँले यो भनिरहँदाखेरि देउबाजीहरू आउनु भएन भने गर्ने के त, मेरो प्रश्न यो हो तपाईँलाई।
2: अब उहाँ आउनु भएन भने काङ्ग्रेसको क्रियाशील सदस्यता त उहाँले लिनु भएछ, अध्यावधि गराए नगराए पनि क्रियाशील रहन्छ
1: हजुर,
2: त्यति हो। हाम्रो गार्जियन जस्तो उसलाई मान सम्मान, निवर्तमान पूर्व सभापतिको सम्मान र मान उहाँहरूलाई हुन्छ नै, हामीहरू गर्छौ नै।
1: भनेपछि उहाँ काङ्ग्रेसको क्रियाशील सदस्यको रूपमा सीमित रहनुहुन्छ देउबाजी,
2: अग्रज।
1: तर उहाँको हार्दिकतापूर्ण विदाई चाहिँ के हो काङ्ग्रेसभित्र, त्यो जरुरी छैन?
2: हेर्नुहोस्, उहाँको हरेक जरुरी पार्टी र संगठनले दिने होइन, पार्टी संगठनलाई र पार्टीलाई र देश र जनतालाई दिनुपर्ने हो उहाँले। उहाँ अब पार्टीको सभापति भइसक्नु भयो 2 पटक, प्रधानमन्त्री भइसक्नु भयो 5 पटक, मन्त्री जन्त्री कति पटक न कति पटक, त्यस कारण उहाँहरूले अब गार्जियनसिपमा बस्नु पर्यो, होइन सभापति बन्नु छ भने पुनः लड्नु पर्यो, त्यो पनि खुला छ। आखिर उहाँहरूको यो 2 माग त पुरै भइसक्यो नि, आपत्ति के को?
1: उहाँको हार्दिकतापूर्ण विदाई, उहाँको हार्दिकतापूर्ण विदाई के हो? उहाँले त भन्नुभएको छ म सभापतिका रूपमा 15 महाधिवेशन टुङ्ग्याएर सकेर चाहिँ बिराउन चाहन्छु।
2: उहाँको यो व्यक्तिगत धारणा हो, उहाँले कार्यवाहक सभापति बनाएर पूर्ण बहादुर दाईलाई दिएर उहाँकै पालाको केन्द्रीय समितिले निर्णय गर्यो कि हामी अधिवेशन गराउँछौ, तर 5 वर्ष पुगिस भित्र होइन बाहिर, तब नि विशेष महाधिवेशन भयो। त्यो विशेष महाधिवेशनको बेला म आफै उहाँको घरमा गए थिएँ निम्तो दिन, तर सभापतिजी आउनु भएन। होइन, कार्यवाहक सभापति पूर्ण बहादुरजी छ, उहाँले कामकाज चलाउँछ, उहाँ त काठमाडौँमा हुनुहुन्थ्यो हाम्रो विशेष महाधिवेशनको बेला, तर आउनु भएन। किन? त्यसकारण उहाँको त्यो व्यक्तिगत धारणा थियो, अहिले पार्टीको केन्द्रीय समितिको यो धारणा हो। अब उहाँकोलाई आग्रह गरेर ल्याउने, चुनाव लड्ने हो भने चुनाव लड्ने, अब दुई पटक सभापति भइसकेका मान्छे तेस्रो पटक वाडादेखि लिएर केन्द्रसम्म बन्न पाउँदैन, गार्जियनको भूमिकामा बस्न उहाँ जरुरी हो, तर उहाँको साथमा जति थियो धेरै आइनि सक्यो।
1: तपाईँहरूलाई अब काँग्रेसका आफ्नो पार्टी बनाउने पुर्खाहरू नचाहिने हो, तपाईँहरू त्यो बाटोमा जानुभयो क्लियर कट, होइन?
2: होइन, त्यो बाटोमा हामी गए छैन,
1: भइरहेछ त्यसले
2: पुर्खाले पनि। तपाईँलाई म अस्ति पनि भनेको थिएँ कि महेन्द्र नारायण निधि राम नारायण मिश्रा यो दुईटा जोडी मधेसको जुन थियो, एउटा सादगी र एउटा साहसको जोडी, उहाँहरूको पुत्रलाई र जस्तो बीपी कोइराला विचार र गणेश मानको साहस उहाँहरूले लेखेर दिए छैन कि अब मेरै छोराले यो देश हाँक्ने हो। उहाँहरूलाई कर्मको आधारले उहाँहरू देश हाँकेछ र कर्मको आधारमा अब अरूले देश हाँक्छ। बीपी कोइरालाको विचार, गणेश मानजीको साहस, महेन्द्र नारायण निधिको सादगी,
1: अब त्यही लिगेसी त्यही विरासत नै नरहेपछि के अर्थ छ? हेर्नुहोस्, तपाईँले महेन्द्र नारायण निधिको विरासतलाई तपाईँ बाइकट गरेर मधेसमा भोलि कसरी चुनाव जित्न सक्नुहुन्छ? एउटा महत्वपूर्ण कुरा त्यो छ। बीपीको विचारलाई बाइकट गरेर देशव्यापी तपाईँहरू कसरी चुनावमा लड्ने सामर्थ्य तपाईँहरूसँग रहन्छ? गणेश मान्छीको साहस नरहेपछि, उहाँको पुत्रै नरहे पछाडि तपाईँको काँग्रेस के रहन्छ? यी त प्रश्नहरू जिउँदा छन् नि, छैनन् न भने? विमलेन्द्र निधिको उपस्थिति बिना मधेसमा तपाईँको के हुन्छ काँग्रेसको हालत?
2: हेर्नुहोस्, विमलेन्द्र निधिको उपस्थिति छैन त्यो नभन्नुहोस्। विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला यी हाम्रा आदरणीय नेताहरूको पुत्र भएर उहाँहरूले विरासत हाँक्ने अब सपनाको कुरा हो। कर्म गरेर पार्टी सञ्चालन हुन्छ
1: भनेपछि यी सबै उहाँहरू सबै अयोग्य हुनुहुन्छ?
2: अयोग्य होइन, उहाँहरू अहिले भन्दा भन्दै पनि पुरै सक्ने प्रवृत्ति, मैले के भने तपाईँलाई, कोही सक्ने प्रवृत्तिमा छन्, कोही शैल्यको प्रवृत्तिमा छन्, कोही दुर्योधन प्रवृत्तिमा छन्। त्यसकारण उहाँहरू अगर श्रवण कुमार हुन्थ्यो भने कति राम्रोसँग हामी उहाँलाई आदरपूर्वक अहिले पनि गरेका छौँ। त्यसकारण उहाँहरूको विचारलाई परिवारमा नझेल्नुहोस्। म एउटा सानो उदाहरण दिन चाहन्छु तपाईँलाई। आदरणीय गान्धीवादी नेता महेन्द्र नारायण निधि ज्यूको जेठो सुपुत्र प्रोफेसर साहेब नवेन्द्र कुमार निधि इन्डियन एम्बेसीमा त्यति बेला इन्जिनियरिङ पढ्नका लागि फर्म भरेका थिए, अनि महेन्द्र नारायण निधिजीलाई सिफारिस गरिदिन भन्यो कि तपाईँ भनिदिनुहुन्छ भने एम्बेसीले छुट गरिदिन्छ, स्कलरसिपमा पठाइदिन्छ। अनि महेन्द्र नारायण निधिले के भन्यो कि मेरो नाम तेरो बाउको नाममा लेखेछ महेन्द्र नारायण निधि, उसले हेरिरहेछ, उसले मलाई झुक्न भन्छ, म छोराको लागि झुक्न जाऊ एम्बेसीको अगाडि? त्यो सादगीको नेता थियो महेन्द्र नारायण निधि। त्यसकारण यो उदाहरण कटु सत्य उदाहरण हो।
1: तपाईँले यो भन्नुभयो, तपाईँलाई म अर्को पनि उदाहरण दिन्छु। भारतीय काँग्रेस जब तपाईँको राजीव गान्धीको निधनपछि जो अवस्थाबाट गुज्रिएको थियो, उनको परिवारको भएको कारण सोनिया गान्धी रहस्य र त्यो पात्र उनले कसरी भारतीय काँग्रेसलाई कहाँ पुर्याए? हेर्नुहोस् होइन, कंग्रेस आई कुन कुन कुन लेभलमा पुग्यो? हेर्नुहोस्, पारिवारिक विरासत र अंशको त कुनै अर्थ त रहन्छ होला नि, प्रभाव त रहन्छ होला नि, त्यसलाई तपाईँ अपमान गरेर जाने हो?
2: प्रभाव छ, तर प्रभाव कस्तो हुनु पर्यो? सत्य र न्यायको पक्षमा उहाँको पुर्खा महेन्द्र नारायण निधि, गणेश मानजी, बीपी कोइराला, गिरिजा प्रसाद कोइराला, यो सबको सत्र न्यायको पक्षमा थियो, उहाँहरू अहिले असत्यको पक्षमा गइरहेछ। आज हामी पटक पटक आदरणीय दाजुहरूलाई आग्रह गरिरहेछु, उहाँले भनेको कुरा सारा पूर्ति भयो तर आइराख्नु भएछ किन? असत्यको लागि। मैले त्यतिकै भनेन, सक्ने परिवृत्तिहरू उहाँहरूमाथि हावी छ, त्यो जालमा, त्यो सक्नेको पासाको जालमा यहाँ हाम्रा अग्र शीर्ष नेताहरू फँसिसक्नु भएछ। डिम्लेन निधिमा त यो साहस थियो कि कुरै छोड्नु, 36 सालको प्रेसिडेन्ट नेपाल विद्यार्थी महामा अठोट, उहाँले नै तपाईँलाई म भन्छु नारा दिनुभयो थियो 9 महाधिवेशनमा गिरिजा प्रसाद कोइरालाको विरुद्धमा, यथा स्थितिको विरुद्धमा, परिवर्तनको पक्षमा। तर आज त्यति बेला उहाँको लागि युवा अवस्थामा सारा देशका युवा उहाँको लागि लड्यो, आज गगन थापा र हामी त्यही आवाज बुलन्द गर्दाखेरि उहाँलाई राम्रो नलाग्ने, त्यस कारण सत्यको पक्षमा उभ्नु पर्छ। नेता पुत्र भएर होइन, विचार विमर्श र सत्य न्यायको पक्षमा उभ्नु पर्छ। आज हामीहरू 10 डेग पछाडि हटेर उहाँलाई मान सम्मान पूर्वक केन्द्रीय सदस्य बनायौं, के उहाँहरूलाई लाज लाग्दैन? अब के गरौं हामी? हामी त श्रवण कुमार भएर उहाँको हरेक कुरा मान्न तयार भए,
1: तर अब रोक्नेवाला
2: निग्लेक्ट गरिरहेको,
1: तर निचोड चाहिँ अब रोक्नेवाला हुनुहुन्न तपाईँहरू, क्लियर कुरा यति हो।
2: कुनै हालतमा रोक्दिन महाधिवेशन।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: रंग बहार रंग बहार
5: वर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
4: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्जर पेंट।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ. कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी.
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्.
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स.
3: विराज किसानको साथी.
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता.
3: प्रोप्राइटर जय मानन्दर. फोन 0848 540 239. 0848 540 533 र 98 540 40 239. विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थलीमा गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्.
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स.
3: विराज किसानको साथी.
4: पोषक पेलेट

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: र क्यानाडालाई युको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयकी अध्यक्षको समर्थन। तर सुरुमा आजका समाचार।
10: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धन बारे
11: बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले युसँग छुट्टै खालको साझेदारी चाहेको गत साता बताएका थिए। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजा स्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउने मध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। युएनडीपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 वटा परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बालकन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरूद्ध लगाइएका अरू कैयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 जना पूर्व कमाण्डरसँगै उनी विरूद्ध मुद्दा चलाइएको थियो। यमनका हुथीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र शहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकुको विमान खसालिदिएको उनीहरूले बताएका छन्। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुथीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिंज्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाख भन्दा बढी शरणार्थी मध्ये अधिकांश रोहिंज्या छन्। यो बीबीसी नेपाली सेवा हो।
3: Thank you.
12: साझापखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढ़ीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको तीन साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसो गरेका छैनन्, जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाउ गरे। उनले भने
13: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइदिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नुहुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौं गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
12: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौं। हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौं।
14: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं। साथीले प्रधानमन्त्रीज्यूको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सीडीओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं। साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ।
12: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
14: हो, आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छन्।
12: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुनर्निर्माणमा पुनस्थापनामा खर्बौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
14: मन्त्रीजीले जवाफ दिने कुरा भयो, सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौं, सभापतिलाई पनि भन्यौं, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं, संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
12: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जागोल हुँदैन,
14: हो यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौं। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूको कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ प्रधानमन्त्री स्वयंलाई पनि संयुक्त राष्ट्रसंघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समितिको टिओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौँ अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन् त्यसका अनुगमनहरू हुन्छन् त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने सरकारलाई सहयोग गर्ने समन्वय गर्ने बेला बेला निर्देश गर्ने कुराहरू होला
12: तीन साता लगभग पुग्यो विपदको बढौँ दशको विपदको अब यसबीचका काम कारवाहीबारे केही समीक्षाहरू पनि भए किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन् तत्काल पुनर्स्थापनाका कुराहरू पुनरुत्थानका कुराहरू पनि छन्
14: निकै कुराहरू उठे
12: प्रतिपक्षीको मूल्याङ्कन के हो यो तीन साताको
14: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो सरकारको पुगेन छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो जसरी मिडियामा आयो सामाजिक सञ्जालमा आयो त्यहाँ खुब प्रचार भयो तर फिल्डमा त्यो अनुसार काम भएन भनेर एक हप्ता दुई हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो
12: तपाईँ बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार पाँचवटा शव भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन् उनले भने
15: चिलिमेको आजको खोजमा फाइनल्ली पाँचवटा चाहिँ डेड बडी फेला पर्यो अब जीवित कोही फेला परेन
12: त्यहाँ अब थप सम्भावना थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ
15: खोजमा गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित त होइन डेड बडी पनि भेट्ने सम्भावना गाह्रो छ भन्छ अब माथि देखिने ठाउँसम्म कति खोज्न सक्ने ठाउँ छ नि त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको छ कि
12: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अंग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ यसअघि भाद्र 15 गते समेत उक्त सुरुङबाट एक शव तथा एक मानव अंग फेला परेको थियो बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमाझ रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट
16: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अञ्जु कार्कीले बताए उनको अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनमी तथा विद्यालय नर्सहरू खटाएको छ
17: हामीले खाने पानीको कुरा व्यक्तिगत र वातावरणको साफ सफाइको कुरा त्यसको विविध कारणले गर्दाखेरि पानी जन्ने रोग वातावरण जन्ने रोग र व्यक्तिगत स्वास्थ्यको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्ने होस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ
16: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अञ्जु कार्कीले बताए
17: एक वर्ष भन्दा माथिको अब लगाउनु हुने जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन त्यो बाहेक सबैलाई नै लगाउने हो हामीसँग पर्याप्त नै छ त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ
16: होल्डिङ सेन्टरमा बस्दै आएकी निमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगु लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्
18: डाक्टरले चेक गरेको अनि डेङ्गु र टाइफाइड देखायो रिपोर्टमा चाहिँ मेन चाहिँ रेस्ट गरेर अनि औषधीहरू टाइममा खानिदिनु भनेर लेखिदिनु भयो पहिला त सबैजना सँगै थियो अहिले चाहिँ डेङ्गु लागेपछि चाहिँ यहाँको दाईहरूले चाहिँ यता डेङ्गु लागेको मान्छेलाई त छुट्टै राख्नुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हाउसमा लिएर आइदिनु भएको
16: झाडा पखला डेङ्गु ज्वरो हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने झुलको प्रयोग गर्ने सरसफाईमा ध्यान दिने स्वच्छ खाना खाने साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन् शक्तिमाया तामाङ बीबीसी नुवाकोट
12: अन्त्यमा नेपाल बाहिरको एउटा विषय युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि ईयूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
11: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो। उनले अगाडि थपिन्।
12: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आईडी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
3: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्
2: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
3: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
2: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
3: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
2: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
2: लक्ष्य 22 पटक
4: स्वीकृत बजेट 88 लाख
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
4: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
4: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
2: मौरी पालन व्यवसाय र मह प्रशोधन
4: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
4: फलफूल प्रशोधन र बजारीकरण
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
4: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
2: प्राङ्गारिक कृषि वस्तु निर्यात
4: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
5: रंगबहार
6: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
5: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: वर्ष पेन्स
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु
3: वाकवाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
3: डेङ्गु रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
3: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
3: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
4: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर,
1: रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेसापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि

0: कहाँबाट ल्यायो?
1: कहाँबाट उनी? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143, 9863-23-422।

0: हजुरको रेडियो 102.1 मेगा
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
6: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सर्वोच्च अदालतले नेपाली कंग्रेसको महाधिवेशन गर्ने बाटो खुला गरिदिएको छ। कंग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा दुवैको कार्यतालिका रोक्न माग गर्दै पेश भएको निवेदन दरपीठ आदेश सदर गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सर्वोच्च प्रशासनले गरेको दरपीठ बुधबार सदर गरेसँगै कंग्रेसको महाधिवेशन गर्ने बाटो खुला भएको हो। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावली 2083 का केही विवादित प्रावधान तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। नेपाली कंग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्तले संघीय संसद सचिवालय सिंह दरबार लगायतलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो। सरकारले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले धितोपत्र विनियम बजारमा प्राकृतिक व्यक्तिको हकमा करको दर घटाइएको बताउनु भएको। नयाँ निर्णय अनुसार धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हित निसर्गबाट प्राप्त लाभमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको 7.5% अग्रिम करलाई घटाएर 3.5% कायम गरिएको छ। त्यस्तै 365 दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको 10% अग्रिम करलाई घटाएर 5% जारिएको छ। मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट पेश भएको सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। रसुवाबाडी सम्बन्धी खोज तथा उद्धार तथा राहत कार्यको पछिल्लो विवरण अनुसार बाढ़ी पहिरोमा परि हालसम्म 1403 जनाको मृत्यु भएको छ भने 6150 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ 7 बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको तथ्याङ्क सार्वजनिक गरिएको हो। विवरण अनुसार सबैभन्दा बढ़ी मानवीय क्षति चितवनमा 364 भएको छ। बाढ़ी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट 13,742 जनाको उद्धार गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडाउन र विमानतर्फ लेजर र लाइट प्रयोग गर्न निषेध गरिएको छ। नेपाल नागरिक उडान प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडान कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै हवाई आगमन हुने क्षेत्र तथा विमानस्थल आसपासमा यस्ता गतिविधि नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि असोज 1 गते बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा दिउँसो 2 बजे बैठक बस्ने तय भएको नेपाली कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरिएको छ। सरकारले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विवादका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुमति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। रसुवाको चिलेमा जलविद्युत आयोजनाको सुरुङभित्र 5 सफेला परेको छ। नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 3 शव भेटिएका हुन्। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ। भदौ 10 गते बुटीको सिउँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोज तथा उद्धार चलिरहेको छ।
सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जुनाथ सिंह राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाथ सिंह राई विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको ढाका सिलाई बुनाई सम्बन्धी 90 दिने तालिममा प्रशिक्षकको काम दुलाए बापत 45,000 रूपियाँ घुस दिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सिंहदरबारमा बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले बताउनु भएको छ। सरकारले रोसुवाको भटिकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश निवासीको संयोजकत्वमा समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाह अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिकी सरकारले देखाएको एकबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 बागमती प्रदेश मूल समारोह समितिले नेपालको संविधान जारी भएको 11 वर्ष पूरा भई 12 वर्ष प्रवेशको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवसलाई भव्य र सभ्य रूपमा मनाउन अपील गरेको छ। समितिले बागमती प्रदेशका सम्पूर्ण सरकारी निकाय स्थानीय तह सार्वजनिक संस्था शैक्षिक संस्था निजी क्षेत्र नागरिक समाज तथा आम प्रदेशवासी नागरिकहरूलाई असोज 2 र 3 गते साँझ आफ्नो घर कार्यालय तथा सार्वजनिक स्थलमा दीप प्रज्वलन गरी राष्ट्रिय एकता लोकतान्त्रिक भावना र उत्साहका साथ संविधान दिवस तथा राष्ट्र दिवस मनाउन अपील गरेको हो। रामेछापको गोकुलगंगा गाउँपालिकाले कर र सम्बन्धी सेवा अब पालिकाबाटै सम्पादन गर्ने भएको छ। सेवाग्राहीहरूलाई हाल भइरहेको शास्ति हटाउनका लागि पालिकाले उक्त सेवा गाउँपालिका कार्यालयबाटै सञ्चालन गर्ने गरी बुधबार सम्झौता गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलिखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुङ्गानाले कर सम्बन्धी सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको गाउँपालिकाले जनाएको छ। रामेछापका ग्रामीण तथा विकट गाउँ बस्तीमा सड़क सञ्जाल विस्तार भएसँगै स्थानीय कृषि उपजले गाउँमै बजार पाउन थालेको छ। सड़क पुगेपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रीका लागि टाढाको बजार धाउनुपर्ने बाध्यता हट्दै गएको हो। गाउँघरमै गाड़ी पुग्न थालेपछि व्यापारी तथा व्यवसायीले किसानको उत्पादन गाउँमै पुगेर खरिद गर्न थालेका छन्। काँक्रा फर्सी साग इस्कुस लगायत विभिन्न तरकारी तथा फलफूल गाउँमै पुग्ने बोलेरो लगायतका सवारी साधनले खरिद गरेर लैजाने गरेका छन्। रामेछाप नगरपालिका 4 चलाउने खर्कमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपज एकै ठाउँमा संकलन गर्ने गरिएको छ। संकलन गरिएका कृषि उपज खरिद गर्न 2-3 वटा बोलेरो गाड़ी नियमित रूपमा गाउँमै पुग्ने गरेका छन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रोताज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री तपाईँको मुटुको डुकडुकी कार्यक्रम प्रस्तुत श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्ध रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौं। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू त्यस्तै गरेर तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्दैछ भनिदिनु पनि होला है पनि भन्न चाहन्छु। रातको समय छ, हुन त बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, पीर चिन्ता होला होइन। त्यो लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई बोलाउने कोसिस हामी गर्नेछौँ पनि भन्न चाहन्छु। 048 40 0 0 26 त्यो चाहिँ हामी दिउँसोको कार्यक्रममा टेलिफोनमा कुराकानी गर्नको लागि नम्बर रहेको छ। रातिको चाहिँ समयमा चाहिँ तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ। हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ तपाईँले नेपालीमा सामाजिक सञ्जाल फेसबुकमा, तपाईँले त्यहाँ कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको देख्न सक्नुहुन्छ। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ। रातको समय छ, मिठा रमाइला कुराकानी, समय सान्द्रिक कुराकानीहरू पनि जोड्दै जोड्दै अगाडि जाउँला पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला पनि भन्न चाहे, सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहे भन्दै ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छु। यति बेला तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि म आउँछु। तपाईँको माझमा राख्न चाहन्छु लवली पाराको गीत, युवराज चौलागाई। त्यस्तै गरेर यसमा आवाज दिनुभएको छ रिना केसीको आवाज रहेको गीत, तपाईँको माझमा यति बेलाको समयमा मेरी माया लवली पाराको।
1: साक्षी यस्तै छ यार, आँखा लगाउने फेरि

काठमाडौँ सुखिया धाराको यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज महत्स्य साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। रातको समय छ, हामी हप्ताको सात दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्छौ अनि साथसाथमा तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौं भने साथमा हामी मिठा रमाइला समय सान्द्रिक कुराहरू पनि जोड्दै जोड्दै अगाडि बढ्छ भन्न चाहन्छु। अब भनौँ न, माया प्रेमका कुराकानी हुन सक्छन् कहिलेकाहीँ, कहिलेकाहीँ बिछोडका कुराकानी हुन सक्छन्। यस्तै त हो जिन्दगानी, होइन? अब त तिमीले मलाई यो कुरा महसुस गरायो कि म तिम्रो लागि त्यति खास छैन रहेछ जति मैले तिमीलाई सोचेको थिएँ, होइन? यस्तै यस्तै कुराहरू गर्दै गर्दै अगाडि बढौँ नि, के छ र होइन? तिम्रो अन्तिम समयको व्यवहारले मलाई जिन्दगीभरि प्रेम गर्नदेखि डराउने बनाएर गयो। बस जन्ममा मलाई सकुशल बाँच्न देऊ भगवान, बाचा गर्छु अर्को पटक। राम्रो होइन, एकदम राम्रो। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। हामी हप्ताको सातै दिन आउँछौँ। फ्रिक्वेन्सी मोडले सुन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट अनियर भइराखेको छ। यति बेला म म्यासेजतर्फ लाग्छु। सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त भएका छन्, सरर वाचन गरिहाल्छु म। यति बेला मेसेज पठाउनु भएको छ मलाई, सोना कन्दुङ्गा हुनुहुन्छ। कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। सेवारो नमस्कार, शुभरात्रि चार्ज श्री राज महेश्वर हजुर। सो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ मान्छे हेर्न आए है। म यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे आज पनि सुन्दैछु श्री सर भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद। अप्सरा खड्का, सबिना कन्दुङ, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, त्यस्तै स्त्री राज महत्या मुजरेल, देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, घाला बिरमान, हिम्मत खड्की, समीर साईकी, अन्जान थुनिङ, विशेष जिमे, कल्पना साम्पाङ, कोमल मुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, रबहादुर लकाई, बसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ भने खैरिनीमा गेट भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ प्रकाशजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि होइन दाई नमस्ते सन्चै हुनुहुन्छन्, खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम। लाउँथे माया गाते गात भयो भन्ने गीत ससुर पनि राखिदिनु होला है भन्नुहुन्छ। ओके, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै मनिता थापा मगर हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ, भोजपुरबाट सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै अनिसा केसा हुनुहुन्छ, शुभरात्रि है सबैमा भन्नुहुन्छ। रमन मोक्तान तामाङ हुनुहुन्छ, भोजपुर जेनजी भन्नुहुन्छ, भोजपुर घर भइहाल्छ साथ समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झना सन्देश राख्नु पर्दाखेरि घर परिवार होइन, त्यस्तै गरेर भोजपुरमा हुने घर परिवारमा सम्झना भन्नुहुन्छ भने मन्त्री आखा राई, आकाश राई, सुरज राई तुङ्छ, राजविराई, काइला एक्सन, विराज राई, वरुण चञ्चल राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ, मुक्तान भाउजू, कल्पना तामाङ, भूमिका राई, सानु कमला, हुचे कला कुलुङ, त्यस्तै सरसिता पोखरेल, रानी राजकला, रञ्जना बहिङ राई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। विनिता तहाल सुवेदी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। आज मलाई तिम्रो मेरो सम्बन्ध धेरै माथि छ भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। प्रयास गर्छु म, बज्नु पनि सक्छ नबज्नु पनि सक्छ। खुसबु सुवेदी, लोचना सुवेदी, लुकेश सुवेदी, सुषमा दहाल, बिमला दहाल, झुमा दहाल, कुमार दहाल, तुलसा खड्का, जानुका चापागाई, भण्डारी भूमिका भण्डारी, तुर्का कटवाल, डमरु डुङ्गाना, विष्णु खनाल, शुक्रराज रसाल, निर्दोष हरफल, रोशनी पूर्वली, खुसीमा मतपया लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भने अर्चना अनमल हुनुहुन्छ, इलाम घर भयो, अहिले चाहिँ बहरानबाट सुन्दैछु कार्यक्रम, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, खैरेनीमा गीत, त्यसपछि म आउँछु। अन्त दिला पछि कि निर्माया हुनै छाडे भेट, पुरानो गीत छ होइन, जति सुने पनि सुनिरहँ जस्तो लाग्छ। भगवान भण्डारी अनि बिमा कुमारी तुराको आवाजलाई गीत तपाईँको माझमा यति बेलाको समयमा शब्द सङ्गीत भनेको भगवान भण्डारीकै रहेको छ यति बेला तपाईँको माझमा।

यदि तपाईको माझमा राखे भगवान भण्डारी अनि बिमा कुमारी द्रुवाको आवाज नै गीत थियो खरिनीमा घेट अन्त दिला बसेकी निर्माया आएन उनै छाडे भेट कार्यक्रम समाज दोहोरी अनि अर भइराखेको छ आवाजमा मिश्रित राजमा छ साथमा तपाईँ हुनुहुन्छ तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु कार्यक्रममा सेयर गरेर पनि साथ दिनुहोला पनि हुन चाहन्छु तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गरिरहेको छु रातको समय 7:41 गइसकेको छ यति बेला केही मेसेजहरू छन् म सर वाचन गरिहाल्छु पनि भन्न चाहे मेसेजहरू थुप्रै प्राप्त भइरहेका छन् प्रदीप लामा संकल्प फुकाली आइरहेको छ भाइ रात्रिकालीन अभिवादन है म पनि सुन्दैछु खलडुङ्गाबाट भन्नुहुन्छ आजको बसाइमा राजु परिया र लक्ष्मी नेपालीले स्वर भर्नुभएको मिरमिरेको घाममा निगित राख्नुहोस् ल भन्नुहुन्छ अन्त त्यसलाई बसेकी निर्माया हुनै छाडे भेट होइन होइन मिरमिरेको घाम त अर्कै भइहाल्यो नि है लर्के जो भने मेरो यो तिम्रै हो राम्रा टाँटेमा रहेछ कि यो गीत चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ मिठो निन्द्रा र सुन्दर सपनीको साथमा कार्यक्रम सुनेर बस्ने सबै सबैमा मिठो निन्द्रा र सुन्दर सपनीको कामना गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै पेमिङ निङमास शेर्पा हुनुहुन्छ होइन पेमिङ मास शेर्पाले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि ताजु डोले दादा भन्नुहुन्छ रामसार जिल्ला मन्थलीबाट पेमलिङमा शेर्पा हो भन्नुहुन्छ सम्पूर्ण साथीलाई सम्झिराखेको छु शुभरात्री भन्नुहुन्छ सबिना पोखरेल हुनुहुन्छ दाई दोलखाबाट कार्यक्रम सुन्दैछ है सबिना पोखरेल हो सम्झना सबैमा भन्नुहुन्छ सृजना मुखिया हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ मिनु लन्तरी मगर हुनुहुन्छ नमस्ते नमस्कार म पनि हजुर भाइ है भन्नुहुन्छ उहाँले पनि त्यस्तै गरेर सङ्गीता आइदिइरहेको छ होइन मिनु लन्तरीमा गर्ने चाहिँ पाल्पा पालुङ घर भइहाल भने साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने सङ्गीता आइदिइरहेको छ सङ्गीता विसिङ्खे हो सबैलाई सम्झिराखेको छु शुभरात्री छ है भन्नुहुन्छ अर्जुन आँखा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है शङ्खा सभाधर मन्दिर दुई तामफोकबाट अर्जुन आँखा हो भन्नुहुन्छ साथीहरू सम्झनु पर्दाखेरि मिडिया प्रेमी राई अनुसार क्षेत्रीय हरपल रोजिता मला ठकुरी क्षेत्रीय एलिसा भान्तेवराई अर्जुन जिमे ललित सिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ धर्मराज हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ अनि त्यस्तै गरेर यति बेला हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ दुखेको छ अति मन खै के भएको नि दुखेको छ अति मन खै के भएको नि बोल्यौ यस्तै रुखो वचन खै के भएको नि दुखेको छ अति मन खै के भएको नि बोल्यौ यस्तै रुख वाचन खै के भएको नि आजकाल फुर्सद हुन्न कि सम्झनै छाड्यौ आजकाल फुर्सद हुन्न कि सम्झिनै छाड्यौ भएको छौ टाढा झन्झन खै के भएको नि भएको छौ टाढा झन्झन खै के भएको नि भन्नुहुन्छ वाचन गर्ने प्रयास गरे शिलाजी दुखेको छ अति मन खै के भएको नि दुखेको छ अति मन खै के भएको नि बोल्यौ यस्तै रुखो वचन खै के भएको नि आजकाल फुर्सद हुन्न कि सम्झनै छाड्यौ आजकाल फुर्सद हुन्न कि सम्झनै छाड्यौ भएको छौ टाढा जान्छन् खै के भएको नि भएको छौ टाढा जान्छन् खै के भएको नि भन्नुहुन्छ कार्यक्रम काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा आई भन्नुहुन्छ सम्झनाजी तपाईँकै मुखार बिन्दुबाट सुन्न मन लागेको थियो यो लेख ठिक छ वाचन गर्ने प्रयास चाहिँ गरेँ मिलो मिलो न सिम्पल सरिना हुनुहुन्छ मोरङ कानी पोखरीबाट कार्यक्रम सुन्दैछ है मिल्छ भने रामजी खाँटो टिकापनको क्षतिज पारे उनको बस्तीमा भनी गीत राखिदिनुहोस् त भन्नुहुन्छ प्रयास चाहिँ गर्छु म पनि मिल्न चाहे त्यस्तै गरेर यति बेला विनोद बरुवाले पनि कार्यक्रम सालुबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई खैरनीमा गीत मिठो गीत यो गीत धेरै सुन्थ्यो पल्लो गाउँका गाउँ जहाँ बाहुन गाउँमा बज्थ्यो भन्नुहुन्छ ठिक छ अहिले पनि सुन्नुभयो होइन राखेँ मैले सुनाजी त्यस्तै गरेर प्रदीप लामा संकल्प पोकली आइरहेको छ मुक्तक पठाउनु भएको छ उहाँले पनि मेसेज एकहोरो मायामा पारेर गए एकहोरो मायामा पारेर गए मेरो माया अन्तै
उनले सारेर गए। एकहोरो मायामा पारेर गए, मेरो माया अन्तै उनले सारेर गए। मार्नु न बाँच्नु बनाई छोडी काकी छिन्, मार्नु न बाँच्नु बनाई छोडी काकी छिन्, सास नलिए पनि जिउँदै मारेर गए, सास नलिए पनि जिउँदै मारेर गए। एकहोरो मायामा पारेर गए, मेरो माया अन्तै उनले सारेर गए। हामीले प्रयास मात्र गरेको दाई सृजना गराउनुहुन्छ, ठिक छ, सुरु सुरुमा यस्तै हो, तल माथि हुन सक्छ, तर शब्द खेलाउँदै गइसकेपछि आउँछ, राम्रो छ। यो पनि प्रयास गर्नुभयो, विशेष रूपमा धन्यवाद भन्न चाहे प्रदीप लामाजी। सोना कन्दुङ हुनुहुन्छ, धेरै महिनापछि सुदेश्वरी गीत रोजेको मेरो मन खुसी भयो, के हो गीत सुनेर भनिदिनुहुन्छ कि, विशेष रूपमा धन्यवाद पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला म तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छु, होइन, गीत रोजाइमा पारिराख्नु भएको छ, साथमा मिठा लेख रचनाहरू पनि वाचन गर्न पाइरहेको छु, खुसी लाग्छ। मिर मिरेको काम यति बेलाको समयमा अर्को एकजना साथीले पनि रोज्दै हुनुहुन्थ्यो, धेरै साथीले रोजाइमा पारिराख्नु भएको छ गीत, म राख्ने प्रयास चाहिँ गर्छु। यति बेलाको समयमा राजु परियार अनि त्यस्तै गरेर लक्ष्मी नेपालीको आवाजलाई गीत

मेरो मेरो एक घामी लड्के जीवन तिम्रै हो राम राम ढाँटे मरी सामी गीत तपाईँको माझमा राखे कार्यक्रम एसएमएस दोहोरियानीहरू भइराखेको एउटा छ रातको समय छ. मभन्दा अगाडि मेरो होइन जिब्रो चल चल्दैछ जस्तो लागिरहेको छ. मभन्दा अगाडि बोल्न खोज्दै भने खोज्दैछ जस्तो होइन कहिले काहीँ वर्ड फम्बलमा माफी माग्न चाहन्छु फम्बलमा राखेको छ. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. म्यासेजहरू प्राप्त भइरहेका छन् यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ. ईश्वर बस्नेत हुनुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ. मलेसियाबाट कार्यक्रम मजाले सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. शुक्रराज रसाली निर्दोष हुनुहुन्छ. रात्रिकालीन अभिवादन पास्तर ल्याङ सातकार भइहाल फिटिन सार डब्लुचोकबाट भन्नुहुन्छ. शुक्रराज रसाली निर्दोष भन्नुहुन्छ. सम्झनु पर्दा जीवन सयात्री कमला रसाली प्रेमकला आचार्य डितेन्द्र सम्पान्थे मनिषा शेर्पा त्यस्तै गरेर गोपाल भाइ चटपटे सुन्छ माया केरुङ होइन त्यस्तै गरेर मेसेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु. यति बेला सरस्वती पोखरेल कविता कथानी हरपल रोशनी रामकृष्ण कलात्री पाँच थरे त्यस्तै मुना खड्का सुनिम राईको कन्ती रथमी सुमिलिम्बु सुमिलिम्बु अरुणा साम्पा हम्फे त्यस्तै गरेर तारा शङ्कर होइन राम थापा सिम्पल सरिना गुरुङ मौसमी हङ सुप्रिय बान्तवा सुप्रिया बान्तवा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. मैले भने नि मभन्दा अगाडि मेरो जिब्रो बोल्न खोज्दैछ होइन म बोल्छु भनेर मतलब थम्बल भएर सुन्नुहुन्छ. फेरि पनि त्यस्तै गरेर यति बेला विवास भराइले हुनुहुन्छ कार्यक्रम सुन्दैछु दुहाको तारबाट सम्झना सबैमा हुनुहुन्छ सुन्दुलिकार हो भन्नुहुन्छ. उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ. त्यस्तै गरेर यति बेला मिनुलान्तरीमा गर्नुहुन्छ कार्यक्रम सुन्दैछ है मिल्छ भने जमुना सनम र कुशल बेलवासीको आवाजमा रातका लेखीमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ. युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ नमस्कार सम्झना सबैमा है भन्नुहुन्छ. विवास बराइलीले पनि सुन्दैछ है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनस है. त्यस्तै गरेर यति बेला मेसेजमा वाचन गरिरहेको छु. यो रातको समय भएपछि मेसेजहरू वाचन गर्न पनि के हुन्छ भन्दाखेरि म ल्याङल्याङ गरिदिन्छु कि सामाजिक सञ्जाल फेसबुकले. ओके यति बेला वाचन गर्ने कोसिस गरिरहेको छु. देवेन किस्त रन्जान हुनुहुन्छ. बाउले हलो जोतेर दुःख पाएँ, मैले हलो फ्यालेर दुःख पाएँ. बाउले परिश्रम गरेर अर्ग्यानिक खाना पकाए. बाउले हलो जोतेर दुःख पाएँ, मैले हलो फ्यालेर दुःख पाएँ. बाउले परिश्रम गरेर अर्ग्यानिक खाना खाए, मैले खेतबारी बाँसो बनाएर सहरतिर धाएँ. बाउ आफ्नै खेतबारी जोतेर हली भने, म विदेशीको गुलामी भएर महान बने. यस्तै त रहेछ बाउ र छोराको फरक, अझै के हुने हो. आफ्नै बुद्धिले आज पनि धेरै दुःख पाए. बाउले हलो समाएर दुःख पाए, मैले हलो फ्याँकेर दुःख पाए. देवेन किशोर अन्जान प्रवासी भन्नुहुन्छ. यस्तै छ विडम्बना परिस्थिति होइन के हुन्छ कि कसो हुन्छ कि भन्दा भन्दै जिन्दगी जान्छ जस्तो होइन. ओके ठिक छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर यति बेला हुनुहुन्छ देवमान देवानले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. वृत्तमूर झापा घर भइहाल्छ रोमानियाबाट भन्नुहुन्छ. सम्झना सुना कान्दुङमा त्यस्तै गरेर सन्जु शेर्पा त्यस्तै सन्जु होइन सुबिना सरी सबिना लिम्बु त्यस्तै गरेर रेडियो कर्मी छ लिम्बु कमला उनिम लिम्बु प्रतीक्षा चामी राई भन्तुवा जेनु सानी बुनु सरस्वती श्रेष्ठ मिडिया प्रेमी अस्मिता मगर सुमिता लिम्बु किम्याखा सिम्पल सरिना सुनिष्ठा साई र सोनिया शेर्पा सन्चमाया किरुङ अनि खुसिनिरा तामाङ कविता मगर सुस्मिता फागो रचना चौहान विष्ट गुरुले खुसीमा म तपाईँहरूका सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. बाबुराम मगर हुनुहुन्छ ओखलडुङ्गा पोकाली घर भइहाल्छ है साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे. अब चाहिँ छुट्टिनुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु. कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि हुन चाहन्छु. नम्बर छ 4840926 अनि साथै सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भन्ने हुन चाहे. 10:57 गइसकेको छ, म टाइम चेक राख्दिनँ होइन, केही अलिकति थोरै गीत पनि राख्नुपर्छ तपाईँको माझमा भनेर जान्न जान्न के भन्न चाहन्छु. मौसममा तलमाथि भइराखेको छ, तपाईँ बस्ने ठाउँमा ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला भन्न चाहे.
लामखुट्टेको टोकाईबाट बस्नुहोला, रातको समय झालुका बन्द गर्नुभयो कि बिर्सिनुहोला, सम्झिदिनुहोला है पनि भन्न चाहन्छु। त्यस्तै रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। सरी वर्ड फर्म बन्द भइराखेको छ, मैले भने नि वर्ड तल माथि भइराखेको छ, त्यसमा पनि माफी माग्न चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ भोलि कतै यात्रा गर्दैनुहुन्छ अनि यात्रा गर्ने सोच बनाएर राख्नु भएको छ भने मौसमको बारेमा अनि बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै अन्तिममा तपाईँको माझमा रातो घलेकीमा जमुना सनम र कुशल बेलवासीको आवाजमा गीत छोटो मिठो राख्दै राख्दै आजको बस्नेबाट छुट्यो। यति जेलसम्म साथ दिनुभयो होइन, विशेष रूपमा धन्यवाद यो साथको लागि, यो होइन साथको लागि विशेष रूपमा मनदेखि धन्यवाद दिँदै तपाईँको माझमा यो गीत राख्दै राख्दै आजको बसाइबाट चाहिँ म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्टी। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे त।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0840 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: सेन्टरमेल सुकुम्बासी फोर्टिकोशीबाड़ीमा बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी कांग्रेसको महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुने रासोपाको कानूनी प्रस्तावलाई उल्ट्याइदियो अदालतले शेयर बजारले पत्याएन सरकारलाई लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति शीर्षकको शुभ समाचार
1: सरकारले भोटेकोशी हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा इकाईलाई आग्रह गरिएको पनि जानकारी दिनुभयो उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिने पनि उहाँको भनाई छ मन्त्री पोखरेलले भन्नुभयो विद्यालय नभएको अवस्थामा तत्कालका लागि अस्थायी सिकाई केन्द्र बनाएर विद्यार्थीका लागि पठन पाठनको काम शुरू गरिसकेका छौं विद्यालय भवन क्षति भएका सबै ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गर्ने काम सम्पन्न भइसकेको छ विद्यालयहरू निर्माण गर्नका लागि विवरणहरू माग्ने काम पनि भइरहेको छ विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने वा काठमाडौँ आउन चाहने विद्यार्थीलाई काठमाडौँ ल्याउने र सामुदायिक विद्यालयहरूमा सहजीकरण गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
5: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
4: जे पाए त्यही खालास अनि रोगले समात्ला
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर करिब 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा छन् उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो टुङ्गो छैन पूर्वाधार विकास मन्त्रालय माथोतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव माचा काजी महर्जनका अनुसार तीनवटा होल्डिङ सेन्टरमा 102 सुकुम्बासी परिवार छन् उनीहरूलाई सुकुम्बासी बस्तीबाट हटाएर काठमाडौँको इचंगु नारायण स्थित अपार्टमेन्ट भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र र खरीपाटी स्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएको हो उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ अझै टुङ्गो लागेको छैन महर्जनले भने जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फारम भर्न लगाएर प्रक्रिया अघि बढ़ाएका छौं अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीका अनुसार वास्तविक सुकुम्बासीहरूलाई सरकारले कहिलेसम्म जग्गा दिन्छ र उनीहरू होल्डिङ सेन्टरबाट कहिलेसम्म बाहिरिन्छन् भन्ने यकिन छैन सरकारले उनीहरूलाई आवश्यक जग्गा नदिएसम्म होल्डिङ सेन्टरमै बस्नुपर्ने हुन सक्छ ती कर्मचारीले भने उनीहरू अनन्तकालसम्म होल्डिङ सेन्टरमा बस्ने भन्ने हुँदैन यसको पनि एउटा समय हुन्छ जग्गा पनि दिन नसक्ने र होल्डिङ सेन्टरमा पनि कतिसम्म राख्ने भन्ने यकिन नहुँदा सरकारका लागि यो समस्या निल्नु न ओकल्नु भएको अर्का एक कर्मचारीले बताए होल्डिङ सेन्टरका सुकुम्बासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ यसमा राज्यको करोड़ौं रूपियाँ खर्च भइसकेको छ महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा 2608 सुकुम्बासी परिवार हटाइएका थिए तीमध्ये 1819 परिवारलाई सरकारले प्रति परिवार 25,000 रूपियाँ दिइसकेको छ यसै गरी होल्डिङ सेन्टरमा नबसेकालाई सरकारले प्रति परिवार मासिक 15 देखि 15,000 रूपियाँ दिने समेत गरेको छ। सरकारले गत वैशाखमा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट सुकुम्बासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ। यसमा राज्यको करोड़ौं रूपियाँ खर्च भइसकेको छ। महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा 2,608 सुकुम्बासी

0: स्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएपछि शुरूमा 388 परिवारलाई नगरकोट, बनेपा, किर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणका होल्डिङ सेन्टरमा बसेका थिए। पछि सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सरकारले सुकुम्बासी समस्या दीर्घकालीन समाधानका लागि भूमि समस्या समाधान समिति गठन गरेको छ। सरकारले 600 दिनभित्र वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरणको समेत घोषणा गरेको छ। 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु न ओकल्नु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: आजको अन्नपूर्ण पोस्टमा भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक शीर्षकमा खबर छापिएको छ।

0: पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब 7,000 प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएका छन्। कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङ लगायत केही जिल्लाको विवरण बाहेक पार्टीमा करिब 8,70,000 क्रियाशील सदस्य रहेका छन्। महाधिवेशन अन्तर्गत ओडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढ़िरहेको छ। महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब 9,000 निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। ओडा तहसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार 6,743 ओडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचन सम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढ़िसकेको छ। ओडा तहदेखि शुरू हुने निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेसको 15 महाधिवेशन प्रक्रियाले देशभर 3.5 लाख भन्दा बढ़ी पार्टी पदाधिकारी र प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ। ओडा तहमा मात्रै करिब 2,96,692 जना निर्वाचित हुने कांग्रेसको आकलन छ। विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: जेन्जी आन्दोलनपछि पानी बाराबार, जल प्रलय पछि एक ठाउँ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। जेन्जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झण्डै 2/3 बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुग्यो। त्यसपछि पुराना र नयाँ बीचको द्वन्दले राजनैतिक तिक्तता बढ़ाएको थियो। दलहरू एउटै मत शेयर गर्न पनि आनाकानी गर्थे, तर भोटेकोशी बाढ़ीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँमा उभिएका छन्। राहत र उद्धारका लागि मिलेर काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र पनि बनाएका छन्। राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। अब संसदमा प्रतिनिधित्व रहेका र नरहेका प्रमुख राजनैतिक दलहरू समेटेर उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय भएको सहभागी नेताहरूले बताएका छन्। बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने सहमति भएको जानकारी दिए। एक साताभित्रमा प्रतिनिधि सभामा विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गरिनेछ, थापाले भने। गत भदौ 10 भोटेकोशी नदीको विनाशकारी बाढ़ी आएको भोलिपल्टै लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलका अनुसार भदौ 19 बसेको अनौपचारिक रूपमा सर्वदलीय संयन्त्रले मंगलबारदेखि औपचारिकता पाएको छ। दलहरूबीच सौहार्दपूर्ण वातावरणमा उद्धार र राहत लगायतका दीर्घकालीन व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गरिएको प्रवक्ता खरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा भदौ 14 गतेदेखि अवरूद्ध सड़क 18 दिनपछि संचालनमा आएको छ। त्रिशुली नदीको कटानका कारण सड़कको पूरै भाग भाँचिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक निर्माण गरिएसँगै सड़क संचालनमा ल्याइएको हो। नयाँ ट्र्याकमा ग्राभेलिङ तथा नाला निर्माणको काम समेत पूरा गरिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना नेतृत्वमा भदौ 18 गतेदेखि भदौ 31 साँझसम्म निरन्तर काम गरेर सड़क संचालनमा ल्याइएको हो। सड़क निर्माणका क्रममा दैनिक करिब 18 घण्टासम्म विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरूद्ध पृथ्वी राजमार्गको यो खण्ड संचालनमा आएसँगै राजधानी काठमाण्डु र देशको विभिन्न भागबीचको सड़क आवागमन समेत सहज हुने भएको छ। त्रिशुली नदीको कटानले सड़कको पूरै भाग पहिरोले बगाएपछि पुरानै स्थानमा सड़क पुननिर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सड़क चौडा पारिएको नागढुङ्गा मुलिन सड़क आयोजनाका

0: कन्सल्ट्यान्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो। भित्ता काटेर सड़क बनाउने क्रममा पहराका ठाउँ ठाउँमा पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णभीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सड़क निर्माण अघि बढ़ाएका थिए। भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सड़कको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णभीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन संचालन गरिने बताएका छन्। सड़क निर्माणका क्रममा पहिरो खस्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ़ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति समेत परिचालन गरिने भएको छ।
1: पछिल्लो समय सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटनाहरू हुन थालेका छन्। यसअघि भदौ 17 गते भएको आगलागीको घटनाको छानबिन सम्पन्न पूरा नहुँदै बुधबार अर्को आगलागीको घटना भएको छ। बुधबार बिहान सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा भएको आगलागीले तीनवटा फाँटमा क्षति पुगेको छ। जेएनजी आन्दोलनका बेला भदौ 24 को विदमसमा आगलागी हुँदा सर्वोच्चको सिंगो संरचना नै ध्वस्त भएको थियो भने पछिल्लो दुईवटा आगलागीका घटनाले समेत सर्वोच्चका मिसिलहरूमा प्रयोगको प्रभाव पारेको प्रभावका बारेमा जनमानसमा विभिन्न प्रश्नहरू उठिएका छन्। तर सर्वोच्च प्रशासनले बुधबार भएको आगलागी घटनाका कारण फाँटमा भएका मिसिल र फाइलहरूमा असर नपरेको बताएको छ। यसैबीच सर्वोच्चले आगलागीका कारण प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको जनाएको छ। तर भदौ 17 को घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। अघिल्लो वर्षको भदौ 24 गते देशव्यापी रूपमा भएको जेएनजी आन्दोलनका क्रममा भएको तोड़फोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यस अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक काम कार्यवाहीहरू संलग्न एनएक्स भवनबाट सञ्चालन गर्दै आइरहेको थियो। बुधबार बिहान भएको आगलागीका कारण सर्वोच्च अदालतको नयाँ भवनमा सामान्य क्षति पुगेको प्रतिवेदन पेश भएको छ। यसैबीच जेएनजी आन्दोलनका क्रममा भदौ 24 को विध्वंसर आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाट चोरी भइरहेका छन्। आगजनी र तोड़फोड़पछि बचेका मुद्दाका मिसिल अभिलेख र कागजात काठमाडौँ जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएकै अवस्थामा राखिएका 7 थान मुद्दाका फाइल त्यहाँबाट गायब पारिएको बताइएको छ। यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा 2/3 बहुमत हुनै पर्ने आदेश जारी गरेको छ। संविधान विपरीत हुने गरी प्रतिसेवा नियमावलीमा राखिएका दुईवटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरूद्ध दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। आजको हिमालय टाइम्समा खबर छ।
0: संघीय संसद र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ़ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म संचालनमा ल्याइएको हो। सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो। संघीय संसद सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय काम कार्यवाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट शुरूआत गरिएको हो। उक्त प्लेटफर्मबाट संसदीय काम कार्यवाही सदस्यहरूको संक्षिप्त वैयक्तिक जानकारी र सदन र समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउनेछन्। अहिले संसदको प्रत्यक्ष प्रसारण र निर्णय प्रतिवेदन अनलाइन पहुँचमा छन्। digital.parliament.gop.np वेब पोर्टलबाट संसदीय काम कार्यवाहीको एकीकृत जानकारी पाइनेछ। यसअघिको वेबसाइटमा भएका आधारभूत विवरण समेत नयाँ डोमेनमा पनि उपलब्ध छन्। डिजिटल पार्लियामेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति अनुपस्थिति विवरण राखिएको छ। सदन तथा